0: 7% थियो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2082-83 को 10 महिना अर्थात वैशाखसम्मको तथ्याङ्क अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 4.63% रहेको छ भने गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 5.26% रहेको छ।
1: नेपालकै पहिलो स्वास्थ्य विश्वविद्यालय सहित दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिमा स्वास्थ्यलाई बाइपास गरी शिक्षाका व्यक्तिलाई संयोजक बनाइएको सरकारवालाले विरोध जनाएका छन्। सिफारिस समितिको संयोजकमा अंग्रेजी भाषाका प्राध्यापक डाक्टर जयराज अवस्थीलाई उपकुलपति र रजिस्ट्रार छनौटका लागि सिफारिस समिति संयोजक बनाएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ।
0: भुटबल पावर कम्पनी लिमिटेडले प्युठानको दरिम चौरमा आफ्नो 50 किलोवाटको हरित हाइड्रोजन पाइलट परियोजना उद्घाटन गरेको छ, जुन भविष्यको स्वच्छ ऊर्जा समाधानका रूपमा नेपालको हरित हाइड्रोजनको प्रारम्भिक अन्वेषणमा एक महत्वपूर्ण कदम भएको बताइएको छ। उक्त पाइलट परियोजना भुटबल पावर कम्पनीद्वारा सञ्चालित 12 मेगावाटको झिमरुक जलविद्युत आयोजना परिसरमा स्थापना गरिएको छ। परियोजनाले नवीकरणीय जलविद्युत ऊर्जा प्रयोग गरी विद्युत अपघटन इलेक्ट्रोलाइसिस प्रक्रिया मार्फत हरित हाइड्रोजन उत्पादन गर्छ। परियोजना विश्व ब्याङ्कको प्राविधिक सहयोग तथा बेलायत सरकार अन्तर्गतको विदेश राष्ट्रमण्डल तथा विकास कार्यालय सीडीओ मार्फत युके अन्तर्राष्ट्रिय विकासको आर्थिक सहयोगमा कार्यान्वयन गरिएको हो।
1: मंगलबार बेलुकीदेखिको वर्षाले कर्णाली करिडोरको कालीकोट खण्ड अवरुद्ध भएको छ। मंगलबार रातीको वर्षाका कारण पहिरो खस्ता लालीघाटदेखि भौतेकुना सान्नी त्रिवेणीको रेंगिल खण्ड र पचाल झरनाको घाट पारी खण्ड अवरुद्ध भएको हो। हिजो रातीको वर्षाले ठाउँ ठाउँमा सड़क अवरुद्ध छ। कालीकोटका प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले यात्रु र सवारी साधन बुधबार बिहानदेखि बाटोमै अलपत्र रहेको बताउनु भएको छ। उहाँका अनुसार पहिरो पन्छाउन जेसीबी गुवाई पनि पुनः वर्षा भइरहेकाले सड़क सञ्चालन हुन नसकेको जनाइएको छ। वर्षा नरोकिए तत्काल सड़क खुल्ने सम्भावना नरहेको डीएसपी खत्रीको भनाइ छ। कर्णाली करिडोर हुँदै कालीकोटको रामकोट सान्नी त्रिवेणी पचाल झरना बाजुरा र हुम्लाबाट आएका गाड़ी ठाउँ ठाउँमा रोकिएका छन् भने सुर्खेतबाट आएका गाड़ी पनि खुलालुमै रोकिएका छन्।
0: अमेरिकी अनुदान सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अन्तर्गत नेपालमा विद्युत प्रसारण लाइन र उच्च क्षमताका सब स्टेशन निर्माणको काम तीव्र रूपमा अघि बढेका छन्। नेपाल सरकार र अमेरिकाको संयुक्त लगानीमा सञ्चालित एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत बुधबार नुवाकोटको रात माटेमा 2 नयाँ सब स्टेशन तथा 297 किलोमिटर लामो प्रसारण लाइन निर्माणको औपचारिक शुभारम्भ गरिएको छ। बुधबार शिलान्यास गरिएको 297 किलोमिटर लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी रातमाटे न्यू हेटौडा प्रसारण लाइन खण्ड रातमाटे न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली न्यू बुडबल प्रसारण लाइन खण्ड रहेका छन्।
1: सप्तरीको सदरमुकाम राजविराजमा लाल पूर्जाका लागि भइरहेको आन्दोलन र समस्या समाधानको विषय थप पेचिलो बन्दै गएको छ। आन्दोलनकै बीच मंगलबार राजविराज नगरपालिकामा लगाइएको ताला तोडिएपछि आन्दोलन थप पेचिलो बनेको हो। प्रहरीले ताला हटाएपछि आक्रोशित व्यवसायीहरूले प्रदर्शन थप सशक्त बनाएका छन्। 3 सातादेखि निरन्तर आन्दोलनरत व्यवसायीहरूका अनुसार जनप्रतिनिधि र प्रशासनले समस्या समाधानको पहल गर्नुको सट्टा आन्दोलन दबाउन प्रहरी परिचालन गरेको छ। उनीहरूको आरोप छ केही व्यक्तिले प्रभाव र पहुँचका आधारमा लाल पूर्जा प्राप्त गरिसकेका छन्, तर वास्तविक भोगचलनकर्ताहरूलाई पनि अझै पनि अधिकारबाट वञ्चित राखिएको छ।
0: फ्लाइ दुबईले पोखरा दुबई रूटमा सिधा उडान सेवा शुरू गर्ने भएको छ। आगामी सेप्टेम्बर 23 दुबई पोखरा दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो। फ्लाइ दुबईको पोखरा दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ। उहाँले भन्नुभयो आगामी असोज 7 गतेदेखि पोखरा दुबई दैनिक उडान शुरू हुन्छ। फ्लाइ दुबईको टोलीले केही दिन अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा सेफ्टी तथा सञ्चालन सम्बन्धी निरीक्षण गरेको थियो।
1: मध्यपूर्वमा जारी युद्धका कारण विगत केही महिनादेखि इन्धन सहित निर्माण सामग्रीमा निरन्तर भइरहेको अत्याधिक एवं अप्रत्याशित मूल्य वृद्धिपछि निर्माण क्षेत्र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। निर्माण व्यवसाय मूल्य समायोजनबाट वञ्चित हुँदा निर्माण उद्योग र निर्माण व्यवसाय इतिहासकै सबैभन्दा धराशायी स्थितिमा पुगेको नेपाल निर्माण व्यवसाय महासंघले जनाएको छ। आर्थिक वर्ष 2083-84 बजेटमा निर्माण व्यवसायलाई परेको कठिनाईको यथोचित सम्बोधन गर्नेछौ भन्ने उल्लेख भए अनुसार राज्यबाट मूल्य समायोजन नपाउँदा निर्माण व्यवसाय ठूलो आर्थिक मारमा परेको र पछिल्लो समय व्यवसायलाई थप मानसिक पीड़ा दिने गरी पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न सरकारी कार्यालय र बैंकबाट चालिएका कदमका कारण निर्माण व्यवसाय मर्माहत अवस्थामा पुगेको महासंघको भनाइ छ। सार्वजनिक खरिद ऐन नियम र सम्झौता अनुरूप आयोजनाहरूको म्याद थप हुनुपर्नेमा निर्माण व्यवसायको बैंक ग्यारेन्टी जफत गर्ने, नियोक्ताबाट कठोर तरिकाले पत्र काट्ने, ठेक्का किन नतोड्ने र कालो सूचीमा किन नपठाउने भनी सूचना प्रकाशित गर्ने गतिविधिका कारण निर्माण व्यवसाय मात्र नभई आश्रित परिवार र श्रमिकमा समेत ठूलो मानसिक आघात परेको बताइएको छ।
0: नेपाल राष्ट्र ब्याङ्कले अन्तर ब्याङ्क कर्जा र मेरो किता सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। राष्ट्र ब्याङ्क एन 2058 को धारा 79 अन्तर्गत इजाजत पत्र प्राप्त क ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थाका लागि आफ्नो एकीकृत निर्देशन 2082 परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो।
1: अब शेयर बजार बुधबार धितोपत्र दोस्रो बजारमा मंगलबार भन्दा कम रकमको कारोबार भएको छ। अघिल्लो कारोबार दिन 6.44 अर्ब रुपियाँ भन्दा बढीको कारोबार भएकोमा 1,33,00,000 भन्दा बढी किता धितोपत्र कारोबार बुधबार भने 4,29,00,000 रुपियाँ भन्दा बढीको 92,83,000 भन्दा बढी किता धितोपत्र कारोबार भएको हो। मंगलबार बजार 1.54 अङ्कले खटेकोमा बुधबार 2.57 अङ्क बढेर बजार स्थिर अवस्थामै रहेको छ।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। चीनी राष्ट्रपति शी जिनपिङको प्याङओयाङ भ्रमणपछि उत्तर कोरिया र चीनले द्विपक्षीय सम्बन्धलाई थप रणनीतिक र दीर्घकालीन स्तरमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। उत्तर कोरियाली सरकारी समाचार संस्था केसी एनएका अनुसार दुवै देशका नेताहरूले सम्बन्धको भविष्यका लागि दूरगामी खाका तयार पार्दै परम्परागत मित्रतालाई अझ सुदृढ बनाउने सहमति जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्व नेताहरूसँग बेजिङमा उच्च स्तरीय भेटवार्ता सम्पन्न गरे लगत्तै सीले सोमबार उत्तर कोरियाको दुर्लभ भ्रमण गरेका थिए।
0: अब खेल र खेलाड़ीका खबर। एसीसी महिला प्रिमियर कपको क्वार्टर फाइनल थाइल्याण्डसँग 56 रनले पराजित भएपछि नेपाल एसिया कप महिला क्रिकेट प्रतियोगितामा छनौट हुन असफल भएको छ। केही दिन अघि नेपाल एसियन गेम्स छनौटमा पनि चयन हुन सकेको थिएन।
1: अब कला तथा मनोरञ्जन। संगीत रोयल्टी संकलन समाज नेपालले गीतकार तथा संगीतकारहरूलाई रोयल्टी वितरण गरेको छ। समाजले टिकटक, यातायात क्षेत्र, रेडियो, होटल तथा स्वदेश र विदेशबाट संकलित रोयल्टी रकम गीतकार तथा संगीतकारहरूलाई वितरण गरेको हो।
0: अब विचार विश्लेषणको पालो। सामुदायिक शिक्षा सुधारका दिशा शीर्षकमा प्रेम नारायण भूषालको विचार नागरिक दैनिकमा छापिएको छ। राज्यले शिक्षा निशुल्क बनाउने संवैधानिक व्यवस्था गरे पनि सामुदायिक विद्यालयको गुणस्तर सुधार, शिक्षक व्यवस्थापन, स्रोत साधनको उचित वितरण र राजनीतिक हस्तक्षेप नियन्त्रणमा प्रभावकारी काम हुन नसक्दा सार्वजनिक शिक्षाको अवस्था अपेक्षित रूपमा सुधारिन सकेको छैन। सामुदायिक शिक्षा सुधारका लागि बजेट मात्र होइन उत्तरदायित्व, पारदर्शिता र नीतिगत प्रतिबद्धता आवश्यक छ। कर्मचारी र जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउने नीति लागू गर्न सके विद्यालय सुधारका बहुआयामिक सम्भावना खुल्न सक्छन्।
1: बजेटमा शेयर बजार बोनस शेयरमा कर यथावत शीर्षकमा ज्योति दाहालको विचार आर्थिक अभियानमा छापिएको छ। नेपाल सरकारले आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गरेको छ। झन्डै दुई तिहाईको सरकारले ल्याएको बजेटमा शेयर बजारको हकमा के गर्यो के गरेन भन्ने बहस शुरू भएको छ। बजेट वक्तव्यमा सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभ कर अन्तिम हुने व्यवस्था मिलाइएको छ भने वाक्यांश नै शेयर बजारको लागि सबैभन्दा विशेष व्यवस्था हो। यसअघि सचिव र आन्तरिक राजस्व विभागका महानिर्देशकले अन्तिम हो भनेर वक्तव्य निकाल्ने गरेका थिए। प्रत्येक शेयर कारोबारलाई छुट्टा छुट्टै आधार बनाएर कर लगाउने वर्तमान व्यवस्थाको सट्टामा लगानीकर्ताको वार्षिक कुलखुद नाफाको आधारमा कर निर्धारण हुने पोर्टफोलियोमा आधारित पुँजीगत लाभ कर लिने व्यवस्था र सोही आर्थिक वर्षभित्र भएको पुँजीगत घाटालाई पुँजीगत लाभसँग समायोजन गर्न सकिने व्यवस्था गरिनुपर्ने थियो। पुराना घोषणाहरू कार्यान्वयन नहुने तर तिनै कुरालाई नयाँ बोतलमा पुरानो रक्सी जस्तै बजारमा पस्कने सरकारी प्रवृत्तिका कारण बजेटको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको छ।
0: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
5: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
4: माडी नगरपालिका, बसन्तपुर, चितवन।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: स्वदेश टाइम चेक। इस समय सूचक का साथ मा
9: दक्षिण कोरियामा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी। संपर्क 0556-5563-98550-77061 र 98550-77053।
10: 24 घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556-493-440-493-580 र 98550-26-440।
11: इट्स 6 o'clock, अहिले 6 बजेको छ।
12: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी सम्झना महर्जनसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
13: आज 2083 जेठ 28 गते बिहिबार, सन 2026 जुन 11 तारिक अधिक जेठ कृष्ण पक्षको एकादशी तिथि।
14: काया कैरन का साथ मा
15: किसान पाइप प्रोडक्ट्स प्राली,
14: राष्ट्र को शान किसान,
15: अ कम्प्लीट पाइपिंग सॉल्यूशंस।
12: काया कैरन शुरू गरौं मुख्य खबर का शीर्षकहरु बाट।
13: विश्वकप फुटबलको 23 संस्करण आज मध्यरातिदेखि सुरु हुँदै 3 देशका 16 सहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता। 6 हप्ता चल्ने विश्वकप विशाल आर्थिक गतिविधिको अवसर पनि।
12: प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरणसँगै संसदको गतिरोध हट्यो, बजेटमाथिको छलफल सुरु।
13: देशभर वर्षासँगै गर्मी केही घट्यो, यस वर्षको मनसुन केही दिनमै भित्रने सम्भावना।
12: बैंकहरूबाट सेयर कर्जा निरन्तर बढ्दै मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याज दरका कारण कर्जा लिन सहज
13: र मेटा र रिलायन्स मिलेर भारतमा एआई डाटा सेन्टर बनाउने भारतलाई विश्वव्यापी डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो बनाउन मद्दत गर्ने
0: नेपाल बैंक लिमिटेडका कर्जा ग्राहक

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म

0: सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सुरुमा आज मध्यरातीदेखि सुरु हुने विश्वकप फुटबलको चर्चा। विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप फुटबलको 23 संस्करण नेपाली समयअनुसार आज मध्यरातीदेखि सुरु हुँदैछ। विश्वकप इतिहासमै पहिलो पटक 3 देशको 16 सहरमा आयोजना हुन लागेको प्रतियोगितामा साबिक विजेता अर्जेन्टिना सहित 48 राष्ट्रको सहभागिता छ। विश्वकपमा सहभागी 48 टोलीलाई 12 समूहमा विभाजन गरिएको छ। छनौट चरणको यात्रा पार गरेर युरोपका 16, एसियाका 9, अफ्रिकाका 10, 3 आयोजक देश सहित उत्तरी अमेरिका, क्यारिबियन र मध्य अमेरिकाका 6, दक्षिण अमेरिकाका 6 र ओसियानाका 1 गरी 48 देशले विश्वकपको 23 संस्करण खेल्दैछन्। विश्वकपको उद्घाटन समारोह 3 आयोजक राष्ट्र अमेरिका, क्यानाडा र मेक्सिकोमा हुनेछ, जहाँ विश्वका चर्चित सेलिब्रिटी क्याटी पेरीदेखि नोरा फतेहीसम्मले प्रस्तुति दिनेछन्। उत्तर अमेरिकाका 3 राष्ट्रमा पहिलो पटक हुन लागेको विश्वकपमा फुटबल, सङ्गीत र मनोरञ्जनलाई एकसाथ जोड्ने जनाइएको छ। फिफा विश्वकपको इतिहासमै पहिलो पटक 3 फरक राष्ट्रमा उद्घाटन समारोह आयोजना गर्न लागि हो। आज राति मेक्सिको मेक्सिको सिटीमा विश्वकपको उद्घाटन हुनेछ। विश्वकपको पहिलो खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका आमने सामने हुन लागेकोले पनि मेक्सिको सिटीमा उद्घाटन गर्न लागि हो। विश्वकपको उद्घाटन हेर्न संसारभरका फुटबल प्रेमी मेक्सिको सिटी पुग्न थालेका छन्। यसपटकको विश्वकपमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोदेखि अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका केलियन एम्बापे, स्पेनका लामिन एमल लगायत स्टार खेलाडी मैदानमा उत्रदैछन्। 40 वर्षीय रोनाल्डो आफ्नो अन्तिम विश्वकप खेल्ने अनुमान गरिएको छ भने 38 वर्षीय मेसी 6 पटक विश्वकपमा सहभागी हुँदैछन्। घाइते अवस्थाबाट फर्किएका ब्राजिलका नेमार, जर्मनीका म्यानुएल नोयर तथा युवा स्टारहरू फ्रान्सका कोलियन एम्बापे, स्पेनका लामिन एमल, इङ्ल्यान्डका जुड ओलिङ्गन जस्ता खेलाडी पनि मैदानमा हुनेछन्। गएको संस्करणमा अर्जेन्टिनाले उपाधि जित्दा ह्याट्रिक गरेका एम्बापे यसपटक गोल्डेन बुटका प्रमुख दावेदार मानिएका छन्। 48 टोली सहभागी हुने यस संस्करणको विश्वकप फुटबल इतिहासमै ठुलो प्रतियोगिता मानिएको छ। केही प्रश्न र विवादका बीच सुरु हुन लागेको विश्वकप 6 हप्ता चल्नेछ, जसले पुरा विश्वकै ध्यान खिच्नेछ। एउटा विशाल आर्थिक गतिविधिको अवसरका रूपमा यस प्रतियोगिताले अरबौँ डलरको कारोबार सिर्जना गर्ने, विज्ञापन बजारको स्वरूप बदल्ने, विश्वव्यापी खेल सट्टेबाजी उद्योगलाई अझै उछाल दिने र खेलकुद प्रतियोगिता सञ्चालन गर्न सेन्सर, आर्टिफिसियल इन्टेलिजेन्स एआई जस्ता सर्वोत्तम प्रविधिलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा छ। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले 2026 विश्वकपलाई अपूर्व आकारको विश्वकपका रूपमा पटक पटक वर्णन गर्दै आउनु भएको छ। प्रसारण अधिकार, प्रायोजन र खेलबाट हुने आमदानीका हिसाबले यस संस्करणबाट अहिलेसम्मकै सबैभन्दा ठुलो व्यावसायिक प्रतिफल प्राप्त हुने फिफाको विश्वास छ। तर फिफा र यसका व्यावसायिक साझेदारले उल्लेखीय आमदानी गर्ने सम्भावना देखिए पनि अर्थशास्त्रीहरूका अनुसार आयोजक देशले पाउने आर्थिक लाभ प्राय सीमित क्षेत्र र सहरमा केन्द्रित हुने गरेको छ। आयोजक देशले गर्ने खर्च र अरबौँ डलरको लगानी अनुरूप त्यसबाट आउने प्रतिफल दिगो नहुने अघिल्ला अनुभवले पनि देखाउँदै आएका छन्। आज मध्यरातीदेखि सुरु हुने विश्वकप फुटबलको खबर र यसका विश्लेषण आजका सबै पत्रिकाहरूले प्रमुखताका साथ छापेका छन्।
5: प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिका सम्बन्धमा परराष्ट्र मन्त्री शिशिर खन्नाले प्रष्टीकरण दिएसँगै संघीय संसदको अवरोध हटेको छ। जेठ 18 यता प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक अवरुद्ध हुँदा विनियोजन विधेयकमाथिको छलफल तथा संसदीय कारवाही अवरुद्ध भएको थियो। प्रतिनिधि सभामा हिजो परराष्ट्र मन्त्री शिशिर खन्नाले प्रधानमन्त्री शाहको अभिव्यक्तिका सम्बन्धमा सरकारका तर्फबाट प्रष्टीकरण दिनुभएको हो। यस क्रममा खनालले भन्नुभयो, नेपाल र भारत बीच सदियो पुरानो र खुला सिमाना रहेको छ। हालको नेपाल भारत अन्तर्राष्ट्रिय सीमा सन् 1816 को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ। नेपाल भारत सिमाना अन्तर्गत सुस्ता र लिम्पिया धुरा लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी छ। ती बाहेक केही स्थानमा क्रस बोर्डर अकुपेसन तथा 10 गजा अतिक्रमणको समस्या छ। परराष्ट्र मन्त्री खनालले नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बााउन्ड्री प्रिन्सिपल अवलम्बन गरिएकाले क्रस बोर्डर अकुपेसन भए एक देशको नागरिकले अर्को देशको भूभागमा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको बताउनुभयो। प्राविधिक समितिको अध्ययनले कतिपय स्थानमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने, हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको उहाँले बताउनुभयो। प्रधानमन्त्रीको भनाइको सन्दर्भ 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको उहाँले बताउनुभयो। प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका नेता भीष्मराज आङदेम्बेले अब प्रधानमन्त्री शाहलाई संसदमा खोज्नु नखोज्नुको अर्थ नरहेको बताउनुभयो। खनालको प्रष्टीकरणपछि सदनमा बोलेको उहाँले प्रधानमन्त्री शाहबाट नेपालले भारतको सीमा मिचेको भनी अभिव्यक्ति दिँदा सत्तारूढ रासोपा सांसदले ताली बजाएर समर्थन गरेको भन्दै आलोचना गर्नुभयो। बैठकमा बोल्ने एमाले नेकपा श्रम संस्कृति राप्रपाले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्नुभएको थियो। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका थिए। कान्तिपुरमा खबर छ। यसै गरी सदनको गतिरोध हटेसँगै प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको आर्थिक अनुमान बजेटमाथि छलफल प्रारम्भ भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णे मुवाग्लेले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
4: आया कैरनमा बजेटमा समावेश ऊर्जा क्षेत्रका कार्यक्रमबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
10: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98553938 र 98555542।
11: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
12: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
13: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी।
14: यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
15: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
16: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98555584, 98654598।
17: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन के। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
18: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले
4: पुङ्पा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले विश्वकप फुटबलको 23 संस्करण आज मध्यरातीदेखि सुरु हुँदै 3 देशका 16 सहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता, छ हप्ता चल्ने विश्वकप विशाल आर्थिक गतिविधिको अवसर पनि प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरणसँगै संसदको गतिरोध हट्यो लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। देशका धेरै जसो ठाउँमा पानी परेसँगै तराई लगायत सबै जसो ठाउँमा गर्मी घटेको छ। हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको छ। आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको छ घण्टामा सबैभन्दा बढी मध्य प्रदेशको बारामा 63.4 मिलिमिटर वर्षा भएको छ। यसै गरी चितवन, तनहु, मकवानपुर, धनुषा, बर्दिया, काठमाडौँ लगायतका ठाउँमा मध्यम वर्षा भएको छ। आज देशभर बदली भई कोशी, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभाग तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। भोलि र पर्सी देशको केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। साथै अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसुन नेपालमा प्रवेश गर्ने पनि महाशाखाले जनाएको छ। भारतमा जुन 4 मा मनसुन प्रवेश गरेकाले नेपालमा पनि 3-4 दिनमै मनसुन प्रवेश गर्ने अनुमान गरिएको छ।
4: चालु आर्थिक वर्षको वैशाखसम्ममा बैङ्कहरूबाट 1,62,53,95,00,000 रुपियाँ सियर धितो कर्जा विस्तार भएको छ। गएको आर्थिक वर्षको वैशाखसम्ममा बैङ्कहरूबाट 1,25,52,07,00,000 रुपियाँ कर्जा गएको थियो। गएको आर्थिक वर्षको वैशाखसम्मको तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा बैङ्कहरूबाट सियर धितो कर्जा 29.49% बढेको हो। चालु आर्थिक वर्षको वैशाखसम्म बैङ्कहरूबाट 1,00,00,000 माथिका रेन्जको कर्जा 1,15,94,68,00,000 रुपियाँ सियर धितो कर्जा गएको छ। गएको आर्थिक वर्षको वैशाखसम्म यो रेन्जको कर्जा 85,73,82,00,000 रुपियाँ गएको थियो। यो रेन्जको कर्जा माग 35.23% बढेको हो। पछिल्लो समय मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याजदरका कारण कर्जा लिन सहज अवस्था छ। बैङ्कहरूले पनि अरू क्षेत्रमा कर्जा विस्तार हुन नसकिरहेको समयमा सेयर बजारतर्फ कर्जा बढाइरहेका छन्। चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर कर्जाको जोखिमभार तथा कर्जा लिन पाउने सीमा नीतिमा लचकता अप्नाउँदा लगानीकर्ताले कर्जा लिएर सेयर बजारमा लगानी बढाएका खबर कारोबार दैनिकले लेखेको छ।
5: सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्युत उत्पादन, प्रसारण लाइन विस्तार तथा आन्तरिक खपत वृद्धि गर्ने लक्ष्य अघि सारेको छ। बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने, जलाशययुक्त आयोजना निर्माणलाई प्रोत्साहन गर्ने तथा भारत र बङ्गलादेश लगायतका देशमा विद्युत निर्यात विस्तार गर्ने नीति समेटिएको छ। नेपालमा अहिले विद्युत उत्पादन उल्लेखनीय रूपमा बढे पनि प्रसारण लाइनको अभाव, विद्युत खपत विस्तारमा सुस्तता तथा वर्षायाममा उत्पादन बढी र हिउँदमा कम हुने समस्या अझै कायम छ। बजेटमा उल्लेख ऊर्जा क्षेत्रका योजना, समस्या र सम्भावनाका बारे साथी विकास चापागाईले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीसँग कुरा गर्नुभएको छ।
19: 10 मेगावटसम्मको आयोजनाको पिपिए खोलिनेछ भनेर भनेको छ होइन। योभन्दा अघिल्लो सरकारले टेक एन्ड पेका आधारमा पिपिए गरिनेछ भनेर एकदमै विवादित विषय बनेको थियो र सबै पिपिए रोकिया स्थितिमा थियो र अहिले टेकर पेका आधारमा पिपिए गरिनेछ भनेर भनेको छ, काम नगर्नेको लाइसेन्स खारेज गरिनेछ भनेर भनेको छ। त्यो पनि प्रावधान बनाएर साँच्चै नै काम नगर्ने छन् भने त अब खारेज पनि गर्दै जानु पर्यो र यो प्रोसेसमा भएकालाई पिपिए गरिदिँदै जाँदाखेरि कम्तीमा तिनीहरू काम सुरु हुन्थ्यो भन्ने पनि एउटा छ र वास्तवमा कतिपय कुराहरू आएका छन्। तर अब यसलाई कसरी बुझ्ने? अब टेकर पेको आधारमा पिपिए गरिनेछ त भन्यो, पिपिए खोलिदिइहाल्यो भने टेकर पेको आधारमा खोलेछ भन्ने खालको थियो। अन्यल चाहिँ योभन्दा अघिल्लो बजेटले टेक एन्ड पेका आधारमा गरिनेछ भन्ने कुरालाई त्यो शब्द चाहिँ हटाएको छ। वास्तवमा यी कुराहरू विद्युत प्राधिकरणलाई नै जिम्मा दिएर हिजोको दिनमा त्यही हुन्थ्यो, विद्युत प्राधिकरणले आवश्यक अनुसार पिपिए गर्दै जाने भन्ने खालको हुन्थ्यो र विद्युत प्राधिकरणलाई आवश्यक परेरै होला 5,000 मेगावटको पिपिएको लागि चाहिँ आवेदन आह्वान पनि गरेका थिए, फर्स्ट कम फर्स्ट सर्भमा भनेर धेरै प्रोजेक्टहरूले पेस गरेका थिए। पछि फेरि टेक एन्ड पेका कुराले गर्दाखेरि रोकियो र संसदले यसलाई हटाएको पनि थियो। अबका दिनहरूमा त्यस्तो हुँदैन, र त्यस्तो गर्नेलाई वास्तवमा साँच्चै नै सरकारले छानबिन गरेर कारवाही गर्नुपर्ने हो, होइन? यो त जनता र मान्ने प्रति गरेको एउटा अपमान हो जस्तो लाग्छ मलाई। त्यस कारणले गर्दा अबका दिनहरूमा कम्तीमा यो सरकारले जे बोल्छ त्यो गर्छ र कानुनी हिसाबले यसलाई अगाडि बढाइदिएर जति विद्युत व्यापारका कुरा गराएको छ, अरू कुरा गराएको छ, यी कुराहरूलाई चाहिँ अगाडि बढाइदिइहालेको खण्डमा कम्तीमा अगाडि जानलाई सहज हुन्थ्यो।
20: सरकार कसरी अगाडि बढ्यो भने यो ऊर्जा क्षेत्र राम्रो हुन्छ?
19: नीतिगत सुधारतिर अब सरकार अगाडि बढाउनुपर्छ र सँगसँगै सरकारको एउटा सोचाइ र ब्युरोक्रेट्सहरूको एउटा सोचाइ भयो भने काम हुनलाई गाह्रो हुन्छ। त्यस कारणले गर्दाखेरि सरकारको सोचसँगै उहाँहरूलाई पनि म्याचिङ गरेर त्यही अनुसारको काम, त्यही अनुसारको स्पिडमा जुन अनुसारको प्रगति खोजिरहेको छ अहिले नेपाली जनताहरूले, त्यो स्पिडमा अगाडि बढाएर र त्यो सँगसँगै नेपालका निजी क्षेत्रहरूलाई पनि र नेपाली जनताहरूलाई पनि त्यो प्रति आकर्षित हुने खालका नीतिहरू लिएर अगाडि बढ्दै जाने हो भने विदेशी लगानी भनेको त त्यसपछिका कुराहरू हुन्, होइन? नेपालीहरू नै आकर्षित भएर लगानी गर्दै जाँदाखेरि उहाँहरू आउनुहुन्छ। त्यस कारण त्यस्ता खालका नीतिहरू, त्यस्ता खालका उत्साह हुने खालका कामहरू गरेर अगाडि बढाउनु हो भने लाग्छ। तर हुन त अब एक वर्ष नीतिगत सुधारहरू मात्रै गर्ने, त्यसपछि विकासका कुरा गर्ने भन्ने खालका कुरा अब सुनिन्छ। हामीलाई त नीतिगत सुधार मात्रै गरिदिऊ भनेर भनेको छ, होइन? त्यस कारणले गर्दा बाँकी कुराहरू त नेपालका निजी क्षेत्रहरू आफै गर्छन् भन्ने खालको छ र सरकारको स्पिड अनुसार काम अगाडि बढाउनु पर्यो।
21: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
22: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र
23: ११मा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
24: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
23: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवारसँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
24: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453-30169, 98450-49899 र म्यानेजमेन्ट तर्फ 98550-12824 र 98550-32557। माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
23: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
24: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
21: अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। पसलको बिमा दावी र ग्राहकले ऋण बापत धितो राखेको सुन चाँदी पचाउने उद्देश्यले आफ्नै पसलमा चोरीको योजना बनाएर चोरी गर्ने बुटवलका एक सुन चाँदी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। रूपन्देहीको बुटवल उपमहानगरपालिका 5 अमर पथमा सञ्चालनमा रहेको 3 औँ सुन चाँदी पसलमा जेठ 17 चोरी भएको घटनामा स्वयं पसलका सञ्चालकको संलग्नता देखिएको हो। घटनामा सुन चाँदी पसल सञ्चालन गर्दै आएका बुटवल उपमहानगरपालिका पुलचोकका 41 दीपक विकनै संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। प्रहरीका अनुसार पसल सञ्चालक विक जेठ 16 बिहान पोखरा गएको अवस्थामा 1,46,00,000 94,700 रुपियाँ बराबरको सुन चाँदीका गरगहना चोरी भएको भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्दा विगत त्यही साँझ बुटवल फर्किएर 17 गते बिहान करिब 1 बजेको समयमा आफ्नै पसलका कामदार रूपन्देहीको तिलोत्तमा नगरपालिका 2 बस्ने नवीन विकको सहयोगमा योजनाबद्ध रूपमा चोरीको नाटक गरेको खुलेको हो। उनीहरूलाई पक्राउ गरेर आपराधिक विश्वासघात मुद्दामा म्याद थप भए थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। घटना लगत्तै प्रहरीले विभिन्न स्थानको सिसिटिभी फुटेज संकलन गरी अनुसन्धान गर्दा पसल सञ्चालक विक रातिको समयमा पसलमा नै प्रवेश गरेर करिब 2 घण्टा बढी समयपछि पसलबाट बाहिरिएको देखिन आएको छ। यस्तै पसलबाट बाहिरिएपछि तिनाउ पुल पार गरेर बुटवल 2 को बाटो हुँदै निस्किएको प्रहरीले बुटवलका विभिन्न स्थानका विभिन्न ठाउँमा राखिएका सिसिटिभीबाट संकलन गरेका फुटेजबाट देखिन आएको प्रहरीले जनाएको छ। प्रहरीले विककको घरमा छापा मारेर सुनका विभिन्न गहनाहरू बरामद गरेको जनाएको छ।
0: अब विदेशको खबर। कृत्रिम बौद्धिकता एआई प्रविधिको प्रयोग विश्वभर तीव्र रूपमा बढिरहेका बेला फेसबुकको मातृ कम्पनी मेटा र भारतको रिलायन्स इन्डस्ट्रिजले गुजरातको जामनगरमा एआई सक्षम डाटा सेन्टर बनाउने सम्झौता गरेका छन्। यो मेटाको भारतमा बन्न लागेको पहिलो एआई केन्द्रित डाटा सेन्टर हुनेछ। दुवै कम्पनीले हिजो सार्वजनिक गरेको जानकारी अनुसार यो डाटा सेन्टरले जेनेरेटिभ एआई सेवा सञ्चालनका लागि आवश्यक उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार उपलब्ध गराउनेछ। भारतमा डिजिटल सेवा क्लाउड कम्प्युटिङ र एआईको माग तीव्र रूपमा बढ्दै गएपछि यस्तो लगानी गरिएको हो। रिलायन्सले आउँदो 2 वर्षभित्र 168 मेगावाट क्षमताको डाटा सेन्टर बनाउनेछ। मेटाले त्यसमा र आवश्यक कम्प्युटिङ क्षमता भाडामा लिएर आफ्ना एआई सेवा सञ्चालन गर्नेछ। मेटाका प्रमुख कार्यकारी अधिकृत सिइओ मार्क जुगरबर्गले यो साझेदारीलाई भारतमा कम्पनीको पहिलो एआई सक्षम डाटा सेन्टर निर्माणको महत्त्वपूर्ण कदम भएको बताउनु भएको छ। 1 अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्ता रहेको भारतमा डाटा भण्डारण क्लाउड सेवा र एआई प्रविधिको माग तीव्र रूपमा बढिरहेको छ। विश्लेषकहरूका अनुसार मेटा रिलायन्सको यो परियोजनाले भारतलाई विश्वव्यापी एआई र डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो स्थान दिलाउन मद्दत गर्नेछ।
5: अब खेल खबर। फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई पराजित गरेको छ। पोर्चुगलको लेइरियामा सम्पन्न खेलमा घरेलु टोली पोर्चुगलले नाइजेरियामाथि 2-1 जित दर्ता गरेको हो। यो हारसँगै नाइजेरियाको 12 खेल लामो अपराजित यात्रा समाप्त भएको छ। पोर्चुगल सन् 2026 फिफा विश्वकपमा समूह केमा रहेको छ। यो समूहमा कङ्गो उज्बेकिस्तान र कोलम्बिया छन्। पोर्चुगलले विश्वकपको पहिलो खेलमा कङ्गोसँग प्रतिस्पर्धा गर्नेछ। नाइजेरिया भने विश्वकपमा छनौट हुन सकेको छैन। त्यस्तै अर्को विश्वकप तयारी अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डले कोस्टारिकालाई 3-0 पराजित गरेको छ। इङ्ल्यान्ड फिफा विश्वकपमा समूह एलमा रहेको छ। यस समूहमा क्रोएसिया, घाना र पानामा रहेका छन्। इङ्ल्यान्डले क्रोएसियासँग असार 3 गते प्रतिस्पर्धा गर्दै विश्वकप यात्रा सुरु गर्नेछ। 6 पटक विश्वकप खेलिसकेको कोस्टारिका भने यस पटक छनौट हुन सकेन।
0: आयाकै रनमा अब केही खबर संक्षेपमा। नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको सुनवाई अब निरन्तर हुने भएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको अभियोगको मुद्दा 3 वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो मुद्दालाई निरन्तर सुनवाईमा लगेको हो। नेपालमा पछिल्लो समय तीव्र रूपमा फैलिएको बर्ड फ्लू संक्रमणको पोल्ट्री क्षेत्रमा गम्भीर आर्थिक सङ्कट निम्त्याउन सक्ने भन्दै यस क्षेत्रका विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। सरकारी निकायले बर्ड फ्लू नियन्त्रणमा अधिकतम प्रयास गरिरहेको उल्लेख गरे पनि ठुला फार्ममा बर्ड फ्लूको संक्रमण देखिन थालेपछि यस क्षेत्रमा चिन्ता थपिएको खबर गोर्खापत्रले लेखेको छ।
5: साइबर अपराध र अवैध कल सेन्टर सञ्चालन गरेको आरोपमा 34 नेपाली नागरिक थुनामा परेका छन्। उनीहरूलाई गल, बुस र मातरासको जेलमा राखिएको छ। जेलमा राखिएका मध्ये 30 जनालाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ, तर प्रक्रिया पूरा नभएका कारण उनीहरू जेलमै छन्।
21: नेपाल र अमेरिका सरकारको संयुक्त लगानी रहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत प्रसारण आयोजना अन्तर्गत निर्माण गरिने सबै सब स्टेसन र प्रसारणलाई निर्माण काम सुरु भएको छ। हिजो मात्रै दुई नयाँ सब स्टेसन र 297 किलोमिटर प्रसारण लाइन निर्माण कार्य थालनी भएसँगै सब स्टेसन र प्रसारण लाइनका सबै खण्डको काम सुरु भएको हो। यसअघि मङ्सिर 10/2082 न्यू बुटोल सब स्टेसन र न्यू बुटोलदेखि भारत जोड्ने 18 किलोमिटर प्रसारण लाइन निर्माण कार्य थालनी भइसकेको छ। विद्युत प्रसारण आयोजना अन्तर्गत 3 उच्च क्षमतायुक्त 400 केबीका सब स्टेसन तथा 315 किलोमिटर प्रसारण लाइन निर्माण गर्ने योजना रहेको खबर कारोबार दैनिकले लेखेको छ।
5: सिराहा प्रशासनले एसई कक्षा 11 र 12 परीक्षामा बरामद गरिएको मोबाइल नष्ट गरिएको देशव्यापी चर्चा विषय बनेको छ। गएको हप्ता जिल्ला प्रहरी कार्यालय सिराहाको हाताभित्र एसई 11 र 12 परीक्षा हलबाट र चेक जाँचको क्रममा बरामद विद्यार्थीको 496 वटा मोबाइल नष्ट गरिएको प्रक्रिया पद्धति र व्यवस्थापनको विषयले राष्ट्रिय स्तरमै चर्चा पाएको हो।
21: काया कैरनमा अब पालो उखानको
5: बाँसको नहुने हलो अरू सबै भलो।
21: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
5: विश्वकप फुटबलको 23 संस्करण आज मध्यरातिदेखि सुरु हुँदै 3 देशका 16 सहरमा हुने प्रतियोगितामा 48 देशको सहभागिता। 6 हप्ता चल्ने विश्वकप विशाल आर्थिक गतिविधिको अवसर पनि।
21: प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्र मन्त्रीको प्रष्टीकरणसँगै संसदको गतिरोध हट्यो, बजेटमाथिको छलफल सुरु।
5: देशभर वर्षासँगै गर्मी केही घट्यो, यस वर्षको मनसुन केही दिनमै भित्रिने सम्भावना।
21: बैङ्कहरूबाट सेयर कर्जा निरन्तर बढ्दै, मौद्रिक नीतिमा लचकता र न्यूनतम ब्याज दरका कारण कर्जा लिन सहज।
5: र मेटा र रिलायन्स मिलेर भारतमा एआई डाटा सेन्टर बनाउने, भारतलाई विश्वव्यापी डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा अझ बलियो बनाउन मद्दत गर्ने।
21: र अन्त्यमा आजको कार्टुन। आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौँ। संसदमा प्राय विरोध मात्रै गरिरहने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घरभित्र साम्पाङ जस्तै देखिने मान्छे पत्रिका पढिरहेका छन् अनि चिया लिएर आएकी श्रीमती भन्दैछिन्, आ बरु सिधै मलाई विरोध मन्त्री नियुक्त गर भन्नु कि अबदेखि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ।
1: 93.2 स्वदेश एफएम। आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेसनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत संसारभर सुनिराख्नु भएको छ। नेपाली बहस काठमाडौँ उपत्यकामा 99.1 MHz पनि यतिखेर सुनिराख्नु भएको छ। नेपाली बहसमा पछिल्लो समय जुन ढङ्गले हामी चर्चा परिचर्चा गरिरहेका छौँ, राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक पाटोका विषयहरूमा बहस र छलफल पनि गरिरहेका छौँ। बालिनको सामु विपक्षीहरू गलेका छन्। प्रधानमन्त्री बालिनले संसदमा उपस्थित भएर सीमा विवाद बारेको अभिव्यक्तिमा माफी माग्नुपर्ने विपक्षीको अडान सुन्दै सुनेनन्, जसमा राष्ट्रपति र सभामुखको साथ पनि रह्यो र परिणाममा विपक्षी दलहरू पछि आफै हट्न बाध्य बनेका छन्। तर पछिल्लो समय जुन किसिमले बालिन शाह संसदमा आउन मानिरहेका छैनन्, प्रधानमन्त्रीले संसदमा आउन नमानिसके पछाडि प्रतिपक्षीहरूले विरोध जनाइरहेका थिए र हिजो श्रम संस्कृति पार्टीले भने संसदमा आफ्नो विरोध चाहिँ जनाइरह्यो र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ लगायतका सांसदहरूले विरोध समेत जनाएका थिए र प्रधानमन्त्रीको उपस्थिति नै उनले संसदमा माग गरेका थिए। त्यसै गरी अर्थमन्त्री डाक्टर सुरिम वाग्लेका विषयमा पनि विपक्षी दलहरूले आवाज उठाएका छन्। करका दर हेरफेरदेखि लिएर जुन BYD चिनको नाकामा रोकिएका छन्, त्यहाँ चाहिँ सशस्त्रको नियन्त्रणमा छन्, ती BYD बारेमा पनि स्पष्ट रूपमा जवाफ दिनुपर्ने अर्थमन्त्रीले भन्ने आवाज पनि यतिखेर संसदमा उठिरहेको छ। आदरणीय श्रोता, कुल 1 अर्ब पुरस्कार करिब 80 अर्ब डलरको कारोबार हुँदैछ। अमेरिका, क्यानाडा र मेक्सिकोद्वारा संयुक्त रूपमा आयोजित फिफा विश्वकप फुटबलको 23 संस्करणमा 48 टोली सहभागी हुँदैछन्। केही प्रश्न र विवाद बीच सुरु हुन लागेको प्रतियोगिता 6-7 हप्तासम्म चल्नेछ। विश्वकप फुटबल आजदेखि हुँदैछ। तथ्याङ्कमा विश्वकपलाई हेर्ने हो भने खेल संख्या 104 रहनेछन्। रङ्गशाला 16 छन्। कुल दर्शक 6 अर्ब भन्दा बढी रहनेछन्। अनुमानित खर्च 13.90 अर्ब को अनुमान पनि गरिएको छ। कुल पुरस्कार 1.2 अर्ब को पनि अनुमान छ। कुल पुरस्कारको कुल कारोबार 80.1 अर्ब डलर रहने बताइएको छ। त्यसै गरी श्रमिकको आमदानी 20.8 अर्ब डलर रहनेछ। त्यसै गरी कुल रोजगारी पाउनेछन् करिब करिब 8,23,474 जनाले रोजगारी पाउनेछन्। यो विश्वको महाकुम्भ आजबाट सुरु हुँदैछ, फिफा विश्वकप 2026। आदरणीय श्रोता, नेपाली बसमा हामी खेलको विषयलाई पनि उठान गर्न चाहन्छौँ, चर्चा गर्न चाहन्छौँ। नक्कली भुटानी शरणार्थी प्रकरण 3 वर्ष अघि पछि अघि बढ्यो सुनवाई। अब के हुन्छ नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा सुनवाई सुरु भएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै व्यापक रूपमा रकमहरू वसुल गरिएको थियो, जसमा नेपाली कङ्ग्रेसकी तत्कालीन नेत्री आरजु राणा देउबादेखि लिएर विभिन्न व्यक्तिहरू, मन्जु खाँडहरूदेखि लिएर विभिन्न व्यक्तिहरू त्यहाँ मुछिएका छन् र एकताका यसको अनुसन्धान गर्ने क्रममा तत्कालीन गृहमन्त्री रवि लामिछानेले फाइल खोल्नै लाग्दा सरकार पनि च्युत भएको थियो, ढलेको थियो र कतिपयको भागाभाग समेत भएको स्थिति थियो। अब भने यो फाइल खुल्दैछ। नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरू अब कानुनी दायरामा आउँछन् र उनीहरूसँग छानबिन अनुसन्धान गर्ने तयारी यतिखेर भइरहेको छ। आदरणीय श्रोता, आज हामी छलफल गर्न चाहन्छौँ अहिलेको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बर्डर अकुपेसनसँग सम्बन्धित भनेर परराष्ट्र मन्त्रीले हिजो मात्रै संसदमा धारणा व्यक्त गर्नुभएको छ। जुन किसिमले यो विषय उठ्यो, प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर संसदमा अवरोध पनि गर्यो, जहाँ चाहिँ संसदलाई जुन ढङ्गले बन्धक बनाउने काम भयो, जुन ढङ्गले कार्यपालिकाको एउटा बन्धक बन्यो, छाया बन्यो, व्यवस्थापिका भन्ने खालका आवाजहरू पनि यतिखेर उठे। तैपनि प्रधानमन्त्रीले आफूले उक्त भनाई नसच्याइकन राष्ट्रिय स्वतन्त्र पार्टीले भनाईलाई सच्याउनु पर्ने एउटा दुर्भाग्य स्थापना भयो संसदमा। यो विषय चाहिँ यतिखेर आलोचनात्मक ढङ्गले अगाडि बढिरहेको छ। तर सर्वदलीय बैठक अर्थात् यसभन्दा अघि दलहरू बीच राखिएको बैठकमा केही सहमति जुटिसके पछाडि हिजोबाट संसदको अवरोध खुलेको छ। तैपनि विभिन्न कारणहरूलाई लिएर अवरोधको क्रम पनि जारी छ र राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन ढङ्गले सरकारले दुई तिहाई नजिकको मत दिएको छ, त्यो मतको औचित्यता र त्यो मत को ले दिन सक्ने डेलिभरी सुशासनका विषयहरू सुरक्षा विज्ञ हेमन्त मल्ल हुनुहुन्छ। मल्ल जे, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। होइन, गृहमन्त्री सुदन गुरुङमाथि केही आरोपहरू लागे होइन, उनले चाहिँ राजीनामा दिनुभयो, राजीनामा दिइसके पछाडि पछि एउटा समिति बन्यो अच्युत प्रसाद भण्डारीको नेतृत्वमा, पूर्व न्यायाधीश उच्च अदालतका न्यायाधीशको नेतृत्वमा। हिजो मात्रै मलाई लाग्छ सरकारले त्यो प्रतिवेदन ग्रहण गर्यो, एकातिर सरकारले प्रतिवेदन ग्रहण गर्यो, अर्कोतिर शपथ ग्रहण सुरु भयो, कस्तो लाग्यो?
2: होइन, सबभन्दा पहिला त के बुझ्यो भनेपछि उहाँ फिर्ता आउनुहुन्छ भने सबले बुझेकै थिए, होइन, थाहा थियो।
1: गइपकाली गर्नका लागि समिति बनाएको त्यसो भए चोक्याउनका लागि
2: हो त्यही समिति, किन समितिलाई कसैले विश्वास पनि गरेका छैनन्, कसैले त्यसमाथि विश्वसनीयता पनि कसैको छ जस्तो मलाई चाहिँ लागेन। त्यो जहाँ पनि हामीले हेर्ने भने त्यो कुरा चाहिँ बिस्तारै आउला पनि, होइन, र आएपछिको जुन किसिमको उहाँको व्यवहार छ नि, धम्कीपूर्ण जवाबको प्रेस कन्फरेन्सहरूमा उहाँका आफ्ना एजेन्डाहरू लिएर आउनु भएको छ, त्यसले चाहिँ राम्रो गर्ला जस्तो मलाई लाग्दैन।
1: होइन, अब उहाँलाई क्लिन चिट दिएको कुरा र त्यस पछाडि चाहिँ उहाँलाई फिर्ता बोलाइएको विषय, सरकारले फेरि गृहमन्त्रीमा नियुक्ति गरेको एउटा प्रसङ्ग सँगसँगै छ। मैले अच्युत प्रसाद भण्डारीजीसँग समितिका संयोजकसँग पनि केही दिन अगाडि यसै यही कार्यक्रममा कुराकानी पनि गरेका छु, होइन, उहाँले दुधको दुध पानीको पानी हामीले त्यही रिजल्ट ल्याउने हो, यसमा कसैले पनि शङ्का नगर्न आग्रह गर्दछौँ भनेर भन्नुभएको थियो उहाँले, होइन, केही समय अगाडि। तर उहाँ अब दोहोरिएर त आउनुभयो, फेरि फर्किएर त आउनुभयो, उहाँले एउटा निर्णय गरिदिनु भएको छ अहिले अब राजदरबार हत्याकाण्डको फाइलहरू अगाडि बढ्छ, म छानबिन गर्छु। तपाईँ त लामो समय नेपालको सुरक्षा क्षेत्रमा काम गर्नुभएको छ, प्रहरीमा काम गर्नुभएको छ, होइन, डिआइजी भएर चाहिँ रिटायर हुनुभएको छ, कतिको सम्भव छ यो काण्ड?
2: दुईटा पाटा हेर्छु कि मैले, एउटा पाटा के हो भनेपछि दरबार काण्डको तपाईँले कुन उद्देश्यको लागि गर्दै हुनुहुन्छ, यो तपाईँको काण्डमा बन्दुक राखेर पड्काउनेको लागि हो कि? यदि थियो भयो भने त्यो चाहिँ ब्लन्डर हुन्छ, फेरि त्यो होइन पोलिटिकल उद्देश्यको लागि गरिन्छ भने त्यो चाहिँ ब्लन्डर हुन्छ। तर अर्कोतिर के छ भनेपछि जनताले जान्न चाहिरहेछन् त्यहाँ भएको के थियो, होइन, दरबारभित्र घटना के भएको हो, त्यो तथ्य जान्न चाहिरहेछन्। अब यसमा एउटा समस्या के छ, टेक्निकल कुराहरू के पनि छैन, टेक्निकल कुरा भन्यो भने चाहे त्यो घटनास्थलको मृतिका कुराहरू होला, ब्लास्ट अफ मृतिका कुराहरू होला होइन, र अर्को भनेको तपाईँको ब्यालिस्टिकका कुराहरू होला।

0: मलाई लाग्छ हिजो त्यो हत्याकाण्ड पछाडि चाहिँ यी कुनै पनि कुराहरू कामहरू भएका छैनन्। अहिले त त्यो संरचना नै परिवर्तन भइसकेको एउटा स्थिति छ। कसै व्यक्तिलाई कसैले भनेको भरमा, शङ्काको भरमा, कसैलाई आरोपका भरमा मात्रै चाहिँ अनुसन्धान सफल हुन्छ कि हुँदैन? अनुभवले के भन्छ तपाईँको?
1: अब कति इतिहासका कुरा चाहिँ इतिहासमै रहन दिनुपर्ने हुन्छ जस्तो लाग्छ मलाई है। एउटा कति कुराहरू एउटा के हो, तपाईँले फ्याक्ट फाइन्डिङ भन्ने एउटा कुरा भयो होइन। फ्याक्ट चाहिँ जनताको लागि जनता अगाडि ल्याएर राखिदिने। तपाईँले थाहा होला जोन एफ केनेडीको हत्या भयो अमेरिकामा,
0: जोन एफ केनेडी हो
1: हत्यार त थाहा भयो नि त, तर अहिलेसम्म जनता कन्फ्युज छन् त्यो बारेमा। तर जनताले सत्य तथ्य जान्न चाहिरहेका छन् उनीहरूले के, र यहाँ पनि के हो भनेपछि तपाईँले त्यहाँभित्र भएको के हो, कोहीले एउटा कथा भन्छ, कोहीले अर्को कथा भन्छ, या समस्या त के भइदियो भने सोसियल मिडियाले गर्दा थरी थरीका विज्ञहरू आएर आफै देखेको भनेर पनि कुरा गर्न थालेपछि त्यसले धेरै कन्फ्युजन क्रिएट गरेको छ कि। सत्य तथ्य नभए तापनि, प्रमाणहरू नभए तापनि, तपाईँले स्टोरी टेलिङको हिसाबले देखेका जानेका बुझेका जुन कुराहरू छ नि, त्यसले एउटा स्टोरी चाहिँ बिल्ड गर्ने र राखिदिने हो। त्यो काम चाहिँ प्रहरीसँग गर्नुपर्छ है। फेरि त्यो समिति बनाएर आयोग बनाएर तपाईँ गर्नुहुन्छ भने त्यसले फेरि काम दिँदैन त्यसले।
0: होइन, अब निर्मला हत्याकाण्डदेखि लिएर धेरै काण्डहरू छन्, जीवी राईहरू होइन फरार भएका धेरै काण्डहरू छन्, नकली भुटानी शरणार्थीदेखि लिएर अनेक काण्डहरू पनि नेपालमा छन्। तर यो दरबार हत्याकाण्डको छानबिन गर्छु भन्नुका पछाडि चाहिँ यसको मकसद केही फरक हुन सक्छ?
1: पोलिटिकल उद्देश्य जस्तो लागिरहेछ मलाई। यिनीहरूले कसैको काँधमा बन्दुक राखेर पड्काउन खोज्छ जस्तो लागिरहेछ।
0: कसको काँधमा राख्ने बन्दुक चाहिँ?
1: होइन, त्यो बेलाका यो पोलिटिकल नेतृत्व भएका मान्छेहरू, त्यो बेलाका खास गरी पोलिटिकल जस्तै नेतृत्व भएका व्यक्तिहरू माथि हो कि अब सेनाका उनीहरू माथि बन्दुक पड्काउन खोजेको हो कि होइन, खास उद्देश्य हो जस्तो लाग्छ मलाई। अरू के पनि हो जस्तो लाग्छ मलाई।
0: होइन, अब नेपालको अवस्थामा गृहमन्त्रीमा पुनर्वहाली भइसकेपछि सुरक्षा दस्ताको विषयमा कुरा गरौँ। नेपालको सुरक्षा दस्ता जुन ढङ्गले चाहिँ काम गर्न खोजिरहेको छ होइन, जेएनजी विद्रोह पछाडिको जुन एउटा माहौल देखियो, जुन एउटा दृश्य देखियो, अहिलेको अवस्थामा देश सुरक्षित छ, हामी हरेक क्षेत्रबाट चाहिँ सुरक्षित अनुभूति गरिरहेका छौँ, सुरक्षाको स्थिति चाहिँ कस्तो छ, प्रत्याभूति गर्न पाएका छन् जनताले?
1: होइन, नेपाल सुरक्षित छ। एउटा कुरा प्रश्न के बुझ्यो भनेपछि नेपाल पूर्ण रूपमा सुरक्षित छ होइन। र योभन्दा पहिला हामीले भनेको के हो भनेपछि राजनीतिकहरूकोले राजनीतिको लागि राजनीति गरे, आफ्नो स्वार्थको लागि राजनीति गरे, र त्यसले गर्दा के हो भनेपछि जुन फङ्सन हुनु पर्थ्यो त्यसमा कहीँ न कहीँ समस्या मात्रै आएको हो, त्यति मात्रै हो समस्या होइन। राजनीति गर्नु बढी भयो नि, त्यति मात्रै हो। र अहिलेको अवस्था साँच्चै तपाईँ भन्नुहुन्छ भनेपछि कन्फ्युज, एकदमै कन्फ्युज छ नि सबै जनता, कन्फ्युज छन् के हुन्छ के हुँदै गइरहेछ। किनकि मन्त्रीको हरेक मन्त्रीको काम कार्य, म गृहमन्त्री मात्रै भन्दैन, म हरेक मन्त्रीको काम कार्य हो, प्रेसिजन उठेका छन् होइन। र अर्को के छ भने उहाँहरूले गरेका जुन निर्णयहरू छ, लडी निर्णयहरू जस्ता लाग्न थाले कि अब आएर, जुन कि मेच्योर छैनन्, मेच्योरी देखिनँ त्यो निर्णयहरूमा। र अब यदि तपाईँले मेच्योर निर्णयहरू गर्नुहुन्न, मेच्योरी देखिन्न भनेपछि त्यसले चाहिँ समस्या लिएर आउँछ कि। किनकि अर्थमन्त्रीको कुराहरू, अर्थमन्त्रीको तपाईँ हेर्नुहोस्, अर्थशास्त्रदेखि लिएर सबै विरोध गरेका छन् उहाँको, जुन उहाँ जुन स्टाइलमा उहाँले काम गर्दै हुनुहुन्छ। गृहमन्त्रीको त्यही त, त्योपछि अरू मन्त्रीहरूको पनि कुरा गर्नु होला, प्रधानमन्त्रीको तपाईँ थाहै छ, त्यो उहाँले गर्दा पुरा संसदै बन्द भएको छ अहिले होइन, चाहे भित्र राष्ट्रमा होला या तपाईँको अन्तर्राष्ट्रिय सम्बन्धको कुराहरू पनि, यो अजिब टाइपको देखिरहेको छ अहिलेको अवस्था जस्तो लाग्छ मलाई त।
0: होइन, अहिले त अब सरकारले चाहिँ सुशासन दिने, जनताहरूलाई चाहिँ होइन डेलिभरी दिने, सबै समस्याहरूलाई चाहिँ व्यवस्थापन गर्ने, अब सम्पत्ति शुद्धिकरणदेखि लिएर विभिन्न मुद्दाहरू, भ्रष्टाचारका मुद्दाहरूमा चाहिँ छानबिनको डन्डा चलाउने, अहिले त तपाईँले देखिरहनु भएको छ नि त, धेरै बिचौलियाहरू पक्राउ परेका छन्, ठुला घरानाको खोल ओढेर चाहिँ होइन अब अकुत रूपमा सम्पत्ति कमाउनेदेखि लिएर चाहिँ बिमा वित्तीयमा चाहिँ आफ्नो एक छत्र राज जमाउनेहरू चाहिँ कानुनी कडगारामा उभिएका छन्, ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा जान नदिन चाहिँ यसलाई उसको कास्नुपर्ने पनि जिम्मेवारी छ, जवाबदेता छ। यो त्यो बाटोमा छैन सरकार आज?
1: त्यो बाटोमा जानुपर्ने हो, तर अहिले पनि तपाईँ जानु, तपाईँले लाइसेन्स जुन रूपमा पाउनुपर्ने पाउनुहुन्छ, र तपाईँ अहिले यातायातमा जानुहोस्, जसरी तपाईँ तपाईँले दलाललाई नसमाते तपाईँले गाडी आफ्नो नाममा गर्नै सक्नुहुन्न।
0: त्यो
1: कुरा मात्रै हो, अहिले पनि त्यही अवस्था छ, अहिले पनि त्यही अवस्था छ। किनकि यो मैले एक हप्ता पहिला कुरा गरिदिन्छु, म तपाईँलाई म भन्न चाहन्न, कसले गरेको म भन्न चाहन्न, मेरो आफ्नोदेखि कुरा हो, त्यो दिक्क भएर आएको मान्छे हो कि। यो करिब करिब सर्भिस डेलिभरीका अफिसहरूमा धेरै परिवर्तन आएको छैन, खालि सोसियल मिडियामा हल्ला गरिदिएर मात्रै पनि हुँदैन कि, हल्ला गरेर हुँदैन। तपाईँ प्र्याक्टिकली आफै जानुहुन्छ, तपाईँ लाइसेन्स पाउनु भएको छ, रिन्यु गर्न दिनुभएको, पाउनु भएको छैन होला,
0: छैन नि।
1: लगातार मैले जुन कुरा गरेँ नि, यो जिल्ला प्रशासनमा जानु त्यही हालत छ होइन। किनकि डाक्टर केसीले पनि हिजो भनेको कुराहरू मैले हेरिरहेको थिएँ, छ समस्या हो कि। तपाईँले रियल सहीमा काम गर्ने हो कि,

0: यो सोसियल मिडियामा एक किसिमको वाइब मात्रै क्रिएट गर्ने हो होइन, केही दिन तपाईँ झुकाउन सक्नु होला, तर अहिले के देख्यो भने तपाईँ सोसियल मिडियामा मात्रै तपाईँले वाइब चाहिँ क्रिएट गरे जस्तो देखियो कि मैले फेरि यो नकारात्मक हिसाबले भनेको होइन, यो रियालिटी हो, यो रियालिटी त बुझ्नु पर्यो नि त, यो रियालिटी त बुझ्नु पर्यो नि त।
1: भनेपछि अल्गोरिदममा चाहिँ जताततै एकदम सफा भइसकेको छ, वास्तविकतामा भएको छैन त्यसो भए?
0: होइन छैन, देखिन्न, यो ग्राउन्ड, यो ग्राउन्ड रियालिटी फरक छ, क्या ग्राउन्ड रियालिटी फरक छ, सोसियल मिडियाको एउटा हल्ला र ग्राउन्ड रियालिटी इन्टायरली फरक छ होइन। फेरि यो सरकारले राम्रो काम गरोस्, पढे लेखे मान्छेहरू आउनु भएको छ, त्यो पनि भयो उनीहरूको होइन। तर के भयो भनेपछि जुन किसिमले सरकार चल्नुपर्ने हो, जुन किसिमले यी मन्त्रालयहरू चल्नुपर्ने हो, त्यहाँ चाहिँ कहीँ न कहीँ समस्या छ, त्यो मेच्योरिटी देखिरहेको छैन है, त्यो चाहिँ बुझ्नुपर्छ।
1: तर सरकारले त सुशासनको निकै ठुलो नाराहरू अगाडि सारेको छ, बजेट ल्याएको छ, बजेटमा पनि होइन भोल्युम चाहिँ बढेको छ, अब बजेटलाई कार्यान्वयन गर्ने खालका चुनौतीहरू, महत्त्वकांक्षाहरू, नवप्रवर्तनदेखि लिएर प्रविधि मैत्री डिजिटलाइजेसन भनिएको छ हरेक क्षेत्रमा, त्यो देख्नु भएको छैन, सम्भव छैन यो अहिले?
0: त्यो चाहिँ हेर्दै जाउँ न, हेर्दै जाउँ, हेर्दै जाउँ होइन, त्यो राम्रो होस् भन्छु म, राम्रो होस्, सय दिन पनि पर्ख्यो हामीहरू, सय दिनसम्म त पर्खिन जरुरी पनि छ होइन, जरुरी छ, र सय दिनले पनि अगाडि सरकारले कसरी काम गरेको छ त्यसले पनि प्रश्न गर्ल नि त
1: होइन। अब अस्ति सर्वदलीय बैठकमा चाहिँ प्रधानमन्त्री बन्न आह्वान गरिएछ यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नै होइन, तपाईँ सय दिन त पर्खिनुहोस् न, तपाईँ सय दिन त पर्खिनुहोस् न भन्नुभएको रहेछ क्या उहाँ विपक्षी दलका नेताहरूलाई होइन, कतै राजनीतिमा फेरि एउटा ट्विस्ट आउने होइन हेमन्त सर?
0: त्यो भन्न सकिन्न, किनकि एउटा हामी प्रष्ट, मैले त तपाईँसँग पनि धेरैचोटि भनिन्छ, मैले जमाना मैले लेखेलेखी छु यो सरकार बन्न साथ पनि होइन, र इलेक्सनभन्दा पहिला पनि मैले धेरैचोटि भनेको त्यो कुराहरू, यो पार्टी गरिब छ रविजीले गर्दा यो पार्टी एक ठाउँ मात्रै देखिरहेको छ कि, र तपाईँ हामीले हेर्ने भने यो पार्टी तिनवटा फ्रेक्सन क्लियरली देखिन्छ, तर त्योदेखि बाहेक भित्रभित्र थुप्रै गुट गुटहरू छन्, अब चुनाव यिनीहरूको भइरहेको छ पार्टीको, त्यसले कुन रूपमा सङ्गठित गर्छ भोलिको दिन देखाउला त्यसले होइन, यो त प्रश्न देखिरहेको छ नि त। प्रधान अब पार्टीको सभापति भारत भ्रमणमा जानुहुन्छ, गभर्मेन्ट अफ ओनरसिप लिन्न, उनले के बोल्छन् त्यसको ओनरसिप लिँदैन भने कहीँ न कहीँ रिफ्ट त छ नि त, रिफ्ट छ, र जुन विपक्षी दलहरू भए, संसदमा भएका जुन दलहरू भए, उनीहरूले प्रधानमन्त्रीको व्यवहार होला या प्रधानमन्त्रीको काम कार्यहरू होला, उसले गर्दा सन्तुष्ट त देखेन नि त, जुन किसिमले हुनुपर्ने सन्तुष्ट देखेन, त्यसैले गर्दा के हो भनेपछि यो विपक्षी दलहरूको अवस्थाले गर्दा होला जस्तो लाग्छ मलाई।
1: हस्, यहाँको महत्त्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। नेपाल प्रहरीका पूर्व डिआइजी एवं सुरक्षा विज्ञ हेमन्त मल्ल आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर, र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
5: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
6: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200+ डिलर तथा आधिकारिक सर्भिस सेन्टरबाट स्तरीय सर्भिस तथा यामाहा एफआई स्टेशनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
7: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस् लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15%।
1: यति राम्रो बेसमा नेकपाका नेता एवं पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल हुनुहुन्छ। पौडेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ।
8: गुड मर्निङ यहाँलाई पनि।
1: कस्तो छ अवस्था, सन्चै हुनुहुन्छ, आराम छ, स्वास्थ्यमा?
8: ठिक छ, सन्चै छौँ।
1: होइन, अब यो बिहानी पखको बसमा तपाईँसँग छलफल गर्दै गर्दाखेरि देश पनि सन्चो छ, देश पनि एउटा स्वस्थ ढङ्गले अगाडि बढिरहेको छ कि कस्तो लाग्दैछ यसो हेरिरहँदाखेरि बाहिरबाट?
8: अब देशको अवस्था सामान्यतया ठिकै छ, तर फेरि पनि बजेट, नीति कार्यक्रम र बजेटमा भएका विषयहरू हेर्दाखेरि अब आधारभूत वर्ग, तल्लो वर्ग, निम्न वर्गले जुन अपेक्षा, आशा र भरोसा सरकारबाट गरेका थिए त्यो चाहिँ प्राप्ति नहुने सङ्केतहरू देखा परेको छ। तैपनि अझै आशाका किरणहरू नेपाली जनतामा अब नयाँ केही हुन्छ भन्ने यतरतर भएको हामी महसुस गर्छौँ। त्यसो भएर देश गम्भीर सङ्कटमा भएको बिरामी भएको भनेर चित्रण गर्न मिल्दैन।
1: अनि अहिलेको अवस्थामा अब संसदका दृश्यहरू तपाईँले हेरिरहनु भएको छ, हिजो लामो समय संसदमा पनि तपाईँहरू रहनुभयो, तर अहिले प्रधानमन्त्रीको संसदको उपस्थिति, उहाँको अभिव्यक्ति, यसले ल्याएको सान्नता, यसको रिक्तता, यी यावत कारणले गर्दाखेरि निकै ठुला चर्का आलोचनाहरू विपक्षी दलका नेताहरूले चाहिँ विरोधका स्वरहरू एक छत्र रूपमा अगाडि ल्याइरहेका छन्। प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति तपाईँको भन्नु के छ?
8: होइन, प्रधानमन्त्री भनेको देशको कार्यकारी जनताबाट निर्वाचित प्रक्रियाले पुगेको देशको कार्यकारी प्रमुख पद हो। त्यो पदमा भएको व्यक्तिले निकै परिपक्वतापूर्वक कतिपय अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रहरूको सन्तुलन नबिग्रिने गरी देशको राष्ट्रियता, देशको सार्वभौमिकता, देशको अखण्डता अक्षुण राख्ने गरी निरन्तर र दृढतापूर्वक उभिन सक्नुपर्छ। यसको ज्वलन्त उदाहरण भनेको पछिल्लो चाहिँ अहिलेको यो वर्षको इरानलाई हामी लिन सक्छौँ। देशभक्ति भावना आफ्नो चाहिँ देशका नेताहरूले निर्वाचित प्रतिनिधिले कसरी प्रस्तुत गर्छन् भन्ने कुरा चाहिँ इरान साथी छ। यहाँ त कस्तो भयो भने रोस्टममै गएर प्रधानमन्त्रीले नेपालको आम जनताको मनोविज्ञान, मनोभावना, इतिहास सबैलाई कुठाराघात हुने गरी छिमेकी मित्र राष्ट्रलाई खुसी पार्ने गरी जसरी नभएका कुरा बोल्नुभयो, त्यो पनि कुनै भएको कुरा होइन। नभएको कुरा जसरी
1: होइन, सीमा विवाद छैन, नेपाल र भारतको बीचमा सीमा अतिक्रमण भएका छैन, सीमा मिचेका छैन।
8: सीमा विवाद चाहिँ तपाईँको चाहिँ कहिले पनि सीमा विवाद कुनै सकियो भन्ने कुरा होइन, त्यसलाई कुटनीतिक रूपमा हल गर्नुपर्छ भनेका छौँ। लिम्पिया जुराल दिपुले काला पानीको बारेमा विगतदेखि नै हामी चाहिँ कहीँ न कहीँ नेपालको भूमि हो भन्ने दावी गर्दै आएका छौँ। संसदैभित्र चाहिँ 100% सांसदहरूले पास गरेर त्यो भूगोल नेपालको भनेर एउटा देशभक्ति भावना प्रकट गरेको चाहिँ दुई चार वर्षको इतिहासै छ। तर ती सबै कुरा बिर्सेर चाहिँ नेपालले पनि भारतको जमिन मिचेको छ भनेर चाहिँ अतत्य कुरा अप्रासङ्गिक रूपमा जसरी व्यक्त गर्नुभएको छ, त्यसले चाहिँ स्वाभाविक रूपमा देशको राष्ट्रिय र देशको सार्वभौमिकता पक्षको पक्षमा पनि निकै चाहिँ अपरिपक्व लिडरसिपको रूपमा मैले बुझेको छु, नेपाली जनताले बुझेका छन्।
1: होइन, अहिले सरकारले त अब सुशासनको दिशामा अगाडि बढ्ने काम गर्ने, रोजगारीका अवसरहरू यही देशमा सिर्जना गर्ने, होइन, तपाईँलाई थाहा छ अहिले गृहमन्त्री करिब करिब 47 दिनपछि फेरि सुदन गुरुङ फर्किनु भएको छ, समिति बन्यो, समितिले उहाँलाई क्लिन चिट दिएको छ, यतापट्टि मन्त्री परिषदले प्रतिवेदन ग्रहण गर्यो, उतापट्टि दिउँसै शपथ ग्रहण पनि भयो, होइन, यो चोख्याउने काम, धोइपकाली गर्ने काम भयो भन्ने पनि धेरैको विश्लेषण छ, कतिपयले होइन यो चाहिँ केही पनि भेटिएन उहाँको सिस्टमको कमजोरी भनेर फेरि दोहोऱ्याइएको छ। यो हिजोको ट्रेन पनि यस्तै थियो, होइन?
8: अब मैले के राख्न चाहन्छु भनेदेखि नयाँ साथीहरूले जनताले दिएको मतका आधारमा राम्रो काम गरून्, जनताले अपेक्षा गरेको सुशासनको कहीँ नेतृत्व गरून् भन्ने कुरामा हाम्रो चाहिँ शुभेच्छा छ, शुभकामना छ, उहाँहरूलाई सद्भाव र सहानुभूति पनि म प्रकट गर्न चाहन्छु। तर प्रतिशोधतिर जानुभयो भनेदेखि नेपालमा फेरि एकपल्ट चाहिँ अर्को दुर्भाग्य हुनेछ।
1: के हुन्छ त्यसपछि?
8: सुशासन गर्छु भन्ने नाममा कसैलाई ताकेर, कसैलाई लक्षित गरेर गैर कानुनी रूपमा जनताबाट प्राप्त भएको मतलाई दुरुपयोग गर्नुभयो भने त्यसले ठिक ठाउँमा जाँदैन। त्यसो भएको हुँदाखेरि अब जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरू सरकारले आवश्यक चाह्यो भनेदेखि मन्त्री कसलाई बनाउने नबनाउने भन्ने कुरा प्रधानमन्त्रीको स्वेच्छाको कुरा हो। तर म तपाईँ मार्फत आदरणीय जनसमुदायले के भन्न चाहन्छु भने जति आलोचना पहिलेका नेताहरूले 35 वर्षसम्म हिजो पनि मैले एउटा मिडियामा हेर्दै थिएँ, जो चाहिँ खाएर केही पनि गरेन भन्ने भाषा सिर्जना गर्न खोजिएको छ। अब प्रश्न सुन्ने ठाउँमा त उहाँहरू हुनुहुन्थ्यो, अब यो प्रश्नको जवाब दिने ठाउँमा उहाँहरू हुनुहुन्छ। अहिले पनि बजेट आज हो, बजेटले चाहिँ आधारभूत उत्पीडित समुदाय वर्गको पक्षमा, निम्न वर्गको पक्षमा त केही बोलेकै छैन। बोल्यो के भनेदेखि मध्यम वर्गको हित गरिनेछ भन्ने कुरा मात्रै बोल्यो। मध्यम वर्गको हित गरिदियो भने नेपालमा त झन्डै 70% मान्छेहरू निम्न वर्ग छन्, आधारभूत वर्गहरू छन्। ती वर्गहरूको चाहिँ उत्थान, ती वर्गलाई मध्यम वर्गमा पुर्याउने लक्ष्य हुनु पर्थ्यो नि बजेटमा। यी सबै कुराले के देखिन्छ भनेदेखि आलोचनाको निम्ति आलोचना गरेको होइन कि यी सबै कुराले
1: बजेटले त अप टु डाउनमा गयो नि त। बजेट त अब त होइन, बजेटलाई चाहिँ कार्यान्वयन गर्ने कुराहरू, बजेटमा आएका महत्वाकांक्षी योजनाहरू, डिजिटलाइजेसनमा जाने कुराहरू, नव प्रवर्तनमा जाने कुराहरू,
8: एउटा पनि काम छैन जनताको। त्यो पुरानै बजेटको निरन्तरता, उदाहरणको निम्ति बनिरहेका सडकहरूको निरन्तरता, त्यो त पहिलेकै छ।
1: किसानहरूलाई 2 करोडको सब्सिडी भनेको छ नि त, 2 करोडसम्मको सब्सिडी होइन किसानहरू
8: होइन, पहिला के भन्नुभयो?
1: किसानहरूलाई 2 करोडको सब्सिडी।
9: म त्यही भन्दैछु, निम्न 2 करोड लगानी नगर्ने किसानले कसरी लोन पाउँछ? जसले 2 करोडसम्म लगानी गर्न सक्दैन, धितो छैन ब्याङ्कमा, धितो नराखिकन नेपालको चाहिँ ब्याङ्किङ प्रणालीले कुनै पनि लोन दिँदैन, र धितो चाहिँ नभएको किसानले वाइ तराईमा 1 कट्ठा वा 1/2 कट्ठा वा 10 तुर मात्रै जग्गा भएकोले कसरी 2 करोड लगानी गर्न सक्छ? अनि त्यस्तो प्रकारको किसानले भाडामा जग्गा लिएर काम गर्छु भनेर त्यो युवाले कहीँ थाल्यो भनेदेखि सरकारको के हो प्रोत्साहन? त्यसो भएर त्यो पनि के हो भने अनुदानको कुरा गरियो, पोजिटिभ छ त्यो पनि। 40 लाख पनि 2 करोड लगानी गरेकालाई 5 वर्षमा किस्ता भन्ने दिने भन्न भनिएको छ, त्यही कुरा पनि पोजिटिभ हो। तर त्यो न्यून वर्गले त पाएन। त्यसो भएर यी कतिपय कुराहरू के देखिन्छ भनेदेखि बजेटले निम्न वर्गलाई, आधारभूत वर्गलाई कहीँ कतै पनि सम्बोधन नगरेको कुरा म पूर्वाग्रह राखेर भनेको होइन, प्लिज उहाँहरूले चाहिँ लेखेका शब्द अङ्क कमा फुल स्टपले त्यही कुरा बताएको छ।
1: होइन, हिजो तपाईँहरू वर्गीय खानलाई चाहिँ अब पूर्नुपर्छ, सबै एक ढिक्का हुनुपर्छ, समाजवाद स्थापना गर्नुपर्छ भनेर लाग्नुभयो, फेरि कतै यसले चाहिँ वर्ग वर्ग बीचको खानललाई यसको ग्राफलाई बढाउँदै त लगेन त्यसो भए सरकारले?
9: अनि वर्ग अहिले मान्छेहरू हिजोको स्थिति भन्दा अलिअलि फरक प्रकारले, कोही विदेश गए जस्तो सुकुम्बासी कि जुन हुकुम्बासी भनेर चर्चा गरिएको छ। म तपाईँलाई चाहिँ 1-2 उदाहरण दिन्छु। सुकुम्बासी छाप्रोमा बसेको व्यक्ति 60 लाख विदेश गए मध्ये कुनै तरिकाले 2-4 लाख रुपियाँ लोन लिएर दुबई कतार गयो, 1 लाख पनि जान सकिन्छ अथवा निशुल्क पनि जान सकिन्छ, 6-7 वर्ष दुःख गरेर आएर कमायो, एक ठाउँ कुनै घरेलु किन्यो, अनि त्यसलाई पनि चाहिँ तपाईँको हुकुमवासी भनेर विरोध गर्ने गरिएको छ। हिजो त उधिएर सुकुमवासी हो नि, तर त्यो चाहिँ
1: हिजो सुकुमवासी थियो, कमाएर आयो,
9: सरकारले के गर्यो,
1: सानो घर बनायो, त्यो छाप्रो पनि छोडेन,
9: बनायो होल्डिङ सेन्टरमा राखेर बिचल्ली बनायो।
1: अनि होल्डिङ सेन्टरमा त राम्रो छ नि त, होल्डिङ सेन्टरमा सुरक्षित हुनुहुन्छ नि त उहाँहरू होइन?
9: अब यो होल्डिङ सेन्टरमा चाहिँ कोभिड हुँदाखेरि कोभिड महामारीबाट जोगाउनु निम्ति राखेको कुरा त मलाई जानकारी छ, तर नागरिकलाई, जनतालाई राज्यले निकास नदिइकन होल्डिङ सेन्टरमा लगेर राख्ने कुरा, कुनै प्राकृतिक विपद पहिरो छैन, बाढी छैन, भूकम्प होइन, महामारी होइन, बसिरहेका जनतालाई निकास नदिइकन होल्डिङ सेन्टर राख्ने कुरा कहीँ मिल्छ? मानवीयता हो त्यो?
1: तर म हिजो हेर्दै थिएँ कुनै एउटा सञ्चारमा,
9: अहिले के हो भनेदेखि जे गरे पनि यो सरकार त भयङ्कर भगवान्ले जस्तो गर्छ भनेर प्रशंसा गर्ने साथीहरूले हाम्रो आलोचना गर्नुहुन्छ, कतिपय गर्न खोजेका राम्रा कामहरू हामीले समर्थन पनि गर्छौँ, निरपेक्ष विरोध होइन, तर जसरी बिना निकास सुकुम्बासी क्षेत्रमा हात हालियो त्यसले चाहिँ बिचरा त्यो निम्न स्तरका जनसमुदायहरू बोल्न नसक्ने, अलिअलि सडकमा निस्के, प्रतिवाद जस्तो गरे, उपाय केही पनि छैन, राज्य लाग्यो, केही उपाय नभइसकेपछि आफ्नो ठाउँमा जाने छोड्ने काम गरेर जुन होल्डिङ सेन्टरको चित्रण सरकारले दिएको छ त्यो नै अमानवीय, मानव अधिकारको गम्भीर उल्लङ्घन हो।
1: अहिले बिचल्ली छ त्यसो भए सुकुम्बासीहरूको, तपाईँहरूको भनाइमा?
9: अनि सुकुम्बासीहरूको उचित व्यवस्थापन भएन, उचित व्यवस्थापन भएन, एक प्रकारले बिचल्ली भयो, उनीहरूको ससाना पेसा व्यवसायहरू थिए, ती ससाना पेसा व्यवसाय पनि धरातमा परे, पढ्ने विद्यार्थीहरूको बिचल्ली भयो, त्यसो नगरिकन सकुशल उहाँहरूलाई वैकल्पिक स्थान दिएर उहाँलाई त्यो सकुशल स्थानान्तरण गर्न सक्नुपर्छ।
1: लामो समय त तपाईँहरूको भोटिङ ब्याङ्क भएर बस्यो नि त सुकुम्बासी बस्तीहरू, व्यवस्थापन गर्न सकेन नि त पुरानो सरकारले?
9: प्रश्नै होइन भोटिङ ब्याङ्कको, प्रश्नै होइन भोट कला हाले हालेन भनेर हिसाब गर्ने हो राज्यले?
1: होइन त पुरानो सरकारले यसलाई व्यवस्थापन गर्न सक्नु पर्थ्यो नि त, यो समस्यालाई समाधान गर्न सक्नु पर्थ्यो नि त देवेन्द्र पौडेलजी।
9: किन मिल्दैन भने भोट कलाई दियो दिएन भनेर चाहिँ छुट्याउनु भएन, राज्यको दायित्व, राज्यको आवश्यकता, कस्तो प्रकृतिका नागरिकहरूलाई राज्यले अभिभावकीय भूमिका र चाहिँ निर्वाह गर्छ भन्ने कुरा प्रमुख र प्रधान कुरा हो। त्यसो भएर कुन पक्षलाई भोट दिएन भन्ने कुरा ठुलो विषय नै होइन, तर राज्यको दायित्व भनेको निम्न वर्गमा रहेका जनसमुदायहरूलाई मध्यम वर्ग बनाउने हुनु पर्थ्यो। सुकुम्बासीहरू, भूमिहीन किसानहरू, निम्न वर्गहरूलाई, रोजगारी नपाएकाहरूलाई, गाउँ बस्तीहरूमा रहेका चाहिँ कतिपय पक्षहरूलाई रोजगारी सिर्जना गरेर उनीहरूलाई मध्यम वर्गमा उठाइनेछ, मध्यम वर्गलाई पनि कर सरोकार हामीले नियमन गरि नै छ, तर निम्न वर्ग र मध्यम वर्गमा उठाएर जीवनस्तर सुधार गरिन्छ भन्ने कुरा पो समृद्धि होला त।
1: तर अहिलेको अवस्थामा देशको स्थिति हेर्ने हो भने त भ्रष्टाचारले चुर्लुम्ब रहेछ हेर्नुहोस्, होइन? ठुला घरानाका भनिएका व्यक्तिहरू पनि आज विभिन्न ब्याङ्क तथा वित्तीय संस्थामा देखिएका कतिपय कारोबारका विषयहरू छन्, होइन? कतिपय चाहिँ अकुत सम्पत्ति कमाएका विषयहरू छन्, यी व्यावत विषयलाई त सरकारले सम्पत्ति छानबिन भ्रष्टाचारको विषयमा अगाडि सारेका छन् त, होइन?
9: म तपाईँ मार्फत आधुनिक जनसमुदाय र व्यवसाय साथीले के भन्न चाहन्छु भने व्यवसाय गर्ने साथीहरूले कमाउनुको निम्ति लगानी गर्नुहुन्छ, व्यवसाय गर्ने साथीहरूले गैरकानुनी रूपमा राज्यको कहीँ कतै पद वा हैसियत प्रयोग गरेर, दुरुपयोग गरेर, भ्रष्टाचार गरेको भएदेखि, अनियमित काम गरेको भएदेखि छानबिन गर्ने कुरालाई हामीले विरोध गर्दैनौँ, राज्यले कानुनभित्र ल्याउनुपर्छ भन्ने कुरा सही हो, तर कमाए कसरी भनेर चाहिँ लखेट्ने काम गरियो भने कसले व्यवसाय गर्छ? अहिले पनि तपाईँलाई भन्छु 14 खर्ब रुपियाँ ब्याङ्कमा छ, एकजना पनि व्यवसायी चाहिँ सकुशल लगानी गर्ने पक्षमा छैन। भदौदेखि त जेन्जी आन्दोलन भयो, भदौमा भदौदेखि त चाहिँ पुरानो दलहरू त सरकारमा छैन, झन्डै 1 वर्ष हुन थाल्यो, कहिले वातावरण बनेको? त्यसो भएको हुँदाखेरि अलिकति चाहिँ तपाईँले भने जस्तै व्यवसायीहरूलाई पनि तर्साउने, ठुल्ठुला व्यवसायीहरूलाई, उद्योगपतिहरूलाई पनि तर्साउने, त्यसपछि गएर सुकुम्बासीलाई पनि तर्साउने, ब्युरोक्रेसीलाई पनि तर्साउने, पुराना दलहरूलाई पनि तर्साउने, र देशमा चाहिँ एक प्रकारको अस्थिरता सिर्जना गर्नेतिर सरकारको चाहिँ भूमिका जाँदैछ। यसो नगरेर सबैलाई सहमतिमा, सबैलाई वार्तामा, सबैलाई चाहिँ सकुशल निकास दिने गरी सुशासनको प्रत्याभूतिमा राज्यमा चाहिँ सबैको अपनत्व हुने गरी अगाडि बढेको भएदेखि राम्रो कुरा हुन्थ्यो। मैले यसो छाँट छनक तरिका हेर्दाखेरि त्यतातिर नभएर कतै प्रतिशोधतिर जाने हो कि भन्ने कुरा चाहिँ प्रतीत भएको कुरा मैले राख्न खोजेको।
1: जाँदा जाँदै प्रधानमन्त्रीको विषयलाई, प्रधानमन्त्रीको एक्सनलाई, प्रधानमन्त्रीको चाहिँ बेहोरा व्यवहारलाई चाहिँ तपाईँहरूले कसरी हेर्नु भएको छ?
9: अब होइन, प्रस्तुति पहिला त राज्य कस्तो बनाउँछु, अर्थ प्रणाली कस्तो बनाउँछु, सुशासन कस्तो गर्छु, डेलिभरी दिनु कस्तो गर्छु भन्ने कुराको प्रतिबद्धता प्रधानमन्त्रीको हुनुपर्छ। तपाईँले जसरी मलाई सोध्नुभएको छ, मैले प्रधानमन्त्रीको मुखबाट न लिखित न केही उहाँका हुन् कि होइन जानकारी छैन, तर स्टाटस चाहिँ आइरहन्छन् सोसल मिडियामा, अरू चाहिँ कुनै प्रकारको एउटा भिजन
1: आधिकारिक पेजबाट स्टाटसहरू आइरहेका छन्। कहिलेकाहीँ
9: कतै न कतै चाहिँ त्यो पूर्वाग्रह र आक्रोश चाहिँ व्यक्त गरेको देखिन्छ। त्यसको श्रृङ्खला निरन्तर छ, 8-10 वर्ष 5-7 वर्षदेखि नै निरन्तर छ। त्यो बाहेक चाहिँ म राष्ट्र यस्तो बनाउँछु भन्ने भिजन र प्रतिबद्धता मैले देखेको जानकारी छ। अरूको आलोचना छ स्टाटसमा, म यस्तो बनाउँछु भन्ने हुनु पर्यो नि। त्यो चाहिँ नदेखेको कुरा, अब सुन्न नपाएको कुरा, सुन्न पाए राम्रै हुन्थ्यो। म चाहिँ तपाईँ मार्फत राख्न चाहन्छु र प्रधानमन्त्रीले केही गर्नु खोज्नु भएमा निरपेक्ष विरोधको निम्ति विरोध हाम्रो होइन, सहानुभूति सपोर्ट रहनेछ, तर फेरि पनि परिपक्वतापूर्वक पूर्वाग्रह नसादिकन अगाडि बढ्नुको निम्ति पनि अपिल गर्न चाहन्छु।
1: यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार। नेकपाका नेता पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल, आदरणीय श्रोता, नेपाली बसको समय सकिएको छ, खेम्बम बिदा चाहन्छु, नमस्कार।
10: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0556-5769-53, 98-550-77-061 र 98-550-77-53।
11: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556-493-440, 493-580 र 98-550-26-440।
12: It's 7 o'clock, अहिले 7 बजेको छ।
13: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको,
14: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
15: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल अप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। बाढी नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रिया शुरू भएको जनाउँदै नगरवासी तथा सरकारवालासँग राय सुझाव र सल्लाह माग गरेको छ। पालिकाले एक सूचना जारी गर्दै आगामी वर्षको नीति कार्यक्रम र बजेटलाई जनताको आवश्यकता चाहना र स्थानीय प्राथमिकता अनुसार प्रभावकारी बनाउने ध्येयले जनस्तरबाट सुझाव माग गरेको जनाएको हो। आफ्ना सुझावहरू ज्येष्ठ मसान्तभित्र उपलब्ध गराउन आग्रह गरिएको बाढी नगर प्रमुख तारा कुमारी काजी महतोले बताउनुभयो। नगरपालिकाको इमेल मार्फत वा नगर कार्यपालिकाको कार्यालय तथा सबैवटा कार्यालयमा बुझाउन सकिने व्यवस्था गरिएको छ। नगरपालिकाले राजनैतिक दल, टोल विकास संस्था, नागरिक समाज, शिक्षक, कर्मचारी, व्यवसायी, सञ्चारकर्मी, विभिन्न पेसाकर्मी तथा सम्पूर्ण नगरवासीलाई सुझाव पेश गर्न अनुरोध गरेको छ। एक जापानी नागरिकको मुख्य सहयोगमा माडी नगरपालिका वडा नम्बर 8 वैकुण्ठ क्षेत्रमा बुद्ध पार्क निर्माण जारी रहेको छ। पार्कमा पुरकतको भीमकाय बुद्ध मूर्ति तथा बौद्ध स्तूप निर्माण कार्य तीव्र रूपमा जारी रहेको छ। जापानी समाजसेवी तथा तानवारा मिहो सोसियल फेलवेयर फाउन्डेसनकी प्रमुख मिहो तानवाराको विशेष पहल र सहयोगमा बुद्ध पार्क निर्माण अगाडि बढिरहेको आरडे बौद्ध विहार व्यवस्थापन समितिका अध्यक्ष एवं माडी आठका पूर्व वडाध्यक्ष कृष्णराज अधिकारीले बताउनुभयो। यसबाहेक हाल भारत नयाँ दिल्ली निवासी बलराम आचार्यको सहयोगमा सत्तल निर्माण भएको वडा नम्बर 8 कार्यालयले रेलिङ सहितको सिडी निर्माण गरेको र उपेन्द्र जोशी एवं जोशी परिवारले आकर्ष गेट निर्माण गरेको अध्यक्ष अधिकारीले जनाउनुभयो। यस्तै विहार व्यवस्थापन समितिका उपाध्यक्ष मोहन आले मगरले दुईवटा बुद्ध मूर्ति प्रतिस्थापन गरेको माडीका नगर प्रमुख तारा कुमारी काजी महतोले व्यक्तिगत रूपमा 18,000 मूल्यको साउन्ड सिस्टम प्रदान गर्नुभएको तथा माडी नगरपालिकाले मोटर जडान गरी पिउने पानीको प्रबन्ध गरेको अधिकारीले बताउनुभयो। यसै गरी स्थानीय ऐद्यापुरी मध्यवर्ती उपभोक्ता समिति, वैकुण्ठ मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र अन्य संस्था एवं व्यक्तिहरूले पनि पार्क निर्माणमा निरन्तर सहयोग गरिरहेको जनाउँदै अधिकारीले सहयोगदाता सबैमा धन्यवाद व्यक्त गर्नुभयो। वैकुण्ठ मेला लाग्ने चौर नजिकैको डाँडोमा फराकिलो क्षेत्रमा निर्माण शुरू भएको बुद्ध पार्कलाई माडीकै प्रमुखतम धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। पार्कमा प्रवेशद्वार, गेट, बाटोका सिडी, सत्तल, बौद्ध स्तूपा, ध्यान केन्द्र, कम्पाउण्ड, पर्खाल तथा भविष्यमा बुद्ध कलेज सञ्चालनसम्मको विस्तृत योजना रहेको पार्क निर्माण समितिका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो। माडी नगर प्रमुख तारा कुमारी काजी महतोले माडी आठ वैकुण्ठ धाम स्थित आरड्य बौद्ध विहारको डिपिआर बनाउन नगरपालिकाले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बुधबार बिहान बौद्ध विहार परिसरमा सम्पन्न छलफल बैठकमा बोल्दै नगर प्रमुख महतोले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। आरड्य बौद्ध विहार व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै माडी आठका हालका वडाध्यक्ष वीरेन्द्र बहादुर भण्डारीले वडाको बजेटबाट सिडी निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैठकमा सहभागी रहँदै बागमती प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदी, साहित्य सर्जक एवं अध्येता डिपिआर पोखरेल, मूर्तिकार स्वामी देव सूर्य मध्यरात लगायतले पनि आफ्नो स्थानबाट बिहारको विकासमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। यसबाहेक जापानी नागरिक मिहो तानवाराले ओडा र नगरपालिकाले लागत सहभागितामा 3 मिटर अग्लो बुद्ध मूर्ति बनाउन स्रोत व्यवस्थापन गरिदिने हुनुभएको बैठकलाई अध्यक्ष अधिकारीले जानकारी गराउनुभयो। चिली नेपाल संस्थाले माडीमा सञ्चालन गरेको शिक्षा विकास छात्रवृत्ति कार्यक्रमको प्रगति समीक्षा तथा आगामी वर्षको योजना प्रस्तुतिकरण कार्यक्रम सञ्चालन गरेको छ। संस्थाले माडीको कृष्णनगर माविमा अध्ययनरत 6 जना, जनजीवन र जनकल्याण माविमा अध्ययनरत 11 जना, माडी माविमा अध्ययनरत 16 जना र रतनी धोबा आधारभूत विद्यालयमा अध्ययनरत 10 जना गरी कुल 54 बालिका र किशोरीहरूलाई छात्रवृत्ति स्वरूप जनै 30,000 रुपियाँ प्रदान गरेको शिक्षा विकास कार्यक्रम संयोजक हिमाल गुरुङले बताउनुभयो। सरकारले देशभरका जिल्लामा भूमि सम्बन्धी समस्या समाधानका लागि जिल्ला भूमि समस्या समाधान समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि समाधान समस्या समाधान समितिले सोमबार सूचना जारी गर्दै सबै जिल्ला समितिलाई नयाँ संरचना र गठन प्रक्रियाबारे जानकारी गराएको हो।
स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू. नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर परराष्ट्र मन्त्रीले दिनुभएको स्पष्टीकरणप्रति आफ्नो दलको असहमति रहेको बताउनु भएको छ. प्रतिनिधि सभाको आजको बैठकमा नेता थापाले प्रधानमन्त्री को घोषणा वा वक्तव्यको रक्षा परराष्ट्र मन्त्रीले गर्ने नभई प्रधानमन्त्री स्वयं रोस्टममा उपस्थित भएर जवाब दिनुपर्ने माग गर्नुभयो. प्रधानमन्त्रीले निरन्तर रूपमा संसदको उपेक्षा र उपहास गरेको आरोप लगाउँदै थापाले यसलाई स्वेच्छाचारिता र अधिनायकवादको संकेतका रूपमा चित्रण गर्नुभयो. उहाँले प्रधानमन्त्रीको कार्यशैलीले देशलाई कुन दिशामा लैजान खोजिएको हो भनी प्रश्न समेत गर्नुभयो. प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ. सभामुख डोलप्रसाद अर्यालले बुधबारको प्रतिनिधि सभा नियमावलीको नियम 13 बमोजिम 15 सदस्यीय कार्यव्यवस्था समिति प्रतिनिधि सभा बैठकमा घोषणा गर्नुभएको हो. समिति सदस्यहरूमा डाक्टर अशुतम लामिसानी, आर्यन राई, एन बहादुर महर, कविन्द्र बुर्लाकोटे, क्रान्ति शिखा धिताल, खुशबु ओली, देवराज पाठक, निष्कल राई, निशा डाङ्गे, प्रकाश चन्द्र परियार, बासना थापा, युवराज दुलाल, राजन गौतम, राम लामा र विपिन कुमार आचार्य रहनु भएको छ. नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी 8 बुँदे आचार संहिता जारी गरेको छ. आचार संहिता अनुसार दर्तावाल चिकित्सकले काउन्सिलमा दर्ता भएका उपाधि बाहेक अन्य उपाधि सामाजिक सञ्जालमा प्रयोग गर्न पाउने छैनन्. यस्तै उपचार सम्बन्धी जानकारी दिँदा वैज्ञानिक रूपमा व्यवस्थापित मात्र तथ्य लेख्नुपर्ने, सम्भव भएसम्म सन्दर्भ सामग्री उल्लेख गर्नु अनिवार्य हुनेछ. बिरामीसँग सम्बन्धित कुनै पनि जानकारी सार्वजनिक गर्दा सुसूचित मन्जुरी लिनु अनिवार्य छ. साथै बिरामीको परिचय खुल्ने गरी कुनै पनि भिडियो वा तस्विर सामाजिक सञ्जालमा राख्न निषेध गरिएको छ. राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदाम्बेले प्रयोग गर्नुभएको अशिष्ट र अपमानजनक शब्दप्रति आपत्ति जनाएको छ. रासपा सांसद समीक्षा बास्कोटाले नियमापत्ति जनाउँदै संसदको गरिमा घटाउने खालका शब्दहरू प्रयोग नगर्न आग्रह गर्नुभयो. प्रतिनिधि सभा नियमावलीको नियम 21 ख अन्तर्गत नियमापत्ति गर्दै सांसद बास्कोटाले अशिष्ट, अश्लील र अपमानजनक शब्द प्रयोग गर्न नपाइने व्यवस्था स्मरण गराउनुभयो. प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अर्थमन्त्री डाक्टर सोडिम वाग्ली र राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेमाथि गम्भीर प्रश्न गर्नुभएको छ. प्रतिनिधि सभा बैठकमा विशेष समय दिएर बोल्दै काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले अर्थमन्त्री डाक्टर वाग्लेबारे समीक्षा प्रश्न उठे पनि त्यस्तो प्रश्नबारे सरकार किन मौन भन्दै प्रश्न गर्नुभएको छ. राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको बागमती प्रदेश अधिवेशन अस्थायी रूपमा स्थगन गरिएको छ. प्राविधिक तथा व्यवस्थापकीय कारणले निर्वाचन प्रक्रिया अस्थायी रूपमा रोक्नु परेको रासपा केन्द्रीय निर्वाचन समितिले जनाएको हो. मंगलबारदेखि शुरू भएको अधिवेशनको निर्वाचन कार्यक्रम बिहान 8 बजेसम्म स्थगित गरिएको सो मतपत्र तथा नियम स्थगित गरिएको थियो. मतपत्र तथा नियमावलीमा केही त्रुटि भएपछि निर्वाचन कार्यक्रम स्थगित भएको हो. विश्वव्यापी आपूर्ति श्रृङ्खलामा देखिएका चुनौती र रासायनिक मलको उपलब्धतामा आएको ह्रासका बावजुद भारतले नेपाललाई 50,000 मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने भएको छ. नेपाल सरकारको विशेष आग्रहमा सरकार सम्झौता अन्तर्गत पहिलो चरणमा 30,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डिएपी मल सहुलियत दरमा उपलब्ध गराउन लागि हो. निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी एमालेबाट निर्वाचित 8 जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ. 2079 सालको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित भएका ती प्रतिनिधिहरूले दल त्याग गरी अन्य दलमा प्रवेश गरेपछि उनीहरूको पद रिक्त भएको हो. एमालेको केन्द्रीय सचिवालयले ती प्रतिनिधिहरूले दल त्याग गरेको भनी गरेको निर्णयको प्रतिलिपि सहित आयोगलाई जानकारी गराएको थियो. सरकारी निकायको वेबसाइटलाई सबै नागरिकताका लागि सहज र समावेशी बनाउन पहुँच मैत्री उपकरणहरू समावेश गरिएका छन्। दृष्टिविहीन, न्यून दृष्टि, रङ्ग पहिचानमा समस्या, पढाइ सम्बन्धी कठिनाई भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्ताले सरकारी वेबसाइटको सामग्री अझ सहज रूपमा प्रयोग गर्न सक्ने गरी सबै सरकारी वेबसाइटमा पहुँच मैत्री उपकरण राखिएको सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश तवाडीले जानकारी दिनुभयो. गरेर गैर नेपाली नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा दाङमा 1 जना वडाध्यक्ष र वडा सचिव सहित 4 जना पक्राउ परेका छन्। जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर 4 का वडाध्यक्ष र कर्मचारीहरूको मिलोमतोमा गैर कानूनी रूपमा नागरिकता बनाएको खुलासा भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो.
अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले वर्तमान सरकारको अन्ध समर्थन वा अन्ध विरोध नगरी नीति व्यवहार र परिणामका आधारमा मूल्याङ्कन गर्ने स्पष्ट पारेको छ। महतोको अध्यक्षतामा असार 22 गतेदेखि 4 दिनसम्म चलेको पार्टीको कार्यकारिणी समितिको बैठकका निर्णयहरू सार्वजनिक गर्दै पार्टीले सरकारका सकारात्मक प्रयासहरूको स्वागत र जनविरोधी कदमहरूको आलोचना गरेको हो। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: 93.2 स्वदेश एफएम
1: हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियार हुनुहुन्छ। प्रकाश चन्द्र परियार जी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद।
1: अब फेरि राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई पुनर्बहाली गरिसके पछाडि उहाँलाई धोइ पखाली फेरि पुनर्बहाली गरियो भन्ने खालको आलोचनात्मक टिप्पणीहरू भइरहेका छन्। संसदीय जुन छानबिन समिति बनेको थियो उहाँको जुन सम्पत्तिका विषय र अन्य विषयहरूलाई उठाएर त्यो समितिको प्रतिवेदन सरकारले बुझ्यो तर त्यसको अध्ययन नगरिकनै त्यसै दिन शपथ ग्रहण गरायो भन्ने आलोचना भयो। के भन्नुहुन्छ?
2: हामीले अपनाएको प्रणाली प्रधानमन्त्रीय प्रणाली हो। क्याबिनेट सिस्टममा प्राइम मिनिस्टरले आफ्ना मन्त्रीहरूको हेरफेर गर्ने, पदे सुपानमा मर्यादा कायम राख्ने, आफ्ना मन्त्रीहरूलाई कार्य विभाजन गर्ने सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा हुन्छ। हामीले अपनाएको वेस्ट मिनिस्टर सिस्टम को मूल मर्म प्रधानमन्त्रीलाई कार्यकारी बनाएर प्रधानमन्त्रीको मिसन, प्रधानमन्त्रीको भिजन र प्रधानमन्त्रीले सोचेको विकास समृद्धिको राजमार्गमा आफ्ना टिमलाई काम गराउने प्रणाली बनाउने पनि स्वाभाविक रूपले यो आएको हुन सक्छ। यसमा स्वयं प्रधानमन्त्रीको अग्राधिकार भएकोले प्रधानमन्त्रीले पार्टी सभापतिसँग समन्वय सहकारले गरेर नै यस प्रकारका कदमहरू चाल्ने अभ्यास
1: अपरियाजी सुन्दै हुनुहुन्छ? ठिक छ। अब यो अवस्थामा के छ भने नि, जस्तो हरेक बेला कुनै पनि व्यक्तिमाथि विवादहरू उठ्छन्, त्यस पछाडि समितिहरू बन्छन् र समितिहरू बनिसकेपछि समितिले चोख्याउने मात्र काम गर्छ भन्ने खालका आवाजहरू उठिरहेको हुन्छन् क्या, आलोचनात्मक टिप्पणीहरू भइरहेको हुन्छन् होइन। उहाँलाई पनि चोख्याउने काम मात्रै त गरियो नि त हो।
2: प्रश्न उठे पछाडि प्रश्नको घेराभन्दा बाहिर जानु हुने हुँदैन भन्ने मान्यता बमोजिम नै उहाँको राजीनामा थियो र अहिलेको पुनर्बहालीलाई पनि प्रधानमन्त्रीको अग्राधिकारको रूपमा मात्रै मैले लिएको छु। बाहिर आएका टिका टिप्पणीहरूको मर्म कुनै स्थानमा होला, तर हामीले अपनाएको प्रधानमन्त्री प्रणालीले आफूलाई काम गर्न र परिणाम ल्याउन आफ्नो टिम कस्तो बनाउने भन्ने अग्राधिकार स्वयं प्रधानमन्त्रीसँग हुने भएकाले प्रधानमन्त्रीले आफ्नो कामको स्पिरिट र राष्ट्रिय स्वतन्त्र पार्टीको स्पिरिट अनुसारले क्याबिनेटको हेरफेर गर्ने, क्याबिनेटको विस्तार गर्ने, क्याबिनेटको वरियता मापन गर्ने अग्राधिकार प्रधानमन्त्रीसँगै भएको कारणले त्यसमध्ये पनि यसमा यहाँ कुनै गठबन्धन शक्तिलाई समन्वय गर्नुपर्ने, मिलाउनु पर्ने, होइन बाँडफाँड गर्नुपर्ने समस्या दुई कम दुई त्यही सरकारलाई नभएका कारणले यो भएको प्रश्न बुझ्न सकिन्छ।
1: अब यो प्रधानमन्त्रीको उपस्थितिलाई लिएर पनि लामो समय संसद बन्धक बन्यो होइन प्रधानमन्त्रीज्यू। अब हिजो पनि विपक्षीहरूले आफैले गल्नुपर्ने एउटा स्थितिको सिर्जना भयो। परराष्ट्र मन्त्रीज्यूले जुन प्रधानमन्त्रीज्यूले संसदमा बोलेको विषय सीमाको विषयलाई र त्यस पछाडि बजेटको कै क्रममा पनि त्यस पछाडिका अन्य क्रियाकलापहरूमा पनि नीति तथा कार्यक्रमकै विषयमा पनि उहाँमाथि धेरै प्रश्नहरू उठे तर उहाँ उपस्थित नहुने एउटा परिस्थिति बन्यो। एक मिनट मात्रै डिस्टेन्स भएको संसदमा प्रधानमन्त्रीको उपस्थिति किन हुँदैन?
2: प्रधानमन्त्रीले यो विषयलाई संवेदनशीलताका रूपमा हेर्नु भएको छ भन्ने कुरा व्याख्या गरिनु पर्दैन, किनभने यो सवालले संसदमा जुन अवरुद्ध आयो यस बारेमा स्वयं प्रधानमन्त्री अनभिज्ञ हुनुहुन्न भन्ने कुरा हामीले व्याख्या गरिरहनु पर्दैन। यो सवाललाई सम्बोधन गर्न स्वयं प्रधानमन्त्री संवेदनशील भएको कुरा म आम श्रोताहरूलाई विश्वास दिलाउँछु यसको प्रक्रिया यसलाई कसरी सम्बोधन गर्ने अनि यो सवालमा स्वयं सत्तारूढ दलको अगुवाहरूको भूमिकासँग सन्तुलन गर्दै समन्वय गर्दै यसलाई सरलीकृत गर्ने जुन सत्प्रयास भयो त्यसले परिणाम ल्याइरहेको छ।
1: होइन अहिले जुन ढङ्गले प्रधानमन्त्रीले संसदमा उपस्थित नहुने जुन किसिमको विषयहरू आइरहेको छ यसमा तपाईँ पनि सन्तुष्ट हुनुहुन्छ? प्रधानमन्त्री उपस्थित हुनु पर्दैन लोकतान्त्रिक पद्धतिमा, संसद जनताको आवाजहरू मुखरित हुने थलो हो, प्रधानमन्त्रीले आउने जवाफहरू दिने, सांसदहरूसँग इन्ट्राक्सन गर्ने, होइन यो खालको गतिविधिहरू हुनुपर्नेमा त्यो बिरलै देखियो क्या? प्रधानमन्त्रीजी उपस्थित किन नहुने त्यहाँ चाहिँ संसदमा?
2: संसदको मूल्य मान्यता मर्यादा र यसको मर्मलाई आत्मसात गर्नु पर्ने दायित्व 275 जना सांसदहरूकै हो। यसमा कुनै वाद विवाद मतान्तरण हुँदैन। तर अभूतपूर्व मतक्रान्तिपछि बनेको सरकारले शपथ ग्रहण पछाडि नै परिणाममुखी कामका लागि बडो मेहनत र निरन्तर अवरात्र खटिरहेको कुरा हामीले भुल्नु हुँदैन। यो 9 महिने सरकार, 6 महिने सरकार, 1.5 वर्ष सरकार आजै ढल्छ भोलि ढल्छ भन्ने हिसाबले बडो गठबन्धन हिसाबको हामीले विगतको अनुभवभन्दा फरक भएको कारणले आफ्नो नीति कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णालीबाट सार्वजनिक गरेको वाचापत्र र नेपाली जनताको मनोदशालाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गरिरहेको छ। सरकारको काम गर्ने तौर तरिका संविधान विधानभन्दा बाहिर हुँदैन। कतिपय हामीले देखेको कुराहरू मूल्य मान्यता अभ्यास प्रचलन भन्दा बाहिर भयो कि भन्ने आशंकालाई फिर्दै समय समयमा स्वयं प्रधानमन्त्रीले आफ्ना सन्देशहरू, आफ्ना उत्तरहरू र संसदमा उपस्थिति भएको कुरा छँदैछ। र फेरि पनि प्रधानमन्त्री संसदमा टेक्दै नटेक्ने कसम खाएर सार्वजनिक रूपमै म अब यो संसदमा टेक्दिनँ, यो संसदले मलाई केही गर्दैन, यो संसदप्रति मेरो आस्था छैन भनेको होइन भनेर आम
1: देशभरिका लाखौं श्रोताले यसलाई सुनिराख्नु भएको छ। 350 भन्दा बढी रेडियो एफएम स्टेशनहरूले नेपाली बसलाई यतिखेर प्रसारण होइन गरिरहेका छन्। डिजिटल प्लेटफर्ममा पनि विदेशमा रहेका नेपालीहरूले पनि यस कार्यक्रमलाई सुनिरहेका छन्। आज एउटा कुरा तपाईँ मलाई के बताइदिनुहोस् भने प्रधानमन्त्री संसदमा उपस्थित हुने कुरा, उहाँले जवाब दिने कुरा, होइन उहाँले चाहिँ हुन्छ प्रतिनिधि सभा नियमावली अनुसारका कतिपय प्रावधानहरू छन्, प्रधानमन्त्रीले तोकेको व्यक्तिले गएर जवाब दिन मिल्ने भन्ने त छ नै, तर कम्तीमा पनि संसदप्रति जवाब हुनुपर्छ कि पर्दैन भन्ने प्रश्न त एउटा छ। तर कार्यपालिकाको छाया बनाउन खोजियो व्यवस्थापिकालाई, मन लागे आउने मन नलागे नआउने, यो ढङ्गले अगाडि बढ्दाखेरि त विपक्षीहरूले त अवरोध गर्न थाले, होइन यो विपक्षीलाई गलाउने रणनीति हो सचेतकज्यू?
2: होइन, प्रधानमन्त्री संसदप्रति, नेपाली जनताप्रति, प्रति नेपालको संविधानप्रति जवाबदेही हुनुपर्छ। यो न्यूनतम कुरा हो, अधिकतम कुरा होइन, किनकि जनता जनार्दनकै जगमा प्रधानमन्त्रीले राजका शासन प्रशासनको नेतृत्व गर्ने हो र नेपाली जनताको विकास समृद्धि सुशासनको उत्कट चाहनालाई नेपाली जनताले नै गरेको अभूतपूर्व मतक्रान्तिको जगमा बन्नुभएका प्रधानमन्त्री जनताप्रति गैर जिम्मेवार हुने कुरा कल्पना गर्न पनि सकिँदैन। र संसदको मर्म, गरिमा, मूल्य मान्यता, अभ्यास र नेपालको संविधानलाई अक्षरशः पालना गर्नुपर्ने दायित्व एकजना भूमि मान्छेदेखि हेड अफ द स्टेट राष्ट्रपतिसम्म सबैको हो। अहिले कतिपय सवालमा प्रधानमन्त्री दैनिक संसदमा आइदियोस् अनि संसदको रुस्टमबाट प्रधानमन्त्रीसँग आँखा जुदाएर सभामुख मार्फत फेरि सरकारलाई नै प्रश्न गर्न पाइयोस्, खबरदारी गर्न पाइयोस् भन्ने चाहना राख्नु अनौठो कुरा होइन, खराब कुरा होइन। तर प्रधानमन्त्रीले आवश्यकता अनुसारले संवैधानिक व्यवस्था बमोजिम नै प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको मन्त्रीहरू सरकारको तर्फबाट उपस्थितै भएर सार्वभौम सांसदहरूले उठाएका प्रश्नहरू, उहाँहरूले राख्नुभएका सवालहरू, जिज्ञासाहरू र कानुन, संविधान र जनताका कुराहरूलाई लिपिबद्ध गरेर सरकारले कार्यक्रममा र सांसदहरूको सभालाई सम्बोधन गर्दै जानुपर्ने टाइप
1: हो। प्रकाश चन्द्र प्रियाजी, एउटा कुरा जनतालाई के बताइदिनुहोस् भने नि, राजसभाका सांसदको मुखमा टेप लाग्या हो अहिले, प्रधानमन्त्रीले जे बोले पनि ढ्याप ढ्याप मात्रै गर्ने संसदमा, त्यसको करेक्सन गर्नु पर्दैन, त्यसको चाहिँ बारेमा प्रति प्रश्न गर्न सक्नु पर्दैन यहाँहरूले सचेतकज्यू?
2: हिजो
1: प्रतिपक्षी दलका नेताले पनि त भन्नुभयो नि त, विश्वनाथ आङ्गामेजीले भन्नुभयो होइन, तपाईँ त्यही हुनुहुन्थ्यो, सुनिरहनु भएको छ, तपाईँहरूको मुखमा त टेप लागेको छ।
2: त्यो लोकप्रिय कार्यक्रम मार्फत म नेपाली आदरणीय श्रोताहरूसँग के अपिल गर्न चाहन्छु भने, पार्लियामेन्ट्री प्रोसिडर, संसदले अभ्यासमा सत्तारूढ प्रमुख प्रतिपक्ष विपक्ष सडक र मिडियाको आफ्नो दायरा, योगदान, भूमिका, जिम्मेवारी त हुन्छ। सत्तारूढ दलको सांसदहरूले आफ्ना जनताका सवालहरू सुन्ने समय, आकस्मिक समय, विशेष समय र अन्य विचाराधीन सवालहरूमा अग्रिम नाम टिपाएर सभामुख मार्फत सरकारलाई नै सम्बोधन हुने गरी नेपाली जनतातिर नै फर्केर आफ्नो कुरा राख्ने अधिकारलाई सुनिश्चित गरिएको छ। प्रमुख प्रतिपक्ष बिना संसदको गरिमा हुँदैन। प्रमुख प्रतिपक्षले सरकारलाई जवाबदेही बनाउन, सरकारलाई गैर जिम्मेवार हुन्छ कि भनेर ट्र्याकमा ल्याउन र यो देशको संविधान, ऐन, कानुन, नियमावली, विधि विधान अनुसारले चलाउन जहिले पनि रचनात्मक खबरदारी गर्नुपर्ने दायित्व हुँदै हो। सत्तारूढ दलले आफ्नो सरकारका राम्रा नीति कार्यक्रमलाई सहयोग गर्दै त्यसलाई कार्यान्वयन गर्न रचनात्मक खबरदारी गर्छ। यो काममा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको रचनात्मक खबरदारी इतिहासमा दस्तावेजीकरण हुने कुरामा अहिले नै हामी विश्वस्त छौँ। तर सत्तारूढ दलका
1: सांसद
2: बीचको फरकपना चाहिँ हामीले छुटाउनै पर्छ, किनभने जहिले पनि सभामुखको दाहिने आसनमा सत्तारूढ दलका सांसदहरू बस्ने प्रचलन छ। हामीले दुई कम दुई तिहाई बहुमत भए पनि संसदीय मूल्य मान्यता परम्परा र अभ्यासहरूलाई सबै आकाश पताल कराया झराक पारेर च्याचुप पारेर नयाँ गरेको पनि होइन। केही आफ्ना विशिष्ट शैली तर कानुन संविधान भन्दा बाहिर कुनै एक थोपो काम गरेको छ भने हामीले पटक पटक प्रश्न मात्रै गराइन त्यो नेपाली जनताले भोलि फेरि हामीलाई दण्डित पनि तुलाउनुहुन्छ भन्ने कुरा हामीलाई ज्ञान छ। र हाम्रो यो संसदमा जेन्जी विद्रोहको जगमा जुन निर्वाचन भयो, शहादतको जगमा, रगतको जगमा शहीदको प्रतिनिधि, शहीदकी आमा पनि रहेको कारणले हामी कति संवेदनशील छौँ भन्ने कुरा धाम जस्तै छर्लङ्ग छ। त्यस कारणले हामीले गर्नुपर्ने जिम्मेवारी हामी गरिरहेका छौँ। प्रमुख प्रतिपक्षको धर्म मर्म बमोजिम उहाँले गरिरहनु भएको होला, कहिलेकाहीँ अलिक असाक्षीकरण भयो भने सामान्यतया विपक्षीहरूलाई, प्रमुख प्रतिपक्षीहरूलाई केही छुट दिने चलन विश्वमै छ। हामीले पनि अङ्कको अहङ्कार कहिल्यै देखाएका छैनौँ र हामी नेपाली जनतातिर फर्केर के भन्छौँ भने, आखिर सरकारलाई काम गर्न अभूतपूर्व मत क्रान्ति गरिसकेपछि पनि सरकारको हात बाँधेर पहिले जस्तै परम्परागत धरामै होइन, नौ महिना संसद अवरुद्ध गरेर हिजो रेलिङ बाँधेर कुर्सी गर्ने फर्मेटमा आयो भने रगतको अपमान हुन्छ। हामी समृद्धिको राष्ट्रिय राजमार्गमा हिँडिरहेका छौँ, यसलाई अवरोध हुन्छ। यो हुनु भनेको प्रमुख प्रतिपक्षी विपक्षी नेपाली जनता सबैलाई इतिहासमै धोका हो। त्यस कारणले हामी जति संवेदनशील छौँ हामीभन्दा बढी प्रमुख प्रतिपक्षले संवेदनशील हुनुपर्छ भन्ने म विश्वास राख्छु।
1: सचेतक ज्यू, एउटा कुरा नेपाली जनतालाई बताइदिनुहोस्, जाँदा जाँदै अब सरकारमा के ट्विस्ट आउन थालेको हो? प्रधानमन्त्रीको क्रियाकलापहरूलाई लिएर सर्वदलीय बैठकमा विपक्षीहरूले पनि भन्नुभएछ, सभापति ज्यू रविजी तपाईँ प्रधानमन्त्री भइदिएको भए यत्रो अप्ठ्यारो हुने थिएन, तपाईँ त आउनुहुन्थ्यो, बोल्नुहुन्थ्यो सदनमा, होइन आफ्नो आवाजहरू राख्नुहुन्थ्यो भनेर चाहिँ उहाँहरूले नि भन्नुभएछ। पार्टीभित्र पनि अब यी कतिपय गतिविधिहरूका कारणले गर्दाखेरि बाहिर धेरै प्रस्फुटित नभए तापनि आन्तरिक रूपमा प्रवृत्ति र शैलीहरूप्रति चाहिँ धेरै नेताहरूले धेरै सांसदहरूले हामीलाई पनि भन्छन्, अब केही ट्विस्ट आउन थाले हो?
2: राष्ट्रिय स्वतन्त्र पार्टीले थोरै समयमा राज्यको बहादुर सम्हाल्ने अवसर होइन, अभूतपूर्व अवसर पाएको छ। यो अभूतपूर्व अवसरलाई सम्बोधन गरेर परिणाम ल्याउनु पर्छ भन्ने कुरामा हामी यसलाई अधिकतम अधिकतम सवालमा संवेदनशील छौँ र विगतका खराब नजिरहरूलाई चिर्दै सत्ता, संसद र सरकारको समन्वयमा हामी अब्बलताको अभ्यास गर्ने प्रयासमा छौँ। सरकारको नेतृत्व सम्माननीय प्रधानमन्त्रीले गरिरहनु भएको छ, उहाँले सधैँ पार्टी सभापतिसँग समन्वय गर्नुहुन्छ, पार्टीको नेतृत्व सधैँ सभापतिले गर्नुभएको छ। सम्माननीय प्रधानमन्त्रीको कतिपय चासोहरू, चिन्ताहरू, सवालहरू सम्माननीय प्रधानमन्त्रीले सधैँ सभापतिसँग समन्वय गरेर निराकरण गर्नुहुन्छ र संसदलाई कसरी संसद जस्तो बनाउने भन्ने जिम्मेवारी संसदीय दलका पदाधिकारी र हामी सांसदहरू सम्पूर्ण मिलेर यसलाई निरूपण गरिरहेका छौँ, सम्पादन गरिरहेका छौँ र तिनै क्षेत्रलाई सन्तुलन गरेर हामीले परिणाम ल्याउने मार्गमा हिँडिरहेका छौँ। र म केही पनि नेपाली जनतालाई दुई हात जोडेर भन्छु, शपथ ग्रहण गरेको दिनदेखि नै सरकार अहोरात र परिणाममुखी कामका लागि खटिरहेको छ। अभूतपूर्व यो मतक्रान्ति पछाडि संसदलाई बिजनेस दिन सरकारले सफल भएको छ, त्यो बिजनेसलाई हामीले बडो मेहनतका साथ परिणाम ल्याउने सवालमा हामी अगाडि बढिरहेका छौँ। पार्टीले आफ्नो पार्टी जीवनमा काम गर्न अघि बढिरहेको छ र हामी आगामी असार 7 गते राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसकै दिन प्रथम ऐतिहासिक महाधिवेशन ऐतिहासिक नगरी जन्मा गर्दैछौँ। यसले के हामी सन्देश दिन चाहन्छौँ भने सरकार, सदन र पार्टीको सन्तुलनका सँगसँगै संविधानलाई छाता बनाएर नेपाली जनताको अनुहारलाई आत्मसात गरेर चैतको रगत पसिनालाई ऐना मानेर यो अभूतपूर्व अवसरलाई अभूतपूर्व अवसरलाई हामी भरपूर सदुपयोग गर्दै 5 वर्षे कार्यकाल सफल बनाएर कम्तीमा 3 दशक नेपाली जनताको विकास, समृद्धि, सुशासनको चाहना, सामाजिक न्याय, स्वाधीनता र मानव मर्यादाको हाम्रो दायित्व र नेपाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रणालीमा सार्वजनिक गरेको वाचापत्रको मूल मर्म नेपाललाई 1 दशकभित्र सम्मानजनक मध्य आय भएको दक्षिण एसियाली राष्ट्र बनाउने महान सपनामा हामी लागिरहेका छौँ। कृपया हामी माथि शङ्का नगरिदिनुहोस्, हाम्रो सब प्रयासमाथि होस्टेमा हैसे गरिदिनुहोस्। हामी संविधान, कानुन, नेपाली जनताको चाहना र सहितको सपना भन्दा बाहिर छैनौँ।
1: सचेतक ज्यू, यहाँको महत्त्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
2: धेरै धेरै धन्यवाद, श्रोताहरूप्रति पनि हार्दिक कृतज्ञता।
1: नमस्कार। वाउनुति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं सचेतक प्रकाश चन्द्र परियार आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
0: स्वदेश एफएम 93.2 MHz।
3: संसदमा भइरहेको हङ्गामा लगायतका विषयमा कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं प्रतिनिधि सभा सदस्य आशिष गजुरेल। उहाँ संसदको पूर्वाधार विकास समितिको सभापति समेत हुनुहुन्छ। आउनुहोस् सुरु गरौँ आशिष गजुरेलसँग, जनता जान्न चाहन्छ।
4: आशिष गजुरेलजी, जनता जान्न चाहन्छन्मा स्वागत छ यहाँलाई।
5: नमस्कार।
4: सहकारी काण्ड, इभी काण्ड काफी थियो, अब फेरि दरबार हत्याकाण्ड उत्खनन गर्नुभयो, यसको रहस्य के हो?
5: होइन, अब सुशासन भनेकै यही त हो। अब जति पनि यो काण्डहरू छन्, अब तिनलाई चाहिँ छानबिन गर्ने, दोषीलाई कारवाही गर्ने, सुशासन भनेको यही हो। अब यो त एकदमै पोजिटिभ पक्ष हो, जुन अब गृहमन्त्रीज्यू आउनुभयो, आउने साथै एउटा जुन यो निर्णय गर्नुभयो त्यसलाई सबैले स्वागत गरेका छन्। र त्यसमा थप मदन भण्डारी, जीवराज आश्रित लगायतका जुन यो प्रकरणहरू छन् त्यसका पनि छानबिन हुनुपर्छ भनेर आज चाहिँ आवाज उठिरहेको छ। त्यो गृहमन्त्रीज्यूलाई सल्लाह पनि अहिले जनमानसबाट आइरहेको छ।
4: त्यसो भए राष्ट्रिय स्वतन्त्र पार्टी, रासोपा सरकार अनि गृहमन्त्री सोदन गुरुङले चाहिँ जस्तो सुकै काण्ड भए पनि नछोड्ने है नि त?
5: अब त छोड्नै भएन नि। अब सुशासन भनेकै
4: पर्दाफास गर्ने,
5: पर्दाफास
4: फाइल खोल्ने, एक्सन लिने,
5: एक्सन लिने
4: भन्नको लागि मात्रै हो कि दरबार हत्याकाण्डको
5: हैन? अब
4: विषय सुल्झाउनलाई त्यो अनुसन्धान गर्न त धेरै गाह्रो छ नि आशिष जी।
5: हैन, अब यस्तो हो, अब सजिलो त के छ र, देश विकास गर्न सजिलो छ र, राष्ट्रिय स्वतन्त्र पार्टीले यस्तो प्रचण्ड बहुमत ल्याउन के सजिलो थियो र? केही पनि सजिलो थिएन नि।
4: पछिल्ला काण्डहरू के पर्दाफास गर्न सक्नु भएको छैन, अनुसन्धान गर्न सक्नु भएको छैन, टुङ्गोमा पुर्याउन सक्नु भएको छैन?
5: होइन, अनुसन्धान कन्टिन्यू छ, अनुसन्धान भइराखेका छन्। होइन, अब ती प्रमाणहरूले चाहिँ भोलि कसरी त्यसलाई व्यवस्थापन गर्ने भनेर अगाडि बढ्छ।
4: नेपालमा काण्डहरू देखाएर चर्चा कमाउने, स्टन्ट गर्ने जुन प्रवृत्ति छ नि, त्यसैलाई निरन्तरता दिनुभयो गृहमन्त्री सोदन गुरुङले पनि भनेर टिका टिप्पणी भइरहेछ। यसअघि तपाईँकै पार्टी सभापति रवि लामिछाने उप प्रधानमन्त्री एवं गृहमन्त्री हुँदाखेरि उहाँले पहिलो निर्णय गर्नुभएको थियो निर्मला पन्तको हत्यारा पत्ता लगाउने, सक्नु भएन।
5: अब
4: दरबार हत्याकाण्ड पनि हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तो त हुँदैन नि।
5: अब अहिलेको गृहमन्त्रीज्यू, अहिलेको सम्मान्य प्रधानमन्त्रीज्यूको त एकदमै एक्सन ओरिएन्टेड हो, होइन? अब पहिलो पनि हामीले चाहिँ गृहमन्त्रीज्यूको काम देखेकै हो, उहाँ हर छिड एक्सनमै हुनुहुन्थ्यो, प्रधानमन्त्रीज्यू पनि एक्सनमै हो, पार्टी सभापति रवि लामिछानेज्यू पनि सधैँ एक्सनमै हो, हामी पनि अहिले एक्सनमै हौँ, होइन? त्यही भएर अब हामीलाई एक्सन नलिने छुट पनि छैन, हामीलाई सुशासन कायम गर्नै पर्नेछ, देश विकास गर्ने नै छ, आर्थिक विकासले चाहिँ एउटा देशलाई उन्नत बनाउनै पर्छ, होइन? सकिन गर्दिन भन्ने हामीलाई छुट पनि छैन र हामी गर्छौँ भनेर आएको, हामी रात दिन त्यसैमा लागिरहन्छौँ, होइन? अब तपाईँले भने जस्तो यो हात्ती आयो फुस्सा होइन, अब यो साँच्ची नै यसलाई तार्किक निष्कर्षमा लाने हो। फेरि अब तपाईँले भने जस्तो यो पुरानो केसहरू फेरि अनुसन्धान गर्छु, फाइल खोल्छु भन्ने बित्तिकै आजको भोलि प्रमाणित हुने विषय पनि होइन, यसको थालनी हुन्छ, उठान भएपछि हरेक चिजको बैठान हुनुपर्छ, व्यवस्थापन हुनुपर्छ, त्यो कुरा चाहिँ अब हुन्छ। अब कति कुरा चाहिँ अब अनुसन्धानले चाहिँ एउटा तार्किक निष्कर्षमा पुर्याउँछ, कति अनुसन्धानले थप अनुसन्धान माग गर्छ, अब यो त अगाडि बढ्दै गएपछि यो कसरी बढ्छ भन्ने कुरा त प्रष्ट भइ नै हाल्छ।
4: दरबार हत्याकाण्डको अनुसन्धान गर्ने भनेर जुन बोल्नुभयो नि गृहमन्त्री सोदन गुरुङले, यो चाहिँ पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले खेप्नु परेको, बेहोर्नु परेको जुन विवाद छ, आलोचना छ, आरोप छ नि, पछिल्ला विषयहरूमा ध्यान भड्काउनको लागि फगत एउटा बोल्नको लागि मात्रै गरेको निर्णय हो, स्टन्ट हो भन्नु मिल्ने कि नमिल्ने?
5: मिल्दैन। अब हामीले जेएनजीको जुन आन्दोलनदेखि नै हालका गृहमन्त्री सुदन गुरुङज्यूलाई हामीले देखि नै राखेको हो, उहाँ चाहिँ सधैँ एक्सनमै देख्छु म पनि, उहाँ मन्त्री नहुँदा पनि त्यहाँ सदनमा देख्दाखेरि पनि उहाँ एक्सनमै हुनुहुन्छ, भनेपछि उहाँले गर्नुभएको कुरा चाहिँ एउटा सही कुरा र गर्नुपर्ने कुरा चाहिँ लाई अगाडि उठाउनु भएको छ र अहिले जनमानसमा पनि चाहिँ यसले एकदमै सकारात्मक कुराहरू, सकारात्मक सोच सिर्जना भएको छ र अरू रहस्यमय जुन मृत्यु प्रकरणहरू छन् तिनीहरूको पनि फाइल खोल्नुपर्छ भनेर आम नागरिकले अहिलेको गृहमन्त्रीलाई चाहिँ सुझाव दिइरहनु भएको छ।
4: खोइ त जेएनजी आन्दोलनकै फाइल अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छ? भदौ 23-24 गतेको घटनाको विषय, कार्की आएको प्रतिवेदनको विषय, पछिल्लो समय मानव अधिकार आएको प्रतिवेदनको विषय,
5: त्यो जुन प्रतिवेदनहरू त ती कार्यान्वयनमा गएको विषय हुन् होइन, त्यसमा चाहिँ अब अहिलेकै हाल गृहमन्त्रीले नै कतिजनालाई पक्रिनु पनि भयो होइन, र अब त्यसपछि एउटा सरकार हुन्छ, अर्को चाहिँ अदालत हुन्छ, सरकारले गर्ने काम गर्छ, कानुनले आफ्नो काम गर्छ, भनेपछि

0: अब देखिराखेको छ, उहाँ एक्सन ओरिएन्टेड मान्छे हो, भोलिको दिनमा थप प्रष्टय हुन्छ, भोलि उहाँले एक्सनमा जानु भएन भने हामी आफै उहाँ एक्सनमा जानु भएन भनेर हामी आफै बोल्छौँ।
1: तपाईँ त विकास तथा पूर्वाधार विज्ञ संसदको पूर्वाधार विकास समितिको सभापति समेत हुनुहुन्छ, बजेट चाहिँ कस्तो आयो पटक?
0: बजेट राम्रो छ, बजेट राम्रो छ, यसले चाहिँ एउटा परिवर्तन गर्ने एउटा चाहिँ सामर्थ्य राख्छ, यसलाई चाहिँ हामीले राम्रोसँगले लागू गर्न सक्यो भनेदेखि एउटा चाहिँ समृद्धको एउटा पाइला चाहिँ यसले सुरु गर्छ।
1: आलोचना खेपिराख्नु परेको छ बजेटको स्वर पन्ना खोइ
0: यस्तो
1: डाक्टर सोनी मगले
0: यस्तो
1: अर्थमन्त्रीले सेटिङ गरेर 16 पन्ना गायब गर्नुभयो भन्ने प्रश्नको जवाफ दिन सक्नुहुन्छ तपाईँ?
0: अनि यो त उहाँले दिइहाल्नु भएछ, उहाँले दिइरहनु भएको छ, त्यसो त मैले किन दिनु पर्यो? होइन, अब जुन बजेटको अहिले कुरा गर्नुभयो, होइन, अब यो 21 खर्बभन्दा अलिक बसीको बजेट आएको छ र मलाई चाहिँ बढी इन्ट्रेस्ट लाग्ने भनेको चाहिँ पुँजीगत खर्च अथवा विकास खर्च, जुन कुल बजेटको 20.30% छ, होइन, त्यो भनेको चाहिँ तपाईँको 4 खर्बभन्दा बेसी छ, होइन, भनेपछि
1: यो त छँदैछ। 16 पन्ना चाहिँ कसको इसारामा कोसँग सेटिङ गरेर गायब गरेको क्या?
0: कता गायब भयो
1: हेर्नु भएको छैन?
0: मैले राम्रोसँगले मैले याद गरेको छैन,
1: प्रश्न उठाउन सक्नुहुन्न?
0: होइन, तपाईँ
1: पार्टीबाट
0: अहिले हामी सदनमा पनि बजेट तथा कार्यक्रमकै छलफलमा छौँ, आज पनि छलफलमै थियो, केही वक्ताहरूले आज केही सांसदहरूले यसभित्र छलफल गर्नुभयो, भोलि हामी पनि यो विषयमा थप छलफल गर्छौँ।
1: करको दर हेरफेर गर्नुभयो, बिवाईडीसँग कनेक्सन,
0: त्यस्तो के हेर्नु,
1: 774 गाडी
0: यो हाम्रो चाहिँ यो
1: बिवाईडीसँग सेटिङ गरेर नाकाबाट छिराइयो,
0: त्यस्तो हुनै नसक्ने कुराहरू हुन्, होइन। अब यो तपाईँको कस्तो हुन्छ भन्दा, अब यो प्रजातन्त्रमा चाहिँ खास गरी हाम्रो जस्तो देशमा चाहिँ अब विपक्षीलाई केही न केही विरोध गर्नै पर्ने, त्यो विरोध गरेन भने फेरि आम नागरिकमा प्रेजेन्स पनि देखाउन सकिँदैन, त्यो हिसाबले धेरै इस्युहरू चाहिँ यस्ता उठाइन्छ, होइन। यो विषयमा अर्थमन्त्रीज्यूले आज चाहिँ अर्थ समितिमा पनि क्लियर गरिसक्नु भएको छ, होइन, त्यो भएर यसलाई थप यो यस्तो हाम्रो सरकारको मन्त्रीज्यूहरूले यस्ता काम गर्नै सक्नुहुन्न, गर्दा पनि गर्नुहुन्न भन्ने कुरामा म स्पष्ट छु।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नेता अनि मन्त्रीहरू चाहिँ दुधले नुहाएका हुन्
0: एकदम, अब अहिले
1: कुन गङ्गामा नुहाएर आएका छन् अथवा दुधले धोएका छन्?
0: होइन, हामी
1: आशिष गजुरेलजी,
0: हामी स्पष्ट भिजन लिएर आएका छौँ, हामी बिहानदेखि बेलुकासम्म काममै खटिराखेका छौँ, तपाईँले पनि देखिरहनु भएको छ, बुझिरहनु भएको छ, संसद पनि हेर्नुहोस् ढिलोसम्म चल्छ, समितिहरू पनि चलिरहेका छन्, होइन, त्यस्तै हामी विकासको विषयमा चाहिँ अब अरू साथीहरू अब सुशासनको विषयमा प्रविधिको विषयमा धेरै छलफल गर्नुहुन्छ भने म चाहिँ पूर्वाधारको चाहिँ विषयमा चाहिँ बढी केन्द्रित रहन्छु र
1: रासुपाका मन्त्री र सांसदहरूलाई चाहिँ प्रश्नै प्रश्न जहिले पनि प्रश्नबाट बाहिर हुनुहुन्न,
0: प्रश्नबाट त बाहिर को हुन्छ भनेको
1: काण्डै काण्ड
0: के छ काण्ड, त्यो निकालेको त्यो सृजित काण्ड काण्ड होइन क्या,
1: कहिले सम्पत्तिको विषय आउँछ,
0: तपाईँले रिजल्टमा हेर्नुपर्छ,
1: विवादित व्यवसायी बिचौलियासँगको कनेक्सनको कुरा आउँछ,
0: अब
1: अनि सुनपानी सर्किने काम हुन्छ,
0: म आफ्नै उदाहरण दिन्छु, म
1: अनि कोही चाहिँ
0: यो
1: श्रम मन्त्री बर्खास्त हुनु पर्यो,
0: यो देशमा नभएको काण्डलाई त्यसै सिर्जित गरिन्छ क्या, म आफ्नै उदाहरण दिन्छु नि, होइन, अब म साइकल चढेर चाहिँ घर संसद जान्छु, संसदबाट घर जान्छु, अनि पत्रकार साथीहरू अरू साथीहरू घरमा चाडा गाडी छ भनिदिनुहुन्छ,
1: तपाईँ त साइकल सांसद हो,
0: नाटक गरे साइकल
1: ढोङ्गी भन्नुभयो नि त तपाईँ,
0: ढोङ्गी भए म आजसम्म किन चढिरहेको थिएँ,
1: स्टन्ट गर्नको लागि साइकल चढ्नुभयो, कतिवटा गाडी छ भन्नुहोस् न,
0: स्टन्ट गर्न त एक दिन चढे भइहाल्यो नि, मसँग कतिवटा गाडी छ, मसँग घरमा दुईटा गाडी छ, एउटा श्रीमतीको स्विफ्ट गाडी छ, उनी आफै ब्याङ्कमा काम गर्छिन्, र अर्को चाहिँ यो भागेनर भन्ने एकदम पुरानो गाडी छ, त्यो मैले चाहिँ 5 लाखमा किने हो, र 1,00,000 चाहिँ रिपेयर मेन्टेनेन्समा खर्च गरेको। पहिला हामी चोबारमा बस्थ्यौँ, चोबारबाट चाहिँ बच्चाहरूको स्कुल जान आउने स्कुल बस आउँ

0: थियो त्यो प्रयोजनको लागि किनेको हो, अब अहिले बिक्रीमा छ, तपाईँ किन्ने भए जतिमा मैले किनेको त्यतिमा दिन्छु।
1: गाडी चाहिँ तिनवटा छ होइन,
0: दुईटा भनिसके त तिनवटा कसरी भयो?
1: सिन्धुलीमा पनि छ होइन एउटा गाडी
0: छैन, सिन्धुलीमा त्यही त्यो पुरानो गाडी चाहिँ सिन्धुलीमा लगाएर राखेको थिएँ बुवा मम्मीले चढ्ने भनेर, फेरि उहाँले चाहिँदैन लग्तै भनेर भन्नुभएको छ, यो कहिले सिन्धुलीमा हुन्छ त्यो कहिले काठमाडौँमा हुन्छ। अब अहिले त हामी कोसलटारमा बस्छौँ र त्यहाँ चाहिँ स्कुल बस पनि आउँछ, त्यही भएर त्यो
1: घर कतिवटा छन् तपाईँको
0: घर? घर सिन्धुलीमा छ, यहाँ छ, घरै घर छन्।
1: अनि दुई तिनवटा घर, दुई तिनवटा गाडी, अनि साइकलमा सर र चढेर जनतालाई चाहिँ आँखामा छारो हाल्ने काम गर्नु,
0: साइकल चढ्नको मजा आउँछ। तपाईँले देख्नुहुन्न नेदरल्यान्डको चाहिँ राष्ट्रपति होइन, बेलायतका प्रधानमन्त्री होइन साइकलमा चढ्नुहुन्छ। अब त्यहाँ जर्मनीको म हुँदाखेरि त्यहाँको चान्सलर एन्जेला मर्केल हुनुहुन्थ्यो, उहाँ सुपर मार्केटमा त्यो ऊ लिएर गाडी त्यो सामान आफै किन्न जानुहुन्थ्यो।
1: संसद जाँदाखेरि मात्रै चढ्नुहुन्छ होइन साइकल चाहिँ?
0: म त्यो चाहिँ चढ्छु, त्यो बाहेक अरू पनि कहिले इच्छा लाग्यो भने चढ्छु, तर प्राय चाहिँ मैले
1: अन्त त क्यामेरा हुँदैन नि त संसद जाँदाखेरि, संचार कर्मीहरूले घेर्छन् साइकल सांसद भन्छन्, तपाईँ मख पर्नुहुन्छ आशिषजी।
0: होइन त्यो त म त खिच्नु भनेको छु त, म त सार्वजनिक बस पनि चढ्छु, अब मैले खिच्नु त भनेको छैन नि, अब खिच्नुहुन्छ त ठिक छ त।
1: गाडी चाहिँ घरमै राखेर जानुहुन्छ कि संसद जाँदाखेरि कि गाडी पनि सँगै लिएर गएर?
0: गाडी त
1: यसो सिंहदरबारको छेउछाउ पुग्न लागेपछि मात्रै साइकल चढेर गएर
0: होइन, यस्तो
1: जनतालाई दिग्भ्रमित गर्ने काम गर्नुहुन्छ तपाईँ?
0: यस्तो एकजना मैले साइकल चढ्दाखेरि के हुन्छ थाहा छ? काठमाडौँमा एउटा सवारी सङ्ख्या कम हुन्छ, त्यसले के हुन्छ त भन्दा डिजेल पेट्रोलको खपत पनि कम भयो, ट्राफिक जाम पनि कम भयो, पोल्युसन पनि कम गराउन सहयोग गर्यो भने चाहिँ यति फाइदा छ क्या। तपाईँ पनि स्टन्ट गरौँ क्या, हर मान्छे स्टन्ट गरौँ, साइकल चढौँ क्या, रोम मजा आउँछ त। दिनको 5 किलोमिटर 6 किलोमिटर गयो, 6 किलोमिटर घर आयो। तपाईँ एउटा कुरा मैले भन्छु, हामीले साइकल लिएन अहिले काठमाडौँमा बनाउने हो भने अरू होइन, तपाईँ अहिले मलाई क्वेसन गरिरहनु भएको छ, तपाईँ आफै साइकल चढ्नुहुन्छ, त्यो रमाइलो पनि हुन्छ, तपाईँ एक्सर्साइज पनि हुन्छ, फाइदै फाइदा चाहिँ रमाइलो हुन्छ नि, रमाइलो पनि हुन्छ। म त फेरि हेर्नु पहिला अब म त आफै यातायात इन्जिनियरिङ पढेको विद्यार्थी, मानव मैत्री सहर बनाऊ भनेर चाहिँ एउटा अभियानमै लागेको मान्छे, त्यो भनेको साइकल लेन बनाउनु पर्छ, पैदल यात्री सुरक्षित हुनुपर्छ, सार्वजनिक यातायात व्यवस्थित हुनुपर्छ, सहरमा चाहिँ खुला क्षेत्र हुनुपर्छ, पार्क हुनुपर्छ, मान्छे त अनि अपाङ्गता भएको व्यक्तिको लागि पूर्वाधार हुनुपर्छ, मजाले हिँड्न पाउने, जुन तपाईँले जापानतिर कोरियाको जुन जर्मनीको जुन भिडियोहरू हेर्नुहुन्छ नि।
1: अनि बजेटमा चाहिँ तपाईँले परिकल्पना गरे अनुसारको विषयवस्तु समावेश गरियो त?
0: छ, यसपालि सुरुवात भएको छ, जस्तो
1: के विषयवस्तु समावेश गरियो,
0: जस्तो तपाईँले हेर्नु भने नीति
1: इभीमै पनि हेर्नुहोस्, गडबड भन्दा अरू केही आएन,
0: नीति तथा कार्यक्रममा पनि साइकल
1: करको दर हेरफेर भन्दा केही आएन,
0: सार्वजनिक यातायातको कुरा गरेको छौँ, अहिले पनि तपाईँको चाहिँ काठमाडौँ र पोखराबाट चाहिँ विद्युतीय ठुला सवारी साधन सार्वजनिक यातायातको रूपमा प्रयोग गर्ने भनिएको छ, र काठमाडौँ र पोखरा पछि अन्य सहरमा विस्तार गर्ने भनिएको छ होइन, त्यस्तै अब गण्डकीमा चाहिँ साइकल ट्रेल बनाउने भनिएको छ होइन, भनेपछि राम्रा कुराहरू आएका छन् र सार्वजनिक यातायातको लागि चाहिँ सुधार गरौँ भनेको छु। भर्खर मात्र काठमाडौँमा 27.5 किलोमिटरको मेट्रो रेल बनाउनको लागि अध्ययनको लागि टेन्डर निस्किसकेको छ, भनेपछि मैले उठा इस्युहरू भनेको हामी आफैले गर्ने हो, गरिराखेका छौँ, र मानव मैत्री सहर बनाउन चाहिँ लागेका छौँ। आज काठमाडौँमा हेर्नुहुन्छ भनेदेखि हिँड्नको लागि 4 फुटपाथ बन्ने अभियान चलिसकेको छ, अब हामी साइकल लेन पनि बनाउँछौँ, सार्वजनिक यातायातमा पनि अहिले सिसिटिभी क्यामेरा चाहिँ सुरु गरेको छौँ, अब ब्लू बस चलाउने भनेको छौँ महिलाको लागि निशुल्क, ताकि महिलाको चाहिँ रोजगारीमा सुनिश्चितता होस्, उद्यम गर्न सक्नुहोस्, सुरक्षित यात्रा गर्न सक्नुहोस् भनेर, भनेपछि यस्ता राम्रा विषयहरू आएका छन्, सुरुवात भएका छन्, जुन चाहिँ एकदमै सकारात्मक हुन्।
1: सुकुम्बासी समस्या समाधान गर्न सक्नु भएको छैन,
0: अब त्यो
1: बिचल्लीमा छन्
0: अहिले सुकुम्बासी, त्यो पनि जिल्ला यो सिडिओ को चाहिँ अध्यक्षतामा हरेक जिल्लामा चाहिँ समिति गठन गर्ने निर्णय भइसकेको छ। प्रधानमन्त्रीज्यूले नै यो हजार दिनमा चाहिँ हामी सम्पूर्ण यो सुकुम्बासीहरूको भूमिहीनको चाहिँ समस्या समाधान गर्छु भनेर उहाँले रोड म्याप तयार गरिसक्नु भएको छ र काम सुरुवात भइसकेको छ। अहिले पहिलो चरणमा चाहिँ जो जोखिम हुने ठाउँहरूमा चाहिँ उहाँहरूले बसोबास गरिरहनु भएको थियो उहाँलाई स्थानान्तरण गरियो, किनभने नागरिकको सुरक्षा नै पहिलो कर्तव्य हो। आज चाहिँ अलिकति बसिरहेको ठाउँ छोडेर जाँदाखेरि चित्त दुख्छ होला, तर उहाँ त सुरक्षित हुनुभयो। अब त्यो भइसकेपछि अब
1: होल्डिङ सेन्टरमा रुवावासी छ सुकुम्बासीहरूको,
0: होइन अब केही
1: अहिलेसम्म शिक्षा स्वास्थ्य
0: केही नगरी भयो भने त सजिलो हो नि त, होइन केही गर्यो भने के हो त भन्दा त्यसका चुनौती आउँछन्, समस्या आउँछन्, ती पहिचान गरेर सुधार गर्दै जाने, त्यही होइन हामीले जिन्दगीमा सिके त्यही होइन, र विकसित देशले पनि त्यही गर्छ, होइन विकसित देशले पनि त्यही गर्यो नि त भन्दा जर्मनीकै कुरा गरौँ।
1: गरिबलाई सुकुम्बासीहरूलाई रुवाउँछ
0: सुरक्षित ठाउँमा रहेको तपाईँको बाढीले बगाएर तपाईँको त्यही बल्कुमा हेर्नुहोस् कति मान्छे चाहिँ त्यहाँ हरेक वर्ष बाढीमा डुबेर मृत्यु हुने गरेको थियो, कतिजना चाहिँ त्यहाँ बिजोक हुनु परेको थियो, रातभरि नसुती त्रासमा चाहिँ बस्नु पर्थ्यो, त्यो त हामीलाई थाहा छ त। त्यही तपाईँको चाहिँ केही वर्ष अगाडि त्यही गल्छी चोबार गल्छीबाट चाहिँ त्यो नक्खु एरियामा त्यहाँ चाहिँ बाढी गएर त्यहाँ कतिजनाको बिजोग भयो, कतिजनाको मृत्यु भयो, त्यो त हामीलाई थाहा छ त। अनि त्यो कुरालाई सुधार गर्नु पर्दैन र सुकुम्बासी समस्या त प्रधानमन्त्रीज्यूले त हजार दिनमा समाधान गर्छु भन्नुभएको छ, त्यसको लागि भूमिको लागि चाहिँ त्यो आयोग गठन गरेर अहिले सिडिओको चाहिँ संयोजकत्वमा हरेक जिल्लामा एउटा समिति गठन भइसकेको छ, अनि प्रक्रियामा छ। हजार दिनमा गर्छु भन्ने टार्गेट राखेपछि त दुई महिनामा त सोध्न भएन नि त, दुई महिना त 60 दिन हो, तिन महिना भने 90 दिन हो, हामीले के भनेका छौँ त, हजार दिन भनेका छौँ नि त, होइन? तर त्यो हजार दिनको लागि अहिले हामीले सुरुवात गरेको छ कि छैन भन्दा त सुरुवात भइसकेको छ भनेपछि त हामी त राइट ट्र्याकमा छौँ भन्ने कुरा त यहीँ बुझ्नु पर्यो नि।
1: आशिषजी, सुशासनको क्षेत्रमा अब डन्डा चलाउँदै गर्दाखेरि तपाईँहरूको निशानामा चाहिँ को को छन् त?
0: अब निशाना त अब
1: रासोपाको हिट लिस्टमा
0: त्यो त्यस्तो हिट लिस्ट भनेर चाहिँ भन्दाखेरि पनि त्यो अब गृह मन्त्रालय होइन अन्य निकायहरूमा चाहिँ होइन त्यस्ता समस्याहरूका फाइलहरू छन्, ती फाइलहरू खोल्दाखेरि को को पर्छन्,
1: प्रतिशोध सान्नुहुन्छ होइन, बदला लिनुहुन्छ, आफ्नालाई जोगाउने अरूलाई फसाउने,
0: त्यस्तो होइन, आफ्नो अर्का भन्ने होइन। अघि पनि मैले भने विधिभन्दा माथि कोही छैन, कानुनभन्दा माथि कोही छैन, प्रश्नभन्दा बाहिर कोही पनि छैन, यो कुरामा हामी प्रष्ट हुनुपर्छ।
1: अब यो विषयलाई गिजोल्दाखेरि जसरी सुदन गुरुङले दरबार हत्याकाण्डको विषय उठाउनु भयो नि, त्यो चाहिँ राष्ट्रपतिसम्म जोडेर हेरिरहेका छन् नि,
0: होइन? अब सुधार गरेको त कहाँ जोडिन्छ,
1: राष्ट्रपतिलाई हटाउने खेल सुरु भयो अब भनिरहेछन्।
0: यो गफमा धेरै यो देश चल्ने भयो, होइन? हामी अब त्यसरी नसोचौँ, अब पहिलो भन्दा तपाईँ हामीले पनि फरक दृष्टिकोणले सोच्नु पर्यो क्या। अहिले त हामी फरक परिवेशमा छौँ नि त, अहिले तपाईँ संसदमा जानुभयो भनेदेखि यति नयाँ चाहिँ अनुहारहरू देखिन्छ, केही गरौँ भन्ने विभिन्न क्षेत्रका विज्ञता भएका सांसदहरू देख्नुहुन्छ, होइन? अनि उहाँहरूलाई अब त्यो संसदमा धेरै बोलिरहनु भन्दा कहाँ चाहिँ काम गर्न सकिन्छ, कहाँ चाहिँ हामीले सहयोग गर्न सकिन्छ भनेर दौडधुप गरिराखेको हुन्छ भनेपछि भिन्नै ठाउँमा गइसकेको त। आजको त संसद र हिजोकोमा त सांसद र आजको सांसदमा त धेरै फरक भयो।
1: सांसदहरूको प्रस्तुति हेर्नु संसदमा, निलो क्रान्ति चाहिँ संसद भित्रै भइसकेको छ, होइन?
0: अब तपाईँहरू पुरानो नेताहरूको सुन्ने बानी परेर त्यो लागेको, आजको नयाँ कुराहरू नयाँ रूपको प्रस्तुतिहरू हेर्नुहोस् न, त्यसलाई त तपाईँहरूले त राम्रो सोच्नु पर्यो नि।
1: तपाईँकै पार्टीका सांसदले होइन, अझ तपाईँकै निर्वाचन क्षेत्रमा गएर सिडिओलाई घिसार्छु, एसपीलाई गलत्याउँछु भनेको, अनि तपाईँकै पार्टीको सांसदले होइन विदेशी महिलालाई गर्भवती बनाएको,
0: होइन? त्यो खोइ त्यो गर्भवती बनाएको त्यो खोइ त्यसपछि केही पनि आएको छैन त, उहाँ त्यो उहाँले गल्ती गरे भए त उहाँ आफै पनि त सजाय भोग्न तयार हो. मैले उहाँसँग कुरा पनि गरेँ, सोधेँ पनि, त्यो त्यसै त्यो मिडियाले त्यसै उछाल लिएको भन्नु. आखिरमा त्यो अगाडि केही पनि आएन.
1: राष्ट्रपतिका सांसदहरूले जे जे गर्दा नि छुट्छ,
0: छुट
1: पालिका अध्यक्षलाई धम्की दिँदा पनि छुट्छ, ट्राफिक प्रहरीलाई गर औलो ठड्याउँदा पनि छुट्छ,
0: गल्ती गर्नलाई छुट छैन कसैलाई पनि. हामी आफ्नो अर्काको भन्ने नै छैन नि. तपाईँले देखिरहनु भएको छ अन्त हाम्रो पहिलाको श्रम मन्त्री पनि हुनुहुन्थ्यो, उहाँले गल्ती गर्नुभयो, उहाँले छोड्नु पर्यो मन्त्री पद. होइन अब केही सानो कुरा आउँदा आखिरमा पछि त उहाँको त अब अलिक चाँडै निर्णय पनि भएछ भन्ने पनि पछि महसुस पनि भयो. भनेपछि हाम्रा चाहिँ गल्ती गर्ने छुट छैन. अब गल्ती गर्न गऱ्यो भने आम नागरिकले हामीलाई पत्याउँदैन पत्याउनुहुन्न र त्यसको लागि हामी आएको पनि होइन. त्यही भएर होइन त्यही भएर
1: रासोपाका 182 मध्येका सांसदहरूलाई नपत्याएर प्रधानमन्त्री बालेन्द्र शाहले स्वतन्त्र सांसद महावीर पुनलाई विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रालयको जिम्मेवारी दिनु परेको छ.
0: अब हेर्नुहोस्, उहाँ आफैमा वैज्ञानिक, उहाँ चाहिँ यस्ता कुराहरू इनोभेसनमा चाहिँ चाख पनि राख्ने र काम गर्ने होइन. एउटा चाहिँ तपाईँको इनोभेसन सेन्टर चाहिँ चलाएर बस्नु भएको होइन. अब बन्द भएको कल कारखाना पनि उहाँले सुचारू गर्ने त्यो सामर्थ्य भएको व्यक्ति हुनुहुन्छ. त्यही भएर अहिले त्यो मन्त्रालयमा सबभन्दा सक्षम र डेलिभरी गर्न सक्ने उहाँ नै हुनुहुन्थ्यो. उहाँ मन्त्री हुनुभयो होइन. त्यही भएर हाम्रो त जान्नेलाई छान्ने भन्ने हो नि त. जस्तो म पूर्वाधारमा काम गरेको भएर आज पूर्वाधार विकास समितिको सभापति भएको छु होइन. हाम्रो त त्यो हो नि त चल.
1: जान्नेलाई छान्ने नीति चाहिँ राम्रैसँगले अवलम्बन गरेका छ होइन.
0: अवलम्बन छ. अब अहिले हाम्रो पूर्वाधार विकास मन्त्रालयको मन्त्रीज्यू हेर्नुहुन्छ नि, उहाँ आफू इन्जिनियर होइन, पूर्वाधार को विज्ञ हुनुहुन्छ. भनेपछि यसरी चाहिँ जसले जहाँ फिट हुन्छ त्यो मान्छेलाई त्यो पोजिसनमा चाहिँ हाम्रो पार्टीले चाहिँ छनौट गरेर राखिरहेको छ. त्यसले चाहिँ एउटा डेलिभरी गर्नको लागि एउटा आधार बनाइरहेको छ.
1: राष्ट्रपामा रवि लामिछाने गोठ, बालेन्द्र शाह गोठ मौलाउन थाल्यो भन्छन् नि,
0: त्यो विषय मलाई थाहा छैन. त्यो त मैले याद पनि गरेको छैन, मलाई कसैले भनेको पनि छैन, त्यो मैले महसुस गरेको पनि छैन.
1: जिल्ला अधिवेशनमा झडप भइरहेको छ, बागमतीकै अधिवेशन स्थगित गर्नुपर्ने अवस्थामा पुग्नु भयो.
0: यस्तो हुन्छ, पार्टी ठुलो भएपछि अब आन्तरिक रूपमा पनि होइन, आन्तरिक रूपमा पनि त तपाईँको प्रतिस्पर्धा हुन्छ होइन. जस्तै घरमा एउटा छोरा भयो भने केही समस्या, दुईवटा तिनवटा हुने बित्तिकै अनि यता अंशमा झगडा, यता केमा झगडा, उसमा झगडा होइन. त्यो भनेको के हो त भन्दा त्यो एउटा प्रतिस्पर्धा हो क्या, प्रतिस्पर्धा हो. त्यसलाई हामीले विरोध भन्न मिल्दैन र हामी विधिवत रूपमा सर्वसम्मत हुँदा सर्वसम्मतबाट चाहिँ नेतृत्व चयन हुन्छ, नभए निर्वाचन हुन्छ. र अहिले तपाईँले देख्नुहुन्छ अधिकांश ठाउँमा निर्वाचनबाटै निर्वाचित हुनुभएको छ जिल्ला सभापतिहरू र अब प्रदेशको पनि अब त्यही हुन्छ. बागमतीबाट सुरु भयो होइन, बागमतीमा पनि निर्वाचनबाटै सभापति र अन्य पदाधिकारी चयन हुन्छ. यो सातैवटा प्रदेशमा त्यही हुन्छ.
1: जिल्ला अधिवेशन प्रदेश अधिवेशनमै यति धेरै टाउको दुखाइको विषय बनेको छ, केन्द्रीय महाधिवेशनमा त झन् तपाईँहरूको हालत के होला
0: अनि यो तपाईँ
1: भनेर प्रश्न उठाइरहेछन्. अहिले
0: चलायमान पार्टीमा त छलफल हुन्छ होइन, एउटाको कुरा अर्कोलाई चाहिँ चित्त बुझ्दैन त्यसमा फेरि छलफल हुन्छ. यो त जीवित पार्टीमा त यस्ता चाहिँ तपाईँको छलफल त हुनै पर्यो नि, नत्र त के पार्टी त यत्रो ठुलो पार्टीमा त.
1: महाधिवेशन पछि चाहिँ नेतृत्वमा को आउँदैछ
0: अब त्यो त अब महाधिवेशनमा कसले उम्मेदवार दिन्छ त्यसपछि थाहा हुन्छ.
1: रवि लामिछाने नै दोहोरिनुहुन्छ कि विकल्प खोज्नुहुन्छ?
0: अब त्यो विषयमा मलाई त्यो म फेरि कस्तो छु भन्दाखेरि अब राजनीतिमा म नयाँ पनि भएँ, एउटा त म सिक्दै पनि छु होइन, र बढी चाहिँ हामी चाहिँ अब अहिले पनि मैले भने अब विकासमै काम गर्ने भएर र विकास ढिलो भयो विकास गर्नुपर्छ भन्ने एजेन्डाले नै राजनीतिमा आएको भएर बढी चाहिँ हामी म भनौँ न यो विकासकै विषयमा बढी केन्द्रित हुन्छु। म नेताजीहरूसँग भेट्दाखेरि पनि विकासकै कुरा गर्छु, जस्तो सभापति रवि लामिछानेज्यूसँग कुरा गर्दाखेरि म नितान्त विकासको कुरा गर्छु।
1: हस्, समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद।
0: हस् बोलाउनु
1: हस्, नमस्कार।
2: पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0556 5563 5855 7070 161 र 0855 7070 153।
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 5506 4040।
4: It's 8 o'clock. अहिले 8 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आर्थिक विधेयकमा उल्लेखित दर नभए छपाई क्रममा भएका सामान्य त्रुटि मात्र सच्याइएको बताउनु भएको छ। गत जेठ 15 गते संसदमा अर्थमन्त्रीले पेश गर्नुभएको आर्थिक विधेयक त्यसपछि पनि बारम्बार सच्याइएको आरोप लागेपछि उहाँले यस्तो स्पष्टीकरण दिनुभएको हो। प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा उहाँले अघिल्ला वर्षमा पनि धेरै पटक आर्थिक विधेयकका त्रुटि सच्याइएको उदाहरण रहेको उल्लेख गर्नुभयो। आर्थिक विधेयक गोप्य रूपमा अर्थमन्त्रीले मात्र टाइप गर्ने नभई ठूलो समूहले छल फल गरेर निक्योल गर्ने उहाँको भनाइ थियो। सरकारले आगामी आर्थिक वर्षमा 1 अर्ब रूपियाँ भन्दा माथिको राजस्व संकलन गर्ने लक्ष्यसहित राइट सेयरिङलाई करको नयाँ दरमा ल्याएको छ। यो सँगै अबदेखि राइट सेयरिङ सेवा दिने व्यक्तिको आमदानीमा मूल्य अभिवृद्धि कर र स्रोतमा कर कटी लाग्ने भएको हो। पछिल्लो व्यवस्था अनुसार उक्त व्यक्तिको आमदानीमा 5% भ्याट र 1 TDM लाग्नेछ। आन्तरिक राजस्व विभागका अनुसार राइट सेयरिङबाट वार्षिक 25 अर्ब रूपियाँ भन्दा बढी कारोबार हुने गरेको छ। यो कारोबारलाई करको नयाँ दरमा थप्दा राज्यलाई वार्षिक 1 अर्ब भन्दा बढी राजस्व प्राप्त गर्न सकिने आधार देखिएकाले यस्तो व्यवस्था कार्यान्वयन गरिएको हो। उक्त कारोबारबाट सरकारले करिब 1 अर्ब 25 करोड भ्याट र 23 करोड रूपियाँ TDS स्वरूप राजस्व प्राप्त गर्न सक्ने देखिएको छ। पछिल्लो समय नेपालमा राइट सेयरिङ प्लेटफर्महरूको विस्तार बढ्दो क्रममा छ। गत शुक्रबार मात्रै अन्तर्राष्ट्रिय राइट सेयरिङ प्लेटफर्म उबरले नेपालमा औपचारिक रूपमा सेवा शुरू गरेको घोषणा गरेको छ। सामान्यतया भ्याट भन्सार महसुल अन्तशुल्क आर्थिक विधेयक जारी भएदेखि कार्यान्वयनमा आउने गर्दछ। तर राइट सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्तिले आमदानी लाग्ने भ्याट भने साउन 1 गतेदेखि मात्रै कार्यान्वयनमा आउने विभागले जानकारी दिएको छ। बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व मेरो किता एपबाट भुक्तानी गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन 2082 संशोधन गर्दै यस्तो निर्देशन दिएको हो। बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट प्राप्त गर्ने सेवाहरू जस्तै जग्गाको नक्सा फिल्डबुक र प्लट रजिस्ट्रार प्रिन्ट लिन तथा सोसँग सम्बन्धित राजस्व अनलाइन मार्फत भुक्तानीका लागि मेरो किता प्रणालीमा संस्थागत प्रयोगकर्ता बनेर उक्त प्रणाली मार्फत गर्नुपर्नेछ। राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै भनेको छ। त्यस्तै अन्तर बैंक कारोबार सापटी तथा लगानी सम्बन्धी व्यवस्थापन पनि केही संशोधन गरिएको छ। बैंक तथा वित्तीय संस्थाले एक आपसमा प्रदान गर्ने सापटीलाई नियमित कर्जाको सापटीको रूपमा नभई अन्तर बैंक कारोबार सापटीको रूपमा मात्र प्रयोग गर्न पाइनेछ भनी भनेको छ। अन्तर बैंक सापटीको अवधि बढीमा 7 दिनसम्म मात्र मान्य हुनेछ। सुदूरपश्चिम प्रदेशका 9 जिल्लाका 26 पालिकालाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले सम्बन्धित निकायलाई पटक पटक जानकारी गराउँदा पनि मल उठाउने विषयमा चासो नदिएको पाइएको हो। ती पालिकाले तुरन्तै मल नउठाएमा कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कोअपरेसनका डिपो मार्फत किसानलाई सिधै मल बिक्री गर्ने मन्त्रालयको चेतावनी छ। मन्त्रालयले गरेको पछिल्लो निर्णय अनुसार डडेलधुरा बैतडी दार्चुला बाजुरा बझाङ र डोटीका स्थानीय तहले तोकिएको परिमाणको मल नउठाएको कृषि सामग्री र साल ट्रेडिङको तथ्याङ्क छ। साथै कैलालीको गोदावरी नगरपालिकाले 21,230 किलो गौरीजङ नगरपालिकाले 6,690 किलो चानकी गाउँपालिकाले 10,250 किलो र धनगढ़ी उपमहानगरपालिकाले 21,500 किलो रासायनिक मल उठाएका छैनन्। पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुगलिङ मलेखु सड़क खण्डका 4 पुल आगामी असारमा सञ्चालनमा ल्याउने गरी काम गरिएको छ। ती पुलको सामान्य बाहेक काम सम्पन्न भएका छन्। नागढुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला चिरौदी खोला गोमती खोला र हुग्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागि हो। ती पुल मध्ये कतिपयको सड़कसँग जोड्ने बाटो बनाउन बाँकी छ। पुलको प्लास्टर रंगरोगन ट्राफिक सुरक्षा लगायत सामान्य कामहरू बाँकी रहेका छन्। सो सड़क खण्डमा अलकत्राको अभावमा रोकिएको कालोपत्रको काम गर्ने तयारी गरिएको छ। अलकत्राको मूल्य बढेर आउन छोडेपछि यहाँ कालोपत्र काम रोकिएको थियो। ढल निर्माण रेलिङ लगायतका काम भने भइरहेको र सड़क निर्माणको काम 43% सम्पन्न भएको जनाइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बर्खायामको समयमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी मनसून अवधिभर नेपालमा सञ्चालन हुने हेलिकप्टर उडानमा दुईजना पाइलट राख्नुपर्ने व्यवस्था गरेको छ। प्राधिकरण अन्तर्गतको उडान सुरक्षा मापदण्ड विभागले मनसून सर्कुलर जारी गर्दै मेडिकल उडान बाहेक उडानमा दुईजना पाइलट हुनुपर्ने, पाइलट र डिस्प्याचरले उडान अघि विमानको प्राविधिक अवस्था तथा न्यूनतम उपकरण सूची अनिवार्य रूपमा जाँच गर्नुपर्ने, उडान मार्ग गन्तव्य तथा वैकल्पिक विमानस्थलको मौसम सम्बन्धी सम्पूर्ण जानकारी लिनुपर्नेछ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर 152 रुपियाँ 13 पैसा र बिक्री दर 152 रुपियाँ 73 पैसा निर्धारण गरिएको छ। राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिद दर 175 रुपियाँ 61 पैसा र बिक्री दर 176 रुपियाँ 30 पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 203 रुपियाँ 62 पैसा र बिक्री दर 204 रुपियाँ 42 पैसा, स्विस फ्रैंक एकको खरिद दर 190 रुपियाँ 45 पैसा र बिक्री दर 191 रुपियाँ 20 पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर 106 रुपियाँ 55 पैसा र बिक्री दर 106 रुपियाँ 97 पैसा कायम गरिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: देश नेपाल जहाँ हजारौं किसिमका जडीबुटीहरू पाइन्छन्, हरेक नेपालीको विश्वासिलो नाम जसले आयुर्वेदिक चिकित्सालाई हरेकको घर घरमा पुर्याउँदैछ। वैदिक आयुर्वेद सेवा प्रणालीको विश्वास, प्राकृतिक स्रोत शुद्धता, त्यसैले हाम्रा जडीबुटीहरू आफैले सङ्कलन गरी आफ्नै प्रशोधन केन्द्रमा तयार गरिन्छ, जसको फलस्वरूप उपचारपछि निको भइसकेका बिरामी के भन्दै हुनुहुन्छ।
1: मेरो नाम पार्वती सुवेदी, रत्ननगर एक बकुलर हो घर मेरो। म पहिला एकदम ग्यास्ट्रिकले पीडित थिएँ, धेरै हस्पिटल गएँ, पुरा भरतपुरका हस्पिटल जति सबै सकेको है, सबै कुनमा गए राम्रो हुन्छ भने त्यहाँ गयो, चेक गर्यो, फेरि औषधि एक झोला लयो खायो, अनि त्यो खानुन्जेरी हुन्छ डक्टरी औषधि, अनि त्यसपछि उस्तै हो। अब कहीँ गयो नि भने काठमाडौँ नर्विकमा जान पऱ्यो एकपटक भन्दा भन्दै, त्यहाँ वैदिक जानुहोस् त भनेपछि वैदिक आएँ। वैदिक आएर त्यति बेला सबै चेक गरेँ, हलबडी नै चेक गरेर आयो, अनि त्यसपछि यो औषधि खानुहोस् भनेर दिनुभयो। यो औषधि खान थालेपछि त यति राम्रो भयो कि यति राम्रो भयो, मैले सो आफैले पता थिइनँ कि यहाँ आएर यत्रो यत्रो खाना त नभएको, अब यसले मलाई के काम गर्ला र भनेर त्यो आस नलगाई गरेका कामले अहिले सधैँभरि यही औषधि हो मैले त खाने, डक्टरी औषधि खाँदिनँ, यही हो। अझ कोही कोहीले भन्नुहुन्छ धुलाले असर गर्छ नखाने भन्नुहुन्छ, खै यस्तो राम्रो गरिराखे खा के को असर गर्ला र भन्ने हुन्छ, त्यस्तो छैन केही।
2: नमस्कार, मेरो नाम रमेश सुवेदी, मेरो घर भरतपुर 11 पोखरी चोकमा रहेको छ। र पहिला समस्या मेरो चाहिँ यो ग्यास्ट्रिक, अम्लपित्त, पानी आउने, पेट दुख्ने, एसिडिटी बढ्ने लगायतको चाहिँ समस्या रहेको थियो। विगत 8-10 वर्षदेखि मैले अस्पतालमा देखाउने, चेक गराउने, अस्त्र खाने गरिरहेको थिएँ। त्यसपछि यो टिभीमा विभिन्न विज्ञान विज्ञापनमा प्रचार सामग्रीमा त्यो वैदिक आयुर्वेदिक एउटा हस्पिटलको नाम सुनेपछि म यो 15 दिन अगाडि आएर चेक गराएँ। त्यसपछि 15 दिन औषधि खाँदा केही कम भयो, कम भएपछि अब अहिले पहिलाभन्दा कम भएपछि अवश्य हुन्छ भनेर फेरि अहिले आज दोहोऱ्याएर चेक गर्न आएर 1 महिनाको औषधि लिएर गएको छु। विश्वास चाहिँ मलाई सन्चो हुन्छ।
3: नमस्ते, मेरो नाम पुनम गुरुङ, म लमजुङ बेसी सरबाट आएको। यहाँ यो के अरे यो अस्पतालमा राम्रो छ भनेर घुँडा दुखेको मेरो आमा घुँडाको पीडित हुनुहुन्थ्यो, अनि यहाँ टिभीमा आमाले देख्नुभएछ, अनि यहाँ आएको, अनि 15 दिन भयो आमालाई चेकअप गरेको, राम्रो भयो, अहिले पहिलाको भन्दा धेरै सुधार भएर यहाँ आमालाई लिएर आएको। डक्टरले राम्रै सल्लाह दिनुभयो, मुख यो के खानु हुँदैन, मुख बार्न लाउनु भयो, अनि त्यही अनुसार गरे आमाले, राम्रो भयो, पहिलाको भन्दा धेरै सुधार भयो अहिले।
4: मेरो नाम मिनबहादुर घिमिरे हो, माडी कीर्तनपुर नगरपालिका 7 मैले बुवालाई पनि पहिला पास भएर लिएर आएको थिएँ, त्यो पास राम्रो भयो। अहिले म पनि अरू ठाउँ ठाउँमा गर्दाखेरि पनि यो मेरो छातीको अलिकति छाती गरुङ्गा हुने, दुख्ने भएको हुँदा बौद्धिक आयुर्वेदले अरूहरूले पनि प्रचार गरेको हुँदा सन्चो हुन्छ भनेपछि म एकपल्ट विचार गर्नुपऱ्यो भनेर बौद्धिक आयुर्वेदमा आएको हुँ।

0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
2: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
3: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार, माडी, कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
5: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63। राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
8: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
8: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
8: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा चितवन, फोन 98 550 92 260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने, गर्मी क्रमशः कम हुँदै 1-2 दिनमै मनसुन भित्रिने सम्भावना। मुगलिन मलेखु सडक खण्डमा 4 पुल सञ्चालनको तयारी, अलकत्राको अभावमा रोकिएको कालो पत्रको काम पनि सुरु हुँदै। डेङ्गीको संक्रमण दर घटाउन सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी, अति आवश्यक ठाउँमा लामखुट्टे नष्ट गराउने रसायन छर्किनेसम्मको योजना। इरान र अमेरिका बीच फेरि तनाव चर्कियो, हर्मुज जलमार्गमा जहाजमाथि आक्रमण, तेलको मूल्य उकालो। र फुटबलको महाकुम्भ फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै। नेपाल खबरमा अब पूरा खबर। आज दिउँसो गण्डकी प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका 1-2 ठाउँमा र राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभाग तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागको 1-2 ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सि पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। देशका धेरै जसो ठाउँमा पानी परेसँगै गर्मी भने घटेको छ। हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको हो। आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन भने नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसुन भित्रिने सम्भावना छ। पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुगलिन मलेखु सडक खण्डमा 4 पुल असारमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। ती पुलको सामान्य बाहेकका काम सकिएका छन्। नागढुङ्गा मुगलिन सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खरे खोला, चिरौँदी खोला, गोमती खोला र हुम्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागि हो। ती पुलमध्ये कतिपयको डकसँग जोड्ने बाटो बनाउन बाँकी छ। पुलको प्लास्टर, रङ रोगन, ट्राफिक सुरक्षा लगायत सामान्य कामहरू बाँकी नै छन्। हुम्दी र चरौँदी खोलाको पुल निर्माणाधीन छ। ती पुलको भुइँ र पिलरको काम भइरहेको छ। अलकत्राको अभावमा रोकिएको कालो पत्रको काम गर्ने तयारी गरिएको उहाँले बताउनुभयो। अलकत्राको भाव बढेर आउन छोडेपछि त्यहाँ कालो पत्रको काम रोकिएको थियो। ढल निर्माण, रेलिङ लगायतका काम भने भइरहेको आयोजनाले जनाएको छ। सडक निर्माणको काम 43% सम्पन्न भएको छ। यस खण्डमा 38.86 किलोमिटर सडक पर्दछ। मलेखु, बेनीघाट र मुगलिन खण्डमा 2 किलोमिटर सडक 6 लेनको बन्नेछ। रमाइलो डाँडा, कुरिनटार, फिसलिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रका 7 किलोमिटर सडक 4 लेनको हुनेछ। सडकका विभिन्न क्षेत्रमा कालो पत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षा, पुल निर्माण लगायतका काम भने बाँकी छ। यो सडक विश्व बैङ्कको सहयोगमा बनाउन लागि हो। काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ। सरकारले डेङ्गीको संक्रमण दरलाई आउँदो 5 वर्षभित्र 60% घटाउने तयारी थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेङ्गी रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनामा आउने 5 वर्षभित्र सङ्घीय प्रदेश र पालिका सरकारका सबै निकाय क्षेत्रलाई डेङ्गी नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्ति गरिने उल्लेख छ। योजना अन्तर्गत डेङ्गीका गम्भीर परिणाम न्यून गर्न विशेष पहल गरिने मन्त्रालयले जनाएको छ। लक्ष्य प्राप्तिका लागि सरकारले सबै संयन्त्र प्रयोग गरेर रोगको फैलावट निगरानी गर्नेछ। यो योजना अन्तर्गत सरसफाइ बढाएर लामखुट्टेको प्रजनन क्षमता नष्ट गर्ने, यसका लागि हरेक हप्ता विशेष सरसफाइ सफाई गर्ने गरी सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्ने योजना सरकारको छ। यसै गरी विभिन्न जोखिमपूर्ण क्षेत्रमा शून्य सहिष्णुता क्षेत्र घोषणा गर्ने र पार्क लगायत क्षेत्रमा पानीको फोहरा पोखरी आदि डेङ्गी वाहक लामखुट्टे हुर्किने खतरा भएका ठाउँमा सरसफाईलाई कडाईका साथ लागू गर्ने तथा आम उपभोक्ता मा ट्याङ्कीमा पानी भण्डारण गर्नुको साटो पाइपको पानी उपभोग गर्ने प्रवृत्ति बढाउन विशेष व्यवस्था गर्ने नीति पनि सरकारले लिनेछ। यसै गरी जलाशयहरूमा लार्वा खाने माछाको संख्या बढाउने र अति आवश्यक ठाउँमा लामखुट्टे नष्ट गराउने रसायन छर्किनेसम्मका गतिविधि गर्ने सरकारको योजना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा, प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पहिरोको कारण अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी रूपमा खुलेको छ। हिजो र अस्तिको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो। अविरल वर्षाका कारणले कर्णाली करिडोर अन्तर्गतको कालीकोट सडक खण्डको नरहरिनाथ गाउँपालिका 8 खुलालुदेखि बाजुराको सिमाना लैफुसम्म ठाउँ ठाउँमा लेदोसहितको पहिरो गएर अवरुद्ध बनेको थियो। दुई दिनसम्म वर्षातको कारण कर्णाली करिडोर अन्तर्गत सुर्खेत हुम्ला सडक खण्डको खुलालुदेखि लैफुसम्म ठाउँ ठाउँमा पहिरो, लेदो खसेको र पहिरो हटाई सडक सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ। अहिले पनि सडकको माथिल्लो भिरालो जग्गाबाट ढुङ्गा खस्ने जोखिम रहेको, साथै सडक साँगुरो र धेरै ठाउँमा एकतर्फी भएकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाहरूमा कानूनले तोकेको समयभित्रै वार्षिक नीति कार्यक्रम तथा बजेट तर्जुमा स्वीकृति र कार्यान्वयन सुनिश्चित गर्न विशेष सहजीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। मन्त्रालयले तयार गरेको अवधारणा पत्र अनुसार गएको आर्थिक वर्षमा 159 पालिकाले तोकिएको समयमा बजेट तथा कार्यक्रमको विवरण अध्यावधिक नगरेका तथा साउन 12 गतेसम्म पनि 49 पालिकाले बजेट पारित नगरेको हुँदा यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। यस कार्यक्रम मार्फत पालिकामा तोकिएको समयमै बजेट पारित गराउने वातावरण निर्माण, वितरणमुखी र खुद्रै योजनाको अभाव न्यूनीकरण, वित्तीय सुशासन प्रवर्धन भई नतिजामुखी योजना तर्जुमामा सहयोग पुग्नेछ। यसका लागि मन्त्रालयका सहसचिवहरूको नेतृत्वमा 3 स्थलगत सहजीकरण टोली पनि गठन गरिएको छ। अब विदेशको खबर। इरान र अमेरिका बीचको तनाव फेरि चर्किएको छ। अमेरिकी सेनाले इरानका विभिन्न सैन्य लक्ष्यहरूमा नयाँ हवाई आक्रमण गरेपछि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्स आई आरजीसीले हर्मुज जलमार्गमा रहेका जहाजहरूलाई निशाना बनाएको जनाएको छ। अमेरिकी आक्रमणको केही समयपछि इरानी सरकारी सञ्चार माध्यमहरूले आइआरजीसीले हर्मुज जलमार्गमा रहेका दुई जहाजमाथि आक्रमण गरेको दावी गरेका छन्। विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गमा तनाव बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ। विश्व बजारको प्रमुख सूचक मानिने ब्रेन्ट क्रुड तेलको मूल्य प्रति ब्यारेल 95 अमेरिकी डलर नागेको छ। गएको अप्रेलमा अमेरिका र इरान बीच अस्थायी युद्ध विराम भए पनि त्यस यता दुवै पक्ष बीच बेला बेलामा आक्रमण र अति आक्रमण प्रति आक्रमण भइरहेका छन्। पछिल्ला दिनमा वार्ताका प्रयास असफल बन्दै गएपछि सैन्य गतिविधि फेरि तीव्र बनेको हो। यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेजले मध्य पूर्व झन गम्भीर सङ्कटतर्फ धकेलेको भन्दै सबै पक्षलाई तत्काल कूटनीतिक समाधानतर्फ फर्किन आग्रह गर्नुभएको छ। अब खेल खबर। फुटबलको इतिहासमै पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानाडा आयोजक रहेको फिफा विश्वकप 2026 आज मध्यरातीदेखि सुरु हुँदैछ। विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई खेल हुँदैछन्। उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। पहिलो दिनको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्र बीच हुनेछ। यससँगै 48 देश सहभागी विश्वकपको प्रतिस्पर्धा सुरु हुनेछ। यसपटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो। तीनवटा देशको 16 सहरमा खेलाइने प्रतियोगिता 39 दिनसम्म चल्नेछ। कुल 104 खेल हुनेछन्। फिफाका अनुसार प्रतियोगिताका लागि 1,248 खेलाडी छनौट भएका छन्। तीमध्ये 891 खेलाडी पहिलो पटक विश्वकप खेल्दैछन् भने 357 खेलाडी पहिले विश्वकप खेलिसकेका छन्। यसपटक केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाएका हुन्। उद्घाटन खेल अघि भव्य उद्घाटन समारोह आयोजना गरिनेछ। समारोहमा शाकिरा, बर्ना बोय, जे बल्विन, टाइला आलेहान्द्रो फर्नान्डेज, बेलिन्डा र माना लगायत चर्चित कलाकारको प्रस्तुति रहनेछ। मेक्सिकोमा पहिलो उद्घाटन समारोहपछि क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ। आज राति नै अमेरिकाको लस एन्जल्समा तेस्रो उद्घाटन समारोह आयोजना गरिनेछ। प्रतियोगिता अमेरिकाका 11, मेक्सिकोका 3 र क्यानाडाका 2 सहरमा खेलाइनेछ। कुल खेलमध्ये अधिकांश खेल अमेरिकामा हुनेछन् भने फाइनल न्युयोर्कको मेट लाइफ स्टेडियममा खेलाइनेछ। मेसी, रोनाल्डो, एम्बाप्पेसँगै नयाँ पुस्ताका स्टारहरू बीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा गरिएको छ। चारभन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने, गर्मी क्रमशः कम हुँदै 1-2 दिनमै मनसुन भित्रिने सम्भावना। मुगलिन मलेखु सडक खण्डका 4 पुल सञ्चालनको तयारी, अलकत्राको अभावमा रोकिएको कालो पत्रको काम पनि सुरु हुँदै। डेङ्गीको संक्रमण दर घटाउन सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी, अति आवश्यक ठाउँमा लामखुट्टे नष्ट गराउने रसायन छर्किनेसम्मको योजना। इरान र अमेरिका बीच फेरि तनाव चर्कियो, हर्मुज जलमार्गमा जहाजमाथि आक्रमण, तेलको मूल्य उकालो र फुटबलको महाकुम्भ फिफा विश्वकप आज मध्यरातीदेखि सुरु हुँदै।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ।
5: साथै निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण भरी माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
3: मोबाइल 98550-64-040 र 98।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको सुन्धारामा रहेको बाघ दरबारको प्रबलीकरण काम भइरहेको छ। पहिले महानगरपालिका कार्यालय कमलादीमा सरेपछि सुन्धाराको बाघ दरबारमा प्रबलीकरण कार्य भइरहेको हो। तीनवटा कम्पनीले संयुक्त रूपमा प्रबलीकरण गर्ने ठेक्का लिएका छन्। ती कम्पनीहरूले झन्डै 37 करोड रुपियाँमा ठेक्का लिएका हुन्। 2082 मङ्सिर 15 ठेक्का सम्झौता भएको हो। 2084 मङ्सिर 15 यसको निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ। निकै पुरानो भवन भएकाले भवन कतै भत्किएको त कतै चर्किएका छन्। 2072 सालको भूकम्पले जीर्ण बनेको बाघ दरबारमा महानगर प्रहरी बसिरहेको छ। लामो समयसम्म बाघ दरबारलाई भत्काएर नयाँ बनाउने वा प्रबलीकरण गर्ने भन्ने छलफल चले पनि प्रबलीकरण गर्ने सहमति भएपछि अहिले काम भइरहेको हो। ललितपुर र काठमाडौँ महानगरले रचनात्मक उद्योगको विकास र विस्तारका लागि समुदायको आपसी अभ्यास, ज्ञान, सिप, अनुभव आदान प्रदान गर्न थालेका छन्। उपत्यकाको काठमाडौँ महानगरपालिका चलचित्र विधाबाट र ललितपुर महानगरपालिका सङ्गीत विधाबाट युनेस्को रचनात्मक सहर सञ्जालमा सदस्य बनेपछि रचनात्मक काम गर्न छलफल भएको हो। पालिकासँगै युनेस्को, ब्रिटिस काउन्सिल, FCA, ILO सहित निकाय तथा कार्यालयहरूले कल्चरल एन्ड क्रिएटिभ इन्डस्ट्रिज फ्रेन्ड्स ग्रुप निर्माण गरेर रचनात्मक क्षेत्रसँग आबद्ध व्यक्तिहरूको संयुक्त प्रयास थालिएको हो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा 4 पक्राउ परेका छन्। सर्वसाधारणसँग 30 लाख भन्दा बढी ठगी गरेका 4 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो। सिन्धुपाल्चोकका सुमन शाही, रामेछापका वेद बहादुर सुनवार, झापाका अनिल अग्रवाल र तनहुका विवेक अधिकारीलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो। उनीहरूले क्रोएसिया, स्विजरल्यान्ड, अस्ट्रिया र फ्रान्स पठाइदिने भन्दै सर्वसाधारणसँग ठूलो रकम असुल गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरूलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। सांस्कृतिक संस्थानले राष्ट्रिय दोहोरी गीत प्रतियोगिता आयोजना गर्ने भएको छ। संस्थानका महाप्रबन्धक किरण बाबु पुनले संस्थानको 54 वार्षिकोत्सवको अवसरमा असार 3-5 गतेसम्म सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता 2083 हुने जानकारी दिनुभयो। नेपाली लोककलाको संरक्षण, सम्वर्धन र पुस्तान्तरण गर्ने उद्देश्यले संस्थानको कार्यालय जमलमा यो प्रतियोगिता हुन लागेको उहाँले बताउनुभयो। यस प्रतियोगितामा देशभरका 25 प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको पहिलो हुने समूहले 2 लाख र दोस्रो हुने समूहले 1 लाख पुरस्कार प्राप्त गर्नेछ। उत्कृष्ट प्रतिभालाई संस्थानको 6 कला प्रशिक्षण अन्तर्गत गायन विधामा सहभागी गराइने संस्थानले जनाएको छ। बिहान 9 राष्ट्रिय र 4 खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज गण्डकी, कोसी, मधेस, बागमती र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने। मुगलिन मलेखु सडक खण्डमा 4 पुल सञ्चालनको तयारी। सुन्धारामा रहेको बाघ दरबारको प्रबलीकरण कामले तीव्रता पाउँदै झन्डै 37 करोड रुपियाँमा ठेक्का। र सांस्कृतिक संस्थानले राष्ट्रिय दोहोरी गीत प्रतियोगिता आयोजना गर्दै। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र ujaloonline.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरि का 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युइन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
1: यही ज्येष्ठ 24 गते देखि 30 गते सम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
2: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
4: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसएई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
5: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
6: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र। सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-41122 र 98550-41123। कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
4: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
4: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
2: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
4: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
2: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
4: नियमित परामर्श तथा मार्गदर्शन,
2: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
4: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
2: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 मा सम्पर्क गर्न सक्नुहुनेछ।
4: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
2: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
3: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डढेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डढेलोको कारण वन, वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डढेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
3: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550-92260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे शुरू हुने बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ। बैठकमा आज अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले छलफलका क्रममा बजेटमाथि उठेका प्रश्नको जवाब दिने पनि कार्यसूची रहेको छ। अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक 2083 र राष्ट्रिय ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र व्ययिक तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले कांग्रेसको बृहत्तर एकताका लागि 3 मुद्दे प्रस्ताव गरेको छ। इतर समूहका तर्फबाट पत्रकार सम्मेलन गर्दै नेता प्रकाश रण महतले 3 मुद्दे प्रस्ताव अघि सार्नु भएको हो। उहाँले 14 महाधिवेशनबाट निर्वाचित समिति र विशेष महाधिवेशनबाट आएको समितिबीच समझदारी गरेर 15 महाधिवेशनका लागि नयाँ संयन्त्र बनाउने, क्रियाशील सदस्यताको विवाद मिलाउने र विधान संशोधनमा साझा सहमति गरेर अगाडि बढ्नुपर्ने प्रस्ताव अघि सार्नु भएको हो। मंगलबार रातिदेखि भइरहेको भीषण वर्षाका कारण पहिरो खस्ता कर्णाली करिडोरको कालीकोट खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। कालीकोटको नरहरिनाथ नगर गाउँपालिका 1 स्थित लालीघाटदेखि खोलासम्मका विभिन्न स्थानमा पहिरो खसेपछि सड़क यातायात ठप्प भएको हो। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायक उपरीक्षक हिमबहादुर खत्रीका अनुसार मंगलबार रातिको वर्षाले लालीघाटदेखि भौतेकुना सानी त्रिवेणी गाउँपालिकाको रेङ्गिल खण्ड र पचाल झरना गाउँपालिकाको खाटपारी खण्डमा पहिरो खसेको छ। सड़क अवरूद्ध भएपछि बुधबार बिहानदेखि 300 भन्दा बढी यात्री र 100 भन्दा बढी सवारी साधन बाटोमै अलपत्र परेका छन्। पहिरो पछाउनका लागि जेसीबी परिचालन गरिए पनि निरन्तर वर्षा भइरहेका कारण कार्य प्रभावित भएको डीएसपी खत्रीले बताउनुभयो। उहाँले वर्षा नरोकेसम्म तत्काल सड़क सञ्चालनमा आउने सम्भावना कम रहेको जानकारी दिनुभयो। यसै गरी सानी त्रिवेणी गाउँपालिका 1 का वडा अध्यक्ष वैकुण्ठ गिरीले करिब 3 किलोमिटर सड़क क्षेत्रमा लेदो बगेका कारण पहिरो पछाउन निकै कठिन भइरहेको बताउनुभयो। वडा अध्यक्ष गिरीका अनुसार कर्णाली करिडोर हुँदै कालीकोटको राजकोट सानी त्रिवेणी पचाल झरना र छिमेकी जिल्ला बाजुरा र हिमलाबाट आएका सवारी साधनहरू ठाउँ ठाउँमा रोकिएका छन्। सुर्खेतबाट आएका गाड़ीहरू पनि खुलालुमै रोकिएका छन्। सड़क ठप्प भएपछि बिरामी, लोकसेवा तथा अन्य परीक्षा दिन हिँडेका परीक्षा विशेष कामका लागि यात्रा गरिरहेका यात्रीहरू लालीघाट, रंगिल र सन्निकार खुलालु क्षेत्रमा अलपत्र परेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेकपाका नेता तथा पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले मुलुकको वर्तमान अवस्था सामान्य देखिए पनि सरकारमाथि जनताले राखेको आशा पूरा हुनेमा संशय बढ्दै गएको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुरा गर्दै नेता पौडेलले सरकारको कार्यशैली र बजेटको सीमालाई लिएर असन्तुष्टि व्यक्त गर्नुभयो। नेता पौडेलले प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर दिएको अभिव्यक्ति अपरिपक्व र राष्ट्रहित विपरीत रहेको आरोप लगाउनुभयो। उक्त अभिव्यक्तिले नेपाली जनता र समग्र राष्ट्रलाई कुठाराघात गरेको तथा छिमेकी राष्ट्रलाई खुसी पार्ने नियत राखेको उहाँको दावी छ। सरकारले सुशासनको नारा दिए पनि त्यसका नाममा राजनीतिक प्रतिशोध साध्ने काम गरे मुलुक फेरि गम्भीर दुर्घटनातर्फ धकेलिने उहाँले चेतावनी दिनुभयो। त्यसै गरी हालै सार्वजनिक बजेटले आम सर्वसाधारण र विपन्न वर्गलाई उपेक्षा गरेको पौडेलको ठहर छ। विनियोजित बजेटले केवल मध्यम वर्गलाई मात्र समेटेको भन्दै उहाँले यसले गरीब र दूरदराजका जनताको समस्या समाधान गर्न नसक्ने टिप्पणी गर्नुभयो। सरकारले डेंगूको संक्रमण दरलाई आगामी 5 वर्षभित्र 60% घटाउने तयारी थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको डेंगू रोकथाम तथा नियन्त्रण बहुक्षेत्रीय योजनामा आगामी 5 वर्षभित्र संघीय प्रदेश र स्थानीय सरकारका सबै निकाय क्षेत्रलाई डेंगू नियन्त्रण र रोकथाममा सहभागी गराएर लक्ष्य प्राप्ति गरिने उल्लेख छ। डेंगूबाट मृत्यु दर 0.01% भन्दा कम गर्ने लक्ष्य सरकारको रहेको छ। यसका साथै योजना अन्तर्गत डेंगूका गम्भीर परिणाम न्यून गर्न विशेष पहल गरिने मन्त्रालयले जनाएको छ। लक्ष्य प्राप्तिका लागि सरकारले सबै संयन्त्र प्रयोग गरेर रोगको फैलावट निगरानी गर्नेछ। साथमा जोखिमपूर्ण क्षेत्रका जनतालाई डेंगू बोकेको लामखुट्टे उक्त क्षेत्रमा पस्नु अघि नै सचेत गराउने पूर्व चेतावनी प्रणाली सुदृढ गर्ने जनाइएको छ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खान्जेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, किर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-3818-98, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि,
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्ट्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो,
6: सम्पर्क 97625-73-99, 98-074-46-182 र 98-491-95-225।

0: माडी
1: नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा एघारमा शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5872 सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
0: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
2: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
2: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
3: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गणक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गणक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
3: माडी नगरपालिका बसन्तपुर चितवन।
4: Yamaha Monsoon Service Camp, expert care for rainy ride, just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्भिस सेन्टरबाट स्तरीय सर्भिस तथा यामाहा एफआई स्टेशनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
5: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
6: यस यामाहा।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। बजेटमा करका दर हेरफेर र भन्सारमा भइरहेको गम्भीर अनियमिततावारे प्रश्न उठाउँदै सांसदहरूले उच्च स्तरीय छानबिन समितिको माग गरेका छन्। सांसद खुशबु ओलीले गाड़ीको सीट क्षमता हेरफेर गरी अरबौंको राजस्व चुहावट भइरहेको बताउँदै लेखा समितिले छुट्टी उपसमिति बनाएर छानबिन गर्न माग गर्नुभएको छ। त्यस्तै अन्य सांसदहरूले पनि यस विषयमा उच्च स्तरीय छानबिन समिति बनाएर सत्य तथ्य बाहिर ल्याउन र राजस्व चुहावट रोक्न माग गरेका छन्। त्यसै गरी सांसद आर्यन राईले पनि उच्च स्तरीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने बताउनु भएको छ। हाम्रो देश यस्तो भयो कि राज्यलाई इमान्दारितापूर्वक कर तिर्छु भन्दा पनि बिचौलिया र कर्मचारीलाई घुस खुवाउनु पर्ने अवस्था छ, राईले आक्रोश व्यक्त गरेका छन्। त्यस्तै नेकपा एमालेका सांसद यज्ञबहादुर बोगटीले पनि सार्वजनिक लेखा समितिले छुट्टै उपसमिति बनाएर छानबिन गर्नुपर्ने बताउनु भएको छ। उहाँले अर्थ मन्त्रालयले बनाएको समिति पूर्ण नभएको बताउनुभयो। काठमाडौँको बालुवाटार स्थित मारिया हस्पिटलमा नेपाल मेडिकल काउन्सिलले सिलबन्दी गरेको छ। काउन्सिलले गरेको स्थलगत अनुगमनका क्रममा उक्त अस्पताल आवश्यक अनुमति र क्लिनिकल मापदण्ड पूरा नगरी गैर कानूनी रूपमा सञ्चालन भइरहेको पाइएको हो। अनुगमनका क्रममा अस्पतालले विदेशी चिकित्सकहरू मार्फत अवैध रूपमा बिरामीको स्वास्थ्य परीक्षण गराइरहेको भेटिएपछि काउन्सिलले उक्त कड़ा कानूनी कार्यवाही अगाडि बढ़ाएको हो। काउन्सिलले आज बिहिबार एक सूचना जारी गराउँदै यो विषयमा जानकारी गराएको छ। घटना सार्वजनिक भएसँगै काउन्सिलले चिकित्सा अभ्यासमा संलग्न 3 चिनिया चिकित्सकहरूको अस्थायी दर्ता तत्कालका लागि निलम्बन गरेको छ। साथै सो अवैध संस्थाको बोर्डमा नाम राखी आचार संहिता उल्लंघन गर्ने नेपाली चिकित्सकहरूलाई समेत 3 दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। उक्त अस्पताललाई भौतिक रूपमा बन्द गर्न र सञ्चालकहरूमाथि कार्यवाही अगाडि बढ़ाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँमा पत्रचार गरिसकिएको छ भने भिसा शर्त विपरीत कार्य गर्ने विदेशी नागरिकहरू को गैर पर्यटकीय भिसा र श्रम इजाजत खारेजीका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा विस्तृत प्रतिवेदन पठाइएको छ। सर्वोच्च अदालतले अदालतमा दर्ताका लागि आउने रिट निवेदनहरूको कानूनी प्रक्रिया र कार्यवाहीलाई थप छिटो छरितो र व्यवस्थित बनाउन नयाँ सीमा तोकेको छ। सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले एक सूचना जारी गर्दै रिट निवेदन दर्ता तथा त्यसको निकासका लागि समय निर्धारण गरेको हो। सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले जारी गरेको सूचनामा उल्लेख भए अनुसार सेवाग्राहीहरूले आवश्यक कागजातहरू सहित सर्वोच्च अदालतमा दर्ताका लागि पेश गरेका रिट निवेदनहरू अब 24 घण्टाभित्र टुङ्ग्याइने। महाशाखाका अनुसार रिट निवेदन पेश भएको समयबाट सामान्यतया 24 घण्टाभित्र दर्ता सम्बन्धी सम्पूर्ण कार्यवाही प्रक्रिया पूरा गरिसक्नुपर्ने व्यवस्था मिलाइएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेशको पहिलो अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। नेतृत्व चयनका लागि पहिलो चरणको निर्वाचन अन्तर्गत बुधबार मतदान भएको थियो। करिब 901 मतदाता रहेकोमा 702 मत खसेको छ। पहिलो चरणको निर्वाचनमा सभापति सहित 61 सदस्य चुनिनेछन्। सभापतिले जित्न 51% मत ल्याउनु पर्नेछ। आवश्यक मत नल्याएमा बढ़ी मत ल्याउने दुईजना बीच प्रतिस्पर्धा हुनेछ। सभापतिमा 4 बीच प्रतिस्पर्धा भएको सभापति पदका लागि गोमा तामाङ, चन्द्र कुमार गौली, खगेन्द्र कटुवाल, चन्द्रबहादुर राईले उम्मेद्वारी दिएका छन्। सदस्यमा 156 जना हाराहारी उम्मेद्वारी परेको छ। दोस्रो चरणमा बाँकी पदाधिकारीको निर्वाचन हुनेछ भने प्रदेश सदस्यहरूले नै बाँकी पदाधिकारीमा उम्मेद्वारी दिन पाउनेछन्। मकवानपुरको भीमफेदी गाउँपालिका 8 बैदमाल स्थित भित्री सड़कमा गैराती पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियर सहित सवारी चालकको मृत्यु भएको छ। काठमाडौँ दक्षिण कालीबाट करिब 35 किलोमिटर दक्षिण मकवानपुरको माडाडु हाइड्रो पावरबाट इपातर्फ जाँदै गरेको सवारी दुर्घटना हुँदा निजगढ़ काठमाडौँ द्रुत मार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र सवारी चालक बोधराज बुढाथोकीको निधन भएको हो। जीप अनियन्त्रित भई सड़कबाट करिब 100 फिट तल खस्दा त्यसमा सवार 12 जिल्ला पस रौता नगरपालिका 7 इन्जिनियर यादव र सिन्धुली जिल्ला कमला माई नगरपालिका 9 चालक बुढाथोकीको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो। प्रहरीका अनुसार जीप दुर्घटना भएको जानकारी पाउन साथ निजगढ़ काठमाडौँ द्रुत मार्गको बेस क्याम्पमा खटिएका नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि हेटौडा अस्पताल पुर्याएकामा चिकित्सकले दुवैजनाको मृत्युको घोषणा गरेको हो। हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै 12 बजी नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हालो वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73 09 98 0474 46 182 र 98 4 91 95 225
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
5: वन्यजन्तुको शिकार गर्ने पक्रने ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्क्याउने लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
5: वन क्षेत्रमा आगो बाल्ने चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ घाँसपात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ
2: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन फोन 98 550 92 60 र वेबसाइट chitwannationalpark.gov.np
6: सिप हुन्छ साथमा रोजगारी हातमा
2: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना
7: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसएई एसएलसी तथा टिएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो
8: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी
9: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र सिट सीमित छ आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्
2: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98 550 39 122 र 98 550 39 123

0: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: माडीवासीहरूका लागि खुसीको खबर।
3: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
4: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9802035212।
6: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्भिस सेन्टरबाट स्तरीय सर्भिस तथा यामाहा एफआई स्टेशनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
7: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस् लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
8: यस यामाहा।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने, भोलि र पर्सि भने मध्यम वर्षा हुने। नक्कली भुटानी शरणार्थी प्रकरण 3 वर्षपछि सुनवाई प्रक्रिया अघि बढ्यो, मुद्दाको सुनवाई अब निरन्तर हुने। अवैध संस्थामा काम गरेको भन्दै 3 चिनिया डाक्टरको दर्ता निलम्बन, नेपाली डाक्टरलाई समेत स्पष्टीकरण पेश गर्न मेडिकल काउन्सिलको निर्देशन। इरानलाई 22 देशको संयुक्त चेतावनी, विदेशी भूमिमा हुने आक्रमण र दर त्रासका गतिविधि रोक्न आग्रह। र फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप आजदेखि सुरु हुँदै। नेपाल खबरमा अब पूरा खबर। आज दिउँसो गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका एक दुई ठाउँमा र राति कोशी प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र मधेस, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागको एक दुई ठाउँमा गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सि भने कोशी, मधेस, बागमती र गण्डकी र लुम्बिनीका केही ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ। देशका धेरै जसो ठाउँमा पानी परेसँगै गर्मी भने घटेको छ। महाशाखाका अनुसार अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसुन भित्रिने सम्भावना छ। नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको सुनवाई अब निरन्तर हुने भएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको अभियोगको मुद्दा 3 वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेज बहादुर खड्काको इजलासमा केही प्रतिवादीका तर्फबाट बहस सुरु भएको हो। यो मुद्दामा हिजोका लागि पेशी तोकिएकोमा सुनवाई भएर हेर्दा हेर्दैमा गएको छ। नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन नेपाली युवाबाट ठूलो रकम असुल हुने गरेको अभियोगमा पूर्व उप प्रधानमन्त्री तोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृह सचिव टेक नारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित 30 जना विरुद्ध 3 वर्ष अघि कृत्य ठगी, संगठित अपराध र राज्य विरुद्धको अपराध गरी 4 कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो। मुद्दा दायर पछि थुनचेक बहस र आदेशै 70 पटक भन्दा बढी पेशी चढेकोमा 3 वर्षपछि सुनवाई सुरु भएको हो। नेपाल मेडिकल काउन्सिलले अनुमति नभएको संस्थामा आबद्ध 3 जना चिनिया चिकित्सकको अस्थायी दर्ता निलम्बन गरेको छ। अनुमति नभएको संस्थामा आबद्ध भई चिकित्सा अभ्यासमा संलग्न रहेको उनीहरूको दर्ता निलम्बन गरेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ। काउन्सिलले विज्ञप्ति निकालेर डाक्टर ओ सियन लिन, डाक्टर चेन सिय लिन र डाक्टर लिउ जिकिनको अस्थायी दर्ता निलम्बन गरेको जनाएको छ। ती चिकित्सकहरूले भिसा शर्त विपरीत अवैध संस्थामा काम गरेको पाइएकाले गैर पर्यटकीय भिसा तथा श्रम इजाजत खारेजीको लागि स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन पेश गरेको काउन्सिलले जनाएको छ। उनीहरूले दर्ता नभएको बालुवाटारको मारिया हस्पिटलमा काम गर्दै आएका थिए। उजुरी पछि गएको जेठ 1 गते काउन्सिलबाट गएको टोलीले निरीक्षण गरेपछि गैर कानुनी काम भएको पत्ता लागेको थियो। काउन्सिलले बिना दर्ता सञ्चालित त्यस अस्पताललाई भौतिक रूपमा बन्द गर्न तथा कारवाही गर्न काठमाडौँ महानगर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिएको जनाएको छ। यसै गरी काउन्सिलले त्यहाँ कार्यरत केही नेपाली चिकित्सकलाई समेत 3 दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ। आज पनि सुन चाँदीको भाव घटेको छ। आज सुन तोलामै 5,100 रुपियाँले घटेर 2,86,700 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाव तोलाको 10,100 रुपियाँले घटेर 2,91,800 रुपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदीको भाव पनि तोलामा 90 रुपियाँले घटेको छ। हिजो तोलाको 4,740 रुपियाँमा कारोबार भएको चाँदीको भाव आज तोलाको 4,650 रुपियाँमा झरेको महासङ्घले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मकवानपुरको भीमफेदी वैद्यमा जीप दुर्घटनामा इन्जिनियर सहित चालकको ज्यान गयो, पश्चिम नवलपरासीका किसान रोपाईमा व्यस्त लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने, नक्कली भुटानी शरणार्थी प्रकरण 3 वर्षपछि सुनवाई प्रक्रिया अघि बढ्यो, अवैध संस्थामा काम गरेको भन्दै 3 चिनिया चिकित्सकको दर्ता निलम्बन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मकवानपुरको भीम फेदी गाउँपालिका 8 वैद्यमार्गको भित्री सडकमा गैराती पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियर सहित गाडी चालकको ज्यान गएको छ। काठमाडौँ दक्षिणकालीबाट करिब 35 किलोमिटर दक्षिण मकवानपुरको मान्डु हाइड्रो पावरबाट इपातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा निजगढ काठमाडौँ द्रुतमार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र गाडी चालक बोधराज बुढाथोकीको ज्यान गएको हो। जीप अनियन्त्रित भई सडकबाट करिब 100 फिट तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पश्चिम नवलपरासीका किसानले धान रोपाई सुरु गरेका छन्। गण्डक नहरमा पानी उपलब्ध भएपछि नवलपरासीका रामग्राम नगरपालिका सहित सरावल र पालही नन्दन गाउँपालिकाका किसान खेतमा धान रोप्न व्यस्त भएका छन्। कतिपय किसानको बिउ छोटो भए पनि नहरमा पानी आएपछि रोपाई सुरु गरेका हुन्। नहरको पानीका भरमा रोपाई गर्नुपर्ने अवस्थाका कारण यस वर्ष नहरको पानी समयमा नै आएकाले रोपाई गर्न थालेको किसानहरू बताउँछन्। यस वर्ष 32 किलोमिटर गण्डक नहरमा 36 घण्टामै नहर भरि पानी पुगेको पश्चिम गण्डक नहरका प्रमुख तिलक राम बुढाथोकीले जानकारी दिनुभयो। यति बेला रोपाहार नपाउँदा कतिपय किसान भने घरमा भएका जनशक्तिबाट मात्रै रोपाईमा जुटेका हुन्। अब विदेशको खबर। संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया सहित 22 देशले इरानलाई विदेशी भूमिमा हुने भनिएका आक्रमण, अपहरण, धम्की तथा दरत्रासका गतिविधि तत्काल बन्द गर्न कडा चेतावनी दिएका छन्। ती देशहरूले इरानसँग सम्बद्ध सुरक्षा तथा गुप्तचर निकायहरू, विभिन्न देशमा रहेका असन्तुष्ट व्यक्तिहरू, पत्रकार तथा यहुदी इजरायली समुदायलाई लक्षित गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्। ती देशहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्स IRGC अन्तर्गतका गुप्तचर निकाय तथा यसको विदेशी अपरेसन शाखा कुद्स फोर्सले विभिन्न देशमा रहेका इरानी असन्तुष्ट पत्रकार तथा यहुदी र इजरायली समुदायसँग सम्बन्धित व्यक्ति र संस्थालाई लक्षित गर्दै गोप्य तथा आक्रामक अभियान सञ्चालन गरेको आरोप लगाइएको छ। उनीहरूले आफ्ना नागरिक र राष्ट्रिय सुरक्षाको रक्षाका लागि आफूहरू एकजुट रहेको जनाउँदै अन्तर्राष्ट्रिय सुरक्षा र कानुनी व्यवस्थालाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन्। उनीहरूले इरानलाई यस्ता कार्यहरू पूर्ण रूपमा बन्द गर्न आग्रह गरेका छन्। इरानले भने यी आरोपबारे तत्काल कुनै औपचारिक प्रतिक्रिया भने दिएको छैन। पछिल्ला वर्षहरूमा पश्चिमी देश र इरानबीच क्षेत्रीय प्रभाव, सुरक्षा चासो तथा गुप्त गतिविधि सम्बन्धी विवाद निरन्तर बढ्दै गएको छ। 22 विश्लेषकहरूले देशको यो संयुक्त चेतावनीलाई इरानमाथि बढ्दो अन्तर्राष्ट्रिय तथा कूटनीतिक दबावको संकेतका रूपमा लिएका छन्। अब खेल खबर। फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 आजदेखि सुरु हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। पहिलोपटक 48 राष्ट्रको सहभागिता, 104 खेल र 3 देशका 16 सहरमा हुने प्रतिस्पर्धाले यस विश्वकपलाई विशेष बनाएको छ। विश्वकपको पहिलो उद्घाटन समारोह नेपाली समयअनुसार आज मध्यराती मेक्सिको सिटी स्टेडियममा हुनेछ। प्रतियोगिताको पहिलो खेल अघि आयोजना हुने समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्व सामु प्रस्तुत गर्नेछ। आदिवासी कलाकारहरूको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षण हुनेछन्। उद्घाटन समारोहपछि विश्वकपको पहिलो खेलमा मेक्सिको र दक्षिण अफ्रिका खेल्नेछन्। उद्घाटन समारोह नेपाली समय अनुसार आज राति 9:15 सुरु हुनेछ भने उद्घाटन खेल 12:45 राति हुनेछ। यसै गरी क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ। मेक्सिको र अमेरिकाले यसअघि विश्वकप आयोजना गरिसकेका छन् भने क्यानाडाले पहिलो पटक विश्वकप आयोजना गर्न लागेको हो। उद्घाटन समारोहमा क्यानाडाको बहुसांस्कृतिक समाज, विभिन्न समुदाय र राष्ट्रिय पहिचानलाई संगीत तथा दृश्य मार्फत प्रस्तुत गर्ने तयारी छ। यसै गरी तेस्रो उद्घाटन समारोह अमेरिकाको लस एन्जल्समा आयोजना हुनेछ। मनोरञ्जन केन्द्र मानिने सहरमा आयोजना हुने समारोहमा अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय संगीतको बेजोड प्रस्तुति गर्ने तयारी छ। तीनवटै उद्घाटन समारोहमा विश्व प्रसिद्ध कलाकारको प्रस्तुति हुनेछ। यसपटक विश्वकपमा सहभागी 48 टोलीलाई 12 समूहमा विभाजन गरिएको छ। हरेक समूहमा 4 टोली छन्। समूह चरणपछि शीर्ष 2 टोली तथा तेस्रो हुने मध्ये उत्कृष्ट 8 टोली नकआउट चरणमा पुग्नेछन्। नयाँ ढाँचा अनुसार पहिलो पटक राउन्ड अफ 32 समावेश गरिएको छ, जसका कारण विश्वकपका कुल खेल संख्या 64 बढेर 104 पुगेको छ। प्रतियोगितामा कुल 1,248 खेलाडी सहभागी छन्। विश्वभरका 71 देशका 449 व्यावसायिक क्लबबाट खेल्ने खेलाडीहरूले आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दैछन्। यस विश्वकपमा एसियाका जोर्डन र उज्बेकिस्तान, अफ्रिकाको केप भर्डे तथा क्यारेबियन राष्ट्र कुराकाओले पहिलो पटक सहभागिता जनाउँदैछन्। यी टोलीहरू पहिलो सहभागितामै नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने, भोलि र पर्सि भने मध्यम वर्षा हुने। नक्कली भुटानी शरणार्थी प्रकरण 3 वर्षपछि सुनवाई प्रक्रिया अघि बढ्यो, मुद्दाको सुनवाई अब निरन्तर हुने। अवैध संस्थामा काम गरेको भन्दै 3 चिनिया चिकित्सकको दर्ता निलम्बन। नेपाली डाक्टरलाई समेत स्पष्टीकरण पेश गर्न मेडिकल काउन्सिलको निर्देशन। इरानलाई 22 देशको संयुक्त चेतावनी, विदेशी भूमिमा हुने आक्रमण र दरत्रासका गतिविधि रोक्न आग्रह। र फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप आजदेखि सुरु हुँदै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: त्रिभुवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्य जन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
0: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
1: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौं।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92 60 र वेबसाइट chitawannationalpark.gov.np। सिप हुन्छ साथमा, रोजगारी हातमा।
0: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
2: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिच चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
3: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
4: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
5: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
0: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन, 98550 39122 र 98550 39123।
6: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
0: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100%को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
6: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
0: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
7: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53, 98550 77061 र 98550 77

0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
1: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
2: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
1: माडी नगरपालिका, बसन्तपुर, चितवन।
3: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
5: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्भिस सेन्टरबाट स्तरीय सर्भिस तथा यामाहा एफआई स्टेशनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
6: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
7: यस यामाहा।

नेपाली नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। आगामी आर्थिक वर्ष 2083-84 को बजेटमाथि प्रतिनिधि सभामा आजदेखि छलफल शुरू भयो। प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिका कारण प्रतिपक्षी दलहरूले केही समय अवरोध गरे पनि पछि दलीय आधारमा बजेटमाथि छलफल शुरू गरिएको हो। छलफलको शुरूआत गर्दै अर्थ समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर कृष्णहरि बुढाथोकीले बजेटमाथिको प्राथमिकता र चुनौतीबारे धारणा राख्नु भएको छ। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिन कुमार आचार्यले संसदको शून्य समयमा का विषयहरूलाई सरकारी अभिलेखमा मात्र सीमित नराख्न प्रस्ताव गर्नुभएको छ। आजको बैठकमा बोल्दै सांसद आचार्यले सांसदहरूले उठाएका जनताका आवाज र देशका मुद्दाहरू मन्त्रालयमा पठाएर निश्चित समयभित्र त्यसको कार्यान्वयनको प्रगति संसदलाई जानकारी गराउनु पर्ने माग गर्नुभयो। शून्य समयमा बोलिएका कुराहरू बिना सुनवाई हराउने गरेको भन्दै उहाँले व्यङ्ग्यात्मक रूपमा यसलाई ब्ल्याक होल समय नबनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 संघीय संसदमा पेश गरिने विधेयकहरूको सूची तयार पार्न मन्त्रालयहरूसँग छलफल शुरू गरेको छ। विधायन ऐन अनुसार हरेक वर्ष असार मसान्तभित्र संसदमा पेश गर्ने विधेयकहरूको प्राथमिकता क्रम सहितको सूची तयार गर्नुपर्ने कानूनी व्यवस्था बमोजिम कानून मन्त्रालयले यो प्रक्रिया अघि बढाएको हो। यसै क्रममा कानून मन्त्री सविता गौतमले आज भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक मन्त्रालयका मन्त्री तथा सचिवहरूसँग छुट्टा छुट्टै छलफल गर्दै हुनुहुन्छ। छलफलका क्रममा आगामी वर्ष ल्याइने विधेयकहरूको तयारीबारे ब्रिफिङ लिने र असारभित्र सबै मन्त्रालयबाट वार्षिक कार्यतालिकाको रूपमा विधेयकको सूची फाइनल गरी कानून मन्त्रालयमा पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ। सरकारले विपद व्यवस्थापनका कार्यलाई प्रभावकारी बनाउन नयाँ प्रविधि र ड्रोनको प्रयोगलाई प्राथमिकता दिने भएको छ। आज बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री सुधन गुरुङले विपद व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग बढाउने मन्त्रालयको योजना रहेको बताउनु भएको हो। विगतमा सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा ड्रोन मार्फत राहत वितरण गरिएको सफल उदाहरण प्रस्तुत गर्दै गृहमन्त्री गुरुङले अब दुर्गम र प्रभावित क्षेत्रमा राहत पुर्याउन 200 केजीसम्म सामग्री बोक्न सक्ने हेभी लिफ्टिङ ड्रोन खरिद गर्ने प्रक्रियामा मन्त्रालय रहेको जानकारी दिनुभयो। तर हालको सार्वजनिक खरिद ऐनका कारण आवश्यक सामग्री समयमै खरिद गर्न कठिन भएको भन्दै उहाँले असन्तुष्टि समेत व्यक्त गर्नुभएको छ। बैठकमा सांसदहरूले मनसुनजन्य विपदको पूर्व तयारीलाई तीव्र बनाउन र प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। रोल्पाको माडी गाउँपालिका एकमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पोखरा तर्फ जाँदै गरेको रा 1-3-45 नम्बरको मिनी ट्रक सड़क भाँसिएर करिब 30 मिटर तल खस्दा ट्रकमा सवार सल्यान बागसौ नगरपालिका 4 का 47 वर्षीय चन्द्रबहादुर बस्नेतको घटनास्थलमा मृत्यु भएको हो। दुर्घटनामा परेर सामान्य घाइते भएका माडी गाउँपालिकाका 42 वर्षीय चालक नोखिरा मोवलीको उद्धार गरिएको छ। र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी सेप्टेम्बर 23 देखि संयुक्त अरब इमिरेट्सको दुबई शहरका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरू हुने भएको छ। उडानका लागि आजदेखि आधिकारिक रूपमा टिकट बुकिङ समेत खुला गरिएको छ। सन् 2023 को जनवरी 1 मा उद्घाटन भएको यस विमानस्थलबाट 3.5 वर्षपछि पहिलो पटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन लागेको हो। यसअघि पोखरा बाट चीन र भुटानका लागि चार्टर उडान मात्र हुँदै आएका थिए। नियमित अन्तर्राष्ट्रिय उडान शुरू हुन लाग्नु पोखरा र समग्र नेपालको पर्यटन व्यापार तथा आर्थिक विकासका लागि ऐतिहासिक उपलब्धि भएको पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष पोम नारायण श्रेष्ठले बताउनु भएको छ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सरकार बदलिएको छ, तर के हाम्रो सोच, चिन्तन र कार्यशैली बदलिएको छ? के नीति, कानून र संरचनाहरू बदलिएका छन्?
1: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज, कार्यक्रम सद्गमय
0: हरेक आइतबार राति 8 बजे एपीवान टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
1: कार्यक्रम सद्गमय, सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।
2: सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फुलबारी।

0: तुम्ही भाचे असतो सर. ल वस पाणीच आहे ना, तुरून ते काय म्हणून लागणार हेलिकॉप्टर चार्टर कर मग आलो तर
1: परखा दीपक
0: की न
1: अब चितवन बिरामी पर्दा चोटपटक लागदा त्यासाठी आती हाल्नु पर्छ र वर्षौं देखि स्वास्थ्य क्षेत्रमा जनताला उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ. तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई.
0: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ.
2: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ.
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन.
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ.
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन. फोन 056-518-853 518-953.
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो. मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ.

0: मुख दिफेसो जस्तो नाम उस्तै गम एक पटक अवश्य प्रयोग गरौं परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईंको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
1: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
0: माडी नगरपालिका बसन्तपुर चितवन।
2: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
3: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042-21343 र 98184-29230।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0564-93-495।
5: मोबाइल 98550-64040 र 98550-65260।

0: सम्मान्य सभामुख महोदय, प्रस्तुत आर्थिक वर्ष 83-84 को बजेट कार्यक्रम सम्बन्धमा आफ्ना के धारणा राख्न चाहन्छु। सरलाई जिल्ला क्षेत्र नम्बर एक बार निर्वाचित जनप्रतिनिधिको हैसियतले हेर्दा यस बजेटले मध्य प्रदेशलाई प्राथमिकतामा राखेको छ। यसको लागि सरकारलाई म धन्यवाद दिन चाहन्छु। मधेसको जनताले लामो समयदेखि पूर्वाधार विकास, शिक्षामा सुधार, ट्रमा सेन्टर, स्वास्थ्य उपचारमा सजीकरण, सिँचाइमा ध्यान दिनुपर्ने माग गर्दै आएका छन्, जुन प्रस्तुत विषय बजेटमा सम्बोधन गरेको छ। सभामुख महोदय, स्वदेशी उत्पादन तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने नीतिलाई मैले सकारात्मक लिएको छु। यस बजेटमा औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी माल वस्तुभन्दा घटाउँदा स्वदेशी उद्योगलाई केही राहत पनि हुने देखिएको छ। सुनकोशी मरिन ड्राइभर सम्पूर्ण ठेक्का प्रक्रियामा जाने, साथै बागमती सिँचाइ आयोजनाको स्तर उन्नति, सतह सिँचाइको सेवा नपुगेको तराई मधेस थप 3,380 हेक्टर खेतीयोग्य जमिनमा भूमिगत किसान सिँचाइ सुविधा पुर्याउने कुराले सर्लाई र धनुषाका किसानलाई खुसी तुल्याएको छ। व्यावसायिक कृषिमा प्राणी पुँजीमा 40% अनुदान, पशु बिमामा 80% अनुदान नीतिले आम कृषकले उठाउनुपर्ने जोखिमलाई हटाउने ज्यादै महत्त्वपूर्ण भूमिका खेल्छ। साथै यो यहाँ धेरै अघि हामी मान्य सदस्यज्यूहरूले यो कृषिमा 2 करोडको अनुदानका विषयमा कुरा गरिरहँदाखेरि मैले साना किसानलाई उपभोगमुखी किसानलाई मात्र यसमा नहेरेर यदि हामीले यो ऋणलाई चाहिँ समूहगत रूपमा किसानलाई जोड्न सकेमा धेरै फाइदा हुन्छ जस्तो मलाई लाग्दछ। यसलाई हामी अलिक फरक तरिकाले सोचौँ, किनकि पहाडमा समस्या छ बिल्कुल थाहा छ, तराईमा पनि त्यस्तै छ, बाँदरका समस्याहरू पनि छ, तर समूहगत किसान यो कृषि प्रणालीमा आएदेखि बादमका जोखिम भएका ठाउँमा कागती जस्ता खेतीहरू गर्न सकिन्छ। अनि अहिले रिसेन्टली नै आएको छ हलेदो हरियो यो कालो बेसार अनि सेतो बेसारहरू, जुन एक रोपनी जग्गामा करिब 2 लाख रुपियाँ जतिको प्रतिफल किसानले पाउन सक्छ। यस्ता कुराहरूलाई पनि हामीले ध्यान दिनुपर्ने जस्तो मैले देख्छु। त्यही भएर यसमा विवाद मात्र नगरे अलिकता वैज्ञानिक तरिकाले सोच्ने कि भन्ने पनि म राख्न चाहन्छु। त्यस्तै सरलाई लालबन्दीलाई टमाटरको राजधानी घोषणा गरेको धेरै भएको थियो, तर बजारको राम्रो व्यवस्थापन हुन सकेको थिएन। सभामुख महोदय, यसपालि बजेटमा सर्लाईमा टमाटर प्रशोधन केन्द्रको बारेमा समेटेको छ, यसलाई मैले सकारात्मक लिन्छु। वार्षिक नेपालमा 4.5 मिलियन बराबरको टमाटर जन्ने वस्तु आयात हुन्छ र आफ्नै देशमा प्रशोधन केन्द्र खुलेको अवस्थामा यसलाई प्रतिस्थापन गर्न सकिन्छ। र सर्लाई जिल्लाले मात्रै नेपालको 40% माछा उत्पादनको कुल माछा उत्पादन 40% हिस्सा चाहिँ सर्लाईले ओगटेको छ। यसमा यदि हामीले कोल्ड स्टोर फेसिलिटीहरू गर्न सके, प्रशोधन केन्द्रहरू राख्न सकेदेखि चाहिँ हाई भ्यालु कृषि उद्योग सञ्चालन गर्नमा धेरै नै सहायता हुन्छ जस्तो मलाई लाग्छ। त्यही भएर अलिकता फरक तरिकाले सोच्छ, कृषिलाई खालि साना साना किसानलाई मात्र नजो भनेर हामी किसानलाई जोड्ने प्रयास पनि गरौँ भन्ने चाहन्छु म। साथै हाम्रो देशमा हाम्रो अर्थमन्त्रीज्यूलाई म एउटा अनुरोध गर्न चाहन्छु, यो बजेट सँगसँगै हजुरले एउटा राष्ट्रिय आह्वान पनि गर्न जरुरी जस्तो लाग्छ क्या। वी ह्याभ टु थिङ्क डिफ्रेन्टली होइन, एन्ड वी ह्याभ टु चेन्ज आवर मेन्यू भन्न चाहन्छु म। आफ्नो खाने, आफ्नो उत्पादनमा कसरी लिने भने, जस्तो अब खालि हामी चाहिँ हाम्रा चिजहरू चाहिँ बेच्न खोज्दैनौँ अनि खालि यसमा विवाद मात्र गर्छौँ। जस्तो उदाहरणको रूपमा मैले हेर्न चाहन्छु, शालिग्राम कोरिडोर छ, विश्व बजारमा गङ्गा जल सर्वत्र पाउँछ, शालिग्रामको जल एक अर्ब सनातनीको घर घरमा पुर्याउन सके कति राम्रो हुन्थ्यो होला, यसरी पनि सोचौँ हामीहरू। खालि विवादको लागि मात्र नगरौँ। र मैले के भन्न चाहन्छु भने, यो बजेट हाम्रो वितरणमुखी मात्र छैन, उत्पादनमुखी छ, यसलाई हामीले स्वागत गरौँ। र बजेटले सुशासन समृद्धिको महत्त्वपूर्ण आधार बनेको छ, समग्र मधेसमा प्राथमिकता राखेछ, स्वदेशी उत्पादनमा प्रवर्धन, कृषि तथा उद्योग क्षेत्रमा विकास तथा आर्थिक समृद्धिको लागि गरेका व्यवस्थाहरूलाई म सकारात्मक लिन्छु। अब यी कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गरी जनताको जीवनस्तर सुधार्न, सरकारलाई सफल बनाउन अब हामी लाग्छौँ। म त्यही भन्न चाहन्छु, धन्यवाद।
1: माननीय निष्कल राय, समय 4 मिनट, त्यसपछि माननीय युवराज दुलाल।
2: सम्माननीय सभामुख महोदय, आज हामी आर्थिक वर्ष 2083-84 को राजस्व व्यय अनुमानमाथि छलफलमा छौँ। म सुरुमा यसका पोजिटिभ पार्टमा जान चाहन्छु। हामीसँग योजना आयोगको सदस्य हुँदै उपाध्यक्षसम्म बन्नुभएका विज्ञ अर्थमन्त्रीको रूपमा कल लिनुभएका माननीय मन्त्रीजी हुनुहुन्छ। 50 अर्बभन्दा बढी ऋण भएको नेपाल एयरलाइन्स कर्पोरेसन कम्पनी मोडलमा लैजाने अर्थमन्त्रीले गर्नुभएको हिम्मतको म प्रशंसक छु। यसलाई नेपाली काङ्ग्रेसले 2048 लिएको निजीकरण प्राइभेटाइजेसन मोडल कति सही थियो भन्ने कुरा आज यसले पनि पुष्टि गरेको छ। त्यस्तै अरू केही यसको केही फिचर्सहरू छन्, स्टार्टअपमा सपोर्ट गर्ने कुरा छ, तर यसको रिफर्म्समा चाहिँ ट्याक्स होलिडेजमा, कन्सेसनल लोन्समा, स्वेट इक्विटीमा, आइटी एक्सपोर्ट इन्सेन्टिभ्समा, नियो ब्याङ्किङमा, भ्याट रिन्युअल, डिजिटल क्यासलेस जुन इकोनोमीको कुरा भएको छ त्यसमा भ्याट रिन्युअलको कुरा छ, यसमा चाहिँ हेर्ने हो कि अर्को सँगसँगै तपाईँको इन्डस्ट्रियल कमर्सियल सेक्टर्स छ एसिजीको, अर्को एक्जिम कोड सिस्टम्सको विषयको कुरा छ, यी कुराहरू सकारात्मक पनि केही छन्। तर एउटा प्रसङ्ग चाहिँ म हामीसँग यति विज्ञ अर्थमन्त्री हुनुहुन्छ जो फेरि प्रजातान्त्रिक यो भ्यालुजलाई अत्यन्तै इन्हेरेन्ट गर्ने अर्थमन्त्रीजी हुनुहुन्छ, एउटा प्रसङ्ग चाहिँ म यहाँ उठाउन चाहन्छु, जुन प्रसङ्ग करका दरमा बारम्बार हेरफेर गर्नुभयो। उहाँले संसदको अधिकारमा कैँची चलाउनु भएको हो कि र आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो कि? संसद वाद विवाद गर्ने थलो यसको नीति विधि र प्रक्रिया छन्। सदनमा पेस भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ? यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो मेरो प्रश्न छ। सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र? उहाँलाई मेरो प्रश्न छ, कसको इसारा अथवा कुन स्वार्थमा दर आफू खुसी परिवर्तन भयो? संविधानको मर्म अनुसार कुनै पनि विधेयक संसदको सदनमा पेस भइसकेपछि त्यो संसदको सम्पत्तिको रूपमा रहने व्यवस्था छ सभामुख महोदय। सरकारले त्यसलाई आफू खुसी बदल्न वा सच्याउन पाउँदैन। अर्थमन्त्रीज्यू मलाई लाग्छ संविधानभन्दा माथि हुनुहुन्न। अर्थमन्त्रीज्यूको कदम गैर कानुनी मात्र होइन, उहाँकै भाषामा भन्यो भने, उहाँ विपक्षी दलमा हुँदै गर्दाखेरि, विपक्षी बेन्चमा हुँदै गर्दाखेरि भन्यो भने यो राजद्रोह छ। उहाँको यो कार्य विधि निर्माणको सिद्धान्त विपरीत मात्र होइन कि संसदको अनुमति बिना कर ल्याउन नपाइने मान्यताको पनि विपरीत छ। यसको छानबिन हुनुपर्छ, यसमा हाम्रो गहिरो ध्यानाकर्षण पनि छ। यो सामान्य त्रुटि होइन, सदन चल्दै गर्दाखेरि सभामुखज्यूले राष्ट्रपतिज्यूलाई प्रधानमन्त्रीज्यू भनेर उच्चारण गर्छ, जस्तो सामान्य त्रुटि होइन। म धेरै कुरामा म जान चाहन्न। मलाई अत्यन्तै आश लागेको थियो सम्माननीय अर्थमन्त्रीज्यू, मान्य अर्थमन्त्रीज्यू इलामको त्यो चिया बगानको चिया बुट्टाहरूमा, हरिया बुट्टाहरूमा रिल्स बनाउँदै गर्दाखेरि योपल्ट इलामको चियाले साँच्चै तपाईँको मुस्कुराउने रहेछ, किसान मुस्कुराउने छ भन्ने लागेको थियो। त्यो प्रत्येक चियाको बुट्टामा किसानको पसिना छ, किसानको गम्बुटहरूबाट उग्रिएको चियाको बुट्टाहरू थिए। तर आज यो 1 गतेबाट चिया बन्द हुँदैछ, मैले सदनमा पटक पटक उठाएको कुरा हो, सँगैमा दुग्ध किसानहरूको योपल्ट मुहार फेरिनेछ भन्ने लागेको थियो, किनभने हामीसँग विज्ञ अर्थमन्त्री हुनुहुन्छ भन्ने लागेको थियो। विपदबाट गत वर्ष थिल थिल भएको इलामलाई योपल्ट विज्ञ अर्थमन्त्रीबाट सन्दकपुर साँच्चै योपल्ट उठ्नेछ भन्ने लागेको थियो। 11.81 बिलियन भन्दा धेरै क्षति भएको इलाम योपल्ट झुर्काउनेछ भन्ने लागेको थियो। तर आज बजेटलाई हेर्दै गर्दाखेरि नीति तथा कार्यक्रममा थुप्रै ठाउँहरू आए, तर इलामलाई सुन्न पाएन। अर्थमन्त्रीज्यू, इलाम सुनियोस् यति भन्न चाह। थ्याङ्क यू भेरी मच।
1: माननीय युवराज दुलाल, समय 6 मिनट, त्यसपछि सुरेन्द्र चौधरी।

0: सम्माननीय सभामुख महोदय, सूचना प्रविधिको अधिकतम प्रयोग, एआई कम्प्युट सेन्टरको स्थापना र विकास, सरकारी सेवाको प्रक्रियागत सुधार, केही पुराना संरचनाहरूको खारेजी, मन्त्रालयको संख्या कटौती र समय सापेक्ष कानुनी संशोधनका विषय एकदमै जरुरी थिए। ती सम्बोधन भएका छन्, त्यसको लागि सरकारलाई धन्यवाद। बजेट वक्तव्यमा अर्थमन्त्रीज्यूको शब्द चयन, वाचन कला राम्रो र कर्णप्रिय थिए। प्रस्तुतिको आत्मविश्वासी अभिव्यक्तिभित्र अर्थमन्त्रीज्यूले नै नदेख्नुभएका केही पक्षलाई प्रस्तुत गर्न चाहन्छु। मैले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रमा लार्केमाथि मजगाङ भन्ने एउटा गाउँ छ। त्यहाँका नागरिक चारैतिर जङ्गल र भिरको बिचमा पुस्तौँदेखि बस्दै आएका छन्। त्यहाँ सडक पुग्न सकेको छैन, पढ्नलाई नजिक स्कुल छैन, बिरामीलाई आकस्मिक उपचारको कुनै पहुँच छैन। गाउँको बजेटले भिरको बाटो बनाउन वर्षौँ लाग्छ। त्यो गाउँमा बाटो, स्कुल, बिजुली र शुद्ध खानेपानी पुर्याउने बजेटले सिङ्गो गाउँ नै एउटा सुन्दर सहर उन्मुख ठाउँमा स्थानान्तरण र व्यवस्थापन गर्न सकिन्छ। यो एउटा उदाहरण मात्र हो। देशमा यस्ता 10,000 बस्ती छन् जसको स्थानान्तरणले नागरिकको जीवनमा आधुनिकता ल्याउन सक्छ र विकासको अधिकतम प्रतिफल प्राप्त गर्न सकिन्छ। यो देशको बजेटमा भिर पहिरोका बस्ती स्थानान्तरण निकाल्ने नीति र बजेट न विगतमा आयो न अहिले, आउँछ चाहिँ कहिले? म आफैलाई प्रश्न गर्न चाहन्छु। लप्से भन्ने गाउँमा जनभेटघाटको क्रममा एक वृद्ध आमाले भन्नुभयो, बाबु सरकारले कि हामीलाई पालोस् कि हामीलाई मारोस्, होइन भने बाँदरबाट हामीलाई बचाओस्। रक्षणमा रोपेको साग उखेल्छ, घरमा थन्काइएको मकै लुट्छ, बिस्कुन सुकाएको धान खान पाइएन, खेतबारीमा भएको बाली कसरी बचाउने? यो एउटी आमाको कथा होइन, लाखौँ नेपाली किसानको पीडाको मार्मिक व्यथा हो। बजेटले बाँदरको बोल्न सकेन। एकजना व्यवसायी मित्रले भन्नुभयो, बजेटमा घोषणा भएको 2 करोडको कृषि परियोजना हामीले बनाउने त होला नि, 40 लाख राज्यबाट अनुदान पाइने रहेछ। मैले भने किन? त्यो त किसानको लागि हो। उहाँले प्रतिप्रश्न गर्नुभयो, तपाईँको जिल्लाको वास्तविक कुन किसानले 2 करोडमाथि लगानी गरेर त्यो अनुदान प्राप्त गर्न सक्छ? म नाजवाफ भएँ। विद्यमान सरकारी स्वास्थ्य संस्थाले मात्र बिरामीको चाप थेक्ने अवस्था छैन। जीवन रक्षाका लागि बेड नपाएर वा आवश्यक उपचार नहुने भएर बिरामी निजी स्वास्थ्य संस्थामा पनि उत्तिकै जान्छन्। बजेटमा पहिलो पटक उपचारमा प्रत्यक्ष कर लगाए, मैले कसरी समर्थन गरौँ? सरकारको रिपोर्टमा 20.27% अर्थात् करिब 59 लाख जनसङ्ख्यामा निरपेक्ष गरिब छ। बजेटमा 100 जनामा 20 जना गरिबलाई अनुभूति हुने र उनीहरूको जीवनस्तर माथि उठाउने कार्यक्रममा आउनु पर्दैन थियो र? सरकारी उद्योग कल कारखाना जसका कारण भए पनि बन्द छन्। नयाँ उत्पादनजन्य उद्योग कारखाना खोल्ने कार्यक्रम छैन। देशमा काम गर्ने उमेर समूहका जवान युवाहरूको पसिना बाध्यताले विदेशी माटोमा बगिरहेको छ। गाउँका विद्यालय विद्यार्थी विहीन हुँदै गइरहेको छन्। यी माथिका विषय नेपालका यथार्थ त हुन्। नेपालमा सहर छ र गाउँ पनि, विकट हिमाली बस्ती छ र विशाल जनसङ्ख्याको मधेस पनि, धनी मध्यम निम्न मध्यम वर्गम छ र निरपेक्ष गरिब किसान मजदुर बहुआयामिक गरिब नागरिक पनि, सहरी अर्थतन्त्र छ र ग्रामीण अर्थतन्त्र पनि विप्रेषण आउँछ र कृषि उत्पादन पनि। कृषि, पर्यटन र जलस्रोत नेपालका 3 प्रमुख उत्पादन, रोजगार र आर्थिक विकासका क्षेत्रहरू हुन्। विकट ग्रामीण बस्तीको स्थानान्तरण सहितको रूपान्तरण, कृषिमा उत्पादनमा आधारित अनुदान, कृषि बाली र पशुधनको बिमा, किसान पेन्सन र बाँदर नियन्त्रण कार्यक्रम, गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सुनिश्चित पहुँच हुने विस्तृत स्वास्थ्य बिमा, कम्प्रिहेन्सिभ हेल्थ इन्सुरेन्स कार्यक्रम, सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि र निशुल्क शिक्षा र पर्यटन क्षेत्रको व्यापक विकास जरुरी छ। बजेटमा यी क्षेत्रको विकासका लागि स्रोतको विन्यासमा प्राथमिकता छैन। नेपालीहरूले विदेशी रोजगारीमा पसिना बगाएर आफूलाई मध्यम वर्गको रूपान्तरण मध्यम वर्गमा रूपमा स्थानित गरे कार्य विगतदेखि नै हुँदै आएको छ। त्यसको डेटा जोडेर हुने मध्यम वर्गको विस्तार बाहेक सरकारको यो बजेटले कसरी गरिबीको रेखा मुनिरहेको नागरिकलाई मध्यम वर्गमा उकास्छ? मध्यम वर्गको उदय यो बजेटभन्दा पहिले नै भइसकेको छ र भइरहनेछ। बजेटले चौतर्फी लगाएको अप्रत्यक्ष कर र भ्याटको हेभी लोडले थिचिएको गरिब किसान र मजदुर वर्ग माथि उठ्छ कि अझै गरिबीमा धकेलिन्छ? गरिबीको अन्त्य हो कि गरिबको? कर नीतिमा सरकारको दृष्टिकोण झल्कन्छ। कुन वर्गलाई प्राथमिकता दिने वा सामाजिक आर्थिक अवस्था कतातिर लैजाने? यो बजेटमा कर प्रणाली प्रोग्रेसिभ होइन, रिग्रेसिभ छ भन्नुपर्दा मलाई दुःख लागेको छ। किनकि हाम्रो अर्थमन्त्रीलाई थाहा थियो कि समतामूलक देश निर्माण गर्न आजको विश्वमा प्रगतिशील कर प्रणालीलाई राम्रो मानिन्छ। यो सरकारको जग भदौ 23 को जेन्जी विद्रोह हो। त्यो विद्रोहमा उत्रने किशोर किशोरी र आम नागरिक बागमती विष्णुमती मनोहरा जस्ता नदी किनारमा छाप्रोमा बस्ने सुकुम्बासी नागरिक पनि थिए, ग्यारेज कारखानामा काम गर्ने मजदुर पनि थिए, विदेशी भूमिमा पसिना बगाइरहेका लाखौँ युवाले हौसला दिएका थिए। सबैको एउटा सपना थियो, अब राम्रो शिक्षा अध्ययन गर्न विदेश जानु पर्दैन, गरिबीकै कारणले उपचार नपाएर कुनै नागरिकले अकालमा ज्यान गुमाउनु पर्दैन, आफ्नै परिवारसँग बसेर नेपालमै रोजगार पाइन्छ। जेन्जी सहितका भावना के थिए होला? अनि यो बजेट कता सोझिएको छ? 72 सालको नाका तालाबन्दीमा सहरमा ग्यास हाहाकार हुँदा सरकारले दाउरा बाँड्यो, प्राधिकरणले इन्डक्सन चुलो बाल्न आह्वान गर्यो, नेपालमा क्रमशः विद्युतीय चुलोको बानी पर्दै गयो, पेट्रोलियम आपूर्तिमा समस्या आउँदा नेपालमा महँगी बढ्यो, आफ्नै देशमा अपार विद्युत उत्पादन गरेर विद्युतको अधिकतम उपयोग गर्नुपर्नेमा सरकारले घरायसी प्रयोग हुने 20 युनिट विद्युतमा 50 युनिट माथिको विद्युतमा 5% भ्याट लगाएपछि हाम्रो विद्युतभन्दा ग्यास महँगो भयो। अब भन्नुहोस् विद्युत प्रयोग गरौँ कि ग्यास? क्यान्सर विगतमा वैदेशिक ऋणमा चर्को विरोध गर्नुभयो, अहिले आफूले त्योभन्दा बढी ऋणको प्रस्ताव गर्नुभयो, आफ्नै बुझाइप्रति कस्तो लाग्यो? विकासोन्मुख देशले घाटा बजेट ल्याउन सक्छ र ल्याउनु पनि पर्छ, यसमा विगतमा तपाईँले जस्तो विदेशी ऋण प्रस्तावको म विरोध गर्दिनँ। राजधानीवासीको पानीको प्यास मटाउने मेलम्ची खानेपानी आयोजना जहाँबाट दैनिक 17 करोड र दोस्रो चरणमा 34 गरी 51 करोड लिटर पानी राजधानी आउँदा मेलम्ची इन्द्रावती दुईटा विशाल नदी सुक्खा भएर त्यो क्षेत्र प्रभावित भइरहेको छ। बजेट वक्तव्यमा मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको लेबीको माग एकरी पूर्वाधार विकासको माग समेटिनु पर्दैन थियो र? अन्त्यमा राम्रो भावना भए तापनि आर्थिक दृष्टिकोण स्पष्ट नहुँदा बजेटले नेपालको संविधान चिनेन, माटो चिन्न सकेन, नेपाली अर्थतन्त्रको जरा बुझिन, किसान मजदुर बेरोजगार युवाको मर्म बुझ्न सकेन। हामीलाई थाहा छ यो संसदीय व्यवस्थाको विशेषता। अर्थमन्त्रीले अन्तमा हाम्रा प्रश्नको खण्डन गर्दै
1: माननीय सुरेन्द्र चौधरी, समय 5 मिनट, त्यसपछि माननीय चन्द्रबहादुर यादव, चन्द्रमोहन यादव।
2: सम्माननीय सभामुख महोदय, म चाहिँ यो 83-84 बजेटमाथिको छलफलमा आउँदाखेरि सौभाग्यवश मेरो डायरीको कलर कालो छ। यो कालो डायरीको कुरा एकजना प्रतिपक्षी दलका माननीयजीले हिजो अत्यन्त मार्मिक ढङ्गले राख्नु भएको थियो र यो डायरीमा मैले के कुरा नोट गरेर आएको छु र यो नोट गरेको कलमको रङ निलो छ। म कहिले पनि रातो रङले लेख्दिनँ। लाल कलम भनेको केरकार, गलतलाई गलत मात्रै देख्ने, लाल कलम म प्रयोगै गर्दिनँ, मेरो बानी छैन। त्यसपछि अर्को हरियो कलम हुन्छ क्यारे खुबै चल्तीमा, त्यो हरियो कलम चाहिँ म यसकारणले गर्दैन, यो गएको संसदमा एकजना सांसदले साउन महिनामा आँखा फुटेको गोरुले जहिले पनि हरियो मात्रै देख्छ भन्नुभएको थियो, त्यसै मैले त्यो कलमै युज गर्न छोड्दैछु। सो निलो शान्ति, इमान्दारी, तथ्य, सत्य प्रतीक भएकोले म यो कलमले लेखेको केही कुरा राख्दैछु। म अर्थशास्त्रको विद्यार्थी होइन भनेर मैले पहिला पनि भनेको थिएँ नीति कार्यक्रममा, त्यस कारणले म केही सैद्धान्तिक कुराहरू राख्छु बजेटमा। सबैभन्दा मलाई दुःख लागेको कुरा के हो भने, मेरो एक्सपेक्टेसन के हो भने अबको संसदको बजेट यसपालि कम्तीमा अब सुरुवात भएको छ जिएनजी विद्रोहपछि बनेको सरकारमा परम्परागत ढङ्गले छलफल नहोस्। अघि नै एकजना माननीयजीले कति मजाले भन्नुभयो, दलितको आँखाबाट बजेट कस्तो छ, मैले त्यो आशा गरेको थिएँ त त्यो हुन पाएन। मधेसको आँखाबाट यो बजेट कस्तो छ, थारूको आँखाबाट कस्तो छ, कर्णालीको आँखाबाट कस्तो छ आदि, एउटा थिमेटिक एरियामा डिभाइड होला, धेरै समय खर्च होला, यहाँ त प्रतिपक्षी दलहरू त्यो दलित के हो, त्यो मधेस के हो, कर्णाली के हो, सब टाइम खाइदिनु भयो, हामी 2-3 मिनटमा सीमित भए, त्यसको लागि म खेद प्रकट गर्छु। सामान्य सभामुख, यो एकदम दुःखद कुरा हो, यस्तो नहोस् आइन्दा। र अब म केही कुराहरू छ नीतिगत कुराहरूमा बजेटका छलफलहरूमा मैले चिज यहाँ राख्न खोजेको सल्लाह चाहिँ माननीय सभामा सम्माननीय सभामुख मार्फत माननीय अर्थमन्त्रीज्यूले धेरै कुरा दोहोऱ्याइसक्नु भएको छ माननीयज्यूहरूले, म त्यो दोहोऱ्याउँदैन। तर एउटा दुईवटा चिज चाहिँ यो बजेटमा दुईवटा शब्दहरू छन्, मैले आज पनि एउटा समितिमा उठाएको थिएँ, राज्यको चरित्र बदल्ने अर्थमन्त्रीको मुखबाट यो बजेट कोषमा उल्लेख भएको छ। यो राज्यको चरित्र बदल्ने उद्देश्यले आएको बजेट हो। अर्को भनेको राष्ट्र निर्माण नेसन बिल्डिङ सो दुईटा यति महत्त्वपूर्ण शब्दहरू पहिलो पटक बजेटमा आएका छन् र यसको स्टेट र नेसन दुईटा फरक प्रक्रिया हुन् फरक कुरा हुन् र त्यसको आधारमा उहाँले फरक ढङ्गले बजेट ल्याउनु भएको छ त्यसको लागि म उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु र अब बजेट धेरैवाला होइन म सैद्धान्तिक कुरा गर्दैन बजेटका पाट पाटोहरूमा म मेनली चाहिँ मैले भन्न खोजेको के हो भने यो आँखाबाट आएको भएको राम्रो हुन्थ्यो र एग्रिकल्चरको सेक्टरमा अघि नै भन्नुभयो 24% जिडिपीमा ग्रोथमा कन्ट्रिब्युसन गर्ने एग्रिकल्चर सेक्टरमा त्यसले भ्याउँदैन होइन एम्बिसियस बजेट छ म त्यसको लागि अर्थमन्त्रीलाई धन्यवाद दिन्छु ल्याउनै पर्ने बजेट थियो अब यसमा धेरै साथीले डेफ र डेफिसिटको कुराहरू उठाउनु भएको छ मलाई लाग्छ यसका केही उपायहरू पनि छन् सम्माननीय सभामुख महोदय त्यो उपाय भनेको मेरो अन्तिममा म राख्दैछु यो कुरा मेरो सल्लाह अर्थमन्त्रीजीलाई यो मन्थली बेसिसमा रेभेन्यू रोलिङ प्रोजेक्सन्सको जुन अवधारणा छ होइन बेलायत सिङ्गापुर भारत लगायत थुप्रो देशहरूले गराएको छ हरेक मन्थली बेसिसमा हाम्रो नेक्स्ट मन्थको प्रोजेक्सन आउनुपर्छ र त्यसले हाम्रो कन्फिडेन्स बढाउँछ यो अवधारणाले एउटा डेडिकेटेड टिम बनाएर अर्थ मन्त्रालयमा यसलाई चाहिँ इम्प्लिमेन्ट गरौँ भन्ने मेरो सल्लाह हो बाँकी कुरा धेरै मान्यजीहरूबाट आइरहेको छ धन्यवाद
1: माननीय चन्द्रमोहन यादव समय 5 मिनट
3: सामान्य सभामुख महोदय म अपोजिसन पार्टीबाट भएकोले पक्कै पनि म बजेटमा भएका केही त्रुटिहरूकै कुरा गर्ने हो त्यसको मतलब यो कहीँ छैन कि जो प्रयास गर्नुभएको छ हाम्रा अर्थमन्त्रीज्यूले त्यसलाई हामीले नकार्नु पर्छ नो यति भन्दै गर्दा म पहिले नै भनिदिउँ अर्थमन्त्रीज्यूलाई लेट मी एस्योर यु हेभ क्रिएटेड अ स्टर्म इन द कप अफ टी एन्ड द्याट टु साउन्ड्स डिजिटल द स्टर्म इट सेल्फ लुक्स लाइक अ डिजिटल वान एनिवे यहाँ मधेसका पनि सांसदज्यूहरू हुनुहुन्छ बहुसङ्ख्यक भन्नु पर्यो भने म एउटा कुरा यहाँहरूलाई भन्न चाहन्छु फेरि अस्ति पनि मैले भनेको थिएँ यो राष्ट्रको सम्पत्ति भनेकै हो जल जमिन जङ्गल जनशक्ति र जनशक्ति भन्दाखेरि म त्यो जनशक्तिको कुरा गरिरहेछु जो आज 50,00,000 जनसङ्ख्यामा विदेशीको छ र यहाँहरूको जानकारीमा जाओस् त्यो जनशक्ति अहिले पनि मध्य प्रदेशबाट सबभन्दा बढी विदेशीको छ उनीहरूका सारा परिवार बर्बाद भइरहेको छ सामाजिक संरचना हजारौँ वर्षदेखि चलि आइरहेको संरचना भत्किरहेको छ यो बजेटमा मैले त्यसको बारेमा राम्रो छलफल गरिएको पाएन कसरी रोक्ने त्यो विदेश जाने जनशक्तिलाई जहाँ हामी सिँचाइको कुरा गर्छौँ त्यहाँ चुरेको कहीँ कुरा गरिएको छैन एक ठाउँमा बजेटमा लेखिएको छ 1 अरब बजेट चुरे संरक्षणको लागि छुट्याइएको छ यहाँहरूको जानकारीमा जाओस् लास्ट टाइम 1 अरब 69 करोड छुट्याइएको थियो त्यसमा 69 करोड काटिएको छ इट्स लाइक फिडिङ एन एलिफेन्ट अ पिनट अ ड्रप इन द ओसन ऊँटको मुखमा जिराको फोरन 1 अरबले के हुन्छ होला यहाँहरूलाई भन्न चाहन्छु विज्ञहरूको भनाइको अनुसार चुरेलाई शिवालिकलाई हामीले वाटर टावरको जस्तो निर्माण गर्न सक्छौँ यो नेपालकै जलाधारको सुरक्षा कवच हो विज्ञहरूको भाषामा यो पुरै तराई मधेसको लाइफलाइन हो त्यसलाई पूर्ण रूपले उपेक्षा गरिएको छ जहाँ हामी भन्छौँ हाम्रो जमिनहरू बाँझो भइरहेको छ जनशक्तिको पलायन भइरहेको छ, कारणतिर हामी गइरहेका छैनौँ। यसको प्रमुख कारण हो, गएर हेर्नुहोस् मधेसमा, तीन महिना गर्मीको मौसममा अति तापक्रमको कारणले मान्छे छटपटाइरहेको हुन्छ भने, विन्टरको सिजनमा शीतलहरीको कारणले तीन महिना छटपटाइरहेको हुन्छ। यसलाई मैले कहीँबाट सुनेको छैन यो हलमा। दुःख लागेको छ, जो जल जमिन जङ्गल हामीलाई प्रकृतिले गीत दिएको छ, हामीले धेरै मेहनत गर्नै पर्दैन, यसमा सोच मात्रै पुर्याउनु पर्छ। र यो गर्दै गर्नुभयो भने तपाईँको कुनै हेडेक लिनु पर्दैन त्यो डिप बोरिङको लागि। डिप बोरिङ, लेट मी टेल यु, इट इज अ सिस्टमेटिक एन्ड सिस्टेमिक वे अफ करप्सन, एन्ड आई टेल यु दिस थिङ विथ अल अथोरिटी। म पनि छलफल गरेको हो इन्जिनियरहरूसँग, यसलाई हामीले फेज आउट गर्नै पर्छ। तपाईँसँग जो सम्पत्ति छ जङ्गल, त्यसलाई नै बचाउनुहोस्, त्यसैले तपाईँको सारा हेडेक टाढा गरिदिन्छ। इट विल टेक केयर अफ योर हेडेक। यति भन्दै गर्दा बल बल्न लागेको छ, फेरि भनौँ, धेरै कुरा गरिएको छ तर धेरै कुरामा फेरि भनौँ कि होइन, लास्ट पर्सन, योर बजेट विल बी एप्रिसिएटेड ओन्ली वेन द लास्ट पर्सन गेट्स बेनिफिट। हामीसँग यो क्षमता छ, प्रत्येक नागरिकको खुट्टालाई मोटराइज गर्न सकिन्छ बिजुलीले, तर त्यसमा हामी ध्यान दिइरहेको छैनौँ। जहाँ हामी बिजुलीको उत्पादन गर्न गइरहेका छौँ, अहिले उत्पादन भइरहेको पनि छ, त्यहाँ हामी बिजुलीमा पैसा बढाउँछौँ। नो, द्याट्स नट अ वाइज वे।
1: माननीय,
4: डिजिटल कुराहरू धेरै गरिया छ, तर अब आशा गरौँ अर्थमन्त्रीजीको यो डिजिटल ड्रिम्स डिजिटल मिथ्समा कन्भर्ट नहोस्, डिजिटल इलुजनमा कन्भर्ट नहोस्। थ्याङ्क यू भेरी मच।
1: माननीय अनन्त बहादुर चन्द, समय 5 मिनट, त्यसपछि माननीय खड्का साहिब।

0: सम्माननीय सभामुख महोदय, माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2083-84 बजेट समग्रमा सुधारमुखी, परिवर्तनमुखी र नागरिकको अपेक्षालाई सम्बोधन गर्ने दिशामा अघि बढेको देखिन्छ। विशेष गरी स्वास्थ्य, सामाजिक सुरक्षा, उत्पादन, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएकोमा म नेपाल सरकार र माननीय अर्थमन्त्रीज्यूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। सभामुख महोदय, स्वास्थ्य बिमा कार्यक्रम आम नागरिकका लागि उपचारमा भरोसाको आधार बन्नुपर्ने कार्यक्रम हो। यस वर्ष स्वास्थ्य बिमाका लागि बजेट वृद्धि गरी 15 अर्ब रुपियाँ विनियोजन गरिएको कुरा अत्यन्तै स्वागतयोग्य छ। यसका लागि म विशेष रूपमा माननीय अर्थमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु। तर बजेट विनियोजन मात्र पर्याप्त छैन, अहिले स्वास्थ्य बिमा प्रणालीको वास्तविक अवस्था, चुनौती र दीर्घकालीन समाधानबारे गम्भीर समीक्षा गर्न आवश्यक छ। नेपालमा स्वास्थ्य उपचारको लागि नागरिकले आफ्नै खल्तीबाट गर्ने खर्च अर्थात् आउट अफ पकेट स्पेन्डिङ करिब 55% रहेको छ। यही उच्च उपचार खर्चका कारण करिब 8,45,772 जना अर्थात् जनसङ्ख्याको करिब 2.9% गरिबीको रेखामुनि जान बाध्य भएका छन्। अझ गम्भीर कुरा त के छ भने आउट अफ पकेट स्पेन्डिङमध्ये करिब 66% खर्च औषधिमा जाने गरेको छ। यसले स्पष्ट देखाउँछ कि स्वास्थ्य उपचारमा लाग्ने खर्चको सबैभन्दा ठुलो हिस्सा औषधिमा जान्छ। औषधिको महँगो मूल्य, उपचार शुल्क र स्वास्थ्य सेवामा सहज पहुँचको कमीका कारण गरिब तथा विपन्न परिवारहरू थप आर्थिक सङ्कटमा धकेलिएका छन्। नेपालमा स्वास्थ्य बिमामा आबद्ध जनसङ्ख्या करिब 25% मात्र रहेको छ। सुदूरपश्चिम प्रदेशमा त यो अवस्था अझै कमजोर छ, जहाँ स्वास्थ्य बिमामा आबद्धता करिब 12% मात्र रहेको देखिन्छ। यसले सुदूरपश्चिम जस्ता दुर्गम, आर्थिक रूपमा कमजोर र स्वास्थ्य सेवामा पहुँच कम भएका प्रदेशहरूमा स्वास्थ्य बिमाको पहुँच अत्यन्तै न्यून रहेको स्पष्ट सङ्केत गर्दछ। यसको अर्को गम्भीर पक्ष वित्तीय असन्तुलन हो। बिमितबाट करिब 3,73 अर्ब रुपियाँ बराबरको आमदानी हुने अवस्था छ, तर दाबी रकम भने करिब 25 अर्ब रुपियाँ पुगेको छ। यसले स्वास्थ्य बिमा प्रणालीमा ठुलो आर्थिक खाडल रहेको देखाउँछ। त्यसैले स्वास्थ्य बिमालाई दिगो, प्रभावकारी र गरिब मैत्री बनाउन केवल बजेट बढाएर मात्र हुँदैन, यसको कानुनी, वित्तीय र संस्थागत पुनर्संरचना अपरिहार्य छ। अब प्रश्न उठ्छ, उपाय के हुन्? पहिलो, औषधि खर्च घटाउने नीति तत्काल आवश्यक छ। आउट अफ पकेट स्पेन्डिङको 66% औषधिमै जाने भएकाले सरकारी अस्पतालमा आवश्यक औषधिको नियमित उपलब्धता, मूल्य नियन्त्रण, जेनेरिक औषधिको प्रवर्धन र बिमाबाट कभर हुने औषधिको सूची व्यावहारिक बनाउन आवश्यक छ। दोस्रो, स्वास्थ्य बिमामा आबद्धता बढाउनु पर्छ। विशेष गरी सुदूरपश्चिम जस्ता कम पहुँच भएका प्रदेशहरूलाई विशेष प्राथमिकतामा राखेर स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकार बीच समन्वय गरी घर घरमा बिमा पहुँच विस्तार गर्नुपर्छ। गरिब, विपन्न, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दीर्घ रोगी र जोखिममा रहेका परिवारलाई निशुल्क वा सहुलियतपूर्ण बिमामा समेट्नु पर्छ। तेस्रो, स्वास्थ्य बिमा ऐन र नियमावलीमा भएको व्यवस्था कार्यान्वयन गर्नुपर्छ। औपचारिक तथा सङ्गठित क्षेत्रलाई अनिवार्य रूपमा स्वास्थ्य बिमामा समेट्ने निर्णयलाई तत्काल कार्यान्वयन गर्नुपर्छ। राष्ट्र सेवक कर्मचारी, वैदेशिक रोजगारमा जाने कामदारका परिवार र सङ्गठित क्षेत्रका कर्मचारीलाई बिमामा आबद्ध गर्दा स्वास्थ्य बिमा कोषमा स्थायी आमदानी बढ्न सक्छ। चौथो, स्वास्थ्य बिमाको दीर्घकालीन दिगोपनका लागि स्थायी वित्तीय स्रोत सुनिश्चित गर्नु आवश्यक छ। वार्षिक बजेट विनियोजनमा मात्र निर्भर रहँदा यो कार्यक्रम दीर्घकालीन रूपमा टिक्न कठिन हुन्छ। त्यसैले मदिरा, चिनीजन्य पेय र सुर्तीजन्य जस्ता पदार्थमा कर वृद्धि गरी त्यसबाट प्राप्त अतिरिक्त राजस्व स्वास्थ्य बिमा कोषमा जम्मा गर्ने व्यवस्था गर्नुपर्छ। विश्व स्वास्थ्य सङ्गठनले सुर्तीजन्य पदार्थमा खुद्रा मूल्यको कम्तीमा 75% कर लगाउन सिफारिस गरेको छ, तर नेपालमा यो दर अझै 35% मात्रामा सीमित छ। यही विषयमा म लगायत यस सम्मानित सदनका 30 जना सांसदहरूले बजेट अघि माननीय अर्थमन्त्रीज्यूलाई सुझाव पत्र बुझाएका थियौँ, तर यसपटक पनि अपेक्षा अनुरूप कर वृद्धि हुन सकेन र जसले स्वास्थ्य बिमाका लागि स्थायी स्रोत सुनिश्चित गर्ने अवसर गुमायो। आगामी दिनमा सरकारले सुर्तीजन्य पदार्थ जस्ता पदार्थमा कर वृद्धि एड भ्यालोरियमको आधारमा गरी त्यसबाट प्राप्त राजस्व स्वास्थ्य बिमा कोषमा जोड्ने व्यवस्था गम्भीरतापूर्वक गर्नुपर्छ भन्ने मेरो स्पष्ट सुझाव छ। पाँचौँ, स्वास्थ्य बिमा बोर्डलाई बलियो र स्थायी संरचनामा लैजानुपर्छ। लामो समयसम्म अस्थायी संरचनामा कार्यक्रम सञ्चालन गर्दा सेवा प्रवाह, दाबी भुक्तानी र निगरानी प्रक्रिया हुन सक्दैन। त्यसैले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरी आवश्यक स्थायी दरबन्दी, जनशक्ति र प्रविधि मैत्री प्रणाली विकास गर्नुपर्छ। स्वास्थ्य बिमालाई दिगो बनाउन केवल बजेट बढाएर मात्र पुग्दैन, यसको कानुनी, वित्तीय, प्राविधिक र संस्थागत पक्षमा सुधार आवश्यक छ। बिमा दाबी प्रक्रिया ढिलो, झन्झटिलो, अस्पष्ट हुँदा नागरिकको विश्वास घटेको छ। त्यसैले दाबी भुक्तानीलाई रियल टाइम, डिजिटल पारदर्शी र सहज बनाउनु आजको आवश्यकता हो। अस्पताल बिमा बोर्ड र सेवाग्राही बीचको सूचना प्रणालीलाई एकीकृत गरी दाबी स्वीकृति र भुक्तानी प्रक्रियालाई छिटो बनाउनु पर्छ। त्यसैले म यस सम्मानित सदन मार्फत सरकारलाई आग्रह गर्न चाहन्छु, स्वास्थ्य बिमालाई केवल एउटा कार्यक्रमका रूपमा होइन, गरिबी
1: माननीय खड्का साई, समय 3 मिनट, त्यसपछि माननीय समीक्षा बास्कोटा।

0: पहिले बत्ती बलिया रहेछ त सभामा महोदय बोल्न सुरु नगर्दै बत्ती बलिया है सम्माननीय सभामा महोदय आज नेपालको बजेट 2083-84 को बजेटका बारेमा छलफलमा भाग लिने क्रममा मैले हिजोका विगतका कुराहरू धेरै सम्झिने गरेको छु र याद पनि आएको छ सामान्यतया म एउटा पिछडिएको क्षेत्रको माननीय प्रतिनिधित्व गर्छु जस्तै कर्णाली मुगुको हिजो कुनै बेला हाम्रा आदरणीय अर्थमन्त्रीज्यू राष्ट्रिय जनआयोगको उपाध्यक्ष हुँदै गर्दा म त्यति बेला नेपाली काङ्ग्रेस जिल्लाको पार्टी सभापति थिएँ म हाम्रा आदरणीय अहिलेको अर्थमन्त्रीज्यूको कार्य त्यति बेलाको उपाध्यक्ष हुँदै उहाँको कार्यकक्षमा जाँदै गर्दा उहाँले समग्र कर्णालीका विषयवस्तु र मुगुको त कुरै नगरौँ रारा छायानाद लगायतका सम्पूर्ण सबै कुराहरूको आफ्नो कार्यकक्ष अगाडि राख्नुभएको थियो त्यति बेला हाम्रा आदरणीय अर्थमन्त्रीलाई यो देशको आवश्यकता छ भनेर नेपाली काङ्ग्रेसले महसुस गरेर अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको नेपाल कमजोर अर्थतन्त्र रहेको नेपाललाई माथि उठाउन सक्ने क्षमतामान व्यक्तित्व डाक्टर सोडी मुवागले हुनुहुन्छ भन्ने ध्येयका साथ हिजो राष्ट्रिय जनआयोग उपाध्यक्ष बनाउँदै आज अर्थमन्त्रीको रूपमा रहनुभएको छ मैले अस्ति अर्थमन्त्री भइसकेपछि त्यति बेला मैले त्यो ट्रिब्युनलमा जाँदै गर्दा मैले मुगुका समस्याहरू त्यहाँ प्रस्तुत गर्दै गर्दा उहाँले यति मलाई चित्त बुझाएर पठाउनु भएको थियो र कोखदेखि सोखसम्म अरे एउटा नित्र कार्यक्रम बनाउनु भएको थियो त्यति बेलाको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र प्रधानमन्त्री शेरबहादुर दाई हुनुहुन्थ्यो र अस्ति अर्थमन्त्री भइसकेपछि मैले म यति खुसी भएँ खुसी त धेरैजना हुनुभयो होला तर पनि विशेष गरेर म यति खुसी भएँ आज हिजो कर्णालीलाई पछि पारिएको कर्णाली त्यसपछि मुगु जिल्ला जस्तो पछि पढिएको राज्य सरकारले राज्य सत्ता सञ्चालन गर्ने व्यक्तित्वले अहिलेसम्म राम्रो आँखाले नहेरेको कर्णालीलाई मुगुलाई आज अर्थमन्त्री स्वयं हिजो योजना आएको उपाध्यक्ष आइसकेपछि अब मुगुको अनुहार फेरिन्छ र कर्णालीको अनुहार फेरिन्छ भनेर मैले सोचेको थिएँ तर अस्ति यही 15 गतेको बजेट भाषणमा जति कुराहरू कर्णालीका ल्याइयो नाम उच्चारण गरियो तर अन्तत रियल बेसमा हेर्दै गर्दा बजेटमा सुनिश्चितता कुनै पनि गरेको देखिएन अब त्यो पछि जुन रातो बुक आइसकेपछि देखिने कुरा कतिसम्म देखिन्छ
1: माननीय समीक्षा बासकोटा समय 5 मिनट त्यसपछि माननीय मोहन लाल आचार्य सम्माननीय सभामुख महोदय आज म यो राजस्व र व्ययको बोलीचालीको भाषामा बजेटको छलफलमा उपस्थित भएको छु विशेष गरी मलाई यो बजेट वक्तव्यको 75 नम्बरको लाइनले एकदमै आकर्षित गर्यो यो बजेट राज्य सञ्चालनको नयाँ सोच र सङ्कल्प आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्र यो भनिसकेपछि 2-3 वटा कुरा सुरुवातमै मैले तारिफ गर्ने योग्य आजसम्मको बजेट भाषण यति कन्भिक्सनका साथ आएको देखिएको थिएन जुन अर्थमन्त्रीज्यूबाट आयो र उहाँको इङ्ग्लिस मात्र होइन नेपालीको पनि भाषिक सुव्यवस्था चाहिँ एकदमै गजब रहेछ 2-3 वटा त टिप्नै पर्ने अवस्था नै आयो के भन्या रहेछ भनेर डिक्सनेरी खोलेरै अर्को हाम्रो नागरिकको आकाङ्क्षा नागरिकलाई समेट्ने के हो त 2008 सालमा आएको बजेटमा पनि जनताको जीवन स्तर बेहतर पार्ने भन्ने र आजकोमा पनि नागरिकको जीवनलाई उच्चतम कसरी बनाउने भन्ने नै बहस छ भनेको हामी एकै ठाउँमा छौँ त्यहाँदेखि यहाँसम्म आउँदा धेरै काम गर्न नसकिएको अवस्था र हामीले गर्नुपर्ने काम चाहिँ त्यही नै छ म मैले एउटा कुरा यहाँ उठिरहेको छ, यसलाई सम्झिन चाहे। विश्वेश्वर प्रसाद कोइरालाले 2013 सालमा बखान सहकारी संस्था स्थापना गर्दै गर्दा सबैको घरमा एक थान गाई होस्, दुइनो गाई होस्, एउटा घर होस्, करेसा बारी होस्, यति भयो भने चाहिँ नेपाली नागरिक समृद्ध हुन्छ भन्नुभएको थियो। त्यही सपनालाई व्यावसायिक कृषिमा रूपान्तरण गर्ने अर्थमन्त्रीज्यूको परिकल्पना चाहिँ 2 करोड कृषि लगानी भनेर आएको जस्तो लागेको छ मलाई। किनभने आजको दिनमा हामी सबैजना कृषि पेसामा जान सक्दैनौँ र हामीले थोरै कृषि पेसा गरेर खाद्य सुरक्षाको कुरा गर्न सक्दैनौँ र यसलाई व्यवसायिक कृषिमा रूपान्तरण गर्ने हो भने यो स्वागत योग्य छ। मैले त्यो पाटोबाट चाहिँ यसलाई बुझ्न चाहेँ। अर्को म किसानको छोरी भएको भएर किसानकै भाषामा बोल्न चाहे, यो बजेट वक्तव्य कस्तो रहेछ भन्दा यो चिया उद्यमीले उत्पादन गरेको पहिलो उत्पादन जस्तो रहेछ। रासोपाको यो पहिलो उत्पादन, यो उत्पादन कस्तो हुन्छ भन्ने विषयमा चाहिँ पहिला यसमा कति मलजल हालेको थियो, कति के गरेको थियो भन्ने कुराले पनि अर्थ राख्छ। र यो फर्स्ट क्लास हाम्रो महत्त्वकांक्षा यो स्पेसल चिया जस्तो भएर आएको छ, जुनले एउटा आशा देखाउन सकेको छ, भरोसा देखाउन सकेको छ र मध्यम वर्गको विस्तारको एउटा सपना देखाएको छ। र आगामी हाम्रो 4 वर्ष बाँकी नै छ, 4 वर्षमा आउने बजेटहरू योभन्दा समृद्ध भएर आउने छ भन्ने कुरामा म विश्वस्त छु। अर्को विषय, चुनावी घोषणा पत्र, वाचा पत्र र अन्य विषयहरूमा काहीँ तादम्ब्यता मिल्दैन थियो। साँच्चै भन्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र, चुनावी घोषणा पत्र, नीति तथा कार्यक्रम, बजेटले लय समातेको देखियो र यो लय यतिसम्म समातेको देखियो कि तत्कालीन सरकारले 2025 यो उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोग 2081 प्रतिवेदनको 500 पृष्ठ अर्थमन्त्रीले पढ्नु भएको रहेछ। त्यहाँबाट धेरै विषयहरू समेटिएका छन्। त्यही भएर विपक्षीले पनि अर्थमन्त्रीज्यूलाई धन्यवाद दिँदाखेरि केही फरक पर्दैन, सुझाव त्यहाँबाट पनि आएको रहेछ। त्यस्तै गरेर यसले किसानलाई काहीँ न काहीँ बाइब्याकको ग्यारेन्टी गरेको हो कि भन्ने जस्तो छ, तर थोरै लगानी गर्ने किसानहरूको बिचमा चाहिँ यसले संशय उत्पन्न गरे जस्तो छ। यसलाई अर्थमन्त्रीज्यूले अलिकति एड्रेस गरिदिनुपर्ने जस्तो देखिन्छ। शिक्षा र स्वास्थ्यमा केही विषयहरू उठान भएको छ, तर यही स्वास्थ्यमा यही सरकारले 2048 सालदेखि नखुलेको दरबन्दी पनि झन्नै 800 दरबन्दी खोलेको छ, यो स्वागत योग्य छ। र स्वास्थ्यलाई अल्टरनेटिभ मेडिसिनसँग पनि जोडेको छ, यो पनि स्वागत योग्य छ। कर्णाली गरिब छ भनेर गरिबीको राजनीति गर्दै गर्दा कर्णाली चतुर्भुजको आयाम पनि यहाँ आएको छ। कर्णाली करिडोर डेथ ट्र्याप हो भनेर हामीले थाहा पाउँदै गर्दा पनि त्यो करिडोरमा कहिले पनि कालो पत्रेको बजेट आएको थिएन, यो पालि त्यो आएको छ, त्यो स्वागत योग्य छ। त्यस्तै गरेर यो सरकारले दिएको सपना एउटै छ, मध्यम वर्ग विस्तार, सुशासन सुशासन सुशासन सुशासनको जगमा यो सरकारले काहीँ न काहीँ बजेट निर्माण गर्दै गर्दाखेरि रेन्ट सिकर, एकदमै बोलीचालीको भाषामा भन्दाखेरि बिचौल्याहरूलाई आउट गरेको छ। त्यो आउट गरेको कारणले पनि यो अलि बढी विवादित भएको होला, त्यो स्वाभाविक छ। त्यस्तै गरेर यो बजेटले सौम्य शक्ति र ड्यासपोरालाई विशेष ध्यान दिएको छ, योग ध्यान संस्कृति र शान्तिवादी राष्ट्रको व्याख्या गरेको छ, फरक तरिकाले काम गर्न खोजेको छ, बृहत महत्त्वकांक्षा बोकेर आएको छ, यो स्वागत योग्य छ। हामी सबैको जय होस्, नेपालको जय होस्। धन्यवाद।
2: माननीय मोहनलाल आचार्य, समय 5 मिनट, त्यसपछि माननीय सोहम शर्मा।

बजेट वक्तव्यको प्रारम्भ नै उत्तरदायी शासन सदाचार र नागरिक सम्मानको पक्षमा उठेको परिवर्तनकामी युवा शक्तिको जागरणबाट स्थापित नयाँ राजनीतिक जगमा प्राप्त विपुल जनादेशले वर्तमान सरकारलाई सुम्पिएको असाधारण जिम्मेवारीप्रति सम्मान प्रकट गर्दै उक्त जिम्मेवारीले राज्यको चरित्र शासकीय संस्कार र अर्थतन्त्रको स्वरूप फेर्ने दायित्वको रूपमा ग्रहण गरेको छ। म सम्मान गर्न चाहन्छु। बजेट वक्तव्यको प्रारम्भमै बजेट मार्फत बसाल्न खोजिएको थिति र सर्वाङ्गीण विकासको जगसँग सम्बन्धित उल्लेख्य सुधारहरूको घोषणा गरिएको छ। हाल सङ्घ प्रदेश र स्थानीय तहमा रहेको सङ्गठनको दोहोरोपनाको अन्त्य गरी विद्यमान बोझिलो सङ्गठन संरचना चुस्त बनाउन मन्त्रालयको सङ्ख्या 22 18 झार्ने, 31 निकायको खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण र 18 निकायको पुनर्संरचना गर्ने लक्ष्य रहेको छ। त्यसै गरी लगानी प्रवर्धन, आर्थिक सुधार र सहज सेवा प्रवाहको समुचित नीतिगत तथा कानुनी प्रबन्धन गरिने, विकास र वातावरणबीच द्वन्द्व नभई सामञ्जस्य स्थापित गर्ने, सूचना प्रविधि पूर्वाधारको विस्तारमा सरकारको अर्जुन दृष्टि रहने र नेपाललाई एआईको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल गरिने जस्ता मुलुक रूपान्तरणका लागि महत्त्वपूर्ण योजनाहरू ल्याइएका छन्। सम्मान्य सभामुख महोदय, बजेटले आर्थिक वृद्धिको उत्तम सम्भावना भएका ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा लगानी बढाउँदै पूर्व पश्चिम राजमार्गको बुटोल नारायणघाट खण्ड शीघ्र सम्पन्न गर्ने, लुम्बिनी मुक्तिनाथ धार्मिक सांस्कृतिक मार्गमा आधारित निर्वाण पथ प्रवर्धन गर्दै ध्यान साधना योग बौद्ध वैदिक दर्शनहरूको प्रवर्धन गर्ने विषय महत्त्वका साथ उठाइएको छ। कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको विषयले करिब 60% कृषि पेसामा आबद्ध रहेका किसानको आत्मसम्मान बढाएको छ। किसानलाई 40%सम्म प्रोत्साहन अनुदानको व्यवस्था, ठुला र निर्माणाधीन सिँचाइ आयोजनाहरू यसै वर्ष सम्पन्न गर्ने, साना तथा मजुला सिँचाइ आयोजना विस्तार गर्न च्यालेन्ज फन्डको व्यवस्था गर्दै कृषि औजार, बिउ बिजन, बजार व्यवस्था लगायतका विषयहरू परेका छन्। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण, रोजगारी सिर्जना, आयात प्रतिस्थापन आधार बनाउने विषय बजेटका प्राथमिकता साथ समेटिएको छ। बजेटले समग्र शैक्षिक इको सिस्टमको प्रणालीगत पुनर्संरचना गर्ने, स्वास्थ्य सेवामा नीतिगत फड्को मार्दै स्वास्थ्य बिमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्ने लक्ष्य लिएको छ। त्यसै गरी बजेटले राजनीतिक

0: गौतम बुद्धको राजधानी रहेको तिलौराकोट क्षेत्र समग्र जिल्ला संसारकै पवित्र स्थलको रूपमा रहेको छ, तर उक्त क्षेत्र सधैँ लुम्बिनीको छायामा कतै गुमनाम जस्तै भएको छ। कपिलवस्तु जिल्लाको तिलौराकोट र अन्य धार्मिक सांस्कृतिक स्थलहरूको प्रवर्धन गर्न सक्दा मात्र पनि संसारका तीर्थयात्रीहरूलाई आकर्षित गर्न सकिने अथाह सम्भावनाहरू बोकेको जिल्लालाई पर्यटकको हबको रूपमा विकास गर्दै मुलुकभरका हजारौँ युवाहरूलाई रोजगारी प्रदान गर्न सकिएमा नेपालकै गौरव कायम गर्न सकिन्छ। कपिलवस्तुमा रहेको जगदीशपुर ताल बाडङ्गा सिँचाइ आयोजना अन्तर्गत निर्मित एसियाकै सबैभन्दा ठुलो कृत्रिम ताल हो, तर उक्त ताल रामसार सिमसार क्षेत्रमा राखिएको कारण पर्यटन प्रवर्धन सिँचाइ लगायतका कामहरू गर्न अवरोध भएकोले त्यस क्षेत्रका किसानहरू अन्यायमा परेका छन्। अत उक्त ताललाई रामसार सिमसारबाट हटाई कृषि सिँचाइ र पर्यटन क्षेत्र प्रवर्धन गर्न रामघाट लक्ष्मणघाट राजापानी कपिलधाम लगायतका सम्पूर्ण धार्मिक स्थलहरूको प्रवर्धनको लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। अन्तिममा विद्युत महसुलमा लगाइएको 5% मूल्य अभिवृद्धि करले भने न्यून र मध्यम वर्गका नागरिकको ध्यान खिचेको छ। पेट्रोलियम पदार्थ र ग्यासको अभावमा विद्युतीय साधनहरूलाई बढाउँदै मुलुकलाई ऊर्जा क्षेत्रबाट तीव्र विकास गर्नुपर्ने बाध्यात्मक अवस्थामा हामी छौँ। तसर्थ यो विषयलाई विद्युत खपतलाई बढाउँदै लैजाने विद्युत महसुल उल्लेख्य मात्रामा घटाई सर्वसाधारण नागरिकलाई पर्याप्त सुविधा दिनुपर्ने अवस्थामा यो विषयलाई गम्भीर रूपमा
1: माननीय सोहम शर्मा समय 5 मिनट त्यसपछि माननीय आशिष गजुरेल।

0: सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, नेपाल सरकारका माननीय अर्थमन्त्रीज्यूले प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा म आफ्ना केही धारणा राख्नको लागि उपस्थित भएको छु। प्रस्तुत बजेट केवल सामान्य आय व्ययको विवरण मात्रै होइन, यो राष्ट्रको समग्र फिस्कल फ्रेमवर्क, माइक्रो इकोनोमिक स्टेबिलिटी र इकोनोमिक डिरेक्सन निर्धारण गर्ने महत्त्वपूर्ण वित्तीय दस्तावेज पनि हो। यो यसले वित्तीय अनुशासन, विकास प्राथमिकता, स्रोत साधनको प्रभावकारी विनियोजनलाई एकीकृत रूपमा अगाडि बढाउने प्रयास पनि गरेको मैले महसुस गरेको छु। नेपालको अर्थतन्त्र अहिले विशेष गरी सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ। एकातर्फ आयातमा उच्च निर्भरता, व्यापार घाटा, कमजोर उत्पादन आधार र सीमित औद्योगिक विस्तार जस्ता संरचनात्मक समस्या छन् भने अर्कोतर्फ राजस्व वृद्धि, पहुँच, वित्तीय पहुँच विस्तार र डिजिटल अर्थतन्त्रको सम्भावना पनि बिस्तारै विस्तार हुँदै गएको देखिन्छ। यस सन्दर्भमा प्रस्तुत बजेटले फिस्कल डिसिप्लिन, रेभेन्यू मोबिलाइजेसन, एक्सपेन्डिचर म्यानेजमेन्ट र रिसोर्स एलोकेट एफिसियन्सीलाई अलि बढी प्राथमिकतामा राखेको देखिन्छ, जुन एउटा सकारात्मक पक्ष पनि हो। र विशेष गरी यसमा फाइनेन्सियल कन्सोलिडेसन मार्फत अर्थतन्त्रलाई दीर्घकालीन रूपमा स्थायित्व दिने प्रयास पनि एउटा प्रशंसनीय प्रयास हो भन्ने मैले बुझेको छु। सम्माननीय सभामुख महोदय, सबैभन्दा महत्त्वपूर्ण पक्ष यस बजेटको क्यापिटल एक्सपेन्डिचर एक्जिक्युसन हो। विगतका वर्षहरूमा देखिएको कमजोर एउटा जुन प्रणाली थियो, बजेट एक्जिक्युसन रेटले हाम्रो विकास खर्च प्रणालीमा सकारात्मक संरचनात्मक कमजोरी रहेको स्पष्ट देखाउँदथ्यो। त त्यसै अनुसार यसपटक यो बजेटले केही न केही विश्वासको आधार तय गरेको हामीले बुझेका छौँ। र वर्षको अन्त्यतर्फ सबभन्दा महत्त्वपूर्ण समस्या, वर्षको अन्त्यतर्फ हुने हतार खर्चले वित्तीय अनुशासन र समग्र फिस्कल इफिसियन्सीलाई पनि कमजोर बनाएको थियो, जुन यसपालिबाट केही सम्बोधन भएको हो कि भन्ने विश्वास छ। त्यसैले अब बजेटको सफलतालाई केवल फिस्कल एलोकेसन भन्दा पनि इम्प्लिमेसनतर्फ प्रभावकारी रूपमा कार्यान्वयन गर्नु पनि देखिन्छ, जुन चाहिँ अहिलेको बजेटमा देखिएको छ। त्यसको लागि नियमित मोनिटरिङ र फाइनेन्सियल एकाउन्टेबिलिटीमा पनि निर्भर गर्दछ। त्यसमा पक्कै पनि माननीय अर्थमन्त्रीज्यूले ध्यान पुर्याउनुहुन्छ भन्ने विश्वास छ। र यस वर्षको बजेटले निजी क्षेत्रको लगानी विस्तार, रोजगारी सृजना, उत्पादनमुखी क्षेत्रको विकासलाई प्राथमिकता पनि दिएको महसुस गरेका छौँ, जुन अत्यन्तै सकारात्मक र स्वागतयोग्य छ। दिगो आर्थिक वृद्धिका निमित्त निजी क्षेत्रको भूमिका पनि महत्त्वपूर्ण हुन्छ, त्यसलाई पनि यो बजेटले सम्बोधन गरेको देख्दा हामी अत्यन्त हर्षित छौँ। तर लगानी मैत्री वातावरण, नीति स्थिरता र आर्थिक अनुमान योग्यता सुनिश्चितता गर्न थप व्यवहारिक कदम पनि आवश्यकता छन्। त्यसमा पनि म माननीय अर्थमन्त्रीज्यूलाई ध्यान आकर्षण गराउन चाहन्छु, ताकि यसले गर्दा बजेटका लक्ष्यहरू प्रारम्भिक रूपमा र प्रभावकारी रूपमा कार्यान्वयन हुन सकुन्, जसले गर्दा थप आलोचनाका विषयहरू बन्न नसकोस्। र सम्माननीय सभामुख महोदय, र म विशेष गरी यो बजेटमा एउटा महत्त्वपूर्ण विषय उत्थान गर्न चाहन्छु, जुन विषय मेरो आफ्नै क्षेत्रको विषय पनि छ। विगतका बजेटहरूमा जस्तै गरी उत्तर गङ्गा जलाशयुक्त परियोजनालाई पनि पटक पटक घोषणा चाहिँ गरिन्थ्यो, शब्दको मार्फतबाट घोषणा गरिन्थ्यो। यसपटक पनि बजेटरी प्रोभिजनमा उल्लेख त भएको छ, तर पहिलाको समस्याहरू उल्लेख चाहिँ हुन्थ्यो, तर बजेटमा कार्यान्वयनमा अलि समस्या आउँथ्यो। त्यस कारणले गर्दा यसपटक क्यापिटल एलोकेसन र प्रोजेक्ट फाइनेन्सिङमा अलि बढी अपेक्षाकृत रूपमा सुधार गरिदिनु भयो भने दीर्घकालीन रूप महत्त्व बोकेको त्यो आयोजनाले पक्कै पनि एउटा केही लक्ष्य प्राप्त गर्न थियो। यस कारणले गर्दा मैले यस विषयमा अलि बढी नेपाल सरकारका अर्थमन्त्रीज्यूलाई ध्यान आकर्षण गराउन चाहन्छु, किनकि यो एउटा त्यस्तो प्रोजेक्ट हो जुन प्रोजेक्टलाई हामीले ड्रिम प्रोजेक्टको रूपमा लिएका छौँ, जसले गर्दा इकोनोमिक रिटर्न अलि प्रभावकारी रूपमा दिने र इनर्जी सेक्युरिटीको रूपमा पनि मजबुत बनाउन सकिने सम्भावना देखाएको छ। त्यस कारणले गर्दा विशेषतः यस्ता आयोजनाहरूमा सरकारले ध्यान दिएको हुनाले सबैभन्दा एसियाको दोस्रो सबैभन्दा अलिक कम लागतको रूपमा सञ्चालन गर्न सकिने र अलि बढी 828 मेगावाट क्षमता भएको उत्तर गङ्गा जलाशयुक्तलाई विशेष ढङ्गले उत्थान गरिदिनुको निमित्त र अबको दिनमा केही बजेट केवल पुँजीगत खर्चमा मात्रै होइन, चालू खर्चमा मात्र होइन पूँजीगत खर्च र केही जिरोहरू पनि बढाइदिनुको निमित्त म हार्दिक अनुरोध गर्न चाहन्छु र समग्रमा म यो बजेटलाई
1: माननीय अभिषेक गजुरेल समय 5 मिनट त्यसपछि माननीय जनक सिंह धामी

सम्माननीय सभामुख महोदय, यो विकासको मार्गचित्र कोर्न सक्ने सन्तुलित बजेट आएको छ, त्यसको लागि नेपाल सरकारलाई धेरै धन्यवाद। अब यो पाँच मिनटको समयमा म विशेष गरेर यो पुँजीगत खर्च र यो विकासको लागि जुन बजेट विनियोजन गरेको छ त्यो विषयमा केही आफ्ना कुरा राख्न चाहे। अब यो कुल 21 खर्ब 24 अर्बको बजेट आउँदाखेरि यो विकासको लागि पुँजीगत खर्च भनेर 4 खर्ब 31 अर्ब 10 करोड छुट्याएको छ, जुन कुल बजेटको 20.30% छ। अब धेरै नागरिकले चाहिँ के भनिरहनु भएको छ भन्दाखेरि, अब यो कर्मचारी नेताहरूको तलब भत्ताको लागि चाहिँ बजेटको कुल 60% चालु खर्च राख्ने र वित्तीय व्यवस्थापनको लागि 20% र पुँजीगत खर्च जुन हाम्रो विकासको लागि हुनुपर्ने खर्च त्यो चाहिँ करिबन 20% मात्र राख्ने, यो पुँजीगत खर्च चाहिँ किन हामीले 25% 26% चाहिँ राख्न सक्दैनौँ, चालु खर्च किन घटाउन सक्दैनौँ भनेर धेरैजना आम नागरिकले चाहिँ सोधिरहनु भएको छ। म यहाँबाट सम्माननीय सभामुख सभामुख महोदय मार्फत अर्थमन्त्रीज्यूलाई यो कुरा आम नागरिकलाई प्रष्ट पारिदिनलाई मैले अनुरोध गरेँ। र अर्को कुरा, हामीले बजेट चाहिँ राख्छौँ, अब यसपालि पनि हामीले चाहिँ विकास भनेर पुँजीगत खर्च 4 खर्ब 31 अर्ब राख्यौँ, अब हामीले यो कति खर्च गर्छौँ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण विषय हो। जस्तो अहिले पनि हेर्नुहुन्छ भनेदेखि हाम्रो विकास चाहिँ एकदमै न्यून छ यसपालिको। अस्ति हामी पूर्वाधार विकास समितिमा छलफल गरेका थियौँ, त्यहाँ चाहिँ अहिलेसम्म 30-35% मात्र पुँजीगत खर्च भएको छ भन्नुभएको छ, र असार अन्तिमसम्म हामीले गऱ्यौँ भनेदेखि 50-55% मात्र पुँजीगत खर्च हुन्छ। भनेपछि हामीले बजेट जति विनियोजन गरे पनि खर्च गर्न सकेनौँ भने त्यसले चाहिँ आम नागरिकको चाहिँ माग पुरा गर्न सक्दैन। त्यही भएर यो विषय चाहिँ गम्भीरतापूर्वक नेपाल सरकारले लिनुपर्छ। हुन त अब यो सनसेट अवधारणा ल्याइएको छ, जसले चाहिँ हाम्रो विकास निर्माणमा भएका समस्याहरूको लागि समाधान गर्नको लागि सनसेट लको अवधारणा ल्याइएको छ। त्यस्तै खरिद ऐनलाई चाहिँ फास्ट ट्र्याकमा हामीले केही सुधार पनि गरेका छौँ। भनेपछि यस्ता पहलहरू यतिले मात्र पुग्दैन, र थप हामीले चाहिँ पहल गर्नुपर्छ। अर्को वर्ष यही समयमा यहाँ उभिँदै गर्दाखेरि हाम्रो पुँजीगत खर्च 90% चाहिँ भयो, हामीले चाहिँ उपलब्धि गऱ्यौँ भनेर भन्न सक्ने वातावरण चाहिँ सरकारले बनाउनु पर्छ भनेर मैले अनुरोध गर्न चाहेँ। हुन त 100% नै खर्च गर्नुपर्ने हो, गर्नु पनि पर्छ, तर आगामी वर्ष 90% चाहिँ हामीले गर्नुपर्छ। तर त्यसको लागि चाहिँ हामीले क्लियर एक्सन प्लान गर्नुपर्छ, र त्यो एक्सन प्लानलाई हामीले मोनिटर पनि गर्नुपर्छ। अब ठुला परियोजना होइन, बुढी गण्डकी जलविद्युत आयोजना, फास्ट ट्र्याक, सिन्धुलीमा रहेको सुनकोसी मरिन डाइभर्सन प्रोजेक्ट, यस्ता खालका प्रोजेक्टलाई चाहिँ प्राथमिकतामा राखिएको छ। निजी क्षेत्रको लगानी ल्याउनको लागि लगानी मैत्री यसपालि कार्यक्रमहरू ल्याइएको छ। त्यही भएर सबै कुरा हाम्रै बजेटबाट गर्नुपर्छ भन्ने पनि छैन, हामी निजी क्षेत्र मार्फत गर्न सक्छौँ। तर त्यसको लागि फेरि पनि जुन हाम्रोले चाहिँ हामीले निजी क्षेत्रलाई आकर्षण गर्नको लागि जुन भाइबिलिटी ग्याप फन्डिङको प्रोभिजन छ, बायब्याक ग्यारेन्टीको प्रोभिजन छ, र अर्को रेभिन्यू ग्यारेन्टी, ट्राफिक ग्यारेन्टी जस्तो चाहिँ हाम्रो टुल्स छ, त्यसलाई चाहिँ हामीले स्पष्ट योजनासहित हामीले चाहिँ लागू गर्नुपर्छ। र अर्को कुरा, हामीसँग चाहिँ धेरै नियमनकारी निकाय भए र तर हाम्रो सहजीकरण गर्ने निकाय भएन। त्यही भएर खरिद प्रक्रियामा जस्तै सार्वजनिक खरिद अनुगमन कार्यालय छ, त्यसले अनुगमन गर्छ, नियमन गर्छ, तर सहजीकरण गर्नको लागि त्यस्तो खालको एउटा संस्था पनि हामीले चाहिँ बनाउनु पर्छ भन्ने चाहिँ मैले यहाँबाट अनुरोध गरेँ, ताकि कसैले टेन्डर लाउँदैछ भने टेन्डरमा त गएर मन्त्रीज्यूले नेताले सही गर्ने होइन, कर्मचारीले नै गर्ने हो। त्यही भएर स्पष्ट, कहिले कन्फ्युजन भयो भने यसलाई यसको के हो त बाटो भन्ने कुरा देखाउनको लागि त्यस्तो सहजीकरण, खास गरेर खरिदको लागि सहजीकरण गर्नको लागि हामीले कुनै एउटा निकाय बनाउनु पर्छ।

Radio N Aryan 99.1 समय को ख्याल राखौं। 3 बज्यो।

नमस्कार। प्रतिनिधि सभामा पार्टीकै सांसदको असन्तुष्टि, फुकेको बेलुन लामो समय नटिक्ने टिप्पणी, अर्थमन्त्रीलाई विज्ञ भन्ने ठाउँ नै नरहेको जिकिर। संसदमा पेश गरिने विधेयकहरूको सूची तयार पार्न छलफल शुरू, कानून मन्त्री गौतमले आज तीन मन्त्रालयसँग ब्रिफिङ लिँदै। राज्य व्यवस्था समितिका विभिन्न उपसमिति गठन, कारागार र अख्तियार कार्यालयको अवस्था बुझ्न जिल्ला खटिने। विपद व्यवस्थापनमा ड्रोन र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता, सार्वजनिक खरिद ऐनका कारण अत्यावश्यक सामग्री समयमै किन्न कठिन। पोखरा विमानस्थलबाट दुवैमा नियमित व्यावसायिक उडान शुरू हुने, टिकट बुकिङ खुला। अमेरिका र इरान बीच तनाव उत्कर्षमा, शान्ति कायम गर्न कतार र रूसको अपील। उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना, एकै परिवारका 10 जनाको ज्यान गयो। र फिफा विश्वकप फुटबलको महाकुम्भ आजदेखि शुरू, विश्वभरका फुटबल प्रेमी उत्साहित। उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका मैदानमा उत्रिँदै राखेपा उपाध्यक्ष र सदस्यहरूको पद बहाली।

0: आधारमा बजेटमाथि छलफल सुरु भएको हो। बजेटमाथिको छलफलमा बोल्दै सत्तारूढ दल राष्ट्रपाका सांसद डाक्टर अमरेश कुमार सिंहले सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेट कार्यान्वयन हुने विश्वास नभएको बताउनुभयो। कुल गृहस्थ उत्पादन जिडिपीको 32-33% कहीँ पनि बजेट नबनाउने दावी गर्दै उहाँले बजेटलाई फुकिएको बेलुनको संज्ञा दिनुभयो। सांसद सिंहले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै आपत्ति प्रकट गर्नुभयो। संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको कारण यसमा राज्य कर लगाउन नमिल्ने उहाँको तर्क छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले करका दर हेरफेर विवादमा कर्मचारीहरूलाई दोषी देखाउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले जेठ 15 गते संसदमा पेश गरेको आर्थिक विधेयकका करका दर र शुल्कमा हेरफेर भएको स्वीकार गर्नुभयो। उहाँका अनुसार त्यो अर्थमन्त्रीको नभई कर्मचारीहरूको त्रुटि थियो। कर्मचारीहरूले बिहान 4 बजे टाइप गर्दा केही कुराहरू छुटेका कारण आफू अर्थ मन्त्रालयको अभिभावक भएकोले यो त्रुटिको जिम्मेवारी आफूले लिएको वाग्लेको भनाइ छ। उहाँले जेठ 17 गते नै त्रुटि सुधारका लागि संसद सचिवालयमा निवेदन पठाइसकेको पनि जानकारी दिनुभयो। तर विपक्षी दलहरूले सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्ने अवसर पाउनु अघि नै 5 बुँदे त्रुटि सुधारको पत्र कुन कानुनी आधारमा पठाइयो भनेर प्रश्न गरेका छन्। अर्थमन्त्रीले यो प्रश्नको स्पष्ट जवाब दिनु भएन। अर्थमन्त्री वाग्लेले यो विवादलाई राष्ट्रिय स्वतन्त्र पार्टीको जनादेश पचाउन नसके पक्षहरूले प्रधानमन्त्री र आफूलाई लाञ्छित गर्ने प्रयास भएको राजनीतिक आरोप भने लगाउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न असहाय र बिमारिसी नागरिकहरूलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल कार्यविधि 2083 अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% शैया विपन्न वर्गका बिरामीका लागि अनिवार्य रूपमा छुट्याउनु पर्नेछ। यो कार्यविधि स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय मार्फत स्वीकृत गर्नुभएको हो। निशुल्क शैयामा भर्ना भएका बिरामीले शैया, चिकित्सक परामर्श, शल्यक्रिया प्रयोगशाला परीक्षण र उपचारका लागि आवश्यक औषधि सहित अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवा निशुल्क पाउनेछन्। यी बिरामीलाई शुल्क तिरेर उपचार लिने बिरामीसँग कुनै पनि भेदभाव गर्न पाइने छैन। यो सुविधा पाउन इच्छुक बिरामीले विपन्न परिचय पत्र, स्थानीय तहको सिफारिस र प्रहरीको मुशुल्का पेश गर्नुपर्नेछ। आकस्मिक अवस्थामा स्व घोषणा फारम भरेरै सेवा लिन सकिनेछ, तर डिस्चार्ज हुनु अघि आवश्यक कागजात बुझाउनु पर्नेछ। मन्त्रालयले सञ्चालनमा ल्याएको फ्री हेल्थ पोर्टल मार्फत कुन अस्पतालमा कति निशुल्क शैया खाली छन् भन्ने जानकारी सर्वसाधारणले सहजै हेर्न पाउनेछन्। निशुल्क शैयामा रहेका बिरामीबाट कुनै पनि प्रकारको शुल्क लिएमा वा पोर्टलमा गलत जानकारी दिएमा सम्बन्धित अस्पतालको सञ्चालन अनुमति रोक्का वा खारेजीसम्मको कारवाही हुने कार्यविधिमा उल्लेख छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ 4.5 महिना अघिको तुलनामा 27% घटेको छ। यसअघि 2026 जनवरी 28 तारिकमा विश्व बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च प्रति अंश $5,589 पुगेको थियो। आज प्रति अंश $4,082 कारोबार भइरहेको छ। बितेको 1 महिनामा मात्रै सुनको भाउ झन्डै 13.5% घटेको छ। तर 1 वर्ष अघिको तुलनामा भने अहिले सुनको मूल्य 20% बढी हो। सुनको भाउ 2025 मात्रै 60% भन्दा धेरै बढेको थियो। 2026 शुरूमा पनि अत्यधिक बढेको सुनको भाउ पछिल्लो महिना लगातार घटिरहेको छ। अमेरिकामा बढ्दो मुद्रास्फीतिको कारण त्यहाँको केन्द्रीय बैङ्क फेडले ब्याज दर उच्च राख्न सक्ने अनुमानका कारण सुनको भाउ घटेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्। सामान्यतया सुनलाई सुरक्षित लगानी मानिए पनि उच्च ब्याज दर हुँदा सुनमा आकर्षण घट्ने गर्दछ। तर मध्य पूर्वको भू राजनीतिक तनाव, ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी ऋणको उच्च स्तर तथा दीर्घकालीन मुद्रास्फीति जोखिमले तत्कालै धेरै घट्ने सम्भावना भने कम रहेको विश्लेषकहरू बताउँछन्। नेपाली बजारमा आज सुन प्रति तोला 2,86,700 रुपियाँमा किनबेच भइरहेको छ। नेपाली बजारमा गएको माघ 15 गते सुनको भाउ 3,39,300 रुपियाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556493333 4935555।
0: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समयसीमा आज मध्यराति सकिने भएको छ। पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आजै राति 12 बजेभित्र सदस्यता अध्यावधि गरिसक्न सबै क्रियाशील सदस्यहरूलाई आग्रह गर्नुभएको छ। पार्टीका अनुसार अध्यावधि गर्न योग्य कुल 7,82,209 सदस्य मध्ये अहिलेसम्म 4,57,000 भन्दा बढीले एनसिआइडी प्राप्त गरिसकेका छन्। 1,24,000 बढीले अत्यावधिक फार्म पेश गरिसकेका छन्। तोकिएको समय सीमाभित्र सदस्यता अध्यावधि गर्नेहरू मात्र नेपाली काङ्ग्रेसको आउँदो 15 महाधिवेशनमा सहभागी हुन पाउने काङ्ग्रेसले जनाएको छ। अब विदेशको खबर। हर्मुज जलमार्ग नजिकै रहेको ओमानको खाडीमा अमेरिकी सैन्य आक्रमणमा परेर 3 भारतीय नागरिकको ज्यान गएको छ। तेल ट्याङ्करमा भएको आक्रमणमा परेर हराएका 3 शव फेला परेको भारतका बन्दरगाह तथा ढुवानी मन्त्री सर्बानन्द सोनोवालले जानकारी दिनुभयो। अमेरिकी आक्रमणमा परेका भारतीयहरूलाई ओमानी सेनाले उद्धार गरेको थियो। यस घटनापछि भारत सरकारले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर कडा आपत्ति जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार पलाउको झण्डा बोकेको ट्याङ्करले इरानबाट तेल ढुवानी गरेर नाकाबन्दी उल्लङ्घन गरेकाले पटक पटक चेतावनी दिएर पनि चालक दलले व्यवस्था गरेपछि आक्रमण गरिएको हो। फारस खाडी र ओमानको खाडीलाई जोड्ने एउटा साँगुरो पानीको बाटो नै हर्मुज जलमार्ग हो। यो संसारको सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्ग मध्येको एक हो। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि हर्मुज जलमार्गमा तनाव उत्पन्न भएको छ। अप्रिलमा दुवै पक्षीय युद्ध विराममा सहमत भए पनि पुनः सैन्य तनाव बढ्दो क्रममा रहेको छ। अमेरिकाले अप्रिल 13 इरानी बन्दरगाहको नाकाबन्दी सुरु गरेकामा अहिले थप आक्रमण जारी रहेको छ। अब खेल खबर। आज मध्यरातिदेखि सुरु हुने फिफा विश्वकप फुटबल 2026 जलवायु परिवर्तनले गम्भीर असर पार्ने देखिएको छ। संयुक्त राष्ट्रसङ्घले यस वर्षको प्रतियोगितामा अत्यधिक गर्मी एक प्रमुख र निर्णायक कारण हुने चेतावनी दिएको छ। जर्मनीको बोनमा जारी 10 जलवायु सम्मेलनका क्रममा राष्ट्रसङ्घले बढ्दो विश्वव्यापी तापक्रमको प्रत्यक्ष प्रभाव मैदान, स्ट्यान्ड र सबै आयोजक सहरहरूमा देखिने बताएको छ। प्रतिवेदन अनुसार यस विश्वकपमा झन्डै 25% अर्थात् 4 मध्ये 1 खेल अत्यधिक गर्मीमा हुन सक्छ। खेलका क्रममा मैदानमा रहने खेलाडीहरूले तत्काल चिकित्सा सुविधा पाउनेछन्, तर रङ्गशालामा आउने दर्शकहरूका लागि कुनै विशेष व्यवस्था गरेको छैन। संयुक्त राष्ट्रसङ्घीय जलवायु एजेन्सीले रङ्गशाला बाहिरको वातावरणप्रति सबैभन्दा ठूलो चिन्ता व्यक्त गरेको छ। फ्यान जोन, टिकट लाइन, यातायात मार्ग र खेल अघि पछिका बाहिरी कार्यक्रमहरूले मानिसहरूलाई खतरनाक गर्मीको लहरमा पार्न सक्ने जनाइएको छ। 23 संस्करणको यस विश्वकपको उद्घाटन खेलमा आज राति 1 मेक्सिको र दक्षिण अफ्रिका खेल्दैछन्। पहिलो पटक अमेरिका, क्यानाडा र मेक्सिको 3 संयुक्त रूपमा आयोजना गरेको यस प्रतियोगितामा पहिलो पटक 48 टोली सहभागी छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा बजेटमाथि छलफल सुरु, करका दर हेरफेरमा अर्थमन्त्रीद्वारा कर्मचारीलाई दोष, विपन्न असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क शैयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने, अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा तीव्र गिरावट, नेपाली बजारमा पनि 2 दिनमै 15,000 रुपियाँभन्दा धेरैले घट्यो, ओमानको खाडीमा अमेरिकाले आक्रमण गर्दा 3 जना भारतीयको ज्यान गयो, भारतको कडा आपत्ति, र यस वर्षको विश्वकप फुटबलमा अत्यधिक गर्मीको चिन्ता।

0: So this FM 93.2 MHz.
1: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरि का 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युइन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
2: यही ज्येष्ठ 24 गते देखि 30 गते सम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
3: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
4: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
3: मैरी नगरपालिका बसन्तपुर चितवन।
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारे।
6: 352-5243
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। नेपालको सरकारी अस्पतालमा पहिलो पटक रोबोटिक शल्यक्रिया सुरु हुने भएको छ। बागमती प्रदेश सरकारले भक्तपुर अस्पतालमा यो अत्याधुनिक प्रविधि भित्र्याउने निर्णय गरी बोलपत्र आह्वान गरिसकेको छ। रोबोटिक शल्यक्रिया भनेको रोबोट आफैले गर्ने नभई चिकित्सकले रोबोटलाई नियन्त्रणमा राखी गर्ने उन्नत प्रविधि हो। यस प्रविधि मार्फत विश्वको जुनसुकै ठाउँमा बसेका विशेषज्ञ चिकित्सकले नेपालका बिरामीको शल्यक्रिया गर्न सक्नेछन्। भक्तपुर अस्पतालमा यस प्रविधिबाट हर्निया, पेट र आन्द्राको ट्युमर, पत्थरी, पाठेघरको ट्युमर, मृगौला, प्रोस्टेट तथा बाल चिकित्सा सम्बन्धी जटिल शल्यक्रिया सेवा सञ्चालन हुनेछ। यस प्रविधिको मुख्य फाइदा पेटमा ठूलो चिरफार नगरी साना पल मात्रै पार्ने हुँदा बिरामीलाई दुखाइ कम हुन्छ, अस्पताल बस्ने समय र खर्च दुवै घट्छ। मेडिकल काउन्सिलले काठमाडौँको बालोटारमा रहेको मारिया अस्पताल बन्द गरेको छ। अनुगमनको क्रममा गैर कानुनी रूपमा सञ्चालन भएको पाइएपछि सिलबन्दी गरेर अहिलेलाई बन्द गरेको काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो। बिना अनुमति सञ्चालनमा रहेकाले अस्पतालका सञ्चालकमाथि कारवाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँमा पत्रचार गरेको पनि उहाँले जानकारी दिनुभयो। बितेको 24 घण्टामा 2,297 गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। उनीहरूबाट 20,21,000 रुपियाँ जरिवाना सङ्कलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाडी चलाउने 103 जना, नियम विपरीत राइड सेयरिङ गर्ने 134 जना, सङ्केत बत्ती उल्लङ्घन गर्ने 102 जना, तीव्र गतिमा गाडी चलाउने 108 जना कारवाहीमा परेका छन्। यसै गरी लेन अनुशासन पालना नगर्ने 141 जना, निषेधित क्षेत्रमा हर्न बजाउने 186 जना, सडक पेटीमा गाडी पार्किङ गर्ने 158 जना, एकतर्फी सडकमा गाडी चलाउने 77 र अन्य नियम पालन नगर्ने 1,288 जना चालक कारवाहीमा परेका हुन्। र वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै ठगी गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर 9 घर भई काठमाडौँको चन्द्रागिरी नगरपालिका 4 बस्ने 54 वर्षकी निर्मला कुमारी श्रेष्ठ रहेकी छन्। निर्मलाले अमेरिका पठाइदिने भन्दै एकजनाबाट 38,50,000 रुपियाँ लिएर सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले काठमाडौँ महानगरपालिका नम्बर बाह्रबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग तहसल पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अन्तर्राष्ट्रिय बजारमा सुनको भावमा तीव्र गिरावट, नेपाली बजारमा पनि 2 दिनमै 15,000 रुपियाँभन्दा धेरैले घट्यो। भक्तपुर अस्पतालमा रोबोटिक शल्यक्रिया सञ्चालनमा ल्याउने तयारी, बिरामीलाई दुखाइ कम हुनुका साथै अस्पताल बसाएर खर्च दुवै घट्ने। र काठमाडौँ उपत्यकामा 24 घण्टामा 2,297 जना चालक ट्राफिक कारवाहीमा। अहिले 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

रूपमा राखिएको छ। अर्को नागरिक उड्डयन प्राधिकरणको विखण्डन, यसलाई चाहिँ दुई रूपमा नियमन र नियामक र अब यसको सञ्चालन गर्ने निकायहरूलाई फरक फरक भूमिकामा लैजाने कुराहरू पहिलादेखि उठिराखेको थियो, यसले विषयमा सम्बोधन गरेको छ भने निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति अर्को क्रमगतता हो। अर्को चाहिँ राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनीको अवधारणा र लगानी एक्सप्रेस सञ्चालित रुट पनि अर्को क्रमगतको रूपमा यसमा राखिएको छ भने विगतका केही कुराहरूलाई पनि क्यारी ओभर गरेको छ। यसलाई नराम्रो रूपमा पहिला सरकारले केही गराएको थिएन भन्ने अथवा चाहिँ यसलाई गर्यो भन्ने हिसाबले हेर्ने भन्दा पनि राम्रा कुराहरूलाई निरन्तरता दिएको छ, सम्मानको रूपमा पनि हामीले हेर्नुपर्छ। यसमा विशेष गरेर स्वास्थ्य बिमाको विस्तारको कुरा उल्लेख्य छ र 3 वर्षमा यसलाई 90% जनताहरूको स्वास्थ्य बिमा गर्ने कुरा गरिरहेको छ। तर योभित्र भएका अनियमितताका कुराहरू र अव्यवस्थापनका कुराहरूलाई विशेष रूपमा सम्बोधन गर्न जरुरी छ र अहिले विनियोजित बजेटबाट नै अहिले चाहिँ व्यापक रूपमा नागरिकहरूको स्वास्थ्य बिमालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने लाग्छ। कार्यान्वयनको विषय चाहिँ महत्त्वपूर्ण छ, अनियमितताको कुराहरूलाई विशेष रूपमा हेरिनुपर्छ र विशेष गरेर अर्को चाहिँ राष्ट्रिय गौरवको योजनाहरू, उत्पादनमा आधारित कृषि अनुदानको कुरा, डिजिटल नेपाल फ्रेमवर्कको कुरा, सामाजिक सुरक्षाको कुराहरू चाहिँ यसमा उल्लेख गरिरहेको छ भने बजेटले अलिकति एउटा नउठेको कुरा मलाई भन्न मन लागेको कुरा चाहिँ के छ भने यो विशेष गरिकन मध्यम वर्गको विस्तारको कुरा गरिरहेको छ। मध्यम वर्गको विस्तार चाहिँ निम्न वर्गको उत्थान बिना मध्यम वर्गको विस्तार सम्भावना छैन। मध्यम वर्गको विस्तारको निमित्त अहिले जुन रोजगारी सिर्जनाका कुराहरू गरिरहेछ, पूर्वाधार निर्माणका कुराहरू गरिरहेछ, जलविद्युत आयोजनाहरूमा लगानीका कुराहरू गरिरहेछ, यसले रोजगार सिर्जना गर्छ र मध्यम वर्गको अलिक आर्थिक उन्नति बढाउन सक्छ र निम्न वर्गको आर्थिक उन्नति बढ्न सक्छ र यसले चाहिँ मध्यम वर्गको विस्तार गर्न सक्छ र संविधानले अवधारणा राखेको समाजवादतर्फ उन्मुख समाज निर्माणको निमित्त निम्न वर्गको पुँजीको विकास, निम्न वर्गको पुँजीको विकासबाट मध्यम वर्गको विस्तार गर्दै हामी समाजवादतर्फ चाहिँ उन्मुख हुन सक्छौँ भन्ने लाग्छ। र महत्त्वपूर्ण कुरा यहाँ नउठेको कुरा चाहिँ एउटा के छ भने सरकार केन्द्रको मात्रै होइन, प्रदेशले विनियोजन गर्ने बजेट र स्थानीय सरकारले विनियोजन गर्ने बजेटमा केन्द्रको प्राविधिक सहयोग असाध्यै महत्त्वपूर्ण छ र स्थानीय सरकारको क्यापासिटी डेभलपमेन्टमा इन्भेस्टमेन्ट गर्ने अवधारणाले पनि

0: व्ययमाथिको छलफलमा हामी छौँ। सबैभन्दा पहिला म अर्थमन्त्रीज्यूलाई वर्तमान आर्थिक चुनौतीका बीच राजस्व परिचालन, कर प्रणाली सुधार, उत्पादन प्रवर्धन र सामाजिक क्षेत्रको वित्तीय आधार सुदृढ गर्ने उद्देश्यसहित यो विधेयक प्रस्तुत गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु। हामीहरूलाई सधैँ व्ययमा चासो छ, आयमा निकै कम चासो छ। धेरैभन्दा धेरै निशुल्क वा कम शुल्कमा सरकारले सुविधा दिनुपर्छ भन्ने आम जनभावना छ। गुणस्तर बिनाकै निशुल्क भए पनि हामी कतिपय अवस्थामा खुसी भइरहेका हुन्छौँ, तर सरकार कुनै सेवा निशुल्क दिइरहँदा कतै न कतैबाट त्यसको लागत उठाउनै पर्छ, शुल्क तिर्नै पर्छ। र यसपटक त्यो कुरा आम जनतालाई स्पष्ट रूपमा बुझाउने प्रयास भएको छ। तसर्थ म माननीय अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेज्यूलाई मिठो असत्य नबोली तितो सत्य राखिदिनु भएकोमा धन्यवाद दिन चाहन्छु। सभामुख महोदय, सरकारले 21 करोड 14 लाख रुपियाँको बजेट प्रस्तुत गरेको छ। कर्मचारीहरूको तलब वृद्धि, आयकरको न्यूनतम सीमा 10 लाख रुपियाँ कायम गर्ने व्यवस्था तथा उत्पादन, रोजगारी र आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्यसहित प्रस्तुत बजेटले आगामी वर्ष वृद्धिको अपेक्षा गरेको छ। यो नै गजब कुरा छ, यतिसम्मको त सपना देख्नै पर्ने थियो हामीले। सभामुख महोदय, म एक आमाको हैसियतले पनि एउटा विशेष रूपमा उठाउन चाहन्छु। मलाई लाग्छ बालबालिकाहरूमा राज्यको लगानी अझै पर्याप्त हुन सकिरहेको छैन। यद्यपि राज्यसँग सीमित स्रोत साधन छन् भन्ने यथार्थ पनि हामी सबैलाई थाहा छ, तर भविष्यमा लगानी गर्ने सबैभन्दा प्रभावकारी क्षेत्र बालबालिका नै हुन्, जसका लागि गर्भवती एवं सुत्केरी महिलाका लागि पनि विशेष ध्यान दिइनै पर्छ। तलबी सुत्केरी विधा बढाउनेदेखि लिएर हरेक कार्यस्थलमा दिवा शिशु केन्द्र स्थापनाको लागि पनि बजेटले प्राथमिकीकरण दियोस् भन्ने मेरो जोरदार माग छ। सँगसँगै सभामुख महोदय, प्रजनन दर 1.9 पुग्नु केवल ढिलो विवाहको कारण मात्र होइन होला, यसको लागि राज्यले के कसो कार्य अहिलेदेखि गर्ने भन्ने कुरा पनि बेलैमा सोच्नु पर्छ कि। अर्को कुरा, आइभीएफ जस्तो विज्ञानको वरदानलाई आज केवल पैसा आर्जन गर्ने कामको रूपमा दम्पतिहरूमाथि डर र त्रासको नेक्सस फैलिएको रियालिटी हामीहरू समक्ष छ। यसको लागि गहिरो अनुसन्धान अध्ययन गर्नको लागि पनि बजेट आवश्यक छ। म यसपालिको बजेटमा फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनको स्थापना गर्नुलाई आम नागरिकको हितमा भएको सबैभन्दा महत्त्वपूर्ण पाटो मान्दछु। विशेष गरी शिशु तथा साना बालबालिकाका लागि बजारमा पाइने खानेकुरा, प्रयोग गर्ने डाइपरदेखि लिएर समग्र सामग्रीको सशक्त रूपमा स्ट्यान्डर्ड टेस्ट हुनुपर्छ भन्नेमा विश्वास राख्दछु। सभामुख महोदय, अघिल्लो पालिको बजेट वक्तव्य पनि मैले यसो गएर सुनिरहेको थिएँ। त्यहाँ भनिएको के थियो भनेदेखि, राजनीतिक अस्थिरताको कारण विकासमा बाधा पर्यो भनिएको थियो। तसर्थ यसपालि आम नागरिकले सशक्त रूपमा झन्डै 2/3 बहुमत हामीलाई दिएकै हुन्। त्यसकारणले नो इफ नो बट यो सरकारले अघि बढ्नै पर्छ, नागरिकलाई महसुस गर्न योग्य सुशासन विकास दिनै पर्दछ। अन्त्यमा सम्माननीय सभामुख महोदय, यस घरिमा म यस सदनमा हामी जनताबाट अनुमोदित भएर आएका तर पहिलोपटक संसदीय व्यवस्थामा रहेकाले अनुभव अलि पुगेको छैन, तसर्थ हामीलाई ट्रेनिङका लागि पनि बजेट छुट्याइयोस् भन्ने चाहिँ म जोरदार अपिल गर्न चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य पुनम कुमारी अग्रवाल, समय 4 मिनट।
2: सम्माननीय सभामुख महोदय, आर्थिक वर्ष 2083-84 बजेटमा सेयर बजार, एनआरएनको लगानी जस्ता व्यवस्थाले सकारात्मक सन्देश दिएको छ। नयाँ प्रविधि, डिजिटल अर्थतन्त्रलाई प्राथमिकता दिँदै सरकारले विकासको बजेट विनियोजन गरेको छ, जुन निकै उत्साहजनक पक्ष हो। 273 प्रकारका कच्चा पदार्थमा भन्सार शुल्क कटौती, अन्त शुल्कमा गरिएको व्यापक परिवर्तन, भन्सारमा गरिएको तहगत सहजीकरण, व्यक्तिगत आयमा 10 लाखको सीमा तथा इन्कम ट्याक्सलाई 39% घटाएर 29% ल्याउनु

0: लगानीको लागि एक द्वार प्रणाली राजस्व अनुसन्धानको खारेजी जस्ता व्यवस्थाले बजारमा लगानीको वातावरण सुधार तथा अर्थतन्त्र चलायमान बनाउन ठूलो भूमिका खेलेको छ। यसमा हामी सबै आश्वस्त छौँ। त्यति मात्र नभएर सरकारले निजी क्षेत्रलाई विकासको सहयात्री भन्नुमा अझ धेरै गौरव महसुस भएको छ। तर सम्मान्य सभामुख महोदय, केही जनताका दैनिकीसँग जोडिएका समस्या मैले सम्मान्य सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउनै पर्छ। हजार मेगावाट बिजुली उत्पादन गर्दै गर्दा आम उपभोक्तालाई 50 युनिट माथिको विद्युत उपयोगमा भ्याट लगाउनु जनतामाथि भार हो। म पूर्णतः सहमति देखाउँछु कि राज्यले नागरिकलाई दिने सेवा सुविधा करबाटै सम्भव छ। तर सम्मान्य सभामुख महोदय, विद्युतमा पहिला नै समयमा बिल भुक्तानी नगरेर ठुलो जरिवाना लाग्ने गरेको अवगतै छ। तसर्थ यसमाथि पूर्ण विचार गरियोस् भनेर म अनुरोध गर्न चाहन्छु। शिक्षा र स्वास्थ्यको कुरा गर्दै गर्दा निजी विद्यालय तथा निजी अस्पताल रोज्नु बिमारी र विद्यार्थीको इच्छा नभई बाध्यता हो। सरकारी अस्पतालमा दरबन्दी कम र बिमारीको चाप बढी छ। सरकारी विद्यालयमा आज पनि वेल फेसिलिटेटेड र वेल इक्विप्ड छैन। त्यसैले शिक्षा र स्वास्थ्यमा कर थपिएर जनताको दैनिकी झन कष्टकर हुने देखिन्छ। तसर्थ म सम्मान्य सभामुख मार्फत सरकारलाई बेसिक कुरामा जनतालाई अब यो देशमा नागरिक सरकार छ भन्ने कुरामा प्रत्यक्ष अनुभूति दिन विनम्र अनुरोध गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, अमेरिकी इरान युद्धका कारण विश्व बजार नै तहस नहस भइरहेको अवस्था छ। हाम्रो मुलुक नेपाल पनि त्यसबाट अछुतो छैन। अहिले खेती किसानीको समयमा त्यसको प्रत्यक्ष असर देख्दै आएका छौँ। बजारमा रासायनिक मलको चरम अभाव छ। बिग्रिदो माटोलाई सुधार गर्न, स्वस्थ खाना उत्पादन गर्न, पर्यावरणलाई दूषित हुनबाट बचाउन, मानिस र जीव जन्तुलाई रोगबाट बचाउनका साथै रासायनिक मलको अभावलाई कम गर्नको निम्ति किसानलाई अर्ग्यानिक खेतीतर्फ आकर्षित गर्न यो सुनौलो अवसर पनि थियो। तर यो कुरा बजेटमा समेटिन नसकेको महसुस भयो। यस बजेटमा नेपाल सरकारले आर्थिक वर्ष 2082-83 नीति तथा कार्यक्रमको बुदा नम्बर 14, 15, 16, 17 बेहोरा बजेटमा समावेश नभएको देखियो। बुदा नम्बर 19 माटोको स्वास्थ्य सुधार गर्न जैविक तथा प्रारम्भिक मलमा अनुदानको व्यवस्था गर्ने भनिएको पनि बजेटमा कुनै सम्बोधन भएको देखिएन। तसर्थ आर्थिक रूपमा विपन्न कृषकलाई प्रोत्साहन दिन 2 करोडसम्म कृषि तथा पशुजन्य उत्पादनमा दिइने 40% प्रोत्साहनलाई आर्थिक विपन्न कृषकलाई प्रोत्साहन दिन उपयुक्त होला भनेर सरकारको ध्यान आकर्षण गराउन म सरकार सभामुख मार्फत विनम्र अनुरोध गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा मान्य सदस्यहरूले बोल्ने क्रम यहीँ समाप्त भएको जानकारी गराउँछु। मान्य सदस्यहरू, अब अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा मान्य सदस्यहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु।

som meneni savamok modai. Hizo ra aaja gari dherai manya samsadjiwar le darjanau samsadjiwar le afno bahumulya tippaniharu sujavharu dinu bhayeko cha ma sabai ekmusta sabailai dhanyabad dina chahanchu. Budget ko rupantaranakari atma bare kehile afaile maulik dhangale byakhya garidinu bho र मलाई पनि त्यसले प्रकाश पार्ने कसरी बुझाइ हुँदो रहेछ भन्ने कुरा साथै खुसी पनि लाग्यो र मूलत विपक्षी सांसदहरूले पनि राम्रा कुरालाई राम्रा भनेर भन्नुभयो र आफ्ना रचनात्मक सुझाव सृजनात्मक चाहिँ टिप्पणीहरू गरिदिनु भएको छ. विगतका केही वर्षहरूमा आफैले पनि आलोचनात्मक टिप्पणी गर्दै आएको हुनाले आफ्नै बजेटको पनि आलोचनात्मक टिप्पणी गर्न गर्न म उद्यत छु, तर अहिले त्यतातिर जान परेन. मूलत अब इलेक्सन्स ह्याभ कन्सिक्वेन्सेस, यो मैले पहिला पनि भनेको थिएँ. निर्वाचन भइसकेपछि 5 वर्षको लागि एउटा म्यान्डेट प्राप्त भएपछि त्यसै अनुसार हामी चल्नुपर्ने हुन्छ. जनताले अनुमोदन गरेको एजेन्डा, मूलत हामीले वाचापत्रमा उल्लेख गरेका विषयहरूलाई नै ग्रहण गरेर त्यसलाई वैधताको एउटा सूत्र मानेर नै हामी अगाडि जानुपर्ने हुन्छ. निर्वाचन अगाडि हाम्रो वाचापत्रमा हामीले 5 थिमलाई असाध्यै प्रधानताका साथ उठाएका थियौँ. सुशासनको विषय, यसमा हामी निर्मम हुन्छौँ. दोस्रो, मध्यम वर्गको विस्तार, यसमा ठुलो भ्रम छर्न खोजिएको छ. मध्यम वर्गको विस्तार कसरी हुन्छ? निम्न आय भएका मानिसहरूलाई मध्यम वर्ग बनाएर हुने हो नि? त्यसैले भएको मध्यम वर्ग त यसै पनि छँदैछ नि. समृद्ध क्लासलाई तल झारेर पनि राम्रो भएन विकास. भनेपछि विस्तार भनेकै तलकै मानिसहरूलाई माथि लगेर गर्ने भन्ने हो. कनेक्टिभिटीमा, बहुआयामिक कनेक्टिभिटी, सन्निकटताको एजेन्डा हामीले बजेटको सिद्धान्त तथा प्राथमिकता पनि उल्लेख गरेका थियौँ. ऊर्जा, सडक, डिजिटल सबै कुराहरूमा, हवाई, एभिएसन सबैमा ठुलो प्राथमिकता राखेका थियौँ. अर्को थियो काम, काम, काम, रोजगारी, रोजगारी, रोजगारी. तर रोजगारी कहाँबाट आउँछ? इकोनोमिक ग्रोथबाट आउँछ. इकोनोमिक ग्रोथ ल्याउनको लागि के गर्नु पर्यो? प्राइभेट सेक्टरलाई हामीले बढावा दिनु पर्यो भन्ने थियो. र पाँचौँ चाहिँ अब झन्डै झन्डै 3 करोडमा 1 करोड नेपालीहरूकै ग्लोबल फुटप्रिन्ट भइसकेको अवस्था, धेरैजना बाहिर बसिरहेको अवस्थामा प्रवासका मुद्दाहरूलाई पनि हामीले प्रधानता दिनुपर्छ भन्ने थियो. यो 5 हामीले फोकस गरेका थियौँ, तर यसको विस्तृत व्याख्या वाचापत्रमा छँदै थियो. त्यसलाई जनताले त्यो विपुल जनादेश मार्फत अनुमोदन गरेपछि त्यसैमा अडिग भएर अगाडि जानुपर्ने एउटा लोकतान्त्रिक मर्म नै हो. अब मैले बुझेको भाषा अथवा मेरो पार्टीको जस्तो एजेन्डा आइदिएन भनेर गुनासो गर्ने ठाउँ त रह्यो, तर 5 वर्षसम्मलाई चाहिँ हाम्रो अर्जुन दृष्टि भनेको हामीले नै गरेको वाचा र जनताले अनुमोदन गरेको एजेन्डालाई नै हो भनेर त्यसप्रति असाध्यै वफादार रहेर हामीले कार्यक्रमहरू अगाडि बढाएका छौँ. त्यसैले 100 शासकीय सुधार, नीति कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेट, यो सबै चाहिँ एउटा अभूतपूर्व कन्सिस्टेन्सी छ, एउटा सङ्गति छ यसमा. यसलाई त्यही कोणबाट हेरिदिनु हुन म माननीय सांसदज्यूहरूलाई धन्यवाद दिन चाहन्छु. यति भन्दै गर्दा पनि हाम्रो विगत 30-40 वर्षको राजनीति अलि वाम प्रेरित नै थियो र त्यो भाष्य इत्यादिमा एउटा गढेर पनि बसेको छ. त्यसबाट हामीले प्रेरणा पनि लिएका छौँ. र संविधान खिलाफ भयो कि भन्ने कुराहरू त्यो बिल्कुल गलत छ. समता, इक्विटीलाई हामीले केन्द्रबिन्दुमा राखेका छौँ. ग्रोथको कुरा गर्दै गर्दा पनि ग्रोथ विथ इक्विटीका कुराहरू छन्. समन्यायिक, समुन्नति, समृद्धिका कुराहरू गरेका छौँ. त्यसैले ठ्याक्कै समाजवाद भन्ने शब्द नपर्दा त्यसमा पनि हामी जोगिएर, मैले पहिला पनि व्याख्या गरेको थिएँ, समाजवादका 2 बुझाइ हुन्छन्. एउटा लोकतान्त्रिक धारबाट इक्विटीतिर नै डोरिने हो. अर्को सोसियलिज्मको डेफिनेसनले चाहिँ उत्पादन, वितरण, विनिमयका स्रोत साधनहरूमा सम्पूर्ण राज्य शक्तिको स्वामित्व, त्यो बुझाइ चाहिँ हामीले मानेका छैनौँ. र मलाई लाग्छ संविधानले पनि त्यता गएको छैन, तर त्यो अस्पष्टता नरहोस्, त्यो अन्योल नरहोस् भनेर हामीले समता, इक्विटीको एजेन्डालाई वर्ग, लिङ्ग, क्षेत्र, हरेक कोणबाट त्यसलाई न्याय गर्ने गरेर अगाडि बढेका छौँ. अब यति भन्दै गर्दा कतै गरिबहरू यहाँ अटेनन् कि, मध्यम वर्ग भनेको यसको बुझाइ पनि अलि इन्कम्प्लिट भयो कि भन्ने कुरा, कृषिका कुराहरूमा यहाँहरूले यथेष्ट ध्यान दिनुभएको छ, मेरो ध्यान आकर्षण गर्नुभएको छ, र श्रमको बारेमा पनि हाम्रो सोच के हो र कुन मर्म स्पिरिटका साथ यो बजेट आएको भन्ने कुरा
मैले पनि असाध्यै गम्भीरतापूर्वक टिप्पणीलाई लिएर र मूलत विपक्षी सांसदहरूले यस यी विषयहरूमा राख्नुभएको चासोलाई मैले न्याय गर्नुपर्छ भनेर मैले लेखेरै लिएर आएको छु। त्यसैले यी चारवटा कुरा चाहिँ यो सैद्धान्तिक धरातलको बारेमा अलि उन्नत बुझाइ भयो भने यो बजेटको चाहिँ दर्शन बुझ्न सकिन्छ कि जस्तो मलाई लाग्छ। म त्यसैले दुई पेज चाहिँ म यो चारवटा बुँदामा म पढेर सुनाउँछु, त्यसपछि म अन्य विषयहरूको म सम्बोधन गर्नेछु। अर्थतन्त्रको यथार्थ मध्यम वर्ग र निजी क्षेत्र। अहिलेको अर्थतन्त्र कस्तो छ? अहिलेको अर्थतन्त्र केही वर्षदेखि नै भनौँ मूलत कोभिडपछि यो तङ्ग्रिन सकिरहेको अवस्था छैन। अघि माननीय विदुषी राणाले आफै पनि उद्यमी भएर उहाँले राख्नुभएको थियो, लिमा अधिकारीले पनि उहाँहरू उद्यम व्यवसायसँगै डिल गरेर आउनुभएको हुनाले यी कुराहरू चाहिँ उठाउनु पनि भएको छ। नेपालको अर्थतन्त्र विगत केही वर्षदेखि कमजोर माग एग्रिगेट डिमान्ड कोल्याप्स भएको अवस्था हो। एपिक आउट माइग्रेसन छ, एउटा शिथिलता छ, कन्फिडेन्स आउन सकेको छैन। यो कमजोर मागलाई एग्रिगेट डिमान्डलाई झकझक्याउनु पर्ने अहिलेको आवश्यकता हो। निजी लगानीमा सुस्तता छ र आर्थिक गतिविधिमा मन्दीको अवस्थाबाट गुज्रिरहेको छ र यो अवस्थामा यो डिमान्डलाई पुनर्जीवित गर्ने कार्यक्रम ल्याउँदा त्यसलाई केवल अब मध्यमवर्ग मुखी वा सहरी भनेर व्याख्या गर्नु चाहिँ यथार्थपरक हुँदैन। मध्यमवर्गको क्रय शक्ति बढ्दा घट्दा उद्योग, व्यापार, सेवा, पर्यटन, रोजगारी सबै प्रभावित हुन्छन्। त्यसैले अर्थतन्त्रलाई पुनः चलायमान बनाउन मध्यमवर्गको आत्मविश्वास, निजी क्षेत्रको त्यो भरोसा र राज्यको पनि खर्च गर्ने क्षमता पुनस्थापित गर्नु आर्थिक पुनरुत्थानको आवश्यक शर्त हो। कुनै विशेष वर्गलाई सुविधा दिने विषय यो होइन। त्यसैले यदि हामीले अहिलेको समस्याको करेक्ट डायग्नोसिस गर्यो भने त्यो करेक्ट डायग्नोसिस गरेर त्यसको सोल्युसन पनि ल्याउनु पर्ने हुन्छ। त्यसैले यो निजी क्षेत्र ओझेलमा परिएको थियो, भाषणहरूमा आइ नै राखेको थियो, त्यसैले अलिकति अपफ्रन्ट भएर हामीले प्रमोट गर्न खोजेकै हो। तर त्योभन्दा पनि पछाडि निजी क्षेत्रप्रतिकै विशेष मायाभन्दा पनि अहिले डिमान्ड कोल्याप्स भएको अवस्थामा कसरी कन्फिडेन्स रिइन्स्टिल गर्ने भन्ने कोणबाट हामीले अगाडि आएका हौँ। र एउटा सत्य चाहिँ के हो भने दार्शनिक कोणबाटै पनि नीतिगत रूपमा हामीले एउटा दोहोरो चरित्र, हाम्रो डबल स्ट्यान्डर्ड त्यागेकै हो। एकातिर राज्यको नियामकीय, हिजो एकजना मान्य सदस्यले नियन्त्रण भन्नुभयो, नियन्त्रण होइन नियामकीय सामाजिक न्याय र सार्वजनिक सेवा प्रवाहको भूमिका सुदृढ गर्ने एउटा रेगुलेटरी स्टेट, बलियो, स्वच्छ, प्रतिस्पर्धात्मक। अर्कोतिर निजी क्षेत्रलाई आर्थिक वृद्धि, लगानी, उत्पादन र रोजगारीको प्रमुख इन्जिनका रूपमा अगाडि बढाउने स्पष्ट दृष्टिकोण लिएका छौँ। राज्यले सबै काम आफै गर्ने र निजी क्षेत्रलाई शङ्काको दृष्टिले हेर्ने पुरानो सोचबाट हामी बाहिर निस्केकै हो। त्यस्तै बजारले सबै समाधान गर्छ भन्ने अतिवादी सोचबाट पनि हामी टाढा छौँ। हाम्रो दृष्टिकोण सक्षम राज्य र गतिशील निजी क्षेत्रबीचको सहकार्यमा आधारित छ। एकजना मान्य सदस्यले हिजो डानी रोड्रिकको प्रसङ्ग ल्याउनुभयो, जोसेफ स्टेग्लिट्सको प्रसङ्ग ल्याउनुभयो। गर्व नै लाग्छ, डानी रोड्रिक मेरो आफ्नै गुरु हुनुहुन्थ्यो। नवशास्त्रीय अर्थशास्त्रका केही सिद्धान्तहरू न्यू क्लासिकल इकोनोमिक्सको जगमा उहाँले प्रेषित गर्नुभएका मूलभूत सिद्धान्तहरू, बजार र राज्यबीचको सम्बन्धहरू बाजेको बुझाइ नै मेरो दीक्षाको आधार पनि हो र त्यो बजेटमा प्रतिबिम्बित भएको छ। गुरु चेलाको सम्बन्ध कहिलेकाहीँ कस्तो हुन्छ भने लेख्दै गर्दाखेरि समाजले कसरी हेर्छ इत्यादि भन्दा पनि त्यो पर्टिकुलर मेरो गुरुले यसलाई कसरी मान्ला, कसरी हेर्ला भनेर पनि हामीले सोच्ने गर्छौँ लेख्दै गर्दाखेरि। वाट वुड ड्यानी रोड्रिक्स से अबाउट दिस बजेट भन्दाखेरि त्यसरी पनि इभ्यालुएट गर्ने गरिन्छ। हिजो मान्यज्यूले नामै लिनुभयो भएर मैले उल्लेख गरेँ र त्यसमा त्यो व्याख्या गर्दै गर्दा बजार स्वनिर्मित हुँदैन, राज्यले नै बनाइदिनुपर्छ। मार्केट्सहरू सेल्फ मेड, सेल्फ क्रिएटिङ हुँदैनन्। बजारहरू स्वनियमित पनि हुँदैनन्, त्यसलाई नियमन गर्ने राज्यले नै हो, सेल्फ रेगुलेटिङ हुँदैन। बजारहरू आफै स्वस्थिर हुँदैनन्, स्टेबलाइजिङ हुँदैन, त्यसलाई राज्यका सबल निकायहरूले नै स्थिर बनाउने हो। सेल्फ स्टेबलाइजिङ नभएकोले त्यो इन्स्टिट्युसनहरू चाहिन्छ र बजारका प्रतिफलहरू स्ववैध आफै सेल्फ लेजिटिमाइजिङ हुँदैनन्, राज्यले हस्तक्षेप गरेरै गर्नुपर्छ। त्यो धारबाट यो बजेट बनेको छ र यो नियामकीय निकायहरूको हामीले अभ्यास पनि गर्दै आयौँ तर विकृत भयो।
त्यो क्रोनी क्यापिटलिजमको प्रसङ्ग आउँछ, कहिले कब्जाका कुराहरू आउँछन्, हामीले उठाइ पनि राखेका छौँ। त्यसलाई ध्वस्त बनाएर नै अगाडि जानुपर्छ, किनकि प्रतिस्पर्धात्मक बजार अर्थतन्त्रले समतामुखी समृद्धिको नतिजा ल्याउनको लागि स्टेट चाहिँ बलियो हुनुपर्छ। त्यसैले यहाँ कतै उदारवादी धार, नव उदारवादी इत्यादि 20-30 वर्ष अगाडिको मान्यजीवहरूलाई थप अध्ययन गर्न अलि गहिराईमा जानको लागि म आग्रह पनि गर्दछु। अर्को गरिबीबारे हाम्रो दृष्टिकोण, गरिबी कसरी घटाउने भन्ने विषयमा हाम्रो दृष्टिकोण अलि उन्नत, अलि परिष्कृत छ। हामीले सामाजिक सुरक्षाका विद्यमान कार्यक्रमहरू एउटा पनि काटेका छैनौँ। त्यसैले धेरैले टिप्पणी गर्नुभयो 20% मात्र आयो कि भन्ने, यहाँहरूले 100% ल्याउँदै आएका बजेटहरूमा लोक कल्याणकारीका नाममा, गरिबका नाममा ल्याएका कार्यक्रमहरू कुनै पनि काटिएका छैनन्, बरु त हामीले थपेका छौँ। देशैभरिका 3,13,000 दलित बालबालिकाको लागि पौष्टिक आहारका कुराहरू होलान्, अन्य कल्याणकारी कार्यक्रमहरूलाई थप नै बनाएका छौँ। स्वास्थ्य बिमाको प्रसङ्ग आयो, 10 अरब विनियोजन थियो पहिला, अहिले 15 छ, त्यसमा अर्को 10 अरब स्वास्थ्य मन्त्रालयकै कल्याणकारी कार्यक्रमहरू छन्। त्यसलाई गाभेर यो पुललाई युनिभर्सलाइज गरेर कसरी धान्न सकिन्छ? एउटा विशुद्ध सामाजिक सुरक्षा जस्तो कार्यक्रमबाट बिमाकै स्वरूप कसरी दिन सकिन्छ भन्नेमा पनि हामीले चिन्तन गरेका छौँ। तर केवल नगद वितरण गरेर, क्यास बाँडेर मात्रै गरिबी घट्दैन भन्ने यथार्थलाई यो बजेटले स्वीकार गरेको छ। हामी मान्छेलाई सधैँ सहायता लिने अवस्थामा राख्ने होइन, आम्दानी आर्जन गर्ने अवस्थामा पुर्याउने पक्षमा छौँ। त्यसैले नै कृषि आधुनिकीकरण, सिँचाइ, कृषि बिमा, श्रमिक सुरक्षा, सिप विकास, उद्योग, स्टार्टअप, पर्यटन, डिजिटल अर्थतन्त्र र निजी लगानी मार्फत रोजगारी सिर्जना गर्ने रणनीति लिएका छौँ। अन्तत गरिबी घटाउने सबैभन्दा प्रभावकारी उपाय भनेको स्थायी आम्दानी र रोजगारी हो, वेल रेमुनरेटेड डिसेन्ट जब्स। र त्यो आर्थिक वृद्धिबाट मात्रै आउँछ? हो, कहिलेकाहीँ आर्थिक वृद्धिको स्वरूप त्यति श्रम मैत्री नहुन सक्छ, त्यसैले हामीले इन्क्लुसिभ इकोनोमिक ग्रोथको कुरा गर्छौँ, जब क्रिएटिङ इकोनोमिक ग्रोथको कुरा गर्छौँ। तर त्यो बिना कहिले पनि दिगो गरिबी निवारण हुँदैन। र यसको आइरनी पनि छ विकास अर्थशास्त्रमा कि सबभन्दा सफल उदाहरण जनवादी गणतन्त्र चीन, जसले समावेशी आर्थिक वृद्धिकै जगमा 20-25 वर्षमा 80 करोड मानिसलाई गरिबीको रेखाबाट माथि उकास्यो। एन्ड द्याट वाज पोसिबल बिकज अफ इकोनोमिक ग्रोथ, सस्टेन्ड प्राइभेट सेक्टर एक्युमुलेसन, डोमेस्टिक फरेन सबै कुराहरू। पैसा मात्र बाँड्न थाल्यौँ भने त हामी भेनेजुएला जस्तो भइहाल्यौँ नि, जिम्बाब्वे जस्तो भइहाल्यौँ नि, 3-4 वर्षमा टाट पल्टन्छ। नेपालको पछिल्लो 2 दशकको पनि यथार्थ हेर्नुहोस्, गरिबी घटेको छ। तर गरिबी घट्नुको प्रमुख कारण रेमिटेन्सबाट सिर्जित आम्दानी हो, सामाजिक हस्तान्तरण मात्र होइन। यसले के देखाउँछ भने जब परिवारको आय बढ्छ, शिक्षा, स्वास्थ्य, पोषण र जीवनस्तर स्वतः सुधार हुन्छ। त्यसैले हाम्रो प्राथमिकता गरिबलाई केवल राहत दिने होइन, उसको आम्दानी बढाउने आर्थिक अवसर सिर्जना गर्नु। सारमा हाम्रो दृष्टिकोण गरिबीको व्यवस्थापन होइन, पोभर्टीको म्यानेजमेन्ट होइन, समृद्धि सिर्जना हो। केवल सहायता होइन अवसर, केवल वितरण होइन उत्पादन, केवल भत्ता होइन आम्दानी र रोजगारी, यो दर्शनबाट यो बजेट निर्मित छ। अब कृषिको प्रसङ्ग, मैले यो चासोलाई एकदमै गम्भीरतापूर्वक पनि लिएको छु। कृषिमा सोच के हो? हामी कृषि उत्पादनलाई अझै व्यावसायिक, उत्पादक र बजारमुखी बनाउन सकेनौँ भने दशकदेखि भनिरहेका छौँ, सबैले भनिरहेको छ, निर्वाहमुखी कृषि, 16 घन्टा काम गर्दा पनि खालि हातमुख जोड्ने मात्रै कृषि, सिँचाइ पुगेको छैन, बल चाहिँ मल पुगेको छैन, बजारसँग पहुँच छैन, टेक्निकल असिस्टेन्स छैन, अब व्यवसायीकरण गर्नुपर्छ, मेकानाइजेसन गर्नुपर्छ, यान्त्रीकरण, बजारीकरण भनेर यो 1997 एपिपी भन्ने थियो एउटा एग्रिकल्चर पर्सपेक्टिभ प्लान, 15 वर्ष योजना, त्यहाँदेखि नै भट्ट्याउँदै आएका कुरा हो। तर हामीले सार्थक हस्तक्षेप गर्न सकेका छैनौँ। आज कृषि मन्त्री यहाँ हुनुहुन्न, तर सही हो, अघि एकजना मान्य सांसदले भने म पनि आफै छक्क परेँ, कृषि मन्त्रालयको डोमिनेन्ट बजेट इज मल, 32 अर्ब बल विनियोजन गरेका छौँ। अहिलेको यो वेस्ट एसियाको क्राइसिसले गर्दा 46 अर्बसम्म लाग्नेछ, तर त्यो मल साँच्चै वास्तविक किसानका पुगेको छ कि छैन भन्ने कुराहरू
प्रश्नको घेरामा छ र यसपालि हामीले त्यसमा ठुलो सुधार गर्नुपर्नेछ। स्वास्थ्य बिमा जस्तै मलमा त्यो बल्कमा ठुलो लगानी गइरहेको छ। वास्तविक कृषिको रूपान्तरणमा त हामीले धेरै काम गर्न भ्याएका छैनौँ। त्यसैले दशकौँदेखि कृषिमा अनुदान वितरण र साना साना कार्यक्रम त भए, तर उत्पादन, उत्पादकत्व, प्रशोधन, बजार र लगानीलाई एकीकृत गर्ने संरचनात्मक सुधार भएन। परिणामस्वरूप खेतीयोग्य जमिन बाँझो हुँदै गयो, युवा शक्ति विदेश गयो, खाद्यान्न आयात बढ्यो र किसानको आमदानी स्थिर रह्यो भनिरहेका छौँ। त्यसैले यस बजेटले पहिलोचोटि एउटा बेबी स्टेप, एउटा पाइलटकै रूपमा पनि एउटा सानो कदम चालेको छ। हामीको 5 वर्ष रोडम्याप छ, तर यो वर्ष हामीले एउटा पाइलट इनिसिएटिभको रूपमा कृषिलाई व्यावसायिक स्केलमा लैजाने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ। 2 करोडभन्दा माथिको कृषि तथा पशुजन्य उत्पादनमा 40%सम्मको प्रोत्साहन अनुदान, 80%सम्मको कृषि बिमा प्रिमियम अनुदान, ठुला तथा साना मझौला सिँचाइमा विशेष लगानी, न्यूनतम समर्थन मूल्य, कृषि प्रशोधन उद्योगलाई कर छुट तथा सहुलियतपूर्ण वित्तीय पहुँच, किसान केन्द्रित कृषि सेवा प्रणाली र अनुसन्धान तथा उन्नत बिउ विकासमा जोड। यी सबै कार्यक्रम एउटै उद्देश्यतर्फ केन्द्रित छन्, किसानको आमदानी बढाउने। अब 2 करोड हाम्रो गाउँमा को छ 2 करोड लगानी गर्ने भनेर पनि भन्नुभयो। अब यो टिप्पणीको लागि टिप्पणी गरेको जस्तो भयो। हामी व्यवसायीकरणतिर अलिकति त्यो निर्वाहमुखी त छँदैछ। अहिलेका कृषि मन्त्रालयका मौजुदा कार्यक्रमहरू यथावतै छन्। राष्ट्रिय कृषि आधुनिकीकरण योजना छँदैछ, साना किसानको नाममा दिइआएका छुटहरू सबै छँदैछन् यथावत। यो एउटा चाहिँ पाइलटको रूपमा गरी हेरौँ भनेको छ। तर यसमा पनि 2 करोड लगानी गर्न नसक्ने हो भने हामीले साना किसानलाई छोडेको होइन। यो भ्रमबाट हजुरहरू मुक्त हुनुहोला। बरु साना किसानलाई समूहमा सहकारी कृषि कम्पनी वा करार खेती मार्फत ठुलो उत्पादन प्रणालीसँग जोड्न खोजेका छौँ। त्यसैले यो जानी जानी भ्रम छरिएको हो कि अथवा बुझाउन नसकिएको हो, यो स्पष्ट रहोस्। नेपालको कृषि भविष्य जीविकोपार्जनमा सीमित रहने होइन, सब्सिस्टेन्समा आधारित हुने होइन, व्यवसाय, रोजगारी र निर्यातको आधार बन्ने हो। र मैले अघि भने यो द्वैत चरित्र हामी त्याग्दैछौँ भनेका छौँ नि नीतिगत रूपमा धेरै ठाउँमा। किसानका नाममा, श्रमिकका नाममा ठुलो राजनीतिहरू भए लामो समय, तर यथार्थ रेमिटेन्सले उद्वेलित गरेको यो चाहिँ गरिबी निवारण बाहेक हामीले यहीँको डोमेस्टिक इन्जिन प्रडक्सनबाट, उत्पादनबाट गर्न नसकेको यथार्थलाई आत्मसात गरेर अब चाहिँ कदम चालौँ भनेकै हो। श्रमको विषयमा पनि मान्य विपक्षी सांसदहरूले यसमा उठाउनु भएको छ, म यसमा हाम्रो स्पष्ट धारणा राख्न चाहन्छु। यो बजेट मार्फत हामीले अघि बढाउन खोजेको अर्को महत्त्वपूर्ण सुधार भनेको नेपालमा व्यवस्थित, सुरक्षित र मर्यादित श्रम बजारको निर्माण हो। हामी गम्भीर छौँ किन आज पनि नेपालमै मासिक 30-40 हजार रुपियाँ कमाउने सम्भावना भएका हजारौँ युवा देश छोडिरहेका छन्। समस्या केवल रोजगारीको सिर्जनामा मात्र छैन, हामीले देखेका छौँ श्रमिकले समयमै ज्याला पाउँदैनन्, कार्यस्थलमा सुरक्षा छैन, बिमाको सुविधा छैन, दुर्घटना हुँदा संरक्षण पाउँदैनन् र अन्याय हुँदा छिटो कानुनी न्याय पनि पाउँदैनन्। यस्तो अवस्थामा श्रमिक विदेशतर्फ आकर्षित हुनु स्वाभाविक देखिन्छ। त्यसैले यो बजेटले श्रमिकलाई केवल श्रम शक्ति होइन, राष्ट्र निर्माणको साझेदार र विकासको सेनाका रूपमा लिनेछ। राष्ट्रिय श्रम दर्ता प्रणाली, नेसनल लेबर रजिस्ट्रीको कल्पना गरिएको छ। डिजिटल श्रम बजार, अनिवार्य लिखित श्रम सम्झौता, न्यूनतम ज्याला कार्यान्वयन, बैङ्क मार्फत पारिश्रमिकको भुक्तानी, बिमा, कार्यस्थल सुरक्षा, श्रम न्यायाधिकरण तथा सामाजिक सुरक्षा विस्तार जस्ता सुधार मार्फत लाखौँ श्रमिकलाई सुरक्षित र औपचारिक श्रम बजारमा आबद्ध गर्ने आधार तयार गरिएको छ। यो कुनै कम्युनिस्ट पार्टीले ल्याएको कार्यक्रम होइन, यो राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको कार्यक्रम हो। श्रमिकको सम्मान र सुरक्षा बिना उत्पादनशील अर्थतन्त्र निर्माण हुन सक्दैन भन्ने यथार्थलाई यो बजेटले आत्मसात गरेको छ। यो सुधार कसको लागि? यो सुधार त्यही निर्माण श्रमिकको लागि हो जो वर्षौँदेखि असुरक्षित अवस्थामा काम गरिरहेका छन्। यो निर्माण मजदुरका लागि हो। यो होटल उद्योग, ढुवानी सेवा र अनौपचारिक क्षेत्रमा कार्यरत लाखौँ नेपालीका लागि हो। यो समाजको तल्लो तहमा रहेका श्रम बेचेर जीवन चलाउने नागरिकको जीवनस्तर उकास्ने प्रयास हो।
हामी श्रम मन्त्रालयलाई केवल वैदेशिक रोजगारी व्यवस्थापन गर्ने मन्त्रालयका रूपमा होइन, स्वदेशी श्रम बजार निर्माण, श्रमिक संरक्षण र उत्पादक रोजगारी प्रवर्धन गर्ने मन्त्रालयका रूपमा रूपान्तरण गर्न चाहन्छु। त्यसैले म विनम्रतापूर्वक प्रश्न गर्न चाहन्छु, लाखौँ श्रमिकलाई औपचारिक श्रम बजारमा ल्याउने, उनीहरूको सुरक्षा, बिमा, न्यूनतम ज्याला र कानुनी अधिकार सुनिश्चित गर्ने प्रयासलाई कसरी गरिब र श्रमिक विरोधी भन्न सकिन्छ? वास्तवमा यो बजेटको सबैभन्दा ठुलो सुधारको कार्यक्रम मध्ये यो हो, तर यसलाई ओझेलमा पारेको पार्न खोजिएको मैले पाएँ, किनकि आउँदा आउँदै नै बायस यो मध्यम वर्ग भन्दै आउनाले यो जम्मै उद्योग अलि निजी क्षेत्र मैत्री, उद्योग मैत्री, अब यत्रो चाहिँ इन्डस्ट्रियल रिस्ट्रक्चरिङको कुरा गर्दैछौँ, ट्याक्स रिफर्म, विगत 35 वर्षमा नभएको ट्याक्स रिफर्म एकैचोटि अटेम्प्ट गरेका छौँ, इन्फ्रास्ट्रक्चरमा यो सरकारको 4 खर्बले केही पनि हुँदैन, सरकारको बासलातभन्दा बाहिर गएर निजी पुँजी आकर्षित गर्नुपर्छ भन्ने रूपान्तरणकारी हरेक प्याराग्राफमा हामीले नयाँ कुराहरू गरेका छौँ, र त्यसमा चाहिँ यो श्रम विषय चाहिँ अलिक बायसका साथ हेरिएको हुनाले ओझेलमा परिएको, तर म दाबीका साथ भन्छु असाध्यै महत्त्वपूर्ण बुदा चाहिँ यो छ। यो किन भनिराखेको छ भन्दाखेरि हामी आर्थिक वृद्धि केन्द्रित मात्र होइन, समतामुखी आर्थिक वृद्धि, ग्रोथ विथ एक्विटीका कुराहरूतिर हामी लागेका छौँ। अब म अलिकति आकारका कुरा, प्राविधिक कुरातिर गएँ, अलि सैद्धान्तिक कुराहरू भयो। आकारमा कसैले भन्नुभयो 25% वृद्धि ठुलो आकारको कार्यान्वयन नहोला, कार्यान्वयन गर्ने त चुनौती हामीलाई छ नै, हरेक बजेट फुकिएको बजेट र यथार्थमा खर्च हुने बजेटको यो भिन्नता बढ्दै गएको छ भूकम्पपछि। मूलत पहिला जिडिपीको अनुपातमा हामी 25-28% बजेट फुक्थ्यौँ र यथार्थ कार्यान्वयन 22-25% हुन्थ्यो, जहिले पनि त्यो इम्प्लिमेन्टेसन ग्याप 3-4% अफ जिडिपी हुन्थ्यो। सन् 2015 भूकम्पपछि हामी त्यो 1 खर्ब त हामीले रिकन्स्ट्रक्सनमै लगायौँ र त्यसले त्यो बजेटको आकारलाई वात्त बढाएर, मलाई याद छ डाक्टर राम शरण महतले लिएर आउनुभएको बजेट 519 अर्बबाट एकैचोटि 618 अर्ब पुगेको थियो अर्को वर्ष यो 72-मा। त्यसपछि हामीले त्यसलाई ल्यान्डिङ गर्नै सकेनौँ, त्यो बढेको बढै भयो र त्यो हुँदै हुँदै अब 619 बजेट 12 वर्ष अगाडिको अहिले 21-24 पुगेको छ। अनिवार्य दायित्व नै झन्डै 14 खर्ब छन्। यसअघिका दायित्वहरू, तलब, सुविधा, ऋण, ब्याज, राज्यले सिनको नभाज्दा पनि 14 खर्ब चाहिन्छ, राजस्व त्यति भ्याइसकेका छैन, गाह्रो छ। र त्यो जिडिपीको अनुपातमा कति चाहिँ बजेट बनाउने भन्ने कुरा हो। यसपालि अस्ति एकजनाले कहाँ भन्नुभयो क्या 30 खर्बको लिएर आए हुन्थ्यो नि, यत्रो शक्तिशाली सरकार फुक्रा त जति सके फुके पनि भयो, जिडिपीको अनुपातमा रिजनेबल हुनु पर्यो। र यसमा यहाँहरूलाई म स्मरण गराउन चाहन्छु, गत साल नेकपा एमालेका अर्थमन्त्री ल्याउनु भएको बजेटको आकार 1964 अर्ब थियो र त्यो जिडिपीको अनुपातमा 30% नागेको थियो। जहिले पनि यो एब्सोल्युट हेर्ने होइन कि, हामीले रिलेटिभमा हेर्नुपर्छ, जिडिपीको अनुपातमा कति नर्मलाइज गर्नुपर्छ। अहिले जिडिपीको हाम्रो प्रक्षेपण यदि 7% छ र 7 नछोयो भने पनि 74 खर्ब जति पुग्ने अनुमान छ यो आर्थिक वर्षको अन्त्यमा। अहिले 66 छ, इन्फ्लेसन र रियल इकोनोमिक ग्रोथ जोडेर 12-13.5% गऱ्यो भने पनि 74 खर्ब नाग्छ जिडिपी। त्यसै अहिले ल्याइएको 21 खर्ब प्लसको चाहिँ बजेटको आकार पहिलोपटक लामो समयपछि 1 अफ द स्मलेस्ट बजेट हो, ठुलो होइन। जिडिपीको अनुपातमा जम्मा 28.5% छ र मेरो चेतमा के थियो भने त्यो भूकम्पपछिको त्यो बलुनिङ, अघि बलुन सलुन भनियो, सस्तो किसिमले टिप्पणी गरियो नबुझिकन, त्यो बलुन इफेक्टलाई मैले डाउन साइज गर्न खोजेकै हो। 30 ननागौँ भन्ने मेरो स्पष्ट निर्देशन थियो, जिडिपीको अनुपातमा 30% ननाग्नु होला, म आफै अनुशासनमा बाँधिन चाहन्छु। त्यसैले आकारका हिसाबले लामो समयपछि हामी साइजमा आएका छौँ, राज्यले गर्न सक्ने खर्चको सापेक्षतामा बजेटको आकार आएको छ। ऋणको कुराहरू आयो, ऋण लियो, 7 खर्ब ऋण लियो हुन्छ। ऋण भने जिडिपी भनेको फ्लो हो, ऋण भनेको स्टक हुन्छ, यो एक्युमुलेट हुन्छ, थोक हो। अहिले झन्डै 30 खर्बको ऋण हामीले बोकेका छौँ, हामीभन्दा अगाडिका सरकारहरूले लिएका ऋणहरू तिर्दै लिँदै थप्दै गरेर झन्डै 29-75 अर्ब राउन्ड अफ गर्दा 30 खर्बको ऋणको स्टक छ अहिले।
सामा तिर्नु पर्यो, ब्याज तिर्नु पर्यो। भनेपछि अहिले हामीले त्यो ग्याप छ, रेभेन्यू त अहिले 13 खर्ब पनि नउठ्ला जस्तो छ। हाम्रो महत्त्वाकाङ्क्षी लक्ष्य छ रेभेन्यूमा, धेरैले 14 खर्ब धेरै भएन भनेर सोध्नु भएको थियो, वास्तविक लक्ष्य 1580 अर्ब हो, किनकि हामी 175 अर्ब सङ्घले उठाएर प्रदेश र स्थानीय तहलाई दिनुपर्ने संवैधानिक बाध्यता छ। त्यसैले हाम्रो विकासको आधार हामी आफैले उठाउने राजस्वबाट नै हुनेछ। झन्डै 16 खर्ब हामीले उठाउने लक्ष्य लिएका छौँ, कम्प्लायन्स बढाएर, सुशासनको जगमा लिकेजहरू रोकेर, डिजिटलाइजेसनको भरमग्दो उपयोग र इन्सेन्टिभ्स, मान्छेलाई कर कर जस्तो नहोस्, रहरले तिर्ने बनाउनको लागि हामी आत्मविश्वस्त छौँ। र यसमा सम्माननीय प्रधानमन्त्रीज्यूले नै ढाडस दिनुभएको हो मलाई, म मेयर हुँदा 3 अर्बको रेभेन्यू मैले 12 अर्ब पुर्याएको थिएँ, सकिन्छ, इमान्दार सक्षम सरकार हो भने सक्छ। भनेपछि हामीले यो आँटेका हौँ। अब ऋणमा चाहिँ अहिले 247 अर्ब हामीले विदेशी ऋण लिने हो, त्यसको 72 अर्ब पुरानै ऋण तिर्ने हो। र विदेशीको चाहिँ मूलत हामीलाई कन्सेसनल लोन आउँछ वर्ल्ड ब्याङ्क, एडिबी लगायतबाट। खर्च गऱ्यौँ भने स्वधर्ना हुने भएर हाम्रै त्यो खर्च हुन्छ कि हुँदैन भन्ने कुरा हाम्रै क्षमतामा निर्भर छ। आन्तरिक ऋण चाहिँ वित्त आयोगले तोकिदिएको हुन्छ जिडिपीको 5.5% ननाग भनेर। यसपालि हामीले 410 अर्ब जति लिएका छौँ, 410 अर्ब आन्तरिक ऋणको झन्डै 257 अर्ब पुरानो ऋण तिर्नमै जान्छ। सो नेटमा त्यही 160 जति हुन्छ। सरकारसँग राजस्वले अनिवार्य दायित्वहरू कभर गरिसकेपछि हामीले जुन कायाकल्पको सपना देखेका छौँ त्यसको लागि साधन स्रोत जुटाउन असाध्यै सृजनशील हुनुपर्ने अवस्था आएर नै पूर्वाधारसँगै मान्छेले भौतिक विकास जोड्ने भावनाले अघि मैले भनिसकेँ गभर्मेन्टको ब्यालेन्स सिटभन्दा बाहिर गएर अहिलेका नवीन उपकरणहरूको प्रस्ताव गरिएको छ। त्यसको धेरै चर्चा हुन पाएन यहाँ, साथीहरू अभिज्ञताले पनि चाहिँ त्यतातिर नडोर्याएको हुनसक्छ। अल्टरनेटिभ डेभलपमेन्ट फाइनेन्स बिल, नेपाली मुद्रामै अन्तर्राष्ट्रिय बजारमा चाहिँ बन्डहरू इस्यु गर्ने, क्लिन एनर्जी थिमेटिक बन्डहरूको कुरा, यो राजस्व र ऋण सजिलो रेभेन्यू सरहको आन्तरिक ऋणको बलमा मात्रै नेपालले धेरै लामो कदम चाल्न नसक्ने भए भएर हामीले यो नयाँ नयाँ कुराहरूतिर गइराखेका छौँ। र यो अघि मैले भने धेरै कुराहरू एक्सपेरिमेन्टल हिसाबले छ, यसले थप आकार अर्को 4-5 बजेटमा लिन्छ। अहिले जग बसाउने, थिति बसाल्ने कामहरू पनि भएका छन्। र ऋण, यो लिएको ऋण धेरै चाहिँ तिर्नकै लागि, पहिला लिएका ऋणहरू तिर्नकै लागि हुने भावले फिस्कल स्पेस कन्स्ट्रेन्ट छ। त्यसले यति गर्दा पनि हाम्रो डेटलाई जिडिपीको सापेक्षतामा चाहिँ धेरै बढ्नेवाला छैन। 7 खर्बको ऋण लिएर नै विकास हुन्छ भनेर अघि केही मान्यजीवहरूले टिप्पणी गर्नुभयो। डेट एज अ सेयर अफ जिडिपी त्यही 43-44% आधारमा रहन्छ यति लिँदा पनि। सो बजेटको आकारबारे एउटा ठुलो भ्रम मैले चिर्न सकेँ जस्तो लाग्छ। अर्को डेट ऋणको भारबाट होइन, राजस्वकै बलमा हामीले विकास गर्ने हो, त्यसमा बरु हजुरहरूको म साथ माग्न चाहन्छु। लिकेज कम्प्लायन्स बढाउने र यहाँनिर चाहिँ अब अलिकति अरू के, शिक्षामा कर लगायो, स्वास्थ्यमा कर लगायो, बिजुलीमा कर लगायो भन्ने कुराहरू पनि आएका छन्। बजार उद्वेलित गर्न इन्कम बेस्ड ट्याक्सेसनबाट कन्जम्सन बेस्ड ट्याक्सेसनतिर जानुपर्ने, किनकि इन्कममा हामीले वात्तै ठुलो लक्ष्य राख्न सकेनौँ। 16 खर्ब इन्कमबाट, त्यसको ठुलो अंश इन्कमबाट नआउने, किनकि अर्थतन्त्र अझै पनि अनौपचारिक छ, इनफर्मल छ। केही अध्ययनहरूले झन्डै 42-55% नेपालको अर्थतन्त्र इन्फर्मल छ। ऊ छ तर राज्यले चिन्दैन, किनकि राज्यमा ऊ बाँधिएकै छैन, कर तिर्दैन र उसले राज्यबाट पनि केही अपेक्षा गरेको छैन, तर यही समाजको अङ्ग छ। त्यसलाई फर्मलाइज गर्नुपर्ने चुनौती छ, त्यसलाई हाम्रो टाइम लाग्छ। तर कन्जम्सन त उपभोक्ता हामी सबैले गर्छौँ, इन्फर्मल सेक्टरले पनि गर्छ, इन्फर्मल सेक्टरका पात्रहरूले पनि चुरोट खान्छन्, चाउचाउ खान्छन्, चिया खान्छन्। भनेपछि यो इन्कम बेस्ड ट्याक्सेसनबाट कन्जम्सन बेस्ड ट्याक्सेसनतिर जाने, त्यसले हुम्लामा किनिएको चाउचाउमा पनि 25 पैसा लाग्न सक्छ कर, मैले उदाहरणको रूपमा भनेको। थोपा थोपा उपभोगबाट ठुलो सङ्ग्रह गरेर अहिलेलाई इन्कमभन्दा कन्जम्सनतिरबाट भर्थेक गरौँ। इन्कममा चाहिँ बजार उत्तोलित गर्नु छ, मान्छेको गोजीमा पैसा आओस्, उसले खर्च गरोस्, डिमान्ड स्टिमुलेट गरोस्, अर्थतन्त्र चलायमान होस् भनेर इन्कममा अलि उधार भएकै हो। 10 लाखसम्मको ट्याक्सेसन, मार्जिनल ट्याक्स, अब प्रश्न आयो
यसमा कुनै विज्ञान छैन, कसैले फ्ल्याट 10% को पनि गरेछन्, आर्थिक वृद्धि पनि गरेछन्, यो प्रोग्रेसिभिटीका डिबेटहरू अलिक पुराना बासी पनि भइसके। 39% राखिदिँदा के हो भने नम्बर एकले विदेशी लगानीकर्ताहरूलाई नकारात्मक सन्देश दिने भयो, कहीँ हामी स्टालिनिस्ट रसियामा त छैनौँ त्यति अनुदार भन्ने सन्देश जान्छ। फेरि राज्यको स्वरूप हेरिन्छ, नोर्डिक कन्ट्रिजमा हाई ट्याक्सेसन टोलरेबल छ किनकि उसले कर पनि तिर्छ, राज्यबाट सबै कुरो फिर्ता पाउँछ। हामी कहाँ त्यस्तो चरित्र छैन। अस्ति एकजना मान्य संसदले मिठोसित भन्नुभयो, क्या अरे ट्याक्स लिन्छौ नर्वेको जस्तो, सेवा दिन्छौ सोमालियाको जस्तो। राज्यले गुड क्वालिटी सर्भिसहरू दिन सक्यो भने ट्याक्स अलि माथि नै राखे पनि हुन्छ, तर त्यो चरणमा हामी पुगिसकेका छैनौँ। राज्यका सेवा सुविधाहरू अपर्याप्त भएर नै त्यो भ्याकुम फिल गर्नको लागि निजी क्षेत्र पनि आइरहेको छ, र 39%ले नराम्रो सन्देश दिइरहेको थियो, कोही पनि लगानीकर्ताहरू आउने थिएन। कर्पोरेटमा पनि सुलभ मान्यज्यूले उठाउनुभयो, त्यो जायज हो, हामीले छलफल गऱ्यौँ। कर्पोरेटमा त्यति ठुलो गुनासो छैन, यद्यपि हाम्रो लक्ष्य एकैचोटि भ्वाङ पार्ने होइन कि, बिस्तारै त्यसलाई त्यसमा पनि सुधार गर्दै जाने हो। 25-20 ल्याउन किन गाह्रो थिएन यसपालि पनि, तर एकैपटक नगरौँ र ठुलो डिमान्ड थिएन। यसरी चाहिँ हामी अगाडि बढिरहेको छ। अब यहाँ कुरा आयो, मान्छेलाई फर्मल इकोनोमीमा ल्याउनु पर्यो, जोड्नु पर्नेछ। अब प्राइभेट स्कुलमा लगाइएको यो 3%मा यता 10 लाखसम्म आय छुट दिएको छ। काठमाडौँ बाहिर 3,000-4,000 फी पर्ने ठाउँमा 3% भनेको एकदमै कम रकम हो। त्यसलाई इन्कम ट्याक्स नेटमा आएर वार्षिक 10 लाखसम्म आम्दानी छ मेरो भन्दाखेरि जम्मा 1% तिर्नुपर्ने हुन्छ। यता हजारौँ क्षतिपूर्ति भइसकेको छ। त्यसमाथि 25,000 रुपियाँ वा 25% निजी स्कुलमा पनि आफ्नो बालबालिकामा शैक्षिक खर्च गर्नुभयो भने कर छुट हुन्छ। यो गर्न खोजेको के हो भने फर्मल नेटमा आउनुहोस्, भार अहिले नपरोस् तर बी रेकग्नाइज्ड, नेटमा आउनुहोस्। तपाईँ आफ्नो बालबालिकको लागि 15,000-20,000 मासिक खर्च गरिराख्नु भएको छ, तर तपाईँ ट्याक्स नेटमा हुनुहुन्न। ट्याक्स नेटमा इनरोल हुनुहोस्, 10 लाखसम्म आय गरे लाग्दैन, बी रेकग्नाइज्ड, र यहाँको छुटले तपाईँको अन्य खर्चहरू जो हो हुन्छ निजी स्कुलमा निजी हस्पिटलमा पनि। यसले दह्रो आधार दिन्छ हाम्रो ट्याक्सेसनको। हामीले यो गीत पनि सुनेकै हो पहिलेदेखि, दर घटाउने दायरा बढाउने, तर कसैले गरेन, हामीले जोखिम मोलेर आँटेकै हो। र एकछिनलाई सानो चरणलाई सानो समयको बिन्दुको लागि अलोकप्रिय पनि भइहाला, थोरै समयको लागि भ्रम पनि सिर्जित होला। त्यसले 10 लाखसम्मको यत्रो इन्कम ट्याक्स छुट, लगभग 0% भनौँ न, 1% सोसियल सेक्युरिटी हो, ले तपाईँले आफै खर्च गरिराख्नु भएको छ। आम्दानी त वार्षिक 10 लाखभन्दा बढी नै छ नि त बालबालिकालाई निजी स्कुलमा पढाउने, सामुदायिकलाई त यसले सोधै छैन। शिक्षा स्वास्थ्य खर्च बेपत्ता गरिराख्नु भएको छ, तर युआर नट इन द फर्मल नेट। आउनुहोस् नेटमा बस्नुहोस्, इन्कम डिक्लेयर गर्नुहोस्, 10 लाखसम्म छुट नै हुन्छ, र शिक्षामा गर्नुभएको खर्च त झन् कर्कट्टीमा पनि पर्छ। सो वी आर फर्मलाइजिङ द इकोनोमी, नेपालको अर्थतन्त्रको आधुनिकीकरणको अनदर बेबी स्टेप, दूरगामी प्रभाव हुन्छ। ए बिजुलीमा भ्याट लगाउने, यो छ अर्को भ्रम। अन्तिम उपभोक्तामा हामीले 5% भनेका छौँ, 50 युनिटभन्दा माथि, यो पनि हामी अन्तिम उपभोक्तामा भार नपर्ने गरेर होइन। यो अर्थमन्त्री बढी चलाख भयो कि क्या हो, यतातिर छुट दिया छ यता ठटा छ भन्ने पनि आयो। सानो हदसम्म हो, खरबौँ लगानी भएको छ बिजुली सेक्टरमा, बट दे आर नट इन द ट्याक्स नेट, छुटै छुट छ। पछि हाम्रो जिडिपीको ठुलो अंश युटिलिटिजले ओगट्नेवाला छ, वाटर इलेक्ट्रिसिटी। जति हामी सहरीकरण गर्दै जान्छौँ, अर्बनाइज सोसाइटी हुँदै जान्छौँ, युटिलिटिजको अंश जिडिपीमा ठुलो हुन्छ। यति ठुलो सेक्टर फर्मल ट्याक्स नेटबाट बाहिर रहन सक्दैन। विद्युत डेभलपर्सहरूलाई त हामीले 1 दशकसम्मकै आयकर छुटदेखि लिएर भन्सार छुट अनेक गरेका छौँ, त्यसको राम्रो इन्सेन्टिभले गर्दा नतिजा पनि देखिया छ। पञ्चायत ढल्दा 262 मेगावाटको जडित क्षमता आज 4300 कति पुगेको छ, हाम्रो बजेटकै लक्ष्य 5300 कति पुर्याउने भन्ने छ, 10 वर्षभित्र हामी 30,000 पुर्याउँछौँ भन्ने छ। सो यो इन्सेन्टिभले काम गर्छ, तर अल्टिमेटली यति ठुलो सेक्टर जिडिपीको अंश ओगट्ने ट्याक्स नेटमा आउनुपर्छ, तर उपभोक्तालाई भार पार्नु भएन। भनेपछि के गर्ने त,
दुईवटा विकल्प छन्, यो साउन एक गतेदेखि लागू हुने भनेको छ, साउन एक गतेभन्दा अगाडि हामीहरूलाई एड्रेस गर्छौँ। अल्टिमेट कन्ज्युमरमा यो बर्डन हुँदैन, तर नेटमा आयो नि र 5% भनिए पनि 50 युनिट फ्री भएको हुनाले इफेक्टिभ ट्याक्स रेट इज 3-4.2%। 125 युनिट खपत गर्नेले पनि जम्मा तिर्ने 24 रुपियाँ हो। अस्ति सम्मान्य प्रधानमन्त्रीज्यूले त भन्नुभयो यत्रो 10,000 चार्जिङ स्टेसन, यत्रो पूर्वाधारमा लगानी गर्नुपर्नेछ, ऊर्जा मन्त्रालयको यो सालको बजेट 85 अर्ब छ, कहीँबाट त आउनु पऱ्यो नि। छोड्ने, फोकटमा बाँड्ने, यता कहीँ पनि नकस्ने हो भने त अगेन डु यु वान्ट टु बी द नेक्स्ट भेनेजुएला अफ साउथ एसिया? नो, जिम्मेवार ढङ्गले जानुपर्छ, अनुशासनमा बाँधिएर जानुपर्छ। त्यही मर्मले अहिले दुईवटा विकल्प छन् बिजुलीमा तपाईँहरूलाई आफ्नो कन्स्टिट्युएन्टहरू फेस गर्दा, ए भालेन सरकारले कर लगाउने बिजुलीमा भनेर अब यहाँ पनि यथेष्ट भ्रम भयो, यसलाई सायद हामीले बुझाउन सकेनौँ कि त्यसलाई हामी 150 युनिटभन्दा माथिमा मात्र लाग्ने गर्छौँ। सो धेरै नेपालीहरू 90%भन्दा प्लस त्यति त्यो कन्जम्सन लेभलमा नपुग्ला कि त्यो मूल्य नै हामी समायोजन गर्छौँ। नेपाल सरकारकै स्वामित्वमा मर्स्याङदी छ, कालीगण्डकी छ, 700 मेगावाट इन्स्टल्ड फेसिलिटी छ, त्यो नेपाली जनताको लगानी भएका आयोजनाहरूले अब नेपाली जनतालाई डिभिडेन्ड दिने बेला भइसक्यो। त्यो लाभांश हामी यहाँ समायोजन, मूल्य समायोजन गरेर सिस्टममा आयो, पारदर्शिता, रेकर्ड किपिङ सबैमा राम्रो काम भयो, तर अन्तिम उपभोक्ताले तिर्न नपर्ने सृजनात्मक सोल्युसन। अनि किन गरिरह त यो दुःख, किन गाली खाइरह? देश बनाउनुहोस्, एक क्षणको लागि अप्रिय निर्णय भए पनि गरौँ। लोकरिज्याईको राजनीति गर्ने छुट हामीलाई छैन, लोकरिज्याईको राजनीति गर्ने छुट हामीलाई छैन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई छैन। अब अलिअलि अरू टिप्पणीहरू मैले सबै सांसदको नोट त गरेको छु, तर नामै लिएर गाह्रो लामो समय जाला। सामान्य सभामा महोदय, बुढानीलगण्ठमा पढेको मान्छे बुढानीलगण्ठ स्कुल बनाएर भन्ने पनि आयो, खुसी लाग्यो। यसपालि शिक्षा मन्त्रीजीको अर्को इनोभेटिभ इनिसिएटिभ छ बजेटमा छ, त्यो फुत्क्यो जस्तो छ। सम्पूर्ण स्कुल प्रणालीको इन्फ्रास्ट्रक्चरल अडिट गर्ने, यो साल केही नबनाउने। के छ अहिलेसम्म निर्मित संरचनाहरूको अवस्था के छ? हामीले सुन्दै आएका छौँ, फलानो गाउँमा 15 जना मास्टर 10 जना विद्यार्थी भन्ने त सुन्दै आएका छौँ, गाभ्न पऱ्यो, बस कुदाउन पऱ्यो भन्ने पनि छन्। के छ त स्टक? अब त्यो हामीले त दूरगामी भिजन लिएर अगाडि जानु पऱ्यो। ए यहाँ छर्देऊ न पैसा, जागृति मावि माने चौकामा यति पैसा हालिदेऊ, उति हालिदेऊ, त्यो रमाइलो लाग्थ्यो बजेट छर्नलाई। तर यो वर्ष 1 अरब रुपियाँ शिक्षा मन्त्रीले 1 अरब रुपियाँ माग्नुभयो। मन्त्रीज्यू, मलाई इन्फ्रास्ट्रक्चर, एजुकेसनल इन्फ्रास्ट्रक्चरको अडिट मात्र गर्न त्यति पैसा चाहिन्छ, यो वर्ष म अडिट मात्रै गर्छु र नेक्स्ट इयर चाहिँ अनि कङ्क्रिट डिप रिफर्मको कार्यक्रम लिएर आउँछु भन्नुभएको छ। त्यसैले मेरो दिमागमा त छ नै, 7 प्रदेशमा अलि ठुलो सामुदायिक विद्यालय, 2,000, 3,000, 4,000 विद्यार्थी सङ्ख्या भएका सफल विद्यालयहरूमा त्यसलाई बुढानीलकण्ठको आकारमा कन्भर्ट गर्न सकिएला। सबै कुरा पहिलो वर्षमा नगरेकै हो, यो अडिट गरौँ, सिस्टमेटिकली हामी अगाडि जाउँ भन्ने छ। दलित समुदायले के पायो, यो समुदायले के पायो भन्ने कुराहरू, कति कुराहरूलाई अब नामै तोकेर भन्न सकिँदैन। रामेछापले के पायो, दोलखाले के पायो भन्ने पनि भन्नुभएको छ। त्यो सबैसँग गयो भने त यो पातलो बजेट, म त 40 मिनट बोल्नेवाला थिएँ सुरुमा, तर सम्भवै हुँदो रहेछ। त्यो छोटो, पहिला 2.5 घन्टा पनि बाँच्नुहुन्थ्यो, यसपालि 1 घन्टा 40 मिनटमा सकेँ मैले। त्यो सबै सम्बोधन गर्न सकिँदैन, यो सबै आउने भनेको मन्त्रालयको पुस्तिकामा, मन्त्रालय हरेक मन्त्रालयको आआफ्नो। मैले चाहिँ अब जस्तो झन्डै 125 अर्ब भौतिक पूर्वाधार मन्त्रालय अथवा अहिले पूर्वाधार मन्त्रालयलाई विनियोजन गरेँ, त्यसको सब एलोकेसन चाहिँ उहाँहरूले गर्ने हो। शिक्षामा 220 कि कति दिइयो, सो म्याक्रो एलोकेसन अर्थ मन्त्रालयबाट हुन्छ, लामो छलफलपछि कार्यक्रमहरू हेरेर नै गर्ने हो। डिटेलिङ र त्यसको उत्तरदायित्व उहाँहरूले लिने हो र यो स्पिरिट अनुसार तपाईँहरूको गाउँकै नाम, टोलकै नाम खोज्ने हो भने अलिकति धैर्य गर्नुहोला, मन्त्रालयको पुस्तिकामा हुनसक्छ। छुटेको भए पनि हामी एड्रेस गरौँला। भौतिक पूर्वाधारले 3 वर्षको होराइजन लिएको छ, त्यो पनि अर्को ठुलो डिपार्चर हो। मिडियम टर्म एक्सपेन्डिचर फ्रेमवर्कमा चाहिँ 3 वर्षको प्रक्षेपणबाट ऊ अगाडि बढिरहेको छ। त्यसैले यो केन्जियन स्टिमुलस भन्छ, स्टिम्युलेट गर्न खोजेकै हो, यो शिथिलतालाई चिर्न खोजेकै हो। लोक कल्याणकारी राज्यका हाम्रा अनिवार्य दायित्वहरू, पहिलेका कमिटमेन्टहरू एउटा पनि काटेका छैनौँ, बरु थप समृद्ध बनाएका छौँ।
नयाँ दिशा पनि लिनु पर्यो. टेक्नोलोजी, इनोभेसन, न्यू इन्डस्ट्रिज, इन्फ्रास्ट्रक्चरमा यत्रो ठुलो फिजिकल कन्स्ट्रेन्ट छ, कसरी यसलाई कम्प्लिमेन्ट गर्ने निजी रिसोर्स. डायस्पोरा, सौम्य शक्तिका कुराहरू छन्, औद्योगिकरणका कुराहरू छन्, ट्याक्स रिफर्ममा 4 हप्ताको मेहनतले हामीले इन्कम ट्याक्स, भ्यालु एडेड ट्याक्स, एक्साइज, कस्टम्स, अन्य करहरूलाई एकैचोटि राशनलाइज गरेका छौँ र यसलाई थप समृद्ध गर्दा केही छुट्याउ हुन सक्छन् 2-3 वटा, यसलाई अब अर्को 5 वटा बजेटमा थप उन्नत बनाउँदै अगाडि लाने नै हो. र बजेट भनेको यो सर्वस्व होइन, यो 21 खर्बले कायाकल्प हुने होइन, 21 खर्बले बिउ रोपिदिने हो. अर्थतन्त्र त 70 खर्ब जतिको हुँदैछ, मेरो अर्जुन दृष्टि त्यता छ. 74 खर्ब लगाउनु पर्यो यो आर्थिक वर्षको अन्त्यमा, 7% रियल इकोनोमिक ग्रोथ गराउनु छ. तर यो गरिएको सार्वजनिक खर्चले उद्वेलित गरोस्. हामीले 1 रुपियाँ यहाँ खर्च गऱ्यौँ यो सार्वजनिक कोषबाट भने 5 रुपियाँ निजी क्षेत्रले क्राउड इन गर्न सक्ने वातावरण बनाउन सकियो भने बल्ल इकोनोमिक पोलिसीले सार. तर लिमिटेसन छ, धेरै त अनिवार्य दायित्व हो. यद्यपि तलब सुविधा पनि खर्च हुन्छन्, इकोनोमीमा जान्छ, त्यसले चलायमान गर्छ, त्यसमा ट्याक्स हामी लगाउँछौँ, यताबाट उठ्छ. यो खालको एउटा मानचित्रबाट हामी अगाडि बढेका छौँ. अब धेरै कुराहरू आछन् म टुङ्ग्याउँदै गर्दा. स्वास्थ्य बिमाको बासेमा, चुरेको बारेमा, ग्रामीण पुनरुत्थानको बारेमा, गाउँ गाउँमा बाँदर समस्या इत्यादि सबै छन्. त्यो सम्बन्धित यो बजेट आएको एक दिनमा, यो त अब वर्षभरि कार्यान्वयन गर्नु छ नि, त्यहाँ सफिसियन्ट फिजिकल रुम हुन्छ. सृजनात्मक कार्यक्रमहरू आयो भने मन्त्रीजीहरू बसौँला, कर्मचारीको टिम, निजी क्षेत्र बसेर वर्षभरि कार्यान्वयन गर्ने कार्यक्रममै हामीले यी कुराहरू सम्बोधन गर्न सक्छ. केही छुटेको जस्तो लागेको छ भने 15 जेठमा बजेट आयो, सिद्धियो, अब अर्को 15 जेठ कोर्नुपर्छ भन्ने होइन, बल्ल सुरु हो. इनफ्याक्ट यो आर्थिक वर्ष त टुङ्गेकै छैन, साउन 1 गतेदेखि बल्ल यो 21-24 खर्चहरू सुरु हुन्छ. त्यसैले यसमा हजुरहरूका सृजनात्मक विचारहरू, कार्यक्रमहरू, कतै जेन्युइन कुरा छुटेको हुनसक्छ, मानवीय त्रुटि भएको हुनसक्छ, अथवा ध्यान नपुगेको हुनसक्छ, पर्याप्त तयारी गर्न नपाइएको हुनसक्छ, बहसहरू छलफलहरूमा पनि केही कन्स्ट्रेन्ट थिए. यसपालि म मन्त्री बनेको दिनदेखि नै होमिनु पऱ्यो, जबकि राष्ट्रिय योजना आयोगले सिलिङ तोकिदिइसकेको थियो. यसमा पनि मैले टिप्पणी गरिहालौँ, राष्ट्रिय योजना आयोगले जानेरै थोरै सानो आकारको 1964 बजेट उसैले अनुमति दिए हो पोहोर, तर उसले यसपालि चाहिँ 1890 के थाहा थियो भने नयाँ सरकार आउँदैछ, उसले आफ्नो हिसाबले यसलाई बढाओस्, यो 1890 चाहिँ मिनिमम होस् भनेर मन्त्रालयहरूलाई प्लानिङ गर्नको लागि न्यूनतम तोकिदिएको हो. त्यसैले योजना आयोगले तोकेको भन्दा 2 खर्ब बढी यता हो, त त्यसमा कुनै बौद्धिक दुख छैन. अब सांसदजीहरूको मैले नोट गरेको छु, यो समय धेरै लाग्ने भए हुनाले सायद त्यतातिर नजाउँ होला, 1-on-1 बायोलाट्रली नै यसलाई टेकअप गरौँला. तर असाध्यै राम्रा सुझावहरूलाई मैले मनन गरेको छु र यसलाई अगाडि बढाउने नै हो, त्यसको लागि म धन्यवाद नै दिन चाहन्छु. अब अन्तिममा अहिलेको बहुचर्चित विषय छोडेम वाग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो कि भन्ने खालका पनि सुनिए. सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ, यो सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्नु हुँदैन. सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, 2 महिनामै हामी धोका दिन सकौँला? सक्दैन. र मैले आज सार्वजनिक लेखा समितिमा पनि भने, 1-2 चाहिँ खोष्टाहरूले लेखे कि 2 अरबको आशंका इत्यादि भनेर, 2 अरब होइन, 2 रुपियाँ. बदमासी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु. सार्वजनिक जीवनै त्याग्न पनि म तयार छु, 2 रुपियाँ. र यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस्, शुभकामना छ. तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र
ती पनि खुल्नेछन्। अब भएको के हो त, भएको के हो? मलाई त एक हप्ता डेढ हप्ता अगाडि नै आएर भन्न मन लागेको थियो, तर अवसर पाइएन। अर्थ समिति र सार्वजनिक लेखाले अवसर दिनुभयो, अलिकति क्लारिफाई गरियो। आज यो सार्वभौम संसदको रोस्ट्रमबाट म यथार्थमा नेपाली जनता सम्मान्य सभामुख मार्फत, मान्य सांसदजीहरू मार्फत, आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई म भन्न चाहन्छु, जेठ 15 गते 4 बजे दिउँसो बजेटको वाचन वक्तव्य हामीले लिएर आउने भन्ने तय भएको थियो। जेठ 15 को बिहानसम्म पनि यो एउटा अर्थ विधेयक भनिन्छ, नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न विधेयक, यसमा काम भइराख्या हुन्छ। र यसपालि अनौठो भयो, यति ब्रड कन्सल्टेसनका साथ पारदर्शी ढङ्गले हामीले छलफल गऱ्यौँ, किनकि त्यत्रा रिफर्महरू गर्नु थियो। पञ्चायतको राय लिनु पर्यो, आन्तरिक राजस्वका राय लिनु पर्यो, विज्ञहरूको राय लिनु पर्यो, पूर्व प्रशासकहरू, पूर्व अर्थ सचिव, पूर्व अर्थमन्त्रीहरू र अहिलेको सिनियर टिम सबैको राय लिएर छलफललाई माझ्दै, परिष्कृत गर्दै, यसका कन्सिक्वेन्सेसहरू एनालाइज गर्दै अगाडि बढ्दाखेरि त्यो जहिले पनि जेठ 15 को 3-4 बज्छ। 3 बजेतिर म चाहिँ सुत्न गएँ, तर अर्थ मन्त्रालयको टिमले काम गरिसकेपछि कानुन मन्त्रालयको बाँकी काम बाँकी हुन्छ, यो त विधेयक हो। कानुन मन्त्रालयका सचिवसहित वरिष्ठ टिम पनि अर्थ मन्त्रालयमा आएर बसेको हुन्छ त्यो रात, र हामीले बुझाइदिइसकेपछि कानुनले यसलाई विधेयकको स्वरूप दिन्छ। त्यो प्रेसरमा काम गरिन्छ, सेन्सिटिभ कुरा छ, करका विषयहरू छन् र कर्मचारी तन्त्रले त्यसलाई तयार गरेर प्रेसतिर पठाएपछि वक्तव्य त 11-12 बजेसम्म पनि हामी फाइनल गरिराखेका हुन्छौँ। 12-12:30 छपाईमा जान्छ, 4 बजे मैले यहाँ वाचन गरेको त्यो 3 घन्टा अगाडि मात्रै प्रेसमा गएको थियो त्यो टाइम प्रेसर। अब यसलाई यति टाइम प्रेसरमा काम गर्न पर्छ, यसलाई सुधारै हुँदैन भन्ने विषय त्यो मुनासिब नै छ। यी आयात सायातका कुराहरू पनि यो करले त्यहाँ प्रभाव पार्ने हो भने 1-2 हप्ता आयातै बन्द गरिदिउँ न भन्नेमा पनि छलफल गर्न सकियो, तर अहिलेसम्मको प्रचलन यो नै छ। जेठ 16 गते शनिबार, जेठ 17 गते कर्मचारी साथीहरू आउनुभयो। क्याबिनेटमा गएको भर्जनमा धेरै त्रुटि छैन, त्रुटि नै छैन क्याबिनेटमा गएकोमा। यो रातारात काम गर्दाखेरि केही सामान्य त्रुटिहरू भए मन्त्रीज्यू के गर्ने, प्रचलन के छ? होइन, सच्याउनु पर्छ, मान्यज्यूहरूको हातमा पर्नुभन्दा अगाडि सच्याउनु पर्छ, संसदलाई विधिवत कम्युनिकेट गरेर, संसदका महासचिवलाई चिठी लेखेर अर्थमन्त्रीले त्यो सांसदज्यूहरूको हातमा पुगि नसकेका हुनसक्छ, यो बाँड्दै गर्दा सच्याइएको एक पाना, एराटम भन्छ, एराटा मल्टिपल भयो भने एराटाको पाना पनि यहीँ घाँसेर दिने। फोर 5 विषयमा 73 शीर्षकमा संशोधन गरिएको थियो नेकपा एमालेका अर्थमन्त्रीले, नेकपा नेपाली काङ्ग्रेस समेत संलग्न भएको सरकारले 73 करकै संशोधन। यसपालि कस्ता खालका त्रुटि सच्याइयो? एउटा भन्सार दर, एउटा शुल्क, 3 थप स्पष्ट पार्ने गरेर, कन्फ्युजन नहोस् भनेर। भन्सार दरकै यत्रो चाहिँ आइराखेको छ, मध्यरातमा के गर्यो भन्ने, त्यो भन्सार दर परिवर्तन गरिएको चाहिँ के थियो? मैले लेखेको चिठी यहाँ छ संसदलाई 17 गते, र 17 गते नै हजुरहरूले यो विधेयक सँगसँगै त्यो एक पाना चाहिँ पाउनु भएको भन्ने मेरो चाहिँ असम्सन छ। एउटा भन्सार दर के परेछ भने, एउटा प्रडक्ट छ एचएस कोड, हार्मोनाइज सिस्टम भन्छौँ हामी कस्टमसँग, 5,000 जति वस्तुहरू हुन्छन् यहाँ, त्यस्तो 42-02-1290 को कोड भएको एउटा प्रडक्टमा, त्यो प्रडक्टको चाहिँ अलि व्याख्या नै हुन्छ, बाहिरी भाग प्लास्टिक वा कपडा पदार्थ भएका बाकस सुटकेस, यो एउटा क्याटेगोरी छ, यसमा हामीले 30% भन्सार लगाइराखेछौँ। यही क्याटेगोरीभित्र चाहिँ एउटा असाध्यै सेन्सिटिभ आइटम परेको रहेछ, भ्याक्सिन र ब्लड क्यारियर, जनस्वास्थ्यसँग सम्बन्धित भ्याक्सिन, ज्यान जोगाउने भ्याक्सिन र ज्यान जोगाउने रगत बोक्ने क्यारियर पनि सुटकेसको वर्गीकरणमा परेको रहेछ। र यहाँ उद्यम व्यवसाय गर्नेहरूलाई थाहा हुन्छ त्यो वर्गीकरणले कति दुःख दिन्छ, कहिलेकाहीँ यो मिलेन, कहाँ प्लास्टिकको सुटकेस, कहाँ यहाँ चाहिँ ज्यान बचाउने
ब्लड क्यारियरलाई एउटै क्याटेगोरीमा राख्नु मिलेन, यसलाई छुट्याइदिनुहोस् भनेर बहसको चरणमा आएको विषय। अनि साथीहरूले भन्सारका साथीहरूले यो त जायज हो, मनासिब छ, यसलाई छुट्याउँ, यसलाई छुट्टै उपशीर्षक दिउँ त, कहाँ प्लास्टिकको सुटकेस बनाउने, ब्लड र भ्याक्सिन क्यारी गर्ने छुट्टै उपशीर्षक दिएर यसलाई छुट्याउँ पनि र यसको भन्सार कम गरिदिउँ। कहाँ 30% लगाउने यत्रो वस्तुमा, 15% लगाउँ, डन। त्रुटि कहाँ भयो भन्दाखेरि त्यो प्लास्टिक पनि सँगसँगै तानिँदाखेरि 15% झरेछ, ब्लड क्यारियर र भ्याक्सिन त 15% झऱ्यो, छुट्टै उपशीर्षक पनि बनाइयो, त्यो कम्युनिटीको माग सम्बोधन गरियो, तर जहाँबाट छुट्याइएको थियो त्यो पनि 30 होइन 15 आयो, त्यसैले कर घटाएको होइन, यो त 30 हुनुपर्छ भनेर 15 झुक्किएर 15 बनेकोलाई पनि 30 बनाइयो। अब यहाँ यहाँहरूले सुनिराख्नु भएको छ।

जोडेर फ्याक्ट्रीबाट आएको मूल्य जोड्नु, त्यो चाहिँ 20 लाख। ट्याक्स स्याक्स जोड्दाखेरि त्यो 43-45 कति पुग्छ, 50 भन्दा मुनिमा चाहिँ यसपालि मूल्य नबढाउँ। 50 भन्दा माथिलाई त्यसको छुट्टै कोड छ। आज माननीय विपिन आचार्यले पनि उल्लेख गर्नुभयो सार्वजनिक लेखामा, त्यो टोक्सिसिटी, त्यो प्लास्टिक कन्टेन्ट, त्यो फरेन एक्सचेन्जको रिजर्भ, त्यो प्रिभिलेज नै हो। तपाईँ हामीले प्रिभिलेज लिएका हौँ, शुडन्ट वी ट्याक्स द्याट अ लिटल बिट? तर 50 भन्दा मुनि त एस्पिरेसनल युवासँग जोडिएको विषय त अहिलेलाई नगरौँ, बढ्नु हुँदैन, बरु घटोस् नै भन्ने नियतले कहाँ चलाउने त? फ्ल्याट छ, योभन्दा अगाडि विचलन थियो, 5 अरबको बेरुजु महालेखाले लेखिसकेका थियो, यति ठुलो चलखेल, विकृत राजनीतिक अभ्यास, गठजोड, बिचौलिया, पिक पावरमा, किनकि 100 युनिटभन्दा मुनिलाई छुट्टै भन्सारभन्दा माथि, अनि मान्छेले झुट बोल्न थाले, म्यानिपुलेट गर्न थाले। अहिले पारदर्शी ढङ्गले एड भ्यालोरेम भ्यालुमा आधारित गरौँ, 50 लाखभन्दा माथि प्रोग्रेसिभिसिटी प्रगतिशीलता त्यहाँ कायम गरौँ, र त्यो जुन प्रिमियम हो फरेन एक्सचेन्जको इत्यादि त्यसलाई रिफ्लेक्ट गरौँ, रेभेन्यू पनि उठाउनुहोस्। 50 लाखभन्दा मुनि चाहिँ कहाँ चलाउने त भन्दा, अब भिएटी सबैलाई यस्तो हो, कस्टम्स ड्युटी फ्ल्याट गरिदिउँ पारदर्शी 20% सबैलाई, सिआइआइएफ क्लिन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फी, एक्साइजहरू हामीले त्यत्रो खारेज गऱ्यौँ, त्यसलाई कि आन्तरिक उत्पादन बढाउनको लागि रिप्लेस गऱ्यौँ डिपिपिएफ भनेर, डोमेस्टिक प्रडक्ट प्रमोसन फी, कि यता क्लिन इन्फ्रास्ट्रक्चरलाई 10,000 चार्जिङ स्टेसन बनाउनु छ, यत्रो लगानी छ, अहिले पनि कुरा आइसकेका छ, भनेपछि रोड डेभलपमेन्ट फी भन्ने हामी तपाईँहरू सबैले सवारी चलाउनेहरूले तिर्छौँ, 5% छ, यो 50 लाखभन्दा मुनि चाहिँ 2.5 गरिदिउँ त भन्ने भयो। त्यो लेखेरै गएको थियो द्रष्टव्यको रूपमा मलाई कर्मचारी साथीहरू, बाहिर यो सबै मैले टाइप गरे होइन, कर्मचारी साथीहरूले टाइप गर्नुभयो यो त्यो उमा, र मैले त ओन गरेको हो, म अर्थ मन्त्रालयको गार्डियन भएको हुनाले उहाँहरूले गरेका मानवीय त्रुटिलाई ओन गरेर मैले डिफेन्ड गरेको मात्रै हो, र त्यो 2.5% कानुनी ड्राफ्टमा जाँदा त्यो द्रष्टव्य फुटनोट मिस भएर रहेछ, त्यो त ल्याउनु पऱ्यो, त्यो राख्यो। अर्को एक्साइज तिरेको तर सिआइआइएफको ट्रान्जिसनमा नगइसक्दा त्यहाँ भन्सारमा आएका इलेक्ट्रिक गाडीहरूले अन्त शुल्क त तिरिसके, अन्त शुल्क पनि तिर्ने, फेरि यो नयाँ शुल्क पनि तिर्ने त गराउनु भएन, कन्फ्युजन भयो, स्पष्टता अलिकति कायम गरिदिनु पऱ्यो, अन्त शुल्क तिरिसकेकाहरूले यो दोहोरो कर लाग्दैन है, सिआइआइएफ थप्नु पर्दैन भन्ने अर्को स्पष्टीकरण छ। शिक्षामै अघि त्यत्रो 25,000 रुपियाँ आफ्नो बालबालिकाको लागि खर्च गर्नुभयो निजीमा पनि, यो चाहिँ वा 25% जुन कम हुन्छ त्यो कर्कट्टीमा कायम गर्न सकिने, त्यो पनि छुट्याएर रहेछ, बोलेका थियौँ छुट्याएर रहेछ, त्यसलाई हालिदिउँ। अर्को विषय, महानगरपालिका र उपमहानगरपालिका बाहेक अन्य ठाउँहरूमा सिनेमा हल, अलि सांस्कृतिक नाट्यघर यस्तोमा कसैले लगानी गर्न चाह्यो भने उसलाई प्रोत्साहनै गर्ने हिसाबले 10 वर्षसम्म आयकर छुट भनेर मैले बजेटमै बोलेको थिएँ, बजेट बोलियो 4 बजे, अहिले त बिहान प्रेसमै गइसकेको थियो त्यो बिट, अलिकति छुट्या पनि हुन सक्थ्यो भनेर, अनि त्यसलाई पनि विधेयकमा रिफ्लेक्ट गरेको हो। यति हो भएको, यति हो सच्याएर सांसदज्यूहरूले यो पहिलोचोटि पाउँदा नै त्यो सच्याइएको सूची पानो चाहिँ उहाँहरूलाई सँगै दिनुहोस्, ताकि यो बहस समृद्ध हुन्छ। अब अलिकति हेलचक्राइ गरेर हेपेर बहसमै उठाइदिउँला नि त, यो चाहिँ सानो त्रुटि भएर रहेछ भन्न सकिन्थ्यो, तर सार्वभौम संसदप्रतिको हाम्रो अगाध श्रद्धाले गर्दा पनि हामीले होइन सांसदहरूलाई गुमराहमा राख्नुहुन्न, चल्दै गर्छ भन्ने एटिट्युड राम्रो होइन, पहिला पनि गरिएकै हो, 73 सच्याइएको यही गत सालमा, र गुड फेथमा गरिएको एडिटोरियल चेन्जेसलाई सांसदहरूले पनि त्यसलाई त्यही स्पिरिटमा लिनुहुन्छ भनेर, त्यति हो भएको जुन 17 गते हजुरहरूले पिजन होलमा पाउनु पर्थ्यो, पाउनु पनि भयो भन्ने मेरो अनुमान छ, मैले महासचिवसँग चेक गरेका थिएँ लगभग त्यही बेलामा, त्यो एराटासहित यो अर्थ विधेयक हजुरहरूले अब पाउनु भएको हुन्छ, बहस त सुरु नै भएको छैन। त्यसपछि अर्थ विधेयकमा हजुरहरूले पाएको सच्याइएको भनेको पछि एउटा थोप्लो, एउटा पूर्ण विराम, एउटा अक्षर, एउटा अङ्क केही पनि थपिएको छैन, होइन अर्थमन्त्री चाहिँ राति राति बसिया छ, कर चेन्ज गरेका छ, छेडखानी गरेका छ, कसलाई पोस्या छ, 16 पेज गायब गरेका छ, सबै गलत। अलिकति रसुवा र मुस्ताङको प्रसङ्ग पनि आएको छ, कसैले सूचना दिएको छैन,

व्यापारीहरूले अनुमान गर्छन् कि कर घट्छ कि कर बढ्छ, एउटा ट्याक्स प्लानिङ पनि हुन्छ, र केही वस्तुमा बढ्छ नै भन्ने अनुमान हुन्छ, सुर्तीमा मदिरामा अलि विलासी वस्तुहरूमा बढ्छ नै भन्ने हुन्छ, कुनै अर्थमन्त्री मूर्ख हुँदैन जसले चाहिँ यस्ता वस्तुहरूमा कर घटाओस् भनेपछि अब बढ्दैछ लगभग भने अनुमानका हिसाबले डिमान्ड पनि भइराखेको हुन्छ, उसले एलसी हप्ताउँ अगाडि खोलेर त्यो खालको प्लानिङ गरेर गरेको हुन्छ। गत साल 4700 गाडीहरू यसरी नै आएका थिए, यसपालि त जम्मा 4300, यसपालि 2627 गाडीहरू आएका छन्। सो फोहोरभन्दा यसपालि कम नै हो। तर भइदियो के भने कर बढेन, अर्थमन्त्रीले सूचना दिएन, कर घट्यो, र त्यो जोखिम मोल्ने व्यापारीहरू धेरै मर्कामै पर्नु भएको छ। यद्यपि त्यो ब्रान्ड हेरी हेरी कुनै चाहिँ बोर्डर लाइनमा पनि छन्, मैले सुने अनुसार त्यो ब्रान्ड हेरी हेरी रसुवामा चाहिँ घाटामै पर्नुभयो, मुस्ताङमा चाहिँ आधा कर घटेको वस्तुहरू परे, आधा जस्तो चाहिँ कर बढेको पर्यो भन्ने छ। तर त्यतातिर हाम्रो चासो रहेन, किनकि हामी देश बनाउने आर्थिक कर प्रशासन कर अनुपालनमा ध्यान दिइरहेका छौँ। कुनै व्यापारी पोस्ने त्यो त हामीले फालेकै हो नि, त्यो मोडेल त फालेर आयो होइन र त्यसैले नै मैले भन्न सकेको हो, यहाँ सार्वभौम संसदको रोस्टममा उभिएर मैले भन्न सकेको छु, 2 अरब होइन हजुर, 2 रुपियाँ बदमासी गरेको छ भने म यो पद त्याग्दिन्छु, सार्वजनिक पद नै त्याग्दिन्छु भन्ने नैतिक मलाई आरोप लगाउने मान्य सांसदजीहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। हस् धन्यवाद।

0: के भो मान्य सदस्य नियमावलीको कति नम्बर नियम आपत्ति छोटकरीमा आफ्नो भनाइ राख्नुहोस् मान्य सदस्य
1: थ्याङ्क यू सम्माननीय सभामुख महोदय भर्खरै माननीय अर्थमन्त्री डाक्टर श्रोणी मुवाग्लेज्यूले भन्नुभयो धेरै कुराहरू त आएको छ हामी सिरियस भएर यही विषयमा छौँ र सुनि पनि राखेका छौँ र देश र जनताले अहिलेको बजेटको बारेमा बुझ्दैछ उहाँले कुरा गर्दै जाँदा भन्दै जाँदा बजेटमा आएर यो कम्युनिस्टको बजेट होइन यो हाम्रो बजेट हो भनेर भन्नुभयो कम्युनिस्टको बजेटमा के त्यस्तो थियो र उहाँले कम्युनिस्टको बजेट भनेर क्वेसन गर्नुभयो मलाई लाग्छ हिजोका शासनहरू हेर्दै आउँदा हिजोको कम्युनिस्ट सरकार हुँदा देश र जनताले शान्तिपूर्ण रूपमा बाँच्न पाउने अधिकारलाई लिएर अगाडि हिँडेको थियो तर आज कम्युनिस्टको बजेट र तपाईँको बजेट के हो भन्ने कुरा यहीँ क्वेरी आउने कुरा भइसक्यो त्यस कारणले मैले मन्त्रीज्यूलाई भन्छु मन्त्रीज्यू तपाईँको आफ्नो टिमतर्फ आँखा जुटाउने होइन सक्नुहुन्छ भने यता पनि फर्केर बोल्ने गर्नुहोस् न तपाईँले ल्याएका बजेट हामी के अनभिज्ञ हो तपाईँले हामी यति अनपढ जवार भएर सदनमा आएका होइनौँ सम्मान्य
0: सभामुखले
1: सम्मान गर्न पनि सिक्नुपर्छ कम्युनिस्ट आज सडकमा पनि
0: यसरी
1: पाइँदैन
0: मान्य सदस्य रन्जु न्यौपाने के नियम आपत्ति कुन नियमावलीको कुन नियम आपत्ति छोटकरीमा आफ्नो कुरा राख्नुहोस् मान्य सदस्य

0: सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख महोदय, नियमापत्तिमा पनि नियमापत्ति गर्नुपर्ने दिन आउँछ भन्ने मैले सोचेको थिएन। तथापि मेरो नियमापत्ति छलफलमा भाग लिने सदस्यले पालना गर्नुपर्ने नियमको घर ङमा सम्बन्धित छ। पहिला सुरु ङ, बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पर्ने मनसायले कसैले दुरुपयोग गर्न पाइँदैन। र घ, माननीय अर्थमन्त्रीज्यूले यहाँ प्रस्तुत गरेर जानुभएको बजेटका विषयमा छलफलका दौरान आएको कुराकानी हामी सबैले सुनिसकेका छौँ, तर उहाँलाई नै अपमान जसरी अघि माननीय सदस्यज्यूले बोल्नुभयो त्यसलाई रेकर्डबाट हटा रूपमा लिनुपर्छ भन्ने पनि लाग्दछ। धेरै धन्यवाद।
1: माननीय सदस्यहरू, माननीय अर्थमन्त्रीले दिनुभएको उत्तरको सम्बन्धमा स्पष्टीकरण माग गर्न चाहनुहुने मान्य सदस्यहरूलाई समय दिन्छु। आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिनुभएका मान्य सदस्यहरूले मात्र स्पष्टीकरण सोध्न सक्नुहुने बेहोरा मान्य सदस्यहरूलाई जानकारी गराउँछु। स्पष्टीकरण सोध्न चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सजिलोको लागि सभामुखको डायससँगै बसेका सचिवालयका कर्मचारीहरूलाई 3 मिनेटभित्र लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु।

0: स्पष्टीकरण सोध्न चाहनुहुने मान्य सदस्यलाई एक मिनटको समय निर्धारण गरेको छु। निर्धारित समयभित्रै मान्य सदस्यहरूले स्पष्टीकरण माग गर्नुहुन अनुरोध गर्दछु। सर्वप्रथम मान्य सदस्य युवराज दुलाल।
1: सम्माननीय सभामुख महोदय, मेरो प्रश्न छ। विगतमा एउटा प्याक भन्ने परियोजना थियो, अर्थमन्त्रीज्यूलाई राम्रैसँग थाहा छ, कृषिमा त्यसले अनुदान दिन्थ्यो र त्यो प्रोग्राम आफैमा बदनाम पनि भएर त्यसको परिणाम पनि आएन। मैले कृषिमा उत्पादनमा आधारित अनुदान नै यो वैज्ञानिक उपाय हो र सारा किसानले त्यसबाट प्रतिफल प्राप्त गर्छन् भन्ने धारणा राखेको हो। म अर्थमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु, पाइलटिङमा निश्चित मान्छेहरूलाई दिएको 40 लाख अनुदानले कृषिको कायापलट हुन्छ कि सबै किसानलाई उत्पादनमा आधारित अनुदान दिएर कृषकहरूको जीवनस्तर उकासिन्छ? मेरो पहिलो प्रश्न यो रहेको छ। मैले हेल्थमा कम्प्रिहेन्सिभ हेल्थ इन्सुरेन्स गरेर सबै नागरिकहरूको स्वास्थ्य निशुल्क बनाउनु पर्ने कुरा राखेको थिएँ, यसमा अर्थमन्त्रीज्यूको स्पष्ट धारणा आएन, म सोध्न चाहन्छु। धन्यवाद।
0: मान्य सदस्य पुष्पराज कणेल।

0: सामान्य स्वभाव थियो। मेरा दुईटा कुरा छन् यहाँ। एउटा अघि माननीय मन्त्रीज्यूले जवाब दिने क्रममा चाहिँ त्यो राज्य नियन्त्रणमुखी भन्ने होइन भन्नुभयो, त्यो उहाँको बजेट स्पिचमा छ, त्यो मैले राखेको हो यहाँ। यो के हो यो कुरो भन्ने बजेटको 65 नम्बरको पेजमा हेर्नुभयो भने देख्नुहुन्छ मेरो एउटा त्यो, मैले त्यसैका आधारमा त्यो प्रश्न गरेको हुँ। दोस्रो चाहिँ यो मूल्य अभिवृद्धि कर लगायतका जुन 1% छुटको जुन विषय छ त्यसमा हिजोदेखिका यो चाहिँ त्यहीँ 50 अर्ब बाँकी रहेका भ्याट बिल नक्कली भ्याट बिलका कुराहरू पनि त्योभित्र छन् भन्ने चाहिँ सुनिएको छ। अब त्यस्तो भयो भने इमान्दार मान्छेले हिजै तिर्यो, बेइमानले चाहिँ अनेक थरीका यसलाई पेन्डिङ राखेका छन्। अब पेन्डिङ राख्ने चाहिँ पुरस्कृत हुने अनि इमान्दार चाहिँ तिरेको तिरे हुँदाखेरि यो कर प्रणाली कसरी बन्छ र माननीय अर्थमन्त्रीज्यूले
1: मान्य सदस्य गणेश सिंह ठगुन्ना
2: सामान्य सभामुख महोदय, यो दार्चुला तिङ्कर सडकको तुसरपानी छाङ्ग्रो तिङ्कर खण्डमा आर्थिक वर्ष 2078-79 22,50,00,000 परेको हो। अहिले अर्थमन्त्रीज्यूको विशेष प्राथमिकतामा 13 करोड मात्रै परेको छ। यो 13 करोड मात्रै विशेष प्राथमिकता हो कि के यसमा थप हुन्छ, यसमा उत्तर पाऊँ, धन्यवाद।
1: मान्य सदस्य नरेन्द्र सिंह नरेन्द्र कुमार केरुङ
3: सामान्य सभामुख महोदय, मान्य अर्थमन्त्रीज्यूले आफ्नो बजेटको सन्दर्भमा तलब भत्ता वृद्धिको प्रस्ताव राख्नुभएको छ, त्यो राम्रै छ भन्ने लागेको छ। तलब भत्ता वृद्धि गर्ने सन्दर्भमा देशभरिमा राज शिक्षक 43,042 जना, शिक्षण सिकाइ अनुदान अन्तर्गत आएको 10,966 जना र प्लस टू अनुदान शिक्षकतर्फ 2,000 प्लस गरेर जम्मा गर्दाखेरि 136,127 जना जसको चाहिँ तलब भत्ता वृद्धि गर्नै पर्ने आवश्यकता थियो, त्यो त्यतातर्फ अर्थमन्त्रीज्यूको ध्यानमा आकर्षण गराउन चाहन्छु र सम्भव हुन्छ भने जसलाई तलब भत्ता वृद्धि गर्न आवश्यक नै छ ती आवश्यक नै पर्ने यी न्यून स्तरका कर्मचारीहरूको तलब वृद्धिका निम्ति अर्थमन्त्रीज्यूको म ध्यान आकर्षण गराउन चाहन्छु।
1: माननीय सदस्यहरू, अब माननीय अर्थमन्त्री डाक्टर सोनिम वाग्लेलाई उक्त स्पष्टीकरणहरूको सम्बन्धमा स्पष्ट पार्न अनुमति दिन्छु।

0: सभामहोदय, मान्य पुष्पकणेलले यो नियन्त्रणको सम्बन्धी राख्नु भएको रहेछ, भर्खर मेरो ध्यान आकर्षण भयो 75 नम्बर बुदामा। खास त्यो आशय होइन, यसलाई राम्ररी पढियो भने यो बजेटले राज्यको भूमिकालाई नियन्त्रक र नियामक मात्र होइन, अवसरको सर्जक, कन्ट्रोल गर्ने निकाय, राजस्व असुली गर्ने, खर्च गर्ने निकाय मात्र होइन कि अवसरहरू सिर्जना गर्ने त्यो इनेबलिङ स्टेट को रूपमा संस्थाका रूपमा पुनः परिभाषित गर्न खोजेको छ भन्ने छ। सो यसमा अलिकति भ्रम भयो भने हजुरलाई मैले यसै मार्फत स्पष्ट गरेँ। करमा मान्यज्यूकै प्रश्नमा, करको यसपालि एउटा हिस्टोरिक आर्ट गरेकै हो, हिसाब गर्दाखेरि खरबौँ त नभनौँ, अब त्यो अनुमान गर्न गाह्रो हुन्छ, तर ठुलो रकम कुनै समय, अहिले कोभिडको बेलामा एउटा चाहिँ उद्यमीले सुरु गर्यो व्यवसाय, ऊ विदेश गयो, फर्केर आउँदा उसको त्यो शुल्क दस्तुर थप दस्तुर ब्याज जरिवाना खप्टिँदै खप्टिँदै गरेर ऊ थचक्कै बस्ने गरेको, यो लाखौँको सङ्ख्यामा नेपालमा रहेछ भन्ने त्यो लबिङ पनि भयो। र यसमा केही कर्पोरेट हाउसेसहरू पनि होलान् केही, तर धेरै सर्वसाधारण यो बक्यौताले थिचिएको। भनेपछि यसमा एउटा बोल्ड निर्णय हामीले गर्नुपर्ने थियो। मान्यज्यूले पनि उल्लेख गर्नुभयो क्या अरे, एउटा एकचोटिलाई गैरकर्ता आउँछ भनेर भन्नुभएको थियो, त्यो सही हो। अब यस्तो भिडिआइएस लगायतका स्किममा हामी अहिले जान सक्ने अवस्था छैन, एन्टी मनी लन्ड्रिङ इत्यादिले गर्दा, त्यसमा ठुलै तयारी र राजनीतिक सहमतिका आधारमा मात्रै गर्ने हो। यो चाहिँ एकपटकका लागि यति बलियो सरकारले यो आँट्नुपर्छ भनेर के भन्यो भने, यो कर छुट दिया होइन, यो भ्रम नहोस्, तिमीलाई राज्यले तोकेको कर चाहिँ तिर, निर्धारित कर तिर, अझ 1%, अब जरिवाना भनेको नि भयो प्रोसेसिङ फी, राज्यलाई त पेपर वर्क गर्न खर्च लाग्छ त्यो तिर, त्यसपछि कम क्लिन क्लिन स्लेटबाट माथि आउर नयाँ सुरु गर। नभए यो कस्तो देखियो भने 10 लाख, किन अर्थतन्त्र तङ्ग्याउनु छ, तर कोही कालो सूचीमा, कोही एक करोडको दायित्व 10 करोड पुगिसक्यो, अनि के सुन्यो, एकदम हृदय विदारक कथाहरू पनि सुनियो। यो तिर्न सक्ने सम्भावना छैन, राज्यको नजरमा ऊ दोषी क्रिमिनलै भइसक्यो, अपराधी नै भइसक्यो, अदालतमा मुद्दा दायर गरेको छ, त्यो फर्स्योट निरूपण हुन अर्को 10 वर्ष लाग्छ कि ऊ सबै टाट पल्टेर यहाँ सबै छोडेर विदेशी नै पर्ने बाध्यता, यहाँ नेपालमै बसेर म न्यू स्टार्ट गर्छु, पुरानो तिर्नुपर्ने रकम चाहिँ म तिर्छु भनेपछि यो छुट होइन, तर बाँकी जरिवाना शुल्कहरू चाहिँ जुन राज्यको असाध्य अनुदार एटिट्युडले र हाम्रै कर प्रशासनको कमजोरीले पनि कति ठाउँमा त्यो खप्टिँदै खप्टिँदै गएर ऊ थचक्कै बस्ने अवस्थामा रहेका व्यक्ति व्यवसायीहरूलाई चाहिँ यो त्राण एउटा राहत दिएको, ताकि उनीहरू इकोनोमीमा फेरि फर्कन सकुन्, तर तिरेपछि, सुरुमा तोकिएको तिरेपछि। अब यसमा केही बदमासहरू, भ्याटको कुराहरू यहाँले उल्लेख गर्नुभयो, अन्त शुल्कको नक्कली स्टिकर छाप्नेहरू परेका छैनन्, त्यो भ्याटको प्रारम्भिकहरू भन्दा त्यहाँ छैनन्, र केही विवादित कर छलीमा संलग्न भएका र ती मुद्दाहरू अदालतमा विचाराधीन छन् भने त्यो पनि परेका छैनन्, तर यो ओभरअल चाहिँ हामीले तङ्ग्याउन नै गरेको हो। मान्य ठगुन्नाले टिङ्करको प्रसङ्ग ल्याउनु भयो, यसमा मलाई नेपाली सेनाका प्रमुखले नै रिक्वेस्ट गर्नुभएको थियो, नेपाली सेनाले बनाइरहेको बाटो, उहाँहरूले मागे जति रकम अहिले चाहिँ दिएका छौँ, र यसलाई के प्रतिबद्धता छ भने भूगोल प्रतिकूल छ, त्यो काम अगाडि बढ्यो भने यसलाई थप्न सकिने गर्ने र त्यो अन्डरस्ट्यान्डिङ चाहिँ छ। मान्य नरेन्द्र केरुङले भत्ता, अब यति 4 वर्षदेखि नेपालका, अघि अर्को भ्रम पनि मैले चिर्न पाएँ अहिले, कर्मचारी मात्र होइन, कर्मचारी त 50-60 हजारभन्दा छैनन्, नेपाली सेना झन्डै 90 हजार, नेपाल प्रहरी झन्डै 90 हजार, सशस्त्र प्रहरी झन्डै 40 हजार, शिक्षकहरू 1 लाख प्लस, सबैलाई कभर गरे हो, र यो वेज बिल असाध्यै ठुलो छ, र यो गर्नै पर्ने अवस्थामा हामी कसरी पुग्यौँ भने, विगत 4 वर्षदेखि तलब सुविधा नबढिरहेको, र मैले हिसाबै गर्दा 17.3 को त त्यो वृद्धिले त समायोजन मात्र हुने रहेछ, मुद्रास्फीतिलाई अतिरिक्त वृद्धि नै होइन, 17.3 बढाउँदा पनि 4 वर्षदेखिको मुद्रास्फीतिलाई इन्कर्पोरेट गर्ने मात्रै भयो, त्यसैले एकदमै ठुलो निर्णय पनि हो यो, तर यसलाई वात्तै अहिले गैर जिम्मेवार ढङ्गले हामीले छेलो खेलो गर्न सक्ने अवस्था थिएन, तर पेन्सनर्सहरूले पनि अलिकति पाउन् भनेर 10%मा तलबमा गरियो, अर्को 10% थप भत्तामा भयो, र 5,000 महँगी भत्ता पहिलेकोलाई समायोजन गरियो। त्यसरी चाहिँ यति गर्दा पनि ठुलो दायित्व राज्यले बोकेको छ। यद्यपि हाम्रो अपेक्षा अब हुने अस्टेरिटीका प्रोग्रामहरू, दरबन्दी फ्रिज, एडमिनिस्ट्रेटिभ रिफर्महरू, यी दर्जनौँ कटौतीहरूबाट चाहिँ यो यसै साल हुँदैन, 3 वर्ष जतिमा यो सेभिङ्स हामी निकाल्छौँ र यो ब्यालेन्स हुन्छ भन्ने अपेक्षा छ। दिनै पर्ने राहतका कुराहरू मान्य केरुङजीले भन्नुभएको कुराहरूमा चाहिँ हामी यसमा थप अध्ययन गरेर अर्को साल यसै साल चाहिँ त्यो बढाउन नसकेकै हो। आमान्य युवराज दुलालले प्याक्टबारे ठुलो विवाद पनि भएकै हो, त्यसैले अहिले पाइलट भनेर हाम्रो कार्यविधि पारदर्शी नै हुन्छ सबै। मैले भनिहालेँ सुशासनको विषयमा हामीलाई अलिक फरक मापदण्डबाट पनि हेरिदिनु होला। यो कृषि मन्त्रालय, अर्थ मन्त्रालय सबैले चाहिँ मिलेर यो 40% भत्तै दिने होइन, उत्पादनसँग लिङ्क हुन्छ, ओभर 4 इयर्स प्रडक्सन गरेको खण्डमा मात्रै भनेर कल्पना गरिएको हो। यद्यपि यो हार्ड एन्ड फास्ट त्यस्तो केही छैन, यसलाई सुधार गर्दै थप परिष्कृत गर्दै अगाडि लान सकिन्छ। तर यो पाइलट प्रोग्राम सफल भएको खण्डमा अनि यसले नेसन वाइड प्रोग्रामको आकार लिनेछ। यसो भन्दै गर्दा कृषिमा अरू धेरै कार्यक्रमहरू यहाँहरूले पहिलाका सरकारहरू लिएर आएका जम्मैले निरन्तरता पाएका छन्। साना किसानका कार्यक्रम, बिमामा छुट, कुटोमा छुट, बिउमा छुट, मलमा छुट, बाटाघाटा, पानी, विद्युत लिफ्टिङमा छुट, साना किसान कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण सबै छन्। त्यसैले यो मात्र भए जस्तो गरेर पनि कुप्रचार नगरिदिनु होला। यो चाहिँ एउटा नयाँ व्यवसायीकरण भन्ने तर ठोस कहिले पनि आएन, त्यसैले यो सुरु गरेको हो। अर्को हेल्थ इन्सुरेन्स, यो पिछिल्लो विषय छ, म माननीय स्वास्थ्य मन्त्रीसँगै बसिरहेको छु, उहाँलाई यसले ठुलो टाउको दुखाइ पनि भएको छ। जम्मा 10 अर्ब हामीले विनियोजन गरेका रहेछौँ गत वर्ष, हामी आउँदै गर्दा 12 अर्ब दिएको रहेछ, 2 अर्ब थप, म आएपछि 7 अर्ब थपिसकेँ, अहिले 5 अर्ब अहिले क्रममा छ। हामी कुरा गर्दैछौँ स्वास्थ्यको कुन कार्यक्रमबाट काटेर रकमान्तर गर्ने र कति अर्थबाट थपिदिने भनेर अहिले डिस्कसन भइरहेका छ। यति गर्दा पनि यो असीमित दायित्व भयो, असीमित दायित्व छ। यसलाई हामीले स्वास्थ्य बिमाको कार्यक्रम पुनर्संरचना गर्छौँ भनेर बजेटमा लेखेको त्यो रियलाइजेसनबाट पनि हो, यो धानिँदैन हजुर। अनि अघि मान्य आनन्द चन्दले राम्रो सल्लाह दिएर जानुभएको छ स्वास्थ्य बिमामा केन्द्रित, मैले नोट गरेको छु। मान्य तोसीमा कार्कीले यसमा अध्ययन गरिराख्नु भएको छ र मान्य मन्त्रीजीले प्रधानमन्त्री कार्यालयको समन्वयमा यसमा लामो एक्सर्साइजहरू गरिराख्नु भएको छ। मलाई आशा छ विपक्षी दलका सांसदहरू जसको यो विषयमा रुचि छ हामी सबै मिलेर यो धान्न सकिने समन्यायिक समाजको निर्माणका लागि असाध्यै भर्थेक गर्न सकिने एउटा भायबल हेल्थ इन्सुरेन्स, युनिभर्सल हेल्थ इन्सुरेन्स प्रोग्राम हामी डिजाइन गरौँ। अहिले चाहिँ यो प्योर ह्यान्डआउटको रूपमा छ, ठुलो अभियोग छ यहाँहरूलाई थाहा छँदैछ। र यसको आधारभूत प्रिन्सिपलहरू भनेको युनिभर्सलाइजेसन गर्नै पर्छ, कुनै पनि हेल्थ इन्सुरेन्स स्किममा सबै बढीभन्दा बढी जनसङ्ख्याको हिस्सा आबद्ध भएन भने त्यो फेल हुन्छ, त्यो एडभर्स सेलेक्सन भन्छ। युवा तरुण पुस्ताका युवा युवतीहरू कम रोग लाग्छ तर उनीहरूले प्रिमियम नतिर्ने, वृद्ध वृद्धहरू बढी रोग लाग्छ वा हस्पिटल जानुपर्ने हुन्छ उनीहरूले मात्र तिर्दै गर्दा त्यो प्रोग्राम भायबल हुँदैन। त्यसैले युनिभर्सल रिस्क पुल गर्नु पर्यो, नम्बर 1। नम्बर 2, यो विपन्नहरूको लागि प्रिमियम तिराउने कुरा आएन, गरिबहरूलाई विपन्नहरूलाई हामीले राज्यले नै गरिदिनुपर्छ, सब्सिडाइजै गरिदिनुपर्छ, अनुदान दिनुपर्छ, विपन्नको सहारा राज्य नै हो। अनि त्यो कोषमा सिन ट्याक्स भन्छौँ हामी, त्यहाँबाट पनि एउटा ठुलो अंश हालिदिनुपर्छ, चुरोट रक्सी यस्ता नराम्रा विलासी कुराहरू चाहिँ त्यो सुगर कन्टेन्ट हाई भएका यस्ता कुराहरूबाट कलेक्ट गरेको ट्याक्स पनि त्यो कोषमा हार्न सक्यो। त्यसपछि राज्यले पनि थप्नु पर्यो, तर त्यसको सबभन्दा ठुलो अंश आम नागरिक र मध्यम वर्गले प्रिमियम तिर्नुपर्छ र प्रिमियम तिरे अनुरूप उसले सेवा पाउने गरेर हामीले अगाडि जानुपर्ने हुन्छ, बल्ल अनि त्यो इन्सुरेन्सको स्वरूप ग्रहण गर्छ। र त्यतातिर सोझ्याउनको लागि अझै नेपाली माटो, नेपाली अनुभव अनुसार वृद्ध भत्ता दिइराखेका छौँ यता, त्यसलाई पनि टाइप गर्न सकिएला। सबै कुराले गर्दा स्वास्थ्य बिमाको फ्री भन्ने चाहिँ हुँदैन, सकिहाल्छ, सक्दैन। यसरी आवश्यक पर्ने विपन्न वर्गलाई राज्यले नै टेको दिने, अरूलाई चाहिँ एउटा भायबल फर्मुला गऱ्यौँ, ट्याक्सेसनको एउटा रिलायबल सोर्स स्ट्रिम पनि त्यहाँ आइराख्ने, यसो गऱ्यो भने चाहिँ यो प्रोग्राम भायबल हुनसक्छ र यसलाई ट्राई गरेर हेरौँ र पछि सुधार गर्दै जाने छुट त हामीसँग छँदैछ नै छ। यति नै हो, हस् धन्यवाद।
1: मान्य सदस्यहरू, आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफल यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, अब मान्य अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई विनियोजन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।
0: महोदय, सभामुख महोदयको अनुमतिले विनियोजन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, विनियोजन विधेयक 2083 अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली 2083 नियम 105 बमोजिम कुनै पनि मान्य सदस्यको विरोधको सूचना प्राप्त नभएकोले विनियोजन विधेयक 2083 प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, मान्य अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई विनियोजन विधेयक 2083 प्रस्तुत गर्न अनुमति दिन्छु।
0: सम्मान्य सभामुख महोदय, आर्थिक वर्ष 2083-84 सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले प्रस्तुत विधेयक पेश गर्नु परेको हो। प्रस्तुत विधेयकले सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरूको निमित्त विनियोजन गर्न सक्ने व्यवस्था गरेको छ। यस विधेयकलाई अर्थ सम्बन्धी विधेयकको रूपमा सङ्घीय संसद प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब मान्य अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।
0: सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, राष्ट्र ऋण उठाउने विधेयक 2083 अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली 2083 नियम 105 बमोजिम कुनै पनि मान्य सदस्यको विरोधको सूचना प्राप्त नभएकोले राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्न अनुमति प्राप्त भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्न अनुमति दिन्छु।
0: सम्मान्य सभामुख महोदय, आर्थिक वर्ष 2083-84 लागि नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न नेपाल सरकारले राष्ट्र ऋण उठाउने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले प्रस्तुत विधेयक पेश गर्नुपरेको हो। साथै यस विधेयकलाई अर्थ सम्बन्धी विधेयकको रूपमा सङ्घीय संसद प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब मान्य अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

0: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावमाथि अर्थात् विधेयकमाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। यस छलफलमा विधेयकको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने बेहोरा अनुरोध गर्दछु। मान्य सदस्यहरू, उक्त छलफलमा भाग लिन चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सभामुखको डायलसँगै बसेका कर्मचारीलाई 3 मिनटभित्र लिखित रूपमा उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछु। छलफलमा भाग लिन चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 3 मिनटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य परशुराम तामाङ रोशन प्रयोग गर्नुहोला।
2: सभामुख महोदय, माननीय अर्थमन्त्रीज्यूले प्रस्तुत गर्नुभएको नेपाल राष्ट्र बैङ्क सम्बन्धी संशोधनमा म नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मेरो धारणा राख्न चाहन्छु। राष्ट्र बैङ्कको भूमिका हामी सबैलाई थाहा छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन हुँदाखेरि खास गरिकन उसले खेल्ने मूल्य र सुधारान्तरको स्थिरताको सन्दर्भमा त्यसलाई समयकुल बनाउने र खास गरिकन अहिलेको विज्ञान र प्रविधिले ल्याएको जुन नयाँ उपकरणहरू टुल्सहरू डिजिटल टुल्सहरू छन् त्यसलाई पनि व्यवहारमा लान र अहिलेको डिजिटल एउटा फाइनेन्सियल सिस्टमको नै विकास भइसकेको अवस्थामा त्यसलाई पनि समायोज गरेर अगाडि बढ्ने कुरा सामूहिक हो। त्यसो भएको हुनाले यो बिलको औचित्य त छ भन्ने कुरा प्रति हामी हाम्रो पार्टी समर्थन गर्दछ। त्यसमा रहेका केही कुराहरू भने छलफल योग्य छन्। जस्तो खास गरिकन नेपाल राष्ट्र बैङ्कको स्वायत्तत्वको प्रश्न, यसलाई कसरी स्वायत्त बनाउन सकिन्छ र यो एउटा निर्णायक यसमा ब्युरोक्रासी राजनीतिक तपाईँको चाहिँ दल अथवा तपाईँको थर्ड पार्टी अरू पक्षहरूले यसलाई प्रभावित बनाएर यो बेला बेलामा यो चाहिँ विवादित हुने पनि गर्दछ र कोही कोही बेलामा त्यसो यो कन्फ्लिक्ट अफ सेल्फ इन्ट्रेस्ट पनि त्यहाँ प्रदर्शन भएको देखिन्छ। जस्तो योभन्दा अगाडि र हामीले अहिलेसम्म देखिरहेको कुरा के हो भने धेरै जसो सञ्चालकमा त्यहीँको कर्मचारी डिप्युटी गभर्नर भइसकेका व्यक्तिहरू अथवा तपाईँको ब्युरोक्रेसी अर्थ अर्थ सचिव या चाहिँ तपाईँको चाहिँ दलले कुनै के अरे नियुक्ति गर्ने व्यक्तिहरूको कारणले गर्दाखेरि त्यहाँ चाहिँ कन्फ्लिक्ट अफ सेल्फ इन्ट्रेस्ट चाहिँ हामीले देखिरहेको छौँ। त्यसो भएको हुनाले मलाई के लागिरहेको छ भने यसबाट मुक्त गरेर संयुक्त के अरे नेपाल राष्ट्र ब्याङ्कलाई को अटोनोमीलाई कायम पनि गर्ने र समयानुकूल त्यसलाई चाहिँ परिवर्तन गर्ने ढाँचामा नै लैजानु जरुरी छ। यसो गर्दाखेरि चाहिँ यी विभिन्न मैले उठाएका कुराहरूमा चाहिँ यसलाई संशोधन गर्न पनि योग्य भएको हुनाले म यति कुरा राखेर आफ्नो भनाइ यहाँ अन्त्य गर्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य पुष्पराज कँडेल, त्यसपछि मान्य सदस्य विदुषी राणा।

0: some man here, so I'm with you. Man here, Arthmanji Julie, Nepal Rashtra Bank and Samsodan Vidyak Jun Prasad Garnu Vagusa. You, Poyli Dehine, Merojan Karima Baye Ansar, Dutin Barsia Agadi Dehine, Survakor Pakriao, Tesma. निरन्तर भ्यालु एडिसन हुँदै यहाँसम्म आइपुगेको छ र यो अहिलेको वर्तमान परिस्थिति अनुसार कतिपय कुराहरूमा संशोधन गर्नुपर्ने आवश्यकता पनि छ भन्ने म आफूलाई र मेरो पार्टीलाई पनि लागेको स्थिति हो अब यसमा कतिपय विषयहरू चाहिँ मैले सरसर्ती यसो हेरेको थिएँ खास गरी यो बोर्ड निर्माणका सन्दर्भमा पहिला सात सदस्यलाई नौ सदस्य बनाइएको रहेछ अहिले पहिला नौ सदस्य थियो जस्तो लाग्छ मलाई बिचमा सात सदस्य बनाइयो फेरि अहिले नौ सदस्य बनाइएको स्थिति छ एउटा मलाई खड्केको चाहिँ अब सामान्य सबै बोर्डहरूमा हामीले महिलाको प्रतिनिधित्व गराएको हुन्छौँ राष्ट्र ब्याङ्कको बोर्डमा चाहिँ महिलाको प्रतिनिधित्व छैन अहिलेसम्म त्यो देखेँ यो यो आएको चाहिँ एक एकजना महिला अनिवार्य भन्ने चाहिँ लेखाए हुन्थ्यो त्यो मैले देखिनँ त्यसमा अब संसारका अरू देशहरूमा यो मोनिटरी पोलिसी हेर्नको लागि छुट्टै स्वायत्त कमिटी पनि बनाउने चलन पनि छ हामी कहाँ त्यसलाई त्यस्तो स्वायत्तै खालको कमिटी बनाउने चलन छैन राष्ट्र ब्याङ्कको आफ्नै कामको एउटा हिस्साको रूपमा यसलाई राखिएको छ यसलाई हामीले अलिकता ध्यान दिनु पर्ला खास गरी अब वित्तीय क्षेत्रको र ब्याङ्किङ सेक्टरको यो खराब कर्जाहरू बढ्दै गइरहेको स्थिति र कतिपय ब्याङ्कहरू समस्यामा परिरहेको लगानी पनि पर्याप्त मात्रामा नभइरहेको आइडल मनी बसिरहेको त्यस्तो खालको स्थिति भएको हुनाले अब यो रेगुलेसन सुपरभिजनका जुन पाटाहरू छन् त्यो पाटोलाई पनि राष्ट्र ब्याङ्कको अलिकता कडा गरेर लिएर जानुपर्ने अलि राम्रो खालको बनाउनु पर्ने त्यो चाहिँ मैले देख्छु त्यसभन्दा बाहेक अरू थुप्रै विषयहरू अर्को एउटा चिज मलाई चाहिँ आफैलाई पनि खड्किएको स्थिति यसमा अब अर्थमन्त्रीज्यूले बजेट भाषण गर्नुहुन्छ अनि भोलिपल्ट एउटा पत्रकार सम्मेलन अर्थ मन्त्रालयमा गर्नुहुन्छ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र राष्ट्र ब्याङ्कका गभर्नर चाहिँ दायाँ र बायाँ गएर त्यहाँ बस्नुपर्ने यो हाम्रो प्रचलन छ राष्ट्र ब्याङ्क एउटा स्वायत्त निकाय भनेर हामीले मानेको स्थितिमा राष्ट्र ब्याङ्क र गभर्मेन्टको बिचको रिलेसन के हो भन्ने कुरो पनि अझै प्रश्न केही बनाउनु पर्ने हो कि भन्ने पनि मैले
1: माननीय सदस्य विदुषी राणा त्यसपछि माननीय सदस्य समीक्षा बासकोटा

0: सम्माननीय सभामुख महोदय, म यस सम्मानित सदन समक्ष नेपालको वित्तीय प्रणालीको भविष्यसँग प्रत्यक्ष सम्बन्धित एक महत्त्वपूर्ण विषय नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 को संशोधन आवश्यकताको विषयमा आफ्नो विचार प्रस्तुत गर्न चाहन्छु। उक्त ऐन निर्माण गरिएको समयमा हाम्रो वित्तीय प्रणाली मुख्यतः नगदमा आधारित कागजी कारोबारमा सीमित शाखामुखी ब्याङ्किङ प्रणालीमा आधारित थियो। त्यसबेला डिजिटल ब्याङ्किङ, मोबाइल भुक्तानी र फिनटेक सेवाहरूको कल्पना समेत पनि गरिन सकिँदैन थियो। तर आज अवस्था पूर्ण रूपमा परिवर्तन भइसकेको छ। नेपालमा डिजिटल भुक्तानी द्रुत गतिमा बढिरहेको छ। मोबाइल ब्याङ्किङ, डिजिटल वालेट, क्युआर पेमेन्ट जस्ता सेवा आम जनताको दैनिक जीवनको हिस्सा बनेको छ। डिजिटल भुक्तानीको मात्र केही वर्षमा उल्लेखनीय रूपमा वृद्धि भएको छ। साथै अन्तर्राष्ट्रिय रूपमा डिजिटल मुद्रा, सिबिडिसी, डिजिटल ब्याङ्क, क्रिप्टो तथा अन्य डिजिटल सम्पत्ति सम्बन्धी कानुन तीव्र रूपमा विकास भइरहेका छन्। 2058 सालको ऐन आजको डिजिटल युगको लागि अपर्याप्त देखिन्छ। यसका मुख्य समस्याहरू: डिजिटल मुद्रा सम्बन्धी स्पष्ट कानुनी व्यवस्था छैन, फिनटेक कम्पनीहरूको लागि स्पष्ट नियामकीय ढाँचा छैन, डिजिटल ब्याङ्कको अवधारणा समेटिएको छैन, डेटा सुरक्षा, साइबर जोखिम जस्ता विषयहरू प्रष्ट छैनन्। यसले गर्दा नियामकीय अस्पष्टता, लगानीमा अवरोध, नवप्रवर्धनमा बाधा उत्पन्न भइरहेको छ। यस अवस्थामा सरकारद्वारा ऐन संशोधन प्रक्रिया अघि बढाइनु समय सामक्ष र सकारात्मक कदम हो। यो संशोधनले डिजिटल ब्याङ्क र डिजिटल मुद्रालाई कानुनी मान्यता दिने, भुक्तानी सेवा प्रदायकहरूलाई नियमनको दायरामा ल्याउने, राष्ट्रिय ब्याङ्कलाई आधुनिक र सक्षम नियामकको रूपमा विकास गर्ने लक्ष्य राखेको छ। तर संशोधन गर्दा हामीले केही सन्तुलन कायम गर्न अति आवश्यक छ। नव प्रवर्धनलाई प्रोत्साहन गर्दै नियमन गर्नु, वित्तीय स्थायित्व र उपभोक्ता संरक्षणको सुनिश्चिति गर्नु, अन्य ऐनहरूसँग द्वन्द्व नहुने गरी स्पष्ट व्यवस्था गर्नु, डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने वातावरण बनाउनु। माननीय सभामुख महोदय, नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 विगतमा महत्त्वपूर्ण भूमिका खेलेको छ। तर आज आवश्यकता छ एक आधुनिक, प्रविधि मैत्री र भविष्य उन्मुख कानुन ढाँचाको। त्यसैले म सम्मानित सदनलाई प्रस्तावित संशोधनमा गम्भीर छलफल गर्न तथा डिजिटल युग अनुकूल समक्ष कानुनी संरचना निर्माण गर्न आग्रह गर्दछु। धन्यवाद।
1: माननीय सदस्य समीक्षा बासकोटा, त्यसपछि माननीय सदस्य गुरुप्रसाद बराल।

0: सम्माननीय सभामुख महोदय, नेपाल राष्ट्र बैङ्क 2048-58 संशोधन गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा केही विषयहरू राख्न चाहन्छु। मैले यस ऐनको सैद्धान्तिक छलफलमा जाँदै गर्दा विशेष गरी ब्याङ्किङ तथा वित्तीय संस्था नियमनको पाटो पनि राष्ट्र बैङ्ककै रहेको छ र यसमा चाहिँ कस्तो देखिन्छ भन्दाखेरि क वर्ग र ख वर्गका ब्याङ्कहरूको डिसिप्लिन इन्चार्जको रूपमा मात्र राष्ट्र ब्याङ्क रहिराखेको जस्तो देखिन्छ र राष्ट्र ब्याङ्क देखाएर यो ब्याङ्किङ प्रणालीलाई नै एकदमै सुव्यवस्थित गर्न नसकेको र मोर ब्युरोक्रेटिक झन्झटमा लिएर गएको देखिन्छ। यसको सामान्य एक्जाम्पल भनेको चाहिँ केवाइसी नो योर कस्टमरको हामीले हेऱ्यौँ भने एफडिआई हामी लगानी मैत्री बनाउँदै गर्दाखेरि लगानी मैत्री विदेशी लगानीकर्ताको पनि फिङ्गरप्रिन्ट पटक पटक लिने र स्वदेशी हामी जस्ताको पनि एउटा ब्याङ्कमा एउटा खाता छ तर फेरि मेरो कम्पनीको नाममा मैले अर्को खाता खोलेँ भने त्यो इन्टिग्रेसनसम्म पनि हुँदैन। डिजिटलको नाममा डिजिटल इन्टिग्रेसन पनि नगर्ने यस्ता झन्झटिला प्रक्रियाहरूबाट मुक्त हुनुपर्छ र राष्ट्र ब्याङ्कको आडमा क र ख वर्गको ब्याङ्कले पनि आफ्नो डिजिटल प्रणाली सुधार गर्नुपर्छ। त्यस्तै फाइनेन्सियल स्टेबिलिटीको पाटोमा पनि काम गर्दै गर्दाखेरि राष्ट्र ब्याङ्क चाहिँ नियन्त्रणमुखी मात्र भएर आएको छ। अहिले सरकारले मिसन मोडमा र लगानी एक्सप्रेसको रूपमा काम गर्न खोजिराखेको छ तर राष्ट्र ब्याङ्कको अवधारणा हेर्दा कस्तो देखिन्छ भन्दा च्याप्प पक्रिने अनि त्यस पछाडि विदेशी लगानी फिर्ता लग्ने बेलामा पनि नियन्त्रण गर्ने र डिपार्टमेन्ट अफ इन्डस्ट्रीबाट तपाईँले अप्रुभल लिएर आउनुभयो त्यस पछाडि गएर लगानी बोर्डबाट तपाईँले अप्रुभल लिएर आउनुभयो भने फेरि तपाईँ राष्ट्र ब्याङ्क गएर अर्को अप्रुभल किन लिने। यसमा विभिन्न किसिमका झन्झटिला प्रक्रियाहरू छन् भनेको ठ्याक्क नियन्त्रण मात्र गर्ने देखिन्छ र यो राष्ट्र ब्याङ्ककै के अरे निर्देशकले नै एउटा पोडकास्टमा आएर के भन्नुभएको थियो भने भाग्यले जेएनजी आन्दोलनमा एनआरबीको छेउछाउ केही भएन। यदि एनआरबीको छेउछाउमा केही भएको भए होल हाम्रो डिजिटल पेमेन्ट सिस्टम चाहिँ क्र्यास हुन्थ्यो भनेर भन्नुभयो। भनेपछि हामी कति कमजोर डिजिटल पेमेन्ट सिस्टममा काम गरिराखेका छौँ। र अर्को चाहिँ राष्ट्र ब्याङ्कले हामी क्राउड फन्डिङका कुरा गर्छौँ, राष्ट्र ब्याङ्कले क्राउड फन्डिङलाई स्वीकारै गर्दैन। यो परिकल्पनामा हामीले क्राउड फन्डिङको विषयलाई पनि उठाउनुपर्ने हुन्छ र इन्टरनेसनल पेमेन्ट गेटवे यसको त झन् पहिल्यैदेखिको लामो विवाद छ राष्ट्र ब्याङ्कमा। यी सबै विषयलाई हामीले समेट्न सक्यो अहिलेको विधेयकमा भने मात्र राष्ट्र ब्याङ्कले साँच्चीकै काम गर्न सक्छ र सरकारले लिएको मिसन एक्सप्रेस र लगानी एक्सप्रेसको रूपमा काम गर्न सक्छ। थ्याङ्क यू।
1: माननीय सदस्य गुरुप्रसाद बराल, त्यसपछि माननीय सदस्य आर्यन राई।

0: सभामुख महोदय, सभामुख महोदयको अनुमतिले म नेपाल राष्ट्र बैंकको तेस्रो संशोधनसँग सम्बन्धित विषयमा विषय प्रवेश गर्न चाहन्छु। नेपालको अर्थतन्त्रको दिगो विकास र नियमनका लागि यसको अत्यन्त महत्त्व छ। आज देशको मूल्य नियन्त्रण गर्ने, स्वतन्त्र अवस्थालाई स्थिर बनाउने र समग्र देशको आर्थिक स्थितिलाई नियमन र रेगुलेसन गर्ने कुरामा समेत राष्ट्र ब्याङ्कले महत्त्वपूर्ण भूमिका खेल्छ। यस अर्थमा राष्ट्र ब्याङ्कको राष्ट्रिय र अन्तर्राष्ट्रिय जुन आर्थिक स्थिरता र यसको दायित्वलाई प्रष्ट रूपमा बुझ्न सकिन्छ। अब हामी यसलाई समय अनुकूल बनाउनु पर्छ भन्ने कुरामा सैद्धान्तिक रूपमा हामी सहमत छौँ। यस कुरासँग जोडिएर केही दफाहरूमा म माननीय अर्थमन्त्रीज्यूको ध्यान आकृष्ट गर्न चाहन्छु। खास गरी दफा 11 गभर्नर नियुक्तिको सन्दर्भको योग्यताको बारेमा उहाँले कुरा त्यसमा ल्याउनु भएको छ। त्यसमा वाणिज्य ब्याङ्कका प्रमुख कार्यकारीको सन्दर्भ छ। यसलाई चाहिँ कुलिङ पिरियड नराखिकन हामीले त्यहाँबाट मान्छे लियौँ भने त्यहाँ चाहिँ स्वार्थको द्वन्द्व हुनसक्छ। यो विषयतर्फ म ध्यान आकृष्ट गर्न चाहन्छु। दफा 14 गैर सरकारी स्वतन्त्र सञ्चालक भनेर 5 खोजी भएको छ। यो मितव्ययिता र विषय विज्ञताको हिसाबले ध्यान हामीले दिनुपर्छ र यस अर्थमा हामीले यसलाई 3 सीमित गरियो भने यो उपयुक्त हुन्छ। यसलाई 5 हामीले जोडिरहनु आवश्यक छैन भनेर म ध्यान दिन चाहन्छु। तेस्रो कुरो दफा 19 गणपूरक सङ्ख्याभित्र स्वतन्त्र सञ्चालक 2 र अरू 2 गरी 4 भनिएको छ। त्यसमा अर्थ सचिव र हामीले डेपुटी गभर्नरको अनिवार्य उपस्थितिको प्रबन्ध गरिएन भने यो फेरि अलिकति डेभिएट हुनसक्छ। त्यसले गर्दा अर्थ मन्त्रालयको त्यहाँ उपस्थिति हुनुपर्छ र डेपुटी गभर्नरको पनि अनिवार्य उपस्थिति रहेर त्यो गणपूरक सङ्ख्यालाई कायम गर्नुपर्छ भन्ने अनुरोध गर्न चाहन्छु। चौथो कुरा, डिजिटल करेन्सीको आज थुप्रै चर्चा भएको छ र क्रिप्टो त्यस्तै गरी चाहिँ बिटकोइन, यसको अमेरिका, रसिया र नजिकको देश भुटानले समेत दर्जनौ यसको अभ्यास र प्रयोग दर्जनौ देशले गरेको छ। त्यस अर्थमा हामीले यसलाई कसरी नियमन र व्यवस्थापन गर्ने हो, तर यो चिजलाई स्टेबल करेन्सीको रूपमा हामीले ध्यान दिनुपर्छ र डिजिटल सेक्युरिटीको विषयमा गम्भीरतापूर्वक ध्यान दियोस्।
1: मान्य सदस्य आर्यन राई, त्यसपछि मान्य सदस्य लिमा अधिकारी आचार्य।
2: सबै खाली भएको छ।
3: सम्माननीय सभामुख महोदय, आज नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक विषयमा छलफल गर्न उभिएको छु। यो लामो समयदेखि पेन्डिङै बसेको होला यो विधेयक पनि, सायद 2058 अहिलेसम्म चाहिँ त्यही काम त्यसमै काम गरिरहेका छौँ। अहिले यो संशोधनको निम्ति विधेयकमा छलफल गराउँदाखेरि यो कानुन निर्माण गर्ने कुरामा सबैजना ठाउँ आउनुपर्छ हामीले सधैँ भन्ने गरेका छौँ। हाम्रो दलले अहिले पोजिटिभमा लिएका छौँ, तर यसमध्येमा केही कुराहरू पछि संशोधन हाल्ने समय पनि आउँछ, त्यसमा नहालौँला। र अर्को कुरो चाहिँ यो सधैँभरि उठाइराख्ने कुरो तर नबुझ्ने खालको कुरो, यो डिजिटल र डिजिटलाइजेसनको चाहिँ जो हामीले कुरा उठाइरहेका छौँ, तर हाम्रो देशको आधीभन्दा भूभाग चाहिँ डिजिटलभन्दा पनि धेरै पर छ। त्यो ठाउँहरूलाई पनि कसरी माथि उकास्न सकिन्छ र त्यो ठाउँमा पनि कसरी तपाईँको चाहिँ यो डिजिटल माध्यमको चाहिँ सेवा पुर्याउन सकिन्छ, यसमा पनि हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ। र डिजिटल माध्यमको माध्यमबाट थुप्रै तपाईँको चाहिँ नेपालमा विगतमा हामीले थुप्रै तपाईँको चाहिँ घटनाहरू देख्यौँ। यसबाट तपाईँको चाहिँ थुप्रै चोरीहरू, अनलाइन चोरीहरू भएको छ। अब यसलाई कसरी तपाईको हामीले नियमन गर्न सकिन्छ यसलाई कडाई भन्दा कडा कानून बनाउनु पर्छ होला त्यसको पनि सायद यहाँ के कुराहरु मैले पढ्न त परेको छु के कुरा समावेश भएको छ अझै मैले विचार गर्नु पर्छ जस्तो लाग्छ मलाई र अर्को कुरा यो अन्तर्राष्ट्रिय पेमेन्ट अथवा चाहिँ अनलाइन तपाईको चाहिँ इन्टरनेशनल पेमेन्ट गेटवेको हामीले गेटवेको कुरा गरिरहँदाखेरि क्रिप्टोको कुरा पनि यहाँ आयो प्राय तपाईको चाहिँ अहिले वर्ल्ड कपको अब चाहिँ आजबाट सुरु होला अब यसमा तपाईको थुप्रै विगतमा पनि प्रहरीले कस्टडीमा हालेको इतिहास छ अब यसमा आजभर थुप्रै तपाईको चाहिँ अनलाइन कारोबार हुन्छ यो बाटो राज्यले कति तपाईको फाइदा घाटो के भएको छ यतातिर पनि कम्तीमा हाम्रो अर्थ मन्त्रालय लगायत सम्बन्धित मन्त्रालयको ध्यान जानुपर्छ होला र डिजिटल क्रिप्टोको कुरा आयो यो सम्बन्धी पनि थुप्रै विगतमा थुप्रै पैसा चाहिँ विदेशतिर गयो अनलाइन बाटो फ्रड भयो के भयो भने चाहिँ थुप्रै न्युजहरू आयो के हो त यो वास्तविक त्यसले देशको पैसा कति विदेश गएको छ त्यो भएर हामीलाई कति फाइदा भयो देशलाई यस सम्बन्धी पनि गम्भीर भएर बुढीहरूले संशोधन सहित हालेर के थप्नुपर्ने थपेर अलिक कानुनहरू तपाईँको चाहिँ कडाई बनाउनु पर्छ होला भन्न चाहन्छु समय सिद्ध छ हस् धन्यवाद
1: मान्य सदस्य लिमा अधिकारी आचार्य त्यसपछि मान्य सदस्य कमल सुवेदी

0: सम्मान्य सभामुख महोदय, नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 को समर्थनमा आफ्नो धारणा राख्न चाहन्छु। कुनै पनि राष्ट्र को आर्थिक समृद्धि केवल बजेट को आकार ले मात्र निर्धारण गर्दैन, त्यसको आकार या आधार बलियो वित्तीय प्रणाली, विश्वसनीय मौद्रिक नीति र सक्षम संस्थागत संरचनाले तय गर्दछ। मूल्य स्थिरता, वित्तीय अनुशासन, लगानी मैत्री वातावरण, निजी क्षेत्रको आत्मविश्वास र समग्र आर्थिक स्थायित्वको केन्द्रमा केन्द्रीय ब्याङ्क रहने गर्दछ। सभामुख महोदय, नेपाल राष्ट्र ब्याङ्क विधेयक नेपाल राष्ट्र ब्याङ्क एन 2058 बनेको पनि 2 दशकभन्दा लामो समय भइसकेको छ, तर यस अवधिमा डिजिटल ब्याङ्किङ, फिनटेक, डिजिटल मुद्रा र एआईले वित्तीय क्षेत्रको स्वरूप नै बदल दिएको छ। तर हाम्रो केन्द्रीय ब्याङ्क अझै पनि पुरानै कानुनी संरचनाभित्र नै सीमित छ। प्रस्तावित विधेयकले संस्थागत सुदृढीकरण, नियामकीय स्पष्टता, वित्तीय स्थायित्वका संयन्त्र, डिजिटल वित्तीय प्रणालीलाई सम्बोधन गरेको छ। यो सकारात्मक र आवश्यक कदम पनि जस्तो लाग्छ मलाई। राष्ट्रिय स्वतन्त्र पार्टीको स्पष्ट धारणा छ, देश बलियो बनाउनलाई संरचना संस्था नै बलियो हुनुपर्छ। त्यसैले चाहिँ केन्द्रीय ब्याङ्क जस्तो संवेदनशील संस्था अल्पकालिक राजनीतिक प्रभावभन्दा माथि उठेर राष्ट्रिय आर्थिक हितको सेवामा समर्पित हुनुपर्छ। यो विधेयकले खास गरेर नेपाल राष्ट्र ब्याङ्कलाई भविष्यका चुनौतीहरू सामना गर्न सक्षम, आधुनिक र विश्वसनीय संस्थाको रूपमा निर्माण गर्नु नै यसको प्रमुख उद्देश्य जस्तो लाग्छ। सभामुख महोदय, तसर्थ नेपालको मौद्रिक तथा वित्तीय प्रणालीलाई थप स्थिर, विश्वसनीय र प्रतिस्पर्धी साथसाथै समय सापेक्ष बनाउनका लागि यो विधेयक राष्ट्र ब्याङ्कको तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावको म समर्थन गर्छु। धन्यवाद।
1: माननीय सदस्य कमल सुवेदी, माननीय सदस्य एकैछिन पर्खनुहोस्। कमल सुवेदी, माननीय सदस्य युवराज दुलाल, के मानिए मापति माइक दिनुहोस्। नियमावलीको कुन नियम आपत्ति पहिला त्यो भनिदिनु पर्यो मान्य सदस्य।
2: होइन, म संविधानको कुरा गणपूर्वक संख्याको विषय उठान गर्दैछु।
1: नेपाल मान्य सदस्य, अहिले के विषयमा गणपूर्वक संख्या अहिले के निर्णय पेश गरिरहेको छु र मान्य सदस्य बस्नुहोस्, मेरो ध्यान आकर्षण भएको छ। मान्य सदस्यहरू, संविधानको धारा 94 गणपूरक संख्या, यस संविधानमा अन्यथा लेखिएकोमा बाहेक सङ्घीय संसदको कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको 1/4 सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुने छैन। यसकारण मान्य सदस्यहरूको ध्यान आकर्षण गराए। मान्य सदस्य कमल सुवेदी,

सम्माननीय सभामुख महोदय, माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वागले प्रस्तुत गर्नुभएको नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै आफ्नो धारणा राख्न चाहन्छु। विशेष गरी नेपालको बैङ्किङ इतिहासमा 1994 बैङ्कको स्थापना र 2013 राष्ट्र बैङ्कको स्थापना पश्चात चाहिँ हामीले औपचारिक रूपमा बैङ्किङ कारोबारहरू गर्न थालेको थियौँ। त्यो बेला त्योभन्दा अगाडि चाहिँ अड्डा र ढुकुटीमा रहेको एउटा बैङ्किङ सिस्टम आज हामी कहाँ आइपुग्दाखेरि चाहिँ एउटा डिजिटल बैङ्किङको एउटा आयाममा पुगिसकेको अवस्था छ। र यो नीति हामीले बनाउँदै जाँदाखेरि चाहिँ अब हामी डिजिटल युगमा प्रवेश गर्दै गर्दाखेरि त्यसका सुरक्षाका र त्यसका सहजताका लागि चाहिँ हामीले अझै मिहिन ढङ्गले चाहिँ यो ऐनमा हामी छलफल गर्नुपर्ने छ। त्यतातिर पनि दफावार छलफलमा त्यो कुरा आउने नै छ। र अर्को चाहिँ महत्त्वपूर्ण कुरा, यो वित्तीय होल्डिङ कम्पनी र डिजिटल बैङ्कको अवधारणा अलिकति केही यसले छोएको पनि छ र त्यो आफैमा चाहिँ एकदमै महत्त्वपूर्ण पनि छ। अब यो डिजिटल कारोबारहरूलाई पनि कसरी लैजाने भन्ने कुरा, र तेस्रो कुरा चाहिँ यो गभर्नरहरू र सञ्चालकहरूको चाहिँ धेरै अहिले चाहिँ पछिल्लो चरणमा बैङ्किङ कसुरहरूको कुरा उठिरहँदाखेरि पनि यो बैङ्कहरूको सञ्चालकहरूको योग्यताको कुरा या गभर्नरदेखि लिएर यो सञ्चालक समितिहरूमा पनि अलिकति यो योग्यताको कुरालाई अझै हामीले बढाउन जरुरी देखिन्छ। र त्यतातिर जाँदाखेरि चाहिँ यसले बैङ्किङ सुशासनलाई पनि सहयोग पुग्छ भन्ने मलाई लाग्छ। अर्को चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ नेपालमा अझै पनि यो युवाहरूले चाहिँ सहज रूपमा कर्जा बिना धितो पाउने स्थिति चाहिँ अझै गाह्रो भइरहेछ, किनभने हामीले उद्योग

0: सैद्धान्तिक छलफल भावनाले हामी दफावार छलफलमा त हामी संशोधनमा जाउँला। समग्रमा चाहिँ यो चाहिँ विधेयकले अब यो राज्य सरकारले लिएको यो विधेयकलाई चाहिँ धेरै राम्रा कुराहरू समेटिएको छ र अहिलेको परिवेश अनुसार चाहिँ यसले चाहिँ एउटा भविष्य दर्शीको रूपमा चाहिँ लिएको छ। यसलाई चाहिँ अलिकति सबै हिसाबले डिजिटल ब्याङ्किङको माध्यमबाट चाहिँ आम नेपालीमा सहजता हुने गरी अगाडि बढोस् शुभकामना दिन चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य कृष्ण हरि बुढाथोकी।

0: सम्माननीय सभामुख महोदय, नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न प्रस्तावित विधेयकको सैद्धान्तिक पक्षमाथि विचार राख्न म उपस्थित भएको छु। नेपालको वर्तमान आर्थिक परिवेश र बढ्दो वित्तीय जटिलतालाई मध्यनजर गर्दै प्रस्तुत विधेयकले नेपाल राष्ट्र बैङ्कको कानुनी आधारशीलतालाई थप सुदृढ र समय सापेक्ष बनाउने प्रयास गरेको देखिन्छ। यो विधेयकको सैद्धान्तिक जग भनेको समग्रमा केन्द्रीय बैङ्कको भूमिकालाई अहिलेको 21 औं शताब्दीको डिजिटल युग र विश्वव्यापी आर्थिक मानकहरूसँग अलिकति तादम्यता मिलाउनु नै हो। अर्थतन्त्रको स्थायित्व र वित्तीय प्रणालीको विश्वसनीयता अभिवृद्धि गर्न यसले परम्परागत ब्याङ्किङ प्रणालीलाई आधुनिक वित्तीय प्रणालीसँग जोड्ने महत्त्वपूर्ण पुलको रूपमा काम गर्ने विश्वास गर्न सकिन्छ। विशेष गरी यो संशोधनले केन्द्रीय बैङ्कको स्वायत्तता र जवाफदेहितालाई थप बल पुर्याउनेछ भने केन्द्रीय बैङ्कका गभर्नर तथा सञ्चालकजीहरूको नियुक्ति लगायत कार्य सम्पादनमा स्पष्ट मापदण्डहरू सहित तय गर्दै एउटा व्यावसायिकता पनि अभिवृद्धि गर्नेछ। यो संशोधन एउटा चाहिँ प्रशासनिक प्रक्रिया सुधारको प्रक्रिया मात्रै होइन, यो केन्द्रीय बैङ्कलाई एउटा चाहिँ राजनैतिक लगायत अन्य बाह्य क्षमता बाह्य चाहिँ दबाबबाट मुक्त राख्ने एउटा प्रयास र सँगसँगै एउटा रणनीतिक कदमको रूपमा पनि लिन सकिन्छ। वित्तीय प्रविधिको विकाससँगै विकास भएको डिजिटल करेन्सी र अन्य वित्तीय उपकरणहरूलाई कानुनको दायराभित्र ल्याउनु यस विधेयकको महत्त्वपूर्ण उद्देश्य देखिन्छ। साथसाथै वित्तीय प्रणालीलाई सुधार गर्दा नियमनकारी निकायका अधिकारीले लिने निर्णयमा असल नियत गुड फेथलाई पनि एउटा संरक्षण गर्ने व्यवस्था चाहिँ गर्न खोजेको देखिन्छ। यो व्यवस्थाले साँच्चिकै सुधारको लागि महत्त्वपूर्ण भूमिका खेल्छ। समग्रमा यसले वित्तीय प्रणालीमा गतिशीलता ल्याउँछ र वित्तीय स्थायित्व कायम गर्न एउटा महत्त्वपूर्ण संयन्त्रलाई चाहिँ स्थायित्व दिन भूमिका खेल्नेछ। यो विधेयकले प्रस्तावित कानुन सुधारहरू कानुनमा आएपछि नेपाल राष्ट्र बैङ्कले केवल एउटा नियामक निकायको रूपमा मात्र नभई एउटा साँच्चिकै आधुनिक पारदर्शी र एउटा उत्थानशील रेजिलिएन्ट अर्थतन्त्रको सारथिक रूपमा काम गर्न सक्नेछ भन्ने पनि विश्वास लिन सकिन्छ। धन्यवाद।
1: माननीय सदस्यहरू, अब माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु।

सम्मान्य सभामुख महोदय, राष्ट्र बैङ्कको चाहिँ यो विषय महत्त्वपूर्ण छ। 58 सालमा आएको ऐनमा समसामयिक सुधार परिष्कार वाञ्छनीय देखिएकोले यसलाई हामीले अगाडि बढाउन खोजेका हौँ। यो विभिन्न चरणमा उठान हुँदै टुङ्गोमा पुग्न नसकेको विषय थियो। अहिले यसको तात्कालिक महत्त्व चाहिँ हामीले अन्तर्राष्ट्रिय मुद्रा कोष IMFबाट ECF एक्सटेन्डेड क्रेडिट फेसिलिटी लिएका थियौँ $43 मिलियन को, र त्यसको अन्तिम किस्ता

0: लगभग अब नेपाल सरकारलाई प्राप्त हुने बिन्दुमा हामी पुगेका छौँ र त्योसँगै गाँसिएर आएको एउटा सुधारको चाहिँ आग्रह पनि थियो र नेपाल सरकारले गरेको कमिटमेन्ट आफ्नो सोलेम कमिटमेन्टलाई यसलाई अनर गर्ने कुरा पनि छ। त्यसैले यो विधेयकलाई यो बिन्दुसम्म पुर्याएपछि त्यो एक्सटेन्डेड क्रेडिट फेसिलिटीको प्रोग्राम पनि अब सम्पन्न भएको छ र यसो गर्दै गर्दा यो हाम्रै हितमा मुलुककै हितमा यो विधेयकमा अझै पनि आवश्यक परिवर्तनहरू गरेर संशोधनहरू हालेर यसलाई थप उन्नत बनाउन सकिने ठाउँ अब यो सार्वभौम संसदलाई प्राप्त भएको छ। मलाई आशा छ अर्थ समितिमा यसका दफा दफामा घनीभूत छलफलहरू हुनेछन् र मान्य सदस्यज्यूहरूले उठाउनुभएका धेरै विषयहरूको त्यहाँ सम्बोधन हुन सक्ने वातावरण म देख्दछु। स्पेसिफिक हिसाबले जाँदा माननीय परशुराम तामाङले उठाउनु भएको अब यो डिजिटल टुल्सका कुराहरू कन्फ्लिक्ट अफ इन्ट्रेस्टका विषयहरूलाई पनि त्यहाँ सम्बोधन गर्न सकिने ठाउँ छ। सञ्चालकहरूको सङ्ख्या कति हुने, कस्तो खालको पृष्ठभूमिबाट आएकालाई त्यहाँ ठाउँ दिने लगायतका विषयहरूमा हामी छलफल गर्न सक्छौँ। यसलाई थप स्वायत्त बनाउनुपर्छ भन्ने एउटा मान्यताबाट यो विधेयक अगाडि बढेको हो। थप स्वायत्त भन्नाले नेपाल सरकारले डे टु डे इन्टरफेरेन्स नगरोस्, राष्ट्र बैङ्कले मोनिटरी पोलिसीमा निर्बाध रूपमा काम गर्न सकोस् र 58 अगाडिको एउटा कटु अनुभव छ, धेरै मान्य सांसदज्यूहरूलाई कतिको स्मरण छ, नेपाल सरकारले नचाहेका आफूले नरुचाएका गभर्नरहरूलाई हटाइदिने र आफ्ना प्रिय पात्रहरूलाई समेत यति संवेदनशील संस्थामा राजनीतिक आस्था आग्रह निकटता का आधारमा नियुक्त गर्ने परिपाटीलाई अन्त्य गर्दै राष्ट्र बैङ्कको ऐन चाहिँ असाध्यै बलियो बनाइएको कारण त्यही हो। यसलाई डिग्री अफ अटोनोमी दिनुपर्छ भन्ने हो। अहिले एक कदम अगाडि बढौँ भन्ने आशय विधेयकमा निहित छ। अब अर्थ सचिव नै त्यहाँ हुनुहुन्न भन्ने पनि एउटा बहस थियो, नेपाल सरकारको त्यहाँ छाया पर्छ भन्ने थियो भने नेपालको आफ्नै वस्तुस्थिति आफ्नो अवस्थाले गर्दा अर्थ सचिवसँगको अथवा अर्थ मन्त्रालयसँग कोअर्डिनेट गर्न चाहिँ यो आवश्यक छ भन्ने कुरा राखिसकेपछि त्यहाँ सङ्ख्या बढाएर सेन्स अफ इन्डिपेन्डेन्स चाहिँ बढाउन त भन्ने खालको कम्प्रोमाइजमा गएको बुझिन्छ। अब यसका प्रोज र कन्स बारे मान्यज्यूहरूले छलफल गर्नुहोला र यसलाई टुङ्गो पुर्याउनुहोला। मेरो व्यक्तिगत विचार चाहिँ यो 9 अलिकति अधिक नै हो र यसलाई घटाएर नै राख्दाखेरि राम्रो हुन्छ जस्तो मलाई लाग्छ। मान्य पुष्प कणेलले पनि बोर्डकै सङ्ख्याको कुराहरू गर्नुभयो, महिला प्रतिनिधिको राम्रो सल्लाह आएको छ, यसलाई अर्थ समितिले विचार गर्छ नै। छुट्टै मोनिटरी बोर्डको अभ्यास अन्त छ, नेपालमा राष्ट्र ब्याङ्कको एउटा गौरवशाली आफ्नो लेगेसी छ, सुपरिवेक्षण अझ थप सशक्त बनाउँदै जाने कुराहरूमा हामी जानुपर्ने नै हुन्छ। राष्ट्र ब्याङ्कको स्वायत्तताको कुरा गर्छौँ एकातिर, अर्कोतिर चाहिँ राष्ट्र ब्याङ्कको गभर्नर अर्थ मन्त्रालयका कार्यक्रमहरूमा देखिनुपर्ने लगायतका विषयहरू शोचनीय त छन् तर त्यो आफैमा त्यति असङ्गत होइन जस्तो मलाई लाग्छ। राज्यका नीतिहरू फिस्कल पोलिसी, आर्थिक नीतिहरू फिस्कल पोलिसी र मोनिटरी पोलिसी एउटै रथका दुईवटा पाङ्राहरू हुन्। मान्यज्यूहरूलाई स्मरण होला, बजेटमा मैले अन्तिमतिर बोलेको थिएँ यो फिस्कल पोलिसी भयो, यो फिस्कल पोलिसीलाई मूर्त रूप दिनको लागि कम्प्लिमेन्ट्री मोनिटरी पोलिसी आउनुपर्छ, त्यसैले फिस्कल र मोनिटरी चाहिँ यो सँगसँगै लानको लागि पनि त्यो खालको सहकार्य चाहिँ आवश्यक देखिन्छ, राज्यकै अङ्ग हुन् दुवै निकाय। मान्य विदुषी राणाले डिजिटल मुद्रा भुक्तानी सेवा नवप्रवर्तनका विषयहरू उठाउनु भएको छ, ती सबै मुनासिब छन्। मान्य समीक्षा बास्कोटाले अहिलेका कठिनाइहरू राष्ट्र बैङ्क पनि सुधारिनुपर्छ भन्ने कुराहरू राख्नु भएको छ, त्यो एकदमै उपयुक्त नै हो। अब EKYCदेखि लिएर यो प्रफिटहरूको रिप्याट्रिएसन कुराहरू त हामीले यो शासकीय सुधारको एजेन्डा पनि लेखेका छौँ, बजेटमा पनि बोलेका छौँ। पियर टु पियर लेन्डिङदेखि लिएर बजेटमा बोलिएका धेरै कुराहरूलाई राष्ट्र बैङ्कको नाज पुस चाहिँ चाहिन्छ र यो डिजिटल पेमेन्ट सिस्टम्स, क्राउड फन्डिङका प्रावधानहरू यी सबै विधेयकमा सम्बोधन गरेर जान सकिन्छ। राष्ट्र बैङ्कको तौर तरिका रवैया पुरानै ढर्राको चाहिँ जुन शैली भन्ने कुरा आसनहरू मान्ने संसद सांसदहरूबाट पनि त्यो चाहिँ नियमावली र कार्यशैलीकै क्रमिक सुधारबाट सम्बोधन गर्न सकिन्छ। ऐनहरूले पनि त्यसलाई बाटो खोल्न सकि नै हाल्छन्। मान्य आरएन राईको यो डिजिटलाइजेसन भन्छौँ तर पहुँचको कुरा उहाँले उठाउनु भएको छ। मलाई लाग्दछ हाम्रो नेपालको अहिलेको मिडियन एज 25 हो, आधा जनसङ्ख्या 25 भन्दा मुनि छ, लगभग 55-60 उमेर समूहको लिट्रेसी रेट 90% नाघिसकेको छ, हात हातमा मोबाइल छ सबैको, 3 करोड देशमा 3.8 मोबाइल सब्सक्रिप्सन छ। त्यसैले यो हामीले सोचे भन्दा यङ, स्मार्ट, टेक स्याबी र अर्बन समाज नेपाल बनिसकेका छ। 9-10 कक्षा पढ्दा मैले पनि लेखेकै हो निबन्धहरू, नेपाल गाउँ गाउँको देश हो, 10 जनामा 9 जना गाउँमा बस्छन् भन्ने खालको निबन्ध मैले पनि लेखेँ हो, तर त्यो परिवर्तन भएको छ। तर टेक स्याबी यो टेक्नोलोजीमा पहुँच नभएकाहरूलाई एक्सक्लुड गर्न चाहिँ भएन, त्यसका वैकल्पिक उपायहरू हामीले लिनु नै पर्ने हुन्छ। मान्य गुरु बरालले योग्यताका कुराहरू, कुलिङ पिरियड लगायत गणपूरक सङ्ख्याहरूको कुरा गर्नुभएको छ, त्यो पनि छलफल योग्य नै विषय हो। मान्य लिमा अधिकारीले नयाँ विषयहरू फिनटेक, एआई लगायत एनआरबीको आफ्नै संस्थागत सुधारको विषय उठाउनु भएको छ, यी समयानुकूल परिवर्तनहरू हामी गर्दै नै जानुपर्ने हुन्छ। मान्य कमल सुवेदीले क्रेडिट रेटिङका कुराहरू, ब्याङ्किङ कसुरका कुराहरू गर्नुभएको छ, पियर टु पियर लेन्डिङ र हरेक इन्डिभिजुअलको क्रेडिट स्कोर हुने ताकि धितो नराखिकन नि बरो गर्न पाउने प्रणालीतिर हामी जानै पर्छ। अर्थतन्त्रलाई आधुनिकीकरण औपचारिकरणतिर लाने हो भने, नभए अलिकति केही गरिखान्छु म गर्छु भन्नेलाई पनि जग्गा धितो राखिहाल भन्यो भने यसले ठुलो समूह र युवा वर्गलाई यसले बहिष्कृत गर्छ, यसमा लेखिएको छ त्यो कुरा, त्यो हामी कार्यान्वयन गर्छौँ। मान्य कृष्ण हरिबुढाथोकीले पनि यो अर्थतन्त्रको स्थायित्व, यो भूमिका, समसामयिक जुन छन् मुख्यतः स्वायत्तताको विषय, केन्द्रीय बैङ्कले गर्नुपर्ने सार्वभौत उद्देश्यको विषय र यो डिजिटलकैबाट प्रेरित भएर यो संशोधन आएको हो, तर यसमा मान्य सांसदज्यूहरूले उपयुक्त छलफलबाट अन्य वाञ्छनीय सुधारहरू गर्नलाई कुनै रोकथोक हुने छैन। हस्त, धन्यवाद।
1: अब यो छलफल यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु।
2: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड।
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषक अब लगाउन चाहेको बाली र अन्य विवरण भरी माटो परीक्षणका लागि पेश गर्नुहुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
4: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24 to 30. दक्ष मेकानिकद्वारा देशभरिका 200+ डिलर तथा आधिकारिक सर्भिस सेन्टरबाट स्तरीय सर्भिस तथा यामाहा एफआई स्टेसनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
5: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस् लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पोइन्ट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
6: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल
7: प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 53 63 53 98 55 77 0 61 र 98 55 77 0 53
8: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0656 493 440 493 580 र 98 55 26 440
9: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू, गरीबलाई बिर्सिएको सांसदहरूको आरोप, समतालाई नै केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी,
0: विपन्न असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू, 10% निशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने,
1: पानी परेसँगै देशभर गर्मी घट्यो, अझै केही दिन वर्षाको सम्भावना, मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो,
0: ओमानको खाडीमा अमेरिकाले आक्रमण गर्दा 3 भारतीयको ज्यान गयो, भारतको कडा आपत्ति, इरानले आक्रमण गरेपछि हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द,
1: र फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातीदेखि शुरू हुँदै नेपाली फुटबल राजनीतिक हस्तक्षेपका कारण संकटमा, सरकारको लगानी र इन्फाको नेतृत्व सुधार बिना फुटबलको विकास कठिन।
2: हाम्रो फुटबलिङ फेडरेसनको टपमा हुने मान्छेहरूले स्पोर्टलाई भन्दा पनि आफ्नो गोजी भर्ने काम गरिरहेछन् कि
3: फुटबल खेलेरै म कमाउँछु, खेलेरै आफ्नो नाम बनाउँछु भन्ने विश्वास जगाइदिनु पर्छ।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-94-333, 4-93-555।
8: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा आउँदो आर्थिक वर्ष 2083-84 को बजेटमाथि छलफल शुरू भएको छ। संसदको लामो अवरोध हटेसँगै यो छलफल शुरू भएको हो। छलफलमा बोल्दै सत्तारूढ राष्ट्रपाका सांसद डाक्टर अमरेश कुमार सिंहले बजेट कार्यान्वयन हुने विश्वास नभएको बताउँदै यसलाई फुकिएको बेलुनको संज्ञा दिनुभयो। शिक्षा र स्वास्थ्यमा कर लगाइएकोमा आपत्ति जनाउँदै उहाँले यी क्षेत्र संविधानले मौलिक अधिकारमा राखेकाले कर लगाउन नमिल्ने बताउनुभयो। नेपाली काँग्रेसका सांसद सन्दीप राणाले बजेट अव्यवहारिक, समावेशी र दुर्गम ग्रामीण जनजीवन प्रति असंवेदनशील रहेको आरोप लगाउनुभयो। एमाले संसदीय दलकी उपनेता पदमा अरियालले बजेटले गरीबलाई झनै गरीब र धनीलाई झनै धनी बनाउने नीति लिएको भन्दै आपत्ति जनाउनुभयो। निमुखा वर्गको उत्थानका ठोस कार्यक्रमको अभाव खड्किएको उहाँको भनाई छ। नेकपाका प्रमुख सचेतक युवराज दुलालले बजेटले किसान, मजदूर, बेरोजगार युवा र गरीब नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको बताउनुभयो। रापरपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले बिरामीको उपचार खर्चमा समेत कर लगाउने सरकारको नीतिलाई निर्दयी भन्दै आक्रोश व्यक्त गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारको बजेट देशको समस्या समाधान गर्नुको साटो खुट्टाको घाउ निको नबनाई नयाँ जुत्ता किन्ने खालको आएको टिप्पणी गर्नुभयो। यसैबीच अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले समतालाई केन्द्रमा राखेर आउँदो आर्थिक वर्षको बजेट ल्याएको दावी गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाएको दावी गर्नुभएको हो। ठ्याक्कै समाजवाद भन्ने शब्द नपरे पनि समताको एजेन्डालाई अगाडि सारेको उहाँको भनाइ छ। विपक्षी दलहरूलाई आफ्नो पार्टीको एजेन्डा जस्तो बजेट आएन भनेर गुनासो गर्न छुट रहेको अर्थमन्त्री वाग्लेको भनाइ छ।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षको अहिलेसम्म 558,000 मेट्रिक टन भन्दा धेरै रासायनिक मल आपूर्ति भइसकेको दावी गरेको छ। राष्ट्रिय सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेका प्रश्नको जवाब दिँदै कृषि मन्त्री गीता चौधरीले यस्तो दावी गर्नुभएको हो। उहाँका अनुसार 558,522 मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये 468,016 मेट्रिक टन मल किसानलाई वितरण समेत भइसकेको छ। 138,802 मेट्रिक टन मल मौजदात रहेको र चालू आर्थिक वर्षको असार मसान्तसम्म झण्डै 6,00,000 मेट्रिक टन मल कृषकलाई अनुदानमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको उहाँको भनाइ छ। उहाँले आउँदो धान बालीको सिजनलाई लक्षित गर्दै मल अभाव हुन नदिन मल आपूर्तिकर्तासँग भएका सम्झौता कार्यान्वयनका लागि नियमित ताकेता भइरहेको बताउनुभयो। साउनसम्म झण्डै 90,000 मेट्रिक टन मल भित्रने सरकारको अनुमान रहेको पनि कृषि मन्त्री गीता चौधरीले बताउनु भएको छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न असहाय र व्यवहारिसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ। लक्षित वर्ग निशुल्क उपचार पोर्टल कार्यविधि 2083 अनुसार सरकारी निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शैयाको कम्तीमा 10% शैया विपन्न वर्गका बिरामीका लागि अनिवार्य रूपमा छुटाउनु पर्नेछ। यो कार्यविधि स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय मार्फत स्वीकृत गर्नुभएको छ। निशुल्क शैयामा भर्ना भएका बिरामीले शैया चिकित्सकीय परामर्श शल्यक्रिया प्रयोगशाला परीक्षण र उपचारका लागि आवश्यक औषधि सहित अस्पतालमा उपलब्ध सम्पूर्ण सेवा स्वास्थ्य सेवा निशुल्क पाउनेछन्। यी बिरामीलाई शुल्क तिरेर उपचार लिने बिरामीसँग कुनै पनि भेदभाव गर्न पाइने छैन। यो सुविधा पाउन इच्छुक बिरामीले विपन्न परिचय पत्र स्थानीय तहको सिफारिस र प्रहरीको मुसुल्का पेश गर्नुपर्नेछ। आकस्मिक अवस्थामा स्व घोषणा फारम भरेरै सेवा लिन सकिन्छ तर डिस्चार्ज हुनु अघि आवश्यक कागजात बुझाउनु पर्नेछ। मन्त्रालयले सञ्चालनमा ल्याएको फ्री हेल्थ पोर्टल मार्फत कुन अस्पतालमा कति निशुल्क शैया खाली छन् भन्ने जानकारी सर्वसाधारणले सहजै पाउन सक्नेछन्। निशुल्क शैयामा रहेका बिरामीबाट कुनै पनि प्रकारको शुल्क लिएमा वा पोर्टलमा गलत जानकारी दिएमा सम्बन्धित अस्पतालको सञ्चालन अनुमति रोक्का वा खारेजीसम्मको कारवाही हुने कार्यविधिमा भनिएको छ।
1: देशका 13,736 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी रहेको पाइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको शैक्षिक सूचना 2082 अनुसार यो संख्या कुल सामुदायिक विद्यालयको 50.86% हो। यसको अर्थ आधा भन्दा बढी सामुदायिक विद्यालयमा विद्यार्थी संख्या 100 भन्दा तल रहेको छ। अहिले देशभर 35,951 विद्यालय रहेकोमा 25,623 सामुदायिक अर्थात् सरकारी र 8,941 संस्थागत अर्थात निजी विद्यालय रहेका छन्। सबै विद्यालयमा गरेर कुल 70,40,000 भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यार्थी संख्या कम भएका विद्यालयलाई एकीकरण गर्न सरकारले विद्यालय समायोजन अभियान जारी राखेको छ। अहिलेसम्म 662 सामुदायिक विद्यालय मर्ज भइसकेका छन्। चालू आर्थिक वर्षमा समायोजनका लागि 45 करोड रुपियाँ प्रोत्साहन रकम विनियोजन गरिएको छ भने आउँदो वर्ष सामुदायिक विद्यालयको पूर्वाधार निर्माणका लागि 1 अर्ब रुपियाँ छुट्याइएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता महेन्द्र पराजुलीका अनुसार विद्यालय व्यवस्थापन संविधान त पालिका

0: कारोबार रकम पनि घटेको छ। हिजो 4.29 अर्ब कारोबार भएकोमा आज 350 वटा कम्पनीका 92,31,000 कित्ता सेयर 3.90 अर्ब रुपैयाँमा किनबेच भएको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नु होला।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। नेपालको सरकारी अस्पतालमा पहिलो पटक रोबोटिक शल्यक्रिया सेवा शुरू हुन लागेको छ। बागमती प्रदेश सरकारले भक्तपुर अस्पतालमा यो अत्याधुनिक प्रविधि भित्र्याउने निर्णय गरी बोलपत्र आह्वान गरिसकेको हो। रोबोटिक शल्यक्रिया भनेको रोबोट आफैले गर्ने नभई चिकित्सकले रोबोटलाई नियन्त्रणमा राखी गर्ने उन्नत प्रविधि हो। यो प्रविधि मार्फत विश्वको जुनसुकै ठाउँमा बसेका विशेषज्ञ चिकित्सकले नेपालका बिरामीको शल्यक्रिया गर्न सक्नेछन्। भक्तपुर अस्पतालमा यस प्रविधिबाट हर्निया, पेट र आन्द्राको ट्युमर, पत्थरी, पाठेघरको ट्युमर, मृगौला, प्रोस्टेट तथा बाल चिकित्सा सम्बन्धी जटिल शल्यक्रिया सेवा सञ्चालन हुनेछ। यस प्रविधिको मुख्य फाइदामा पेटमा ठूलो चिरफार नगरी साना प्वाल मात्र पारिने हुँदा बिरामीलाई दुखाइ कम हुन्छ भने अस्पताल बस्ने समय र खर्च दुवै घट्छ।
1: प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले लागू औषध नियन्त्रणका लागि प्रयोगकर्ता मात्र नभई मुख्य स्रोत र आपूर्ति सञ्जालमाथि अनुसन्धान केन्द्रित गर्नुपर्ने माग गरेका छन्। सांसद कविन्द्र बोर्लाकोटीले मुख्य आयात केन्द्रमा राज्यको पहुँच नपुगेसम्म समस्या हल नहुने बताउँदै बाल बालिकामा समयमै चेतनामूलक शिक्षा दिनुपर्ने सुझाव दिनुभयो। सांसद अमरेश कुमार सिंहले राजनीतिक हस्तक्षेप मुक्त प्रहरी कार्यान्वयन र एकीकृत इन्टेलिजेन्स संयन्त्र निर्माणको माग गर्नुभयो। पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक तथा सांसद विश्वराज पोखरेलले 5 दशकका प्रयास असफल रहेको भन्दै पुरानो कानून र बजेटले काम नगर्ने बताउनुभयो।
0: सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका तत्कालीन कार्यालय प्रमुख सहित 4 जना र एउटा कम्पनी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। नक्कली सूचना निकालेर भवन निर्माण ठेक्कामा मिलेमतो गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। केन्द्रका कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकारी डाक्टर प्रभात झा, इन्जिनियर अशोक कुमार सिंह, सहायक सब इन्जिनियर प्रमोद कुमार सिंह, राधाकृष्ण निर्माण सेवा र त्यसका प्रबन्धक कौशल्य कुमारी रजक विरुद्ध मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। अख्तियारले प्रतिवादीहरूसँग जनै 1,26,96,238.71 रुपैयाँ बिगो माग दावी गरेको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। हर्मु जलमार्ग नजिकै ओमानको खाडीमा अमेरिकी सैन्य आक्रमणमा परेर 3 जना भारतीय नागरिकको ज्यान गएको छ। तेल ट्याङ्करमा भएको आक्रमणमा परेर हराएका 3 जनाको शव फेला परेको भारतका बन्दरगाह तथा ढुवानी मन्त्री सर्वानन्द सोनोवालले जानकारी दिनुभयो। यस घटनापछि भारत सरकारले नयाँ दिल्लीमा रहेको अमेरिकी दूतावासका कार्यवाहक प्रमुखलाई बोलाएर कडा आपत्ति जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार पलाउको झण्डा बोकेको ट्याङ्करले इरानबाट तेल ढुवानी गरेर नाकाबन्दी उल्लङ्घन गरेकाले

0: पटक चेतावनी दिएर पनि चालक दलले व्यवस्था गरेपछि आक्रमण गरिएको हो। यसैबीच इरानको सर्वोच्च सैन्य कमान्डले आज हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ। अमेरिकाले इरानका विभिन्न ठाउँमा नयाँ चरणको हवाई आक्रमण गरेपछि हर्मुज जलमार्ग बन्द गरेको इरानको भनाइ छ। इरानी सेनाका अनुसार यो प्रतिबन्ध तेल ट्याङ्कर र व्यापारिक जहाज सहित सबै प्रकारका जलयात्रुहरूका लागि लागू हुनेछ। इरानले यस मार्गबाट अघि बढ्न खोज्ने जोसुकी जहाजलाई पनि निशाना बनाएर आक्रमण गर्ने कडा चेतावनी दिएको छ। हर्मुज जलमार्ग फारस खाडी र ओमानको खाडीलाई जोड्ने साँगुरो पानीको बाटो हो। यो संसारको सबभन्दा महत्वपूर्ण तेल आपूर्ति मार्ग मध्येको एक हो। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि हर्मुज जलमार्गमा तनाव उत्पन्न हुँदै आएको छ।
1: विदेशकै अर्को खबरमा क्यानाडा सरकारले 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने डिजिटल सुरक्षा विधेयक पेश गरेको छ। यद्यपि निश्चित सुरक्षा मापदण्ड पूरा गर्ने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई भने छुट दिइने खबरमा समाचार संस्था रोइटर्सले जनाएको छ। विधेयकले सुरक्षा मापदण्डहरू स्थापित गर्न डिजिटल नियामक स्थापना गरेर कृत्रिम बुद्धिमत्ता अर्थात् एआई च्याटबटलाई पनि सुरक्षित बनाउने लक्ष्य राखेको छ। कानूनको पालना नगर्ने सामाजिक सञ्जाल कम्पनीलाई विश्वव्यापी आमदानीको 3% वा अधिकतम झण्डै 72 लाख अमेरिकी डलर मध्ये जुन धेरै हुन्छ त्यति जरिमाना हुने विधेयकमा प्रस्ताव गरिएको छ। प्रस्तावित कानूनले युवाहरूका लागि अझ सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्ने लक्ष्य राखेको छ। यो विधेयक पारित हुन झण्डै 1 वर्ष लाग्न सक्ने र डिजिटल नियामक निकाय स्थापना गर्न अर्को 18 महिना लाग्न सक्ने खबरमा उल्लेख छ। यसअघि गएको डिसेम्बरमा अस्ट्रेलियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने अस्ट्रेलिया विश्वकै पहिलो देश बनेको थियो। त्यस्तै मलेसियाले यही जुन 1 बाल बालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाएको छ। विश्वका अन्य देशहरूले पनि बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने बारे छलफल गरिरहेका छन्।
0: नेपाल दर्पणमा अब खेल खबर। फुटबलको इतिहासमै पहिलो पटक 3 अमेरिका, मेक्सिको र क्यानाडा आयोजक रहेको फिफा विश्वकप 2026 आज मध्यरातिदेखि शुरू हुँदैछ। विश्व फुटबलको महाकुम्भको पहिलो दिन 2 हुँदैछन्। उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच आज राति 1:15 खेल हुनेछ। यस्तै दोस्रो खेल दक्षिण कोरिया र चेक रिपब्लिक बीच भोलि बिहान 7:45 हुनेछ। यससँगै 48 देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरू हुनेछ। यस पटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो। 3 देशका 16 सहरमा खेलाइने प्रतियोगिता 39 दिनसम्म चल्नेछ। कुल 104 खेल हुनेछन्। फिफाका अनुसार प्रतियोगिताका लागि 1,248 खेलाडी छनौट भएका छन्। तीमध्ये 891 खेलाडी पहिलो पटक विश्वकप खेल्दैछन् भने 357 खेलाडी पहिले विश्वकप खेलिसकेका छन्। उद्घाटन खेल अघि भव्य उद्घाटन समारोह शुरू हुँदैछ। समारोहमा चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। मेक्सिकोमा पहिलो उद्घाटन समारोहपछि क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ। आज राति नै अमेरिकाको लस एन्जलसमा तेस्रो उद्घाटन समारोह आयोजना गरिनेछ। प्रतियोगितामा अमेरिका 11, मेक्सिकोका 3 र क्यानाडाका 2 सहरमा खेलाइनेछ। फाइनल न्युयोर्कको मेट लाइफ स्टेडियममा खेलाइनेछ। मेसी, रोनाल्डो, एम्बापेसँगै नयाँ पुस्ताका स्टारहरू बीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा छ। यसैबीच विश्वकप फुटबल 2026 अत्यधिक गर्मी प्रमुख चुनौती बन्ने देखिएको छ। संयुक्त राष्ट्रसंघले यस प्रतियोगिताका झण्डै 1/4 खेल खतरनाक गर्मीमा हुन सक्ने चेतावनी दिएको छ। दर्शकहरू विशेष गरी फ्यान जोन र टिकट लाइनमा रहनेहरू सबैभन्दा बढी जोखिममा रहने राष्ट्रसंघको चेतावनी छ।
1: र नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप फुटबल 2026 खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका 35 वेबसाइट र एपहरू तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले आज पत्राचार गरेर अनधिकृत प्रसारण रोक्न भनेको हो। प्राधिकरणले नेपालमा विश्वकप फुटबलको विशेष र आधिकारिक प्रसारण अधिकार हिमालयन टेलिभिजन नेटवर्क, हिमालयन स्पोर्ट्स र डिसोम डिजिटल प्रणाली डिगोको संयुक्त उपक्रमसँग मात्र रहेको प्रष्ट पारेको छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभामा बजेटमाथि छलफल शुरू। गरीबलाई बिर्सिएको सांसदहरूको आरोप। समतालाई नै केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दावी।
0: विपन्न, असहाय र बिमारीसी नागरिकलाई निशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू। 10% निशुल्क शैयाका बिरामीबाट शुल्क लिए अस्पताल खारेजसम्म हुन सक्ने।
1: पानी परेसँगै देशभर गर्मी घट्यो। अझै केही दिन वर्षाको सम्भावना। मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो।
0: ओमानको खाडीमा अमेरिकाले आक्रमण गर्दा 3 भारतीयको ज्यान गयो। भारतको कडा आपत्ति। इरानले आक्रमण गरेपछि हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द।
1: र फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातीदेखि शुरू हुँदै नेपाली फुटबल राजनैतिक हस्तक्षेपका कारण संकटमा। सरकारको लगानी र एन्फाको नेतृत्व सुधार बिना फुटबलको विकास कठिन।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
2: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
3: न पक्ष न विपक्ष, सधैं निष्पक्ष। स्वदेश एफएम 93.2 मेगाहर्ज। खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

0: माडीसातमा जडीबुटी पार्क निर्माण गरिने यही जेठ 30 गते चितवनमा दोस्रो ऐतिहासिक महोत्सव 2023 अब सबै मन्त्रालयमा एक एकजना सचिव र पाँच सचिव जगेडामा रहने सर्कुलर प्रदेश सभापति पदमा सांसदहरूकै उम्मेदवारी दर्ता उनकै शब्द सापटी लिँदै निष्कलले अर्थमन्त्री वाग्लेमाथि लगाए राजद्रोहको आरोप प्राथमिकता समितिले गठन गर्यो पाँचवटा उपसभा उपसमिति सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 आजदेखि सुरु हुँदै अनाधिकृत प्रसारण गर्ने तयारीमा रहेका 35 वेबसाइट र एप बन्द गर्न माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडी नगरपालिकामा जडीबुटी पार्क उद्यान बनाउन थालिएको छ। डिभिजन वन कार्यालय चितवनको सहयोगमा माडी सातमा पार्क निर्माण गर्न लागि हो। कार्यालयका सूचना अधिकारी देवी प्रसाद पौडेलका अनुसार पार्कमा 300 जडीबुटीका बिरुवा रोपिनेछ। पार्कमा मौवा, तेजपत्ता, अमला, बेल जस्ता जडीबुटी प्रकृतिका बिरुवा रोपिनेछ। 3-5 मिटरको फरकमा बिरुवा रोप्ने गरी सम्झौता भई काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो। माडी नगर प्रमुख ताराकुमारी काजी महतोले माडीको वैकुण्ठ धामस्थित आरडे बौद्ध विहारको डिपिआर बनाउन नगरपालिकाले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बुधबार बिहान बौद्ध विहार परिसरमा सम्पन्न छलफल बैठकमा बोल्दै नगर प्रमुख महतोले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। आरडे बौद्ध विहार व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै माडी आठका हालका वडा अध्यक्ष वीरेन्द्र बहादुर भण्डारीले वडाको बजेटबाट सिडी निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैठकमा सहभागी रहँदै बागमती प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदी, साहित्य सर्जक एवं अध्याता डिपिआर पौडेल, डीआर पोखरेल, मूर्तिकार स्वामीदेव सूर्य मध्यरात लगायतले पनि आफ्नो स्थानबाट बिहारको विकासमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। यसबाहेक जापानी नागरिक मिहोतानवाराले ओडा र नगरपालिकाको लागत सहभागितामा 3 मिटर अग्लो बुद्धमूर्ति बनाउन स्रोत व्यवस्थापन गरिदिनुहुने भएको बैठकलाई अध्यक्ष अधिकारीले जनाउनुभयो। पार्कमा प्रवेशद्वार, गेट, बाटुका सिडी, सत्तल, बौद्ध स्तूपा, ध्यान केन्द्र, कम्पाउण्ड, पर्खाल तथा भविष्यमा बुद्ध कलेज सञ्चालनसम्मको विस्तृत योजना रहेको अधिकारीले जानकारी दिनुभयो। पूर्वी राजमार्ग अन्तर्गत चितवनको मुगलिन मलेको सडक खण्डका 4 पुल आगामी असारमा सञ्चालनमा ल्याउने गरी काम गरिएको छ। ती पुलको सामान्य बाहेका काम सम्पन्न भएका छन्। नागढुङ्गा मुगलिन सडक आयोजना पश्चिमी खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौदी खोला, गोमती खोला र हुङदी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागि हो। उहाँका अनुसार ती पुलमध्ये कतिपयको सडकसँग जोड्ने बाटो बनाउन बाँकी छ। पुलको प्लास्टर, रङरोगन, ट्राफिक सुरक्षा लगायतका सामान्य काम बाँकी नै रहेका छन्। विश्व रक्तदाता दिवसको अवसरमा हिज जेठ 30 गते चितवनमा दोस्रो ऐतिहासिक रक्तदान महोत्सव 2023 आयोजना हुने भएको छ। भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा महोत्सव आयोजना गर्न लागि हो। भरतपुरलाई अस्पतालहरूको शहरका रूपमा चिनिने भएकाले यहाँ रगतको माग उच्च रहने गर्दछ। विशेष गरी गर्मियाममा रगतको अभाव बढ्ने भएकाले रक्तदाताहरूलाई महोत्सवमा सहभागी भई रक्तदान गर्न आयोजकले आग्रह गरेको छ। सेवाग्राहीले असन्तुष्टि जनाएपछि भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल प्रशासनले सुधारात्मक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ। मंगलबार सेवाग्राहीले अस्पताल प्रशासनसँग छलफल गर्दै बिरामी मैत्री सेवा प्रवाहमा ढिलाइ, कर्मचारीको व्यवहार तथा स्वास्थ्य बीमा र विपन्न नागरिक लक्षित सेवामा सहजता नभएको गुनासो गरेका थिए। कर्मचारी र सेवाग्राही बीचको सम्बन्धलाई थप सौहार्दपूर्ण र मर्यादित बनाइने, फार्मेसी सेवालाई सुदृढ गरिने तथा बेड व्यवस्थापन र क्षमता विस्तारमा ध्यान दिने सम्बन्धमा अस्पताल प्रशासन र सेवाग्राही बीच सहमति भएको हो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपा केन्द्रीय कार्यालयको सर्कुलर विपरीत प्रदेश सभापति पदका लागि निर्वाचित सांसदहरूले दौड़धूप गरिरहेका छन्। राजसपाको प्रथम अधिवेशन जेठ 26 असार 1 गते हुने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ। जेठ 22 गते संघीय सांसदहरूलाई केन्द्रीय तह बाहेक तल्लो समितिमा उम्मेद्वारी बन्न नपाउने सर्कुलर राजसपाको केन्द्रले जारी गरेको थियो। सरकारले अब विद्यालय मन्त्रालयका एक एकजना सचिव राख्ने भएको छ। त्यसको कार्यान्वयन गत शुक्रबारदेखि भएको हो। शुक्रबार सरकारले 10 सचिव सरुवा गर्दै हरेक मन्त्रालयमा एकजना सचिव मात्र रहने व्यवस्था लागू गरेको छ। त्यसलाई कानूनी रूप अब मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्दा दिइनेछ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट सहज बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि गत वैशाख 30 गते नेपाल सरकार नियमावली 2083 ल्याइएको थियो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारका विभिन्न मन्त्रालय र संवैधानिक निकायहरूको काम कार्यवाहीलाई सूक्ष्म रूपमा अध्ययन र सहजीकरण गर्न छुट्टा छुट्टै उपसमितिहरू गठन गर्ने लगायतका चार निर्णय गरेको छ। बिहिबार सिंहदरबार स्थित समितिको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयसम्मका काम कार्यवाहीको सहजीकरण गर्ने लगायतका निर्णय गरेको हो। समितिले कामलाई प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू बनाएको छ। प्रतिनिधि सभा सदस्य निष्कल राईले संसदमा पेश भइसकेको आर्थिक विधेयकमा आफूखुसी कदका करका दर हेरफेर गरेको भन्दै अर्थमन्त्रीमाथि प्रश्न उठाएका छन्। संसदमा आर्थिक वर्ष 2083-84 को राजस्व र आय व्यय अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद राईले अर्थमन्त्रीकै विगतको भनाई सापट लिएर करको दर फेर्ने कार्यलाई राजद्रोहको संज्ञा दिएका हुन्। सांसद सौरभ पोखरेलले संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि टिप्पणी गर्दै रोचक शैलीमा राजनीतिक नेतृत्वलाई महाभारतका पात्रहरूसँग तुलना गर्नुभएको छ। अर्थमन्त्रीले पेश गरेको 21 खर्ब 24 अर्बको बजेट चुनौतीपूर्ण रहेको र त्यसमा अर्थमन्त्रीको टेस्ट हुने भन्दै उनले बजेटका विषयमा मुख्य गरी 3 आलोचनात्मक टिप्पणी गरेका हुन्। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले आफ्नो कार्य सम्पादनलाई थप चुस्त र प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू गठन गर्ने र 6 जिल्लामा स्थलगत अनुगमन गर्ने महत्वपूर्ण निर्णय गरेको छ। बिहिबार बसेको समितिको बैठकले बैठक सञ्चालन कार्यविधि तर्जुमाका लागि मस्यौदा समितिको समयसीमा थप गर्नुका साथै विभिन्न मन्त्रालयहरूको काम कार्यवाही निगरानी गर्न उपसमितिहरू प्रस्तावित गरेको हो। उपराष्ट्रपति रामसाहेब प्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बिहिबार उपराष्ट्रपतिको कार्यालय लैनचौरमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुख खापुङ बीच नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी, संघीयता सुदृढीकरण, प्रदेश संघीय समन्वय तथा आपसी सहकार्यका विषयमा विचार विमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको हो। संचार प्राधिकरणले फिफा विश्वकप फुटबल 2026 खेलहरू अनाधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका 35 वेबसाइट र एपहरू तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकले निर्देशन दिएको छ। विभिन्न पाइरेटेड र अनाधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले पत्राचार गरेर अनाधिकृत प्रसारण रोक्न आग्रह गरेको हो। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसएसएसई अर्थात् यसलाई पुनः सुन्नुहोस्। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा 12 को नतिजा आगामी असार 10 गतिभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। उत्तर पुस्तिकाको सम्मरीकरण सकेर टेबुलेसनको काम भइरहेको छ। 10 गतेभित्र नतिजा सार्वजनिक हुन्छ। परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले भन्नुभयो सरकारले 45 दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको छ। विद्युत खरिद सम्झौता पिपिए गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका 1388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सिफारिस गरिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले अनुमति पत्र रद्द गर्नुपर्ने राय दिएको हो। ऊर्जा मन्त्रालयका सहसचिव मोहन साखेको संयोजकत्वमा अनुमति पत्र अध्ययनका लागि 5 सदस्यीय समिति गठन गरेको थियो। उक्त समितिले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठलाई प्रतिवेदन पेश गरेको हो। र फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 आजदेखि सुरु हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको सो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। पहिलो पटक 48 राष्ट्रको सहभागिता, 104 खेल र 3 देशका 16 शहरमा हुने प्रतिस्पर्धाले यस विश्वकपलाई विशेष बनाएको छ। विश्वकपको पहिलो उद्घाटन समारोह नेपाली समयअनुसार आज मध्यराती मेक्सिको सिटी स्टेडियममा हुनेछ। प्रतियोगिताको पहिलो खेल अघि आयोजना हुने समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्वसामु प्रस्तुत गर्नेछ। स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट
0: आज माडीको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुर माथिखेर वायुमण्डलीय तापक्रम 33 डिग्री सेल्सियस रहेको छ। माडी माथिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 68% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडीसातमा जडीबुटी पार्क निर्माण गरिने हिजेट 30 गते चितवनमा दोस्रो ऐतिहासिक रक्तदान महोत्सव 2083 आयोजित। अब सबै मन्त्रालयमा 1-1 सचिव र 5 सचिव जगडामा रहने। सर्कुलर विपरीत राष्ट्रपा प्रदेश सभापति पदमा सांसदहरूकै उम्मेद्वारी। 29 शब्द चापटी लिँदै निष्कल्य अर्थमन्त्री वाग्लेमाथि लगाए राजद्रोहको आरोप। राज्य व्यवस्था समितिले गठन गर्यो 5 वटा उपसमिति। र फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदै विश्वकपको अनाधिकृत प्रसारण गर्ने तयारीमा रहेका 35 वटा वेबसाइट र एप बन्द गर्न निर्देश। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: इस समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4390 580 98 5570 2640
3: It's 7 o'clock. अहिले 7 बजे कुसाम.
4: ट्युटोरियल बाट समाचार सुन्नुहोस्. सुरुमा प्रमुख समाचार. आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याइएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई. संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्व प्रधानमन्त्रीहरूसँग छलफल. सार्वजनिक खरिद ऐनका कारण मनसुन अघि विपद व्यवस्थापनका लागि आवश्यक उपकरण खरिदमा कठिनाई रहेको गृहमन्त्री सुधन गुरुङद्वारा संसदीय समितिलाई जानकारी. इरानमाथिको आक्रमण अझै कडा बनाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी र फिफा विश्वकप फुटबलको 23 संस्करण आजबाट सुरु हुँदै उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्ने.
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
6: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
5: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
6: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्.
7: नेपाल टेलिकम राष्ट्रको संचार.
4: समाचार अब विस्तारमा. अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले सामाजिक न्यायलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनु भएको छ. प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाएको दावी गर्नुभयो. संविधानको मर्म विपरीत बजेट आएको भन्ने प्रतिपक्षको आरोपलाई खण्डन गर्दै उहाँले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको बताउनुभयो.
8: अर्जुन दृष्टि भनेको हामीले नै गरेको बाचा र जनताले अनुमोदन गरेको एजेन्डालाई नै हो भनेर त्यसप्रति असाध्यै वफादार रहेर हामीले कार्यक्रमहरू अगाडि बढाएका छौँ. त्यसैले 100 शासकीय सुधार नीति कार्यक्रम बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेट यो सबै चाहिँ एउटा अभूतपूर्व कन्सिस्टेन्सी छ, एउटा संगति छ यसमा. र संविधान खिलाफ भयो कि भन्ने कुराहरू त्यो बिल्कुल गलत छ. समता इक्विटीलाई हामीले केन्द्रबिन्दुमा राखेका छौँ. ग्रोथको कुरा गर्दै गर्दा पनि ग्रोथ विथ इक्विटीका कुराहरू छन्. समन्यायिक समुन्नति समृद्धिका कुराहरू गरेका छौँ. इक्विटीको एजेन्डालाई वर्ग लिङ्ग क्षेत्र हरेक कोणबाट न्याय गर्ने गरेर अगाडि बढेका छौँ. कतै गरिबहरू यहाँ अटेनन् कि मध्यम वर्ग भनेको यसको बुझाइ पनि अलि इन्कम्प्लिट भयो कि भन्ने कुरा. कृषिका कुराहरूमा यहाँहरूले यथेष्ट ध्यान दिनुभएको छ, मेरो ध्यान आकर्षण गर्नुभएको छ. र श्रमको बारेमा पनि असाध्यै गम्भीरतापूर्वक यहाँहरूको टिप्पणीलाई लिएर र मूलत विपक्षी सांसदहरू यी विषयहरूमा राख्नुभएको चासोलाई मैले न्याय गर्नुपर्छ भनेर लेखेरै लिएर आएको छु.
4: अर्थमन्त्री डाक्टर वाग्लेले सुशासनको एजेन्डा लिएर सरकार अगाडि बढेको बताउँदै जनताले अनुमोदन गरेको आफूहरूको कठोर कटिबद्धतालाई धोका दिन नसक्ने बताउनुभयो. अर्थमन्त्री डाक्टर वाग्लेले आफूमाथि लागेको करको दर हेरफेर गरेको आरोपमा जवाफ दिँदै 2 अर्ब रुपियाँको होइन 2 रुपियाँको बदमासी पनि आफूबाट भएको छ भने मन्त्री पद र सार्वजनिक जीवन नै त्याग दिन आफू तयार रहेको बताउनुभयो. यसअघि बजेटमाथिको छलफलमा सत्तापक्षीय दलका सांसदहरूले बजेट आर्थिक पुनरुत्थान, कल्याणकारी राज्य, सामाजिक न्याय र समावेशी विकासमा टेकेर आएकाले सकारात्मक रहेको बताउनुभयो. सार्वजनिक खर्च विस्तार, रोजगारी सृजना, आयकर छुटको सीमा वृद्धि, सामाजिक सुरक्षा कार्यक्रम विस्तार, स्वास्थ्य शिक्षामा लगानी वृद्धि तथा पूर्वाधार विकासमा ठूला रकम विनियोजनले विकासको खाका तय गरेको सांसदहरूले बताउनुभयो. सांसदहरूले ठूलो लक्ष्य र उद्देश्यसहित आएको बजेट कार्यान्वयन गर्ने कुरामा सरकारको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो। यस्तै प्रतिपक्षी दलका सांसदहरूले बुद्धिजीवी र मध्यम वर्गको विस्तारका नाममा आएको बजेट नेपालको संविधानको प्रस्तावनाले निर्दिष्ट गरेको समाजवादको गन्तव्य भन्दा फरक रहेको बताउनुभयो। सांसदहरूले अहिलेको आवश्यकता अनुसार रोजगारी सृजना गर्ने गरी बजेट आउन नसकेको, साना किसान र भूमिहीन कृषि श्रमिकप्रति बजेट उदासीन रहेको, उत्पादकत्व र कृषि उत्पादनको आत्मनिर्भरतामा सहयोग पुर्याउने गरी बजेट आउन नसकेको बताउनुभयो। सांसदहरूले स्वास्थ्य र शिक्षालाई मौलिक हक मानेको अवस्थामा बिरामीलाई समेत कर लगाउने, बजेट आएको औषधि उद्योग संकटमा पर्ने गरी कर लगाइएको तथा औषधिको स्वदेशी उद्योग कमजोर बनाउने गरी बजेट आएको बताउनुभयो। प्रदेश र स्थानीय तहको वित्तीय स्वायत्तता बलियो बनाउने स्पष्ट योजना बजेटमा आउन नसकेको पनि सांसदहरूले बताउनुभयो। प्रतिनिधि सभाको बैठकले नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको विधेयकमाथि सामान्य छलफलपछि प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। अर्थमन्त्री डाक्टर वाग्लेले विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै आर्थिक क्षेत्र र यसका गतिविधि थप गतिशील बनाउन समसामयिक सुधार आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले छलफलबाट आएका सुझावलाई संशोधनमा राख्न सकिने भन्दै सुरक्षित विद्युतीय कारोबारका साथै देशको वित्तीय नीतिलाई सहयोग पुग्ने गरी विधेयक ल्याइनु आवश्यक रहेको बताउनुभयो। विधेयकमाथिको छलफलमा सहभागी सांसदहरूले राष्ट्र बैङ्कको नियामक भूमिकालाई थप व्यापक बनाउँदै डिजिटल भुक्तानी, साइबर जोखिम लगायतका विषय विधेयकमा स्पष्ट व्यवस्था गरिनुपर्ने बताउनुभयो। यसअघि बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले दिनुभएको स्पष्टीकरणमा आफूहरू सन्तुष्ट नरहेको भएको थियो। प्रतिपक्षी दलका सांसदहरूले राष्ट्र र राष्ट्रियताका सवालमा सांसद र सिङ्गो देश एक ठाउँमा उभिनु पर्नेमा जोड दिँदै प्रधानमन्त्री शाहले सदनमा नै आएर जवाब दिनुपर्ने र अभिव्यक्ति सच्याउनु पर्ने बताउनुभयो। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले राष्ट्रियता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित र परराष्ट्र नीतिका बारेमा सत्तापक्ष र विपक्ष हुन नहुने तथा सिङ्गो देश एक ठाउँमा उभिनु पर्ने भन्दै दुई भागमा विभाजित देखिनु विडम्बना र गम्भीर विषय भएको बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहले संसदमा दिनुभएको अभिव्यक्तिलाई आफैले स्पष्ट पार्नुपर्नेमा आफूहरूको अडान कायमै रहेको बताउनुभयो। यस्तै बैठकको सुरुमा समय लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति उहाँले संसदमा नै आएर सच्याउनु पर्ने र संसदको नियमावलीका सबै नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सदनलाई मर्यादित रूपमा सञ्चालन गर्नुपर्ने विषयमा सभाको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले इभी गाडी आयात सम्बन्धमा शङ्का देखिएकाले संसदीय छानबिन समिति आवश्यक रहेको र छानबिन समिति अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई काम गर्न नदिन नभई स्पष्ट हुनका लागि माग गरेको बताउनुभयो। यसै गरी सांसदहरूले झापादेखि ताप्लेजुङसम्मको मेची राजमार्ग विस्तारको सूचनाले लाखौँ मानिस घरबार विहीन बन्ने अवस्था रहेको र आम मानिस त्रसित बनेको भन्दै समस्या समाधान गरेर मात्रै अगाडि बढ्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले सरकार कोठा खाली छ भनेर दिपा नेपाली माइती घरमा 54 दिनदेखि धरनामा बसेको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै जातीय विभेदका कारण कोठा नपाएर सत्याग्रह बस्नुपर्ने अवस्था अन्त्य गर्ने गरी समस्या समाधान गर्न माग गर्नुभयो। सांसदहरूले हप्तामा दुई दिन बिदा दिने नियमले आम सेवाग्राहीलाई प्रभाव परेको भन्दै यसलाई खारेजी गरी साबिकै बिदा कार्यान्वयन गर्न माग गर्नुभयो। सांसदहरूले शून्य समयमा बोलिएका कुराहरू कार्यान्वयन नहुने परिपाटी र संसदमा जनपक्षीय मुद्दाहरू उठाए पनि सरकारले त्यसलाई व्यवस्था गरिरहेको टिप्पणी गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनालले भर्खरै सम्पन्न भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विशेष समय माग गरी परराष्ट्र मन्त्री खनालले नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको भारत भ्रमणले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो। मन्त्री खनालले भ्रमणमा नेपाल भारत द्विपक्षीय सम्बन्धका आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा चासो, खेलकुद र जनस्तरीय सम्बन्ध जस्ता विषयमा उपलब्धिपूर्ण छलफल भएको बताउनुभयो।
9: सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको यस भ्रमणबाट नेपाल र भारत बीचको मैत्रीपूर्ण र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुगेको मैले विश्वास लिएको छु। भ्रमणका क्रममा डाक्टर एस जयशंकरसँग औपचारिक भेट र प्रतिनिधि मण्डल स्तरीय वार्ता सम्पन्न भएको छ। द्विपक्षीय वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा चासो, सीमा व्यवस्थापन, खेलकुद र जनस्तरीय सम्बन्ध अभिवृद्धि जस्ता विषयहरूमा ठोस छलफल भएको छ। दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत विचार आदान प्रदान गरिएको छ।
4: परराष्ट्र मन्त्री खनालले नेपाल भारत बीच अन्तर्देशीय अनलाइन भुक्तानी, भूकम्पपछि निर्माण भएका परियोजना हस्तान्तरण लगायतका तीनवटा संयुक्त घोषणा गरिएको पनि बैठकलाई जानकारी गराउनुभयो। त्यसै गरी परराष्ट्र मन्त्री खनालले जेठ 17 गते प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको अभिव्यक्ति नेपाल भारत बीचको क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको स्पष्ट गर्नुभयो। त्यसै गरी राष्ट्रिय सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानहरूलाई मल अभाव नहोस् भनेर सरकारले असार मसान्तसम्ममा 6 लाख मेट्रिक टन रासायनिक मल वितरण गर्ने जानकारी दिनुभयो। मन्त्री चौधरीले हालसम्म सरकारले 4,68,016 मेट्रिक टन मल वितरण गरिसकेको जानकारी दिँदै 1,38,802 मेट्रिक टन मल मौजदात रहेको बताउनुभयो। बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले सीमा सम्बन्धमा प्रधानमन्त्रीले प्रतिनिधि सभाको बैठकमा दिनुभएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। संविधान संशोधन बहसपत्र तयारी कार्यदलले आज पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदल सुझाव सङ्कलनका लागि ललितपुरको मानभवन स्थित प्रचण्डको निवास पुगेको थियो। सोही क्रममा पूर्व प्रधानमन्त्री प्रचण्ड, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो। गृहमन्त्री सुधन गुरुङले विपद व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा केही कानून बाधक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा गृहमन्त्री गुरुङले अप्ठ्यारोमा परेका नागरिकको उद्धारका लागि अहिले विश्व बजारमा सुविधा सम्पन्न उपकरण उपलब्ध भए पनि सार्वजनिक खरिद ऐनका कारण मनसुनको समयमा ती सामग्री प्रयोग गर्न सकिने अवस्था नरहेको बताउनुभयो। मन्त्री गुरुङले सिन्धुपाल्चोकमा र काभ्री पलाञ्चोकमा पहिलो पटक उच्च भार वहन क्षमताको ड्रोन मार्फत राहत वितरण गरिएको बताउनुभयो। यस्तै बैठकले लागु औषध नियन्त्रण सम्बन्धमा विद्यमान व्यवस्था एवं प्रयास सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरी आगामी साउन 15 गते भित्रमा पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूमाथि लागेको कर हेरफेर सम्बन्धी आरोप भ्रामक तथा अपमानजनक भएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आज बसेको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले अर्थ विधेयकमा केही सामान्य त्रुटि रहेको र सच्याउने क्रममा कर्मचारीबाट भएको प्राविधिक भूललाई मन्त्रालयको अभिभावकका रूपमा आफूले संसदमा लिखित रूपमा स्वीकार गरिसकेको बताउनुभयो। यस्तै विद्युतीय सवारी साधनको भन्सार जाँच पासका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले विद्युतीय सवारी साधन सम्बन्धी करका दरमा गरिएको परिवर्तन सडक विकास शुल्क घटाउने तथा सस्तो बनाउने उद्देश्यले गरिएको स्पष्ट गर्नुभयो। बैठकमा सांसदहरूले विद्युतीय सवारी साधनको भन्सार जाँच पास सम्बन्धी समस्याको निरूपणका लागि मन्त्रालय अन्तर्गत नभई सार्वजनिक लेखा समितिबाट नै उपसमिति गठन गरी छानबिन प्रक्रिया अगाडि बढाउनु पर्ने माग गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले सामाजिक परिचालिका व्यवस्थापन सम्बन्धी बनेको प्रतिवेदनलाई प्राथमिकताका साथ पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा सामाजिक परिचालिकालाई प्राथमिकताका साथ लिई सम्बन्धित सबै मन्त्रालयले उहाँहरूको भावना सम्बोधन गर्न निर्देशन दिएको हो। बाँकीमा धान रोपाईको समय नजिकिँदै जाँदा किसानहरू मल बिउ तथा कृषि सामग्रीको अभावसँगै महँगो इन्धनको मारमा परेका छन्। समयमै आवश्यक मल नपाउँदा र खेतीको लागत बढ्दै जाँदा किसानहरू चिन्तित बनेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
10: धान खेतीको मुख्य सिजन सुरु भएसँगै बाँकीका किसानहरू आवश्यक रासायनिक मल सहज रूपमा उपलब्ध नहुँदा समस्यामा परेका छन्। मल अभावका कारण धेरै किसानले भारतबाट मल ल्याउन बाध्य भएका छन्। तर पछिल्लो समय सीमावर्ती क्षेत्रमा कडाई बढाएकाले त्यहाँबाट पनि मल ल्याउन कठिन भएको किसानहरूको गुनासो छ। खजुराकी कृषक अनिता शर्मा।
11: अहिले चाहिँ बिउ राख्ने सिजन भयो, भने अनुसार बिउ पनि पाइएन, खेती लाउने बेलामा भने अनुसार मल पनि पाउँदैन, समस्या हुन्छ।
10: मल अभाव सँगै खेतीको लागत पनि बढेको किसानहरूको भनाइ छ। विशेष गरी डिजेलको मूल्य वृद्धिले खेत जोत्न प्रयोग हुने ट्र्याक्टरको भाडा महँगिएको छ। खेतीपातीको खर्च बढ्दै जाँदा किसानहरूले सरकारसँग राहतको माग गरेका छन्। कृषक रेशमा बेहना।
12: पानी सानी मिलन नाही, समस्या आएगा है, और तेल सब महंगाएगा है, कसके करा जाए, खाद वाद मिलत नाही है।
10: बाँकीमा करिब 53,826 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगञ्जका अनुसार जिल्लामा वार्षिक रूपमा करिब 7,000 मेट्रिक टन युरिया, 4,000 मेट्रिक टन डिएपी र 2,000 मेट्रिक टन पोटास मल आवश्यक पर्छ। तर हालसम्म आवश्यकता भन्दा निकै कम मात्रामा मल प्राप्त भएको छ। आवश्यक मल सहज रूपमा नपाउँदा भारतबाट ल्याउनु पर्ने बाध्यता रहेको कृषक सियाराम वर्मा बताउनुहुन्छ।
13: मल भी नै मिल रहा है किसान के लिए, पूरा अभी समस्या धान के लगाव लागते माय चुका है, और भी ट्रैक्टर भी नहीं मिल रहा है, समस्या बहुत ढेर है यहाँ।
10: कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका प्रबन्धक पुष्पराज श्रेष्ठका अनुसार केन्द्रबाट पर्याप्त परिमाणमा मल आपूर्ति हुन नसक्दा वितरणमा समस्या देखिएको हो।
14: इरानमा युद्ध भएको हुनाले हाम्रो टेन्डरहरू पर्नमा ठेकेदारहरूले असहज मानेर नपारेको अवस्था छ अहिले। खास गरेर यहाँ जिल्लालाई चाहिने हिसाबले मल त पर्याप्त आउँदैन, चाहिने जति सरकारसँग पुँजी पनि नहुने हुनाले खरिदको हिसाबले हामी कहाँ प्राप्त हुने मल पालिकाको सिफारिसमा स्थानीय तहलाई किसान स्तरमा सरकारी मार्फत वितरण गर्छौँ।
10: बाँकेमा धान रोपाईको मुख्य समयमा नै मल अभाव दोहोरिँदा किसानहरू निराश बनेका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
4: अछामको कमला बजारमा सहरी आँखा केन्द्र स्थापना भएसँगै स्थानीय स्तरमै नागरिकलाई आँखा सम्बन्धी सेवा लिन सहज भएको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
15: जिल्लाको पूर्वी क्षेत्र कमल बजारमा सहरी आँखा केन्द्र सञ्चालनका लागि नेपाल आँखा कार्यक्रम तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ, नेपाल नेत्र ज्योति संघीयता अस्पताल कैलाली र कमल बजार नगरपालिका बीच सम्झौता भएको छ। त्रिपक्षीय सम्झौता भएर 2081 साल वैशाख 1 गतेबाट सञ्चालन भएको सहरी आँखा केन्द्रबाट हालसम्म 3,203 नागरिकले आँखा स्वास्थ्य सम्बन्धी सेवा लिएका छन्। कमल बजार नगरपालिकाका नगर प्रमुख के प्रसाद ढकाल।
16: आँखा उपचार केन्द्रले मासिक 70,000 चस्माबाट आँखा उपचार गरेर आमदानी पनि गरेको।
15: सहरी आँखा केन्द्र कमल बजारमा सञ्चालन आएपछि यस क्षेत्रका नागरिकले आँखा स्वास्थ्य सम्बन्धी उपचार लिन बाहिर जानुपर्ने बाध्यता हटेको बताउनुहुन्छ। सहरी आँखा केन्द्र कमल बजारमा कार्यरत नेत्र सहायक लक्ष्मी पौडेल।
17: मेसिनहरू पनि लगभग सबै छ, सेवा गराईहरू कमल बजारदेखि मात्र नभएर डकारी तुर्मखा विनायकबाट पनि आउने गर्नुहुन्छ। यहाँको नागरिकलाई
15: केन्द्रबाट आँखा स्वास्थ्य सम्बन्धी के कस्ता सेवा प्रदान हुन्छन् त? सहरी आँखा केन्द्र कमल बजारका फिल्ड सहायक खगेन्द्र प्रसाद उपाध्याय।
17: यहीँबाट आँखा सम्बन्धी प्राथमिक उपचारको सेवाहरू हुन्छ, नयाँ चस्माहरू बनाउने र पुरानो चस्माहरू मर्मत गर्ने स्यान गर्ने सेवा पाउनु भएको छ।
15: केन्द्रमा आँखा चेकजाँच गर्न आउनुभएका ढकारी गाउँपालिका वडा नम्बर 8 घोडासेनका आइती जैसी र तुरमाहाट गाउँपालिका वडा नम्बर 8 धमालीका इन्द्र बहादुर विष्ट कमल बजारमै आँखा स्वास्थ्य सम्बन्धी सेवा लिन पाउँदा खुसी लागेको बताउनुहुन्छ।
18: एकदमै ठिक लागेको छ हामीलाई, तर यो सदासम्म चलोस्। उनीहरूको विभिन्न आँखामा भएको समस्याहरूको समाधान अहिले कमल बजार नगरपालिकाले जुन गरिरहेको छ नि, यो सेवा दिइरहेको छ, यसबाट धेरै जनताहरू प्रभावित छन्।
15: सरकारको राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिले ग्रामीण क्षेत्रमा आँखा उपचारको बहुत विस्तार गर्ने लक्ष्य राखेको छ। भौगोलिक विकटता र यातायातको कठिनाइका कारण ग्रामीण बासिन्दाहरू समयमै आँखा अस्पतालसम्म पुग्न सक्दैनन्। सो समस्यालाई मध्यनजर गरी अछामको पूर्वी क्षेत्र कमल बजार नगरपालिकामा स्थापना भएको सहरी आँखा केन्द्रबाट कमल बजार नगरपालिका सँगै ढकारी गाउँपालिका र तुरमाहाट गाउँपालिकाका नागरिक समेत लाभान्वित भएका छन्। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
4: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा आक्रमण गर्ने बताउनु भएको छ। इरानको तेल र ग्यासको बजारलाई पूर्ण रूपले नियन्त्रणमा लिने अमेरिकी राष्ट्रपति ट्रम्पले

0: अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: दैनिक उपभोग्य वस्तुका साथै यातायात क्षेत्र महँगो हुँदा मध्यम तथा न्यून आय स्रोत भएका घर परिवार बढी मारमा परेका छन्। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको 10 महिनाको आर्थिक तथा वित्तीय रिपोर्ट अनुसार देशमा महँगी अर्थात् मुद्रास्फीति निरन्तर बढ्दो क्रममा देखिएको छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 4.63% पुगेको छ। सबैभन्दा बढी मूल्य वृद्धि फलफूल उपसमूहमा देखिएको छ। फलफूलको मूल्य सूचकांक 18.60% बढेको छ। यस्तै भान्सामा दैनिक आवश्यक पर्ने घिउ र तेलको मूल्य 13.99% बढेको छ भने हरियो तरकारीको मूल्य 5.40% र माछा तथा मासुको मूल्य 4.16% बढेको छ। उता इन्धन र सवारी साधन मरम्मत खर्च सँगै यातायात क्षेत्रको महँगी 15.30% बढेको देखिएको छ। यसले गर्दा मध्यम तथा न्यून आय भएका परिवारलाई आफ्नो पारिवारिक बजेट मिलाउन कठिन भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। सरकारले महँगी नियन्त्रण र न्यून आय भएका घर परिवारलाई राहत उपलब्ध गराउनु पर्ने विभिन्न क्षेत्रबाट अहिले आवाज पनि उठ्न थालेको छ। प्रख्यात पर्यटकीय नगरी पोखरा र आसपासका क्षेत्रमा अहिले पर्यटकहरूको आगमन निकै बढेपछि त्यस क्षेत्रका व्यवसायी निकै उत्साहित देखिएका छन्। पोखरामा यति बेला नेपालका विभिन्न भागबाट घुम्न जानेको उल्लेख्य संख्या बढेको छ भने भारतबाट समेत धेरै संख्यामा पर्यटकको आगमनले पर्यटन व्यवसायलाई चलायमान बनाएको छ। त्यहाँ पुग्ने पर्यटक पोखराका विभिन्न स्थान घुम्नुसँगै आसपासका क्षेत्र र मुस्ताङ मुक्तिनाथ क्षेत्रको समेत भ्रमण गर्ने भएकाले पर्यटन व्यवसाय उत्साहित भएका हाम्रा संवाददाताहरूले जनाएका छन्।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार।
3: चार वर्षको प्रतीक्षापछि फिफा विश्वकप फुटबलको 23 संस्करण आजबाट सुरु हुँदैछ। पहिलो पटक 3 राष्ट्रमा संयुक्त रूपमा आयोजना हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका आम्ने सामने हुँदैछन्। मेक्सिको सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति 12:45 सुरु हुनेछ। अमेरिका, क्यानाडा र मेक्सिको संयुक्त रूपमा आयोजना भइरहेको यस संस्करणमा पहिलो पटक 48 टोली सहभागी छन्। यसअघि विश्वकपमा 32 टोलीले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए। समूह ए मा रहेका मेक्सिको र दक्षिण अफ्रिका दुवै विजयी शुरूआत गर्ने लक्ष्यमा छन्। यसअघि सन् 2010 विश्वकपको उद्घाटन खेलमा पनि दुई टोली भिडेका थिए। उक्त खेल 1-1 गोलको बराबरीमा सकिएको थियो। मेक्सिको सन् 1994 यता विश्वकपको पहिलो खेलमा पराजित भएको छैन। यो उसको 18 विश्वकप सहभागिता हो। विश्वकपको उपाधि जित्न नसके पनि मेक्सिकोले सर्वाधिक 60 खेल खेलेको छ। मेक्सिकोको उत्कृष्ट प्रदर्शन सन् 1970 र 1986 घरेलु मैदानमा भएको विश्वकपमा क्वार्टर फाइनलसम्म पुग्नु हो। दक्षिण अफ्रिकाले भने चौथो पटक विश्वकपमा सहभागिता जनाउँदैछ। हालसम्म विश्वकपमा 9 खेल खेलेको दक्षिण अफ्रिकाले 2 खेल जितेको छ। सन् 2010 पछि पहिलो पटक विश्वकपमा फर्किएको दक्षिण अफ्रिका उद्घाटन खेलबाट सुखद शुरूआत गर्ने लक्ष्यमा छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद राखेपको उपाध्यक्ष पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ। लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका श्रेष्ठले खेल जीवनमा उल्लेखनीय योगदान दिनुभएको छ।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, मधेस र बागमती प्रदेश लगायत सुदूरपश्चिम लुम्बिनी र गण्डकी प्रदेशका पहाडी र तराई भूभाग तथा कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याइएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। संविधान संशोधन बहस पत्र तयारी कार्यदलद्वारा पूर्व प्रधानमन्त्रीहरूसँग छलफल। सार्वजनिक खरिद ऐनका कारण मनसुन अघि विपद व्यवस्थापनका लागि आवश्यक उपकरण खरिदमा कठिनाई रहेको गृहमन्त्री सुधन गुरुङद्वारा संसदीय समितिलाई जानकारी। इरानमाथिको आक्रमण अझै कडा बनाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी र विश्वकप फुटबलको 23 संस्करण आजबाट

0: शुरू हुँदै यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: को किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना
2: परिचालन गरेको छ।
1: सम्पूर्णलाई
2: आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
1: भाडी नगरपालिका बसन्तपुर चितवन।
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
4: Yamaha Monsoon Service Camp, expert care for rainy ride, just 24 to 30. दक्ष मेकानिकद्वारा देशभरिका 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्भिस सेन्टरबाट स्तरीय सर्भिस तथा यामाहा एफआई स्टेसनबाट जेन्युन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
5: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
3: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
6: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायोसाइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
3: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
6: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453-30169, 98450-49899 र म्यानेजमेन्ट तर्फ 98550-12824 र 98550-32557।
3: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
2: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
3: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
2: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
3: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
2: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
3: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
2: नियमित परामर्श तथा मार्गदर्शन,
3: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
2: अनुशासित, सुरक्षित तथा हरियाली वातावरण।
3: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
2: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
7: नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बजेट पेश भएको 13 दिनपछि संसदमा बजेटमाथि छलफल सुरु। विपक्षी दलहरूको अवरोध भने कायमै। बजेटले विपन्न र दुर्गम बस्तीलाई समेट्न नसकेको सांसदहरूको टिप्पणी।
8: निम्न वर्ग, किसान, युवा, महिला तथा सीमान्त वर्गलाई समावेशिता नै गर्न सकेको छ।
7: प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा सम्मेलन नगर्न सर्वोच्चको आदेश। कर छली प्रकरणमा अर्थमन्त्रीले झुटो बोलेको सांसदको आरोप। जनताको विश्वासलाई मेट्न नसकिने अर्थमन्त्री वाग्लेको स्पष्टोक्ति।
8: सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, दुई महिनामै हामी धोका दिन सकौँला।
7: इन्टर्न आवासीय चिकित्सक पुनः आन्दोलित। श्रम शोषण अन्त्य गर्न सरकारसँग माग। एक साताभित्र मनसुन भित्रिने संकेत। आज राति केही प्रदेशमा ठूलो पानी पर्ने सम्भावना।
9: मनसुन चाहिँ अझै भित्रिएको छैन, बिस्तारै मनसुनी गतिविधि बङ्गालको खाडी आउँदै यो अलिकति सिक्किमसम्म आइपुगेको अवस्था छ। भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपाललाई।
7: र फिफा विश्वकप 2026 आजदेखि सुरु। नेपालमा पनि खेल प्रेमीहरूमा उत्साह।
10: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: हिमाल पग्लिनु भनेको केवल हिउँ हराउनु मात्रै होइन, नदीहरू सुक्नु, कृषि उत्पादन घट्नु र तल्लो तटीय क्षेत्रमा विनाश निम्तिनु पनि हो। हामीले तापक्रम वृद्धि रोक्न त एक्लैले सक्दैनौं, तर सम्भावित क्षति कम गर्न पक्कै सक्छौं। हिमताल फुट्ने जोखिम भएका क्षेत्रमा विज्ञहरूको सुझाव मान्ने र जोखिमयुक्त क्षेत्रका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नेतर्फ काम गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
11: संसदमा बजेट पेश भएको 13 दिनपछि आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि प्रतिनिधि सभामा छलफल शुरू भएको छ। प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर लामो समयदेखि अवरूद्ध हुँदै आएको संसद अवरोध हटेसँगै आजदेखि बजेटमाथि छलफल शुरू भएको हो। बैठकमा आज पनि विपक्षी दलहरूले केही समय अवरोध गरेका थिए। त्यसपछि विपक्षी दलका सांसदहरूलाई आफ्नो धारणा राख्न समय दिएपछि सदनको काम कार्यवाही अघि बढेको हो। अवरोध हटेपछि दलीय आधारमा बजेटमाथिको छलफल शुरू गरिएको छ। छलफलको शुरूआतमा अर्थ समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले गर्नुभएको थियो। छलफलमा भाग लिँदै सांसदहरूले बजेटले विपन्न र दुर्गम बस्तीलाई समेट्न नसकेको प्रतिक्रिया दिएका छन्। छलफलको क्रममा प्रमुख प्रतिपक्षी दल एमाले बजेटले गरीब तथा विपन्न वर्गका नागरिकलाई सम्बोधन गर्न नसकेको आरोप लगाएको छ। एमाले संसदीय दलकी उपनेता पद्मा आर्यले बजेटले गरिबी न्यूनीकरणका ठोस कार्यक्रम नल्याएको बताउनुभयो।
12: मेरो प्रश्न छ, 20% निरपेक्ष गरिबको रेखा बनिरहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठुलो हुन्छ? जगलाई कमजोर राखेर तल थप्ने कुरा कति वैज्ञानिक हो? यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झन माथि लैजाने नीति लिएको देखिन्छ। त्यसैले यो हुने खाने र हुँदा खाने बीचको वर्गीय खाडल झन फराकिलो बनाउने बजेट हो।
11: सांसद गणेश ठगुनाले सीमा क्षेत्रको विकास आयोजनाका लागि पर्याप्त बजेट नछुट्याइएको भन्दै सरकारलाई प्रश्न गर्नुभयो। उहाँले लिपुलेख र कालापानी जस्ता संवेदनशील क्षेत्रका नागरिकले अझै विकासको अनुभूति गर्न नसकेको बताउनुभयो। काँग्रेसका सांसद सन्दीप राणाले पनि बजेटमाथि टिप्पणी गर्दै दुर्गम गाउँका नागरिकको आवश्यकता बजेटमा पर्याप्त रूपमा समेटिन नसकेको बताउनुभयो। उहाँले अर्थमन्त्री सोरिम वाग्लेले विकास योजनामा ग्रामीण र पिछडिएका क्षेत्र प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
13: संविधानको मर्म स्वरूप नै छैन। केही वर्गलाई राम्रो लागे पनि यो बजेटले सामाजिक न्याय गरेको छैन। निम्न वर्ग, किसान, युवा, महिला तथा सीमान्त वर्गलाई समावेशिता नै गर्न सकेको छैन। 20% भन्दा मुनिका निम्न वर्ग र 20% असङ्गठित वर्ग जस्ता देशको ठूलो वर्गलाई यो बजेटले कहीँ समेटेको छैन। 24% GDP र 60% रोजगारलाई योगदान पुर्याएको कृषि क्षेत्रलाई उपेक्षा नै गरिएको छ।
11: सत्तारूढ दलका सांसद अमरेश कुमार सिंहले बजेटलाई फुकेको बेलुनको संज्ञा दिँदै कार्यान्वयन हुनेमा शंका व्यक्त गर्नुभयो।
14: जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने वाचा गरियो, स्वास्थ्यलाई मौलिक अधिकार पनि भनियो, तर आज
15: मेरो पीडा यहाँ छ कि मेरो क्षेत्र किसानको मात्र क्षेत्र हो, गरिबहरूको क्षेत्र मात्र, त्यहाँ कुनै बजार छैन, कुनै सहर छैन। त्यहाँ खेतमा किसान 5 रुपियाँ तरकारी फलाएर बेच्छ, तर त्यही काठमाडौँ उपभोक्ताले 50 रुपियाँमा पाउँछ किलोको, त्यो किसानले कसरी 30 रुपियाँसम्म पाउने, 20 रुपियाँ पाउने त्यहाँ व्यवस्थामा कहीँ देखिन। त्यहाँ किसानको लागि कम्तीमा एउटा अनइम्प्लोइमेन्ट, AIको डेभलपमेन्ट, IT को डेभलपमेन्ट, मानव सभ्यताको लागि पनि एक तरिकाले च्यालेन्ज छ कि मान्छे बेरोजगार हुँदै जान्छ, त्यो युवालाई रोजगारी दिने कि नदिने, किनकि जेएनजी आन्दोलन युवाको विद्रोह थियो। युवालाई रोजगारी हामी दिन सकेन भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ थियो।
11: यसैबीच प्रतिनिधि सभा बैठकमा आज पनि कर छलीको विषयमाथि बहस भएको छ। बैठकमा सांसद ज्ञानबहादुर शाहीले भन्सार कर छलीको विषयमा अर्थमन्त्री सोडी मुगले संसदीय समितिमा झूट बोलेको आरोप लगाउनु भएको छ। उहाँले घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्याउनु भएको छ।
14: जनतालाई निशुल्क स्वास्थ्य सेवा दिने वाचा गरियो, स्वास्थ्यलाई मौलिक अधिकार पनि भनियो, तर आज गरिब नागरिकले स्वास्थ्य बिमा मार्फत पाउँदै आएको उपचारको पहुँच कटौती गर्ने नीति ल्याइएको छ। स्वास्थ्य बिमाको रकम घटाइयो, सेवाको दायरा सीमित गरियो र लाखौँ नागरिकलाई पुनः असुरक्षित बनाइयो। म सम्माननीय सभामुख महोदयज्यू, म अर्थमन्त्रीज्यू र अर्थमन्त्रीज्यूको परिवारलाई एउटा आग्रह गर्न चाहन्छु, एकपटक सरकारी अस्पतालको लाइनमा बसेर उपचार गराएर हेरिदिनुहोस्।
11: नेपाली काङ्ग्रेसका सचेतक निष्कल राईले पनि आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा छानबिन गर्न माग गर्नुभयो। तर अर्थमन्त्री वाग्लेले भने आर्थिक विधेयकमा देखिएका केही त्रुटि कर्मचारीको कमजोरीका कारण भएको बताउनु भएको छ। उहाँले आफूले गल्ती नगरे पनि मन्त्रालय प्रमुखको हैसियतले जिम्मेवारी स्वीकार गरेको स्पष्ट पार्नुभयो।
16: सोडे वाग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो कि भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ, यो सम्मानित सदनको ओझ घटाउने कामतिर हामी लाग्नु हुँदैन। सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, दुई महिनामै हामी धोका दिन सकौँला। यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस् शुभकामना। तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र
11: तर विपक्षी दलहरूले विधेयक संशोधनका लागि संसदको निर्धारित प्रक्रिया नै सुरु नभएको अवस्थामा अर्थमन्त्रीले कसरी त्रुटि सुधारको पत्र पठाए भन्ने प्रश्न उठाएका छन्। उनीहरूले त्यसको कानूनी आधारबारे स्पष्ट जवाब मागिरहेका छन्। त्यसअघि आज नै यस विषयमा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा समेत छलफल भएको थियो। छलफलमा सांसदहरूले सार्वजनिक लेखा समितिभित्रै उपसमिति गठन गरेर यसको गहिरो अध्ययन गर्नुपर्ने माग गरेका थिए। अबको एक साताभित्र नेपालमा वर्षायाम सुरु हुने पूर्वानुमान गरिएको छ। भारतीय जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मौसम नक्सामा दक्षिणी बंगालको खाडीबाट आएको मनसुनी वायु नेपालको पूर्वी तथा मध्य तराईसम्म फैलिएको देखाइएको छ। तर जल तथा मौसम विज्ञान विभागले भने मनसुन प्रवेशको औपचारिक घोषणा गर्न अझै केही समय लाग्ने जनाएको छ। यद्यपि अबको एक सातामा नेपालमा वर्षायाम सुरु हुने सम्भावना बलियो देखिएको विभागका वरिष्ठ मौसमविद वरुण पौडेलले सिआइएनसँग बताउनुभयो।
9: मनसुन चाहिँ अझै भित्रिएको छैन, बिस्तारै मनसुनी गतिविधि यो बङ्गालको खाडी आउँदै यो अलिकति यो सिक्किमसम्म आइपुगेको अवस्था छ। भारतको सिक्किमसम्म अझै केही समय चाहिँ नेपालमा लाग्ने देखि, किन भन्दाखेरि मनसुन चाहिँ स्टार्ट हुनको लागि चाहिँ सुरु हुनको लागि पूर्वी वायु चाहिँ पश्चिमी वायु पश्चिमबाट आउने हावा छ, हामी पश्चिम वायुको दबाव भन्छौँ। त्यो सिस्टमले गर्दाखेरि देशमा पानी परेको अवस्था हो। त्यो पश्चिमबाट आउने हावाले पूर्वी हावाले चाहिँ धकेल्न सकेको अवस्था छैन, विस्थापित गर्न सकेको अवस्था छैन। त्यो कारणले गर्दाखेरि मनसुन चाहिँ एक दुई दिन अझै चाहिँ पूर्वी नेपालबाट भित्रन सक्ने अवस्था देखिरहेन। त्यसो हुनाले अहिले जति पनि वर्षाहरू भएको छ पश्चिमी क्षेत्रमा अथवा काठमाडौँ भागमा चाहिँ यो चाहिँ पश्चिम वायुको प्रभावले अथवा स्थानीय प्रिमन्सको कारणले वर्षा भएको भन्न सकिन्छ।
11: नेपालमा सामान्यतया मनसुन जुन 13 अर्थात जेठ 30 आसपास प्रवेश गर्ने गर्छ। गत वर्ष भने मनसुन औसत समयभन्दा करिब 15 दिन अगाडि नेपाल भित्रिएको थियो। मौसमविदहरूका अनुसार यस वर्ष पनि मनसुन सरदर समयकै आसपास नेपाल प्रवेश गर्ने सम्भावना उच्च छ। आज राति भने कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। सर्वोच्च अदालतले प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा, मेला, आन्दोलन, नारा, जुलुस, प्रदर्शन लगायतका कार्यक्रम नगर्न आदेश जारी गरेको छ। नियमित रूपमा हुने भेला, आन्दोलन, नारा, जुलुस लगायतले आफूहरूले पठन पाठनमा बाधा भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो। न्यायाधीशहरू मनोज कुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासले 2082/23 प्रदर्शनी मार्ग पठन पाठनमा बाधा हुने गरी कुनै पनि क्रियाकलाप नगर्न निर्देशना निर्देशनात्मक आदेश जारी गरेको हो। सर्वोच्च अदालतले फैसलाको पुनः पाठ आज सार्वजनिक गरेको हो। सर्वोच्च अदालतले अरू ठाउँमा समेत कार्यक्रम गर्दा शैक्षिक संस्था अस्पताल लगायतका ठाउँमा ध्वनि तथा वायु प्रदूषण नहुने सुरक्षाका उपायहरू अवलम्बन गर्न आदेश दिएको छ। इन्टर्न र आवश्यक चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरुद्धको सङ्घर्ष समितिले सार्वजनिक अपिल जारी गर्दै नेपालमा इन्टर्न र रेसिडेन्ट चिकित्सकहरूलाई चरम श्रम शोषण गरिएको आरोप लगाएको छ। समितिका अनुसार चिकित्सकहरूले दैनिक 24 घण्टासम्म ड्युटीमा खटाइने, सातामा एक दिन पनि बिदा नदिने र 100 घण्टासम्म बढी साप्ताहिक काम गराइने गरिएको छ। यस्तो अभ्यासले श्रम ऐन मात्र होइन मानव अधिकारको समेत गम्भीर उल्लङ्घन भएको उनीहरूको दावी छ। नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप फुटबल 2026 का खेलहरू अनधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका 35 वटा वेबसाइट र एप्लिकेसनहरूलाई तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले आज पत्राचार गरेर अनधिकृत प्रसारण रोक्न भनेको हो। साझा खबरमा विदेशका खबर। अमेरिकाले आज राति इरान विरुद्ध कडा हवाई आक्रमण गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध थप कडा सैन्य कार्यवाही गर्ने चेतावनी दिएसँगै आज राति अमेरिका इरानमाथि कडा प्रहार भनेका छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार ट्रम्पले भविष्यमा इरानको प्रमुख तेल निर्यात केन्द्र रहेको र अन्य महत्त्वपूर्ण तेल तथा ग्यास पूर्वाधार आफ्नो नियन्त्रणमा लिने चेतावनी समेत दिएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 आजदेखि सुरु हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको हो। यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। पहिलो पटक 48 राष्ट्रको सहभागिता, 104 खेल र 3 देशका 16 सहरमा हुने प्रतिस्पर्धाले यस विश्वकपलाई विशेष रोचक बनाएको छ। सन्तोषी रावल
17: निर्वाचन प्रहरीलाई कार्य अवधि सकिने बेला गरेको वाचा पूरा गर्दै सरकारवाला
18: मैले यसरी यो तालिम लिन पाउँछु भनेर सोचेको थिइनँ। यो तालिम सिकिसकेपछि अलिक केही समयपछि चाहिँ म क्याफेतिर काम गर्छु, त्यसपछि चाहिँ म पछि गएर चाहिँ क्याफे खोल्ने मेरो योजना छ।
17: निर्वाचन प्रहरीलाई सिपमूलक तालिम, घर फर्किनु अघि उद्यमतर्फको नयाँ यात्रा रिपोर्टसँगै राष्ट्रिय प्रयोगशाला विधेयकमा कस्तो सुधार आवश्यक होला, संवाद श्रृङ्खला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सिआइजनको साझा खबर सुन्दै गर्नुहोला।
19: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
20: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
21: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
17: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मुगुमा 16 वर्ष अघि भएको हरिकृष्ण शाही हत्या प्रकरणमा प्रहरीले 7 जनालाई पक्राउ गरी पूर्वपक्षका लागि कारागार चलान गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुले आज पत्रकार सम्मेलन गर्दै घटनाको अनुसन्धान पक्राउ तथा अदालतको आदेश बारे जानकारी दिएको हो। प्रहरीका अनुसार 2067 असार 4 गते भएको हरिकृष्ण शाहीको हत्या सम्बन्धी कर्तव्य ज्यान मुद्दामा वैशाख 31 गते जाहेर वाली पुण्य शाहीले 9 जना विरूद्ध किटानी जाहेरी दर्ता गर्नुभएको थियो। त्यसपछि मुगु जिल्ला अदालतबाट 9 जना विरूद्ध पक्राउ पूर्जी जारी गरिएको थियो। प्रहरीले वैशाख 31 गते संगीता भनिने सरिता बुढा र कालीबहादुर खड्कालाई पक्राउ गरेको थियो। अघिल्ला निर्वाचनमा सहभागी निर्वाचन प्रहरी आफ्नो सेवा अवधि सकिए लगतै घर फर्किन्थे, तर 2082 फागुन 21 सम्पन्न प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत धनकोटामा खटिएका 1085 जना निर्वाचन प्रहरीलाई दक्ष बनाउने प्रयासले मूर्त रूप पाउन थालेको छ।
0: धनकोटाको शहीद भूमि गाउँपालिका 6 का रियाज राईले निर्वाचन प्रहरीको जागिर सकिएपछि सिपमूलक तालिम लिन पाउँछु भनेर कल्पना समेत गर्नुभएको थिएन, तर निर्वाचन प्रहरीको विदाई कार्यक्रम मार्फत नै आय आर्जन र उद्यम विकाससँग जोड्ने उद्देश्यले सिपमूलक तालिम दिइने भनिएपछि उहाँ उत्साही बन्नुभयो। त्यही बेला उहाँले छोटो अवधिको तालिम लिने सोच बनाउनुभयो र उहाँले कफी बनाउने तालिम पनि लिन पाउनुभयो।
18: मैले यसरी यो तालिम लिन पाउँछु भनेर सोचेको थिइनँ। यो तालिम सिकिसकेपछि अलिक केही समयपछि चाहिँ म क्याफेतिर काम गर्छु। त्यसपछि जब म त्यो क्याफेमा काम गरेर अलिक स्किल बढ्छ, त्यसपछि चाहिँ म पछि गएर चाहिँ क्याफे खोल्ने मेरो योजना छ।
0: त्यसो त धनकुटामा खटिएका 1085 जना निर्वाचन सुरक्षा प्रहरीलाई खाली हात घर फर्काउनु भन्दा उनीहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने सिप सिकाएर पठाउने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटी घरेलु तथा साना उद्योग कार्यालयसँगको समन्वयमा विभिन्न सिपमूलक तालिम चलाउने तयारी गरिएको थियो। त्यस अनुसार घरेलु तथा साना उद्योग कार्यालयले धनकुटाको सिधुवामा 17 जनालाई कफी बनाउने तालिम दिएको छ। तालिमका अर्का सहभागी छथर 1 शुक्रबारेकी तारा कार्की।
1: म चाहिँ पूर्व निर्वाचन प्रहरी भएकाले यसरी तालिम लिन पाइन्छ जस्तो लागेको थिएन। घरेलु कार्यालयले यो अवसर जुटायो, मलाई बारिस्टा तालिम लिँदा धेरै नै खुसी लागेको छ। यो चाहिँ हाम्रो बेसिक तालिम भयो, अबको दिनमा जिल्लाले सहयोग गरेर एडभान्स तालिम भए हामीलाई अझै धेरै सिक्ने मौका पाउथ्यौँ।
0: गत फागुन 28 गते निर्वाचन प्रहरीको विदाईको बेला गरिएको सिपमूलक अनुशिक्षण कार्यक्रममा उत्तरपानी स्थित प्राविधिक शिक्षालय तथा घरेलु कार्यालयसँग छलफल गरी होटल व्यवस्थापन, प्लम्बिङ, इलेक्ट्रिसियन, फर्निचर, मुढा बनाउने, मोबाइल तथा मोटरसाइकल मर्मत, वेल्डिङ, घर पेन्टिङ, सैलुन सेवा लगायतका तालिम सञ्चालन गर्ने प्रस्ताव गरिएको थियो, तर अधिकांशको चाहना छोटो तथा प्रभावकारी तालिमको थियो। घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका तालिम संयोजक विकास कार्की।
4: अधिकांश कसरी ड्राइभिङ थियो अनि यो होटलसँग सम्बन्धित बारिस्टाहरू थियो, कृषि औजार मर्मत सम्बन्धित हामीले चाहिँ विशेष बोल गरेको थियौँ, उहाँहरूको चाहिँ त्यसमा इच्छा भएन। उहाँहरूको चाहिँ इच्छा चाहिँ भनेको होटल सम्बन्धी धेर देखियो।
0: कम पढाइ लेखाइ भएका व्यक्तिले समेत छोटो तालिम लिएपछि घरमै वा गाउँमै सुरु गर्न सक्ने रोजगारीका क्षेत्रलाई प्राथमिकता दिन सके निर्वाचन प्रहरीले नेपालमै बसेर केही गर्न सकुन् भन्ने प्रशासनको लक्ष्य थियो। सोही अनुसार पहिलो चरणमा उनीहरूले बारिस्टा तालिममा सहभागी गराइएको धनकुटाका सहायक प्रमुख जिल्लाधिकारी लक्ष्मी प्रसाद रेग्मीको भनाइ छ।
23: धनकुटा जिल्लामा निर्वाचन प्रहरीहरूलाई उद्यमशीलता, रोजगारी र उहाँहरूको व्यावसायिक जीवन अर्थात् निर्वाचन पछाडि पनि उहाँहरू रिटायरमेन्ट नहुने गरी स्वरोजगारी सिर्जना गर्ने सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले प्राविधिक अथवा सिप र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने सरकारी निकायहरूसँग एउटै प्लेटफर्ममा जोडेर विशेष गरेर निर्वाचन प्रहरीहरूको सिप विकास क्षमता विकासलाई मध्यनजर गरेर 1 दिने कार्यक्रम सम्पन्न गरिएको थियो र त्यस पछाडि पनि धेरै जसो विभिन्न कोर्सहरूमा उहाँहरूलाई निशुल्क रूपमा जोडेर कार्यक्रम सञ्चालन गरियो र धेरै जसोहरू उहाँहरू जोडिनु पनि भएको छ।
0: निर्वाचन प्रहरीलाई कुखुरा पालन, बाख्रा पालन, च्याउ खेती, तरकारी खेती, मौरी पालन लगायतका कामबाट सानो लगानीमा घरमै आमदानी गर्न सकिने गरी तालिम दिएपछि उनीहरू खुसी भएका छन्। तालिम मात्रै नभएर उद्यमी बन्नका लागि स्थानीय सरकार वा सरकारवाला अरू निकायले सहयोग गरे अझ राम्रो हुने तालिम लिएकाहरू बताउँछन्। गोपाल बराइली, सिआइएन रेडियो धनकुटा एफएम, धनकुटा।
17: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। प्रयोगशाला सञ्चालन सम्बन्धी विधेयकमा सरोकारवालाको चासो।
2: चेन्ज भइराख्ने विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ।
7: राष्ट्रिय प्रयोगशाला विधेयकमा गलत गर्नेहरूलाई कार्यवाहीको दायरामा ल्याउने व्यवस्था गर्न माग। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
22: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
3: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 बारेमा सरोकारवाला निकायबीचको संवाद प्रस्तुत गर्दैछौ।
5: सुरुमा डाक्टर सुभाष आचार्य, जो फौजदारी कानून विज्ञको रूपमा अनुभव र त्यो खालको अभ्यास गरिराख्नु भएको छ,
6: मसँग कुनै पनि आइदर अफ जेनेटिक डिएनए को अर अफ एनी स्याम्पल यु कलेक्ट, त्यसलाई तपाईँले कहिले कलेक्ट गर्नुभयो, कसरी सिल गर्नुभयो, सिल गरिसकेपछि ह्यान्डओभर कसलाई गर्नुभयो, ह्यान्डओभर गरेर त्यसले कहाँ ह्यान्डओभर गर्यो, हुँदै हुँदै कहाँ गयो, यो अल्टिमेटली टेस्ट गर्ने ठाउँमा कोडिङ डिकोडिङ भएरै पुग्नुपर्छ। प्राइभेसीको कुरा त मेन्टेन, प्राइभेसी पनि बायसनेस पनि दुइटैको लागि यो चाहिन्छ। चेन अफ कस्टडी यदि बिचमा काहीँ टुट्यो भने त्यहाँ त रामको टेस्ट गर्न पठाएको श्यामको पो पर्छ त रिजल्ट, त त्यसलाई पनि ऐनले चाहिँ सम्बोधन गर्ने गरी अगाडि यसमा संशोधन हुनुपर्छ जस्तो मलाई लाग्छ।
24: म एसएसपी योग बहादुर पाल, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सामाखुसीमा प्रयोगशाला प्रमुखको रूपमा कार्यरत छु। प्रस्तावनामा नै जुन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी र विशेषकृत बनाउने भन्ने छ, यो उसमा हामी फोरेन्सिकमा रिलायबल क्वालिटी, यो गुणस्तरीय तथा विश्वसनीय भन्ने शब्द थप्दा अलि राम्रो होला। परिभाषा खण्डमा दुई जमा यता डिजिटल एभिडेन्स भन्ने त आयो, दुई ङमा परीक्षण भन्नाले रासायनिक भौतिक र जैविक मात्रै भन्ने शब्द आयो। त्यहाँ अहिलेको अवस्थामा हामीले डिजिटल बिर्स्यौँ भने हामी फेरि पुरानै अवस्थामा छौँ भन्ने चाहिँ देखेला। यसले
25: बार एसोसिएसनको उपाध्यक्ष सरस्वती श्रेष्ठज्यू,
26: यसमा जुन सञ्चालक समिति भनेर जुन कोड गर्नु भएको छ नेपाल बार एसोसिएसनको तर्फबाट, विज्ञ व्यक्ति एउटा चाहिँ नेपाल बारबाट राखिदिनु भयो भने त्यो पनि बेटर हुन्छ। फैसला कार्यान्वयन गर्ने यसमा चाहिँ कस्तो भने अदालतको पनि एउटा कर्मचारीले एउटा जिम्मेवारी पाइरहेको हुन्छ कार्यान्वयन गर्ने सिलसिलामा, ताकि त्यहाँ एउटा परीक्षण गर्ने निकाय छ होइन, उसले पनि एउटा परीक्षण गर्ने हिसाबमा चाहिँ उसले कसरी परीक्षण के गर्ने भन्ने कुराहरू पनि अदालतको एउटा कर्मचारी पनि र सञ्चालक समितिमा राख्नु पर्ने जस्तो मैले महसुस गरेको छु। कसले बयान गर्दै को विशेषज्ञले बयान गर्दछ भन् थाहा नहोस् भन्नको लागि बन्द इजलास पनि त्यो गर्नुपर्ने हो कि जस्तो मैले महसुस गरेको छु।
25: फोरेन्सिक मेडिसिन विज्ञको रूपमा डाक्टर हरियो रस्तीजीलाई म हार्दिक अनुरोध छु।
2: अब अहिले यो राष्ट्रिय सभामा गएर आएको चाहिँ धेरै नै भएछ, 5 वर्षसम्म कार्यकारी निर्देशक निमित्त भएर चलाएको अवस्था छ, त्यो संस्था कसरी चल्दो हो निमित्त भएर के एड्रेस गर्न खोजेको, कता कता म पनि कानुनको विद्यार्थी भाउराले देख्छु तर पनि छैन, विस्तृत रूपमा छैन। यो खुमलटारको ल्याब सञ्चालन गर्नेमा भएभरका सबै इभिडेन्ससँग हाम्रा समस्या यसैमा आधार समाधान गर्न सकिन्छ कि सकिँदैन एकपटक हामी सोच्छौँ। पटक पटक यसलाई चाहिँ कसरी चाहिँ ऊ गर्न सकिन्छ, अपडेट गर्न सकिन्छ भनेर मैले पनि धेरै आवाज उठाएँ। तर अब स्टेक होल्डरहरू अरू अरू जो जो चाहिँ हुनुहुन्थ्यो सबैको बुझाइ एउटै नहुने, अनि अर्को कुरो छ छ महिनामा मान्छे त्यहाँ चेन्ज भइराख्ने, विभिन्न मन्त्रालयका प्रतिनिधि अथवा विभिन्न निकायका प्रतिनिधिहरू चेन्ज भइराख्ने, एउटाले अलिअलि कुरो बुझ्ने फेरि गइहाल्ने, यही गर्दा गर्दै यसको चाहिँ एक किसिमको चाहिँ मलाई त रुन मन लाग्छ।
3: हामीसँग समितिको सभापति डाक्टर ओजस्वी शेरचन जो मेडिकल त्यो क्षेत्रबाटै हुनुहुन्छ, यो समितिले सभापतिको रूपमा डाक्टर शेरचनले के गरिदिनु भयो भने, हुन त सबै उहाँको हातमा नहोला, तर उहाँले के गरिदिनु भयो भने तपाईँलाई जो जसरी रुन मन लाग्छ केही मनमा शान्ति मिल्छ।
2: यसमा आज आएका निश्चित जुन नभई नहुने इम्पोर्टेन्ट देखिएका प्रावधानहरू छन् त्यसलाई राखेर पाल सरले भन्नुभयो सर्टेन ठाउँमा यो कमी कमजोरी के देखिन्छ भने अदालत तथा अन्य निकाय भनेको छ नि त, अन्य निकायमा प्रहरी अनुसन्धान अधिकारी नै भन्नु पर्यो भने त्यो राख तप्नु पर्यो।
3: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला कुमलटारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ, छोटकरीमा यहाँको विचार
8: भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने हो। थप्नेमा त हामीले धेरै कुरा थप्नु छ, डिजिटल फोरेन्सिकको अहिले कुरै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ। भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो, त्यसलाई पनि त हामीले फोरेन्सिक डेटाबेस हुन्छ, त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ, भनेपछि त्यो थप्ने त थुप्रै छन्। हाम्रो इन्टरनेसनल प्र्याक्टिस हेर्ने कि हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन, पहिला हामीले यो ऐन आउन दिनुपर्छ।
3: नजिकै त्यहाँनिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुणा झा हुनुहुन्छ, यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउनु छ।
10: जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अग्रि दण्ड सजाय कानुनमा व्यवस्था हुन्छ, हुनुपर्छ। एट द सेम टाइम आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल, हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भए पनि गरिरहेछ। आ यसमा त केही प्रब्लम पऱ्यो भने भोलि त हामीलाई फसाइदिएला नि, हामी त एक्सपर्ट त होइन नि, त्यो कन्फिडेन्सै छैन, नबुझेर पनि केही गल्ती भयो भने त्यो अदालतमा 10 फेरि बयान दिन बोलाउला, हामीलाई फसाइदिएला। डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त्यहाँ टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म आउने अवस्था थियो। किन यो झमेलामा कसले परिरहने, हाम्रो विज्ञति पुग्दैन, पछि हामीलाई नै फसाइदिन्छ यो रिपोर्टमा केही भयो भने। त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ, मेडिकल नेग्लिजेन्सको जसरी हुन्छ नि एउटा त्यसको त तरिका हुनु पर्यो नि, अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ, त्यसलाई छानबिन गर्ने हुन्छ नि, त्यो ल यसरी कसैले गरेको पाइएमा चाहिँ छानबिन गर्ने विज्ञ लडाइदिने, त्यो रियलमा जानी नेग्लिजेन्स गरेको हो कि, त्यो काम गर्दाखेरि त नो बडी इज 100% पर्फेक्ट है। सो त्यति चाहिँ मेरो भनाइ रह्यो।
3: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु हामीले यो खालको छलफल पछिको निष्कर्ष जुन प्रस्तुत गर्छौँ त्यसलाई पनि आगामी दिनमा समितिले अगाडि बढाउला, विचार राख्नको लागि अनुरोध गर्दछु। मान्यज्यू
12: धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि। मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु, विधेयक आफैमा चाहिँ एकदम अल इन अल एकदम गुड एक्सलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु, र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै हाउ टु मेक इट बेटर वेन वी आर टर्निङ दिस इन्टु एन एक्ट, यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस्, र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानुन पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु।
3: सभापतिज्यू यहाँ मलाई केही साथीहरूले के भन्नुभएको छ भने आज हामी जति छलफल गर्यौँ जे जे कुराहरू यहाँ आयो के समितिले यसलाई स्वीकारेर हाम्रा विषयवस्तुहरू पनि भोलि विधेयकमा आउँछन् त भन्नुभएको छ, यसमा छोटोमा केही थप्न चाहनुहुन्छ कि?
12: विज्ञकै टेबल थ्रुबाट बृहत छलफल, अझै यो त वान राउन्ड भयो, म त भन्छु यस्तो छलफल त अझै इट हेजको 2-3 राउन्ड अझै डिटेलमा पढेर अझै हामीले नयाँ कुराहरू कसरी इन्क्लुसिभ गर्न सक्छौँ, हाम्रो राष्ट्रको अर्थतन्त्र हाम्रो राष्ट्रमा कति रिसोर्सेस र यो आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर हाउ वी क्यान फुल्ली युटिलाइज द्याट एन्ड स्टिल कम विथ पोलिसिज द्याट इज पर्टेनिङ टु दि पपुलेसन भनेर हामी त्यसरी जानुपर्छ। र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेको छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट हेज टु कन्टिन्यू, यदि हामीले सारोमा चाहिँ रियली डेभलप गर्ने हो भने चाहिँ वी निड एक्सपर्ट्स ओपिनियन, त्यही भएर यो एकदम स्वागत योग्य छ।
17: संवाद श्रृङ्खला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। बजेट पेश भएको 13 दिनपछि संसदमा बजेटमाथि छलफल सुरु भएको छ। विपक्षी दलहरूको अवरोध भने कायमै रहेको छ। बजेटले विपन्न र दुर्गम बस्तीलाई समेट्न नसकेको सांसदहरूको टिप्पणी रहेको छ। प्रदर्शनी मार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा सम्मेलन नगर्न सर्वोच्च अदालतको आदेश छ। करचली प्रकरणमा अर्थमन्त्रीले झुटो बोलेको सांसदहरूको आरोप छ। जनताको विश्वासलाई मेट्न नसकिने अर्थमन्त्री वाग्लेको स्पष्टोक्ति छ। इन्टर्न र आवासीय चिकित्सक आन्दोलित भएका छन्। श्रम शोषण अन्त्य गर्न सरकारसँग उनीहरूको माग छ। एक साताभित्र मनसुन भित्रिन सक्ने संकेत गरिएको छ। आज राति केही प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ। र फिफा विश्वकप 2026 आजदेखि शुरू। नेपालमा पनि खेल प्रेमीहरूमा उत्साह देखिएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि। दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053। 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 493 440, 493 580 र 98 5570 2640।
9: It's 8 o'clock. अहिले 8 बजेको छ।
11: फुटबलको उद्घाटन खेलमा दक्षिण अफ्रिका र मेक्सिको भेट्दै काठमाडौँमा प्रशासनको अनुमति बिना राति ठुलो पर्दामा देखाउन रोक।
13: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
14: थाहा सञ्चार नेटवर्कमा समाचार अब विस्तारमा। प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयक 2083 प्रस्तुत भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले उक्त विधेयक पेश गर्नुभएको हो। बैठकमा अर्थमन्त्री वाग्लेले आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक पर्ने राष्ट्र ऋण उठाउने विधेयक 2083 समेत सदन समक्ष प्रस्तुत गर्नुभएको छ। त्यसै गरी आजकै बैठकमा अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने राख्नु भएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।
11: प्रतिनिधि सभा सदस्यहरूले संसदको अनुमति बिना करका दर फेरबदल गर्न नपाइनेतर्फ सरकारको ध्यान आकर्षण गराएका छन्। आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद निष्कल राईले करका दरमा हेरफेर गरेका तथ्य सार्वजनिक भएकाले संसदमा पेश भएको विधेयकलाई कार्यकारीले कसरी हेरफेर गर्न सक्छ भनी प्रश्न गर्नुभयो। करको दर सरकारले आफू खुसी बदल्न नपाइने विषयलाई ध्यान दिन उहाँले आग्रह गर्नुभयो। बाढीबाट क्षति पुगेको इलामका लागि बजेटको व्यवस्था नगरेको भन्दै सांसद राईले सरकारको ध्यान आकर्षण गराउनुभयो।
15: करका दरमा बारम्बार हेरफेर गर्नुभयो, उहाँले संसदको अधिकारमा कैची चलाउनु भएको हो कि र आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो कि? सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ? यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको?
11: सांसद युवराज दुलालले बजेटले जेएनसी आन्दोलनको भाव समेट्न नसकेको टिप्पणी गर्नुभयो।
1: यो सरकारको जग भदौ 23 जेन्जी विद्रोह हो। त्यो विद्रोहमा उत्रने किशोर किशोरी र आम नागरिक बागमती विष्णुमती मनोहरा जस्ता नदी किनारमा छाप्रोमा बस्ने सुकुम्बासी नागरिक पनि थिए, ग्यारेज कारखानामा काम गर्ने मजदुर पनि थिए, विदेशी भूमिमा पसिना बगाइरहेका लाखौं युवाले हौसला दिएका थिए। सबैको एउटा सपना थियो, अब राम्रो शिक्षा अध्ययन गर्न विदेश जानु पर्दैन, गरिबीकै कारणले उपचार नपाएर कुनै नागरिकले अकालमा ज्यान गुमाउनु पर्दैन, आफ्नै परिवारसँग बसेर नेपालमै रोजगार पाइन्छ। जेन्जी सहितका भावना के थिए होला? अनि यो बजेट कता सोझिएको छ?
11: सत्तारूढ राजसभा सांसद डाक्टर अमरेश कुमार सिंहले सरकारले आगामी आर्थिक वर्षमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै आपत्ति जनाउनु भयो। बजेटमाथि टिप्पणी गर्दै उहाँले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारको सूचीमा राखेको भन्दै यसमा राज्यले कर लगाउन नमिल्ने बताउनु भयो।
4: संविधानमा शिक्षा स्वास्थ्य मौलिक अधिकार हो, त्यो मौलिक अधिकारमा ट्याक्स लगाउनु पाउँदैन। त्यो ट्याक्स विद्यालयमाथि लागेको छैन, प्राइभेट विद्यालय या प्राइभेट अस्पताललाई त्यो लागेको छ पढ्ने विद्यार्थीलाई। त्यो ट्याक्स लगाउन सकिन्छ, पहिले सार्वजनिक विद्यालय मजबुत पारौँ न, त्यहाँ कहीँ पनि पाइला देखिएन।
11: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानबहादुर शाहीले आगामी आर्थिक वर्षको बजेट वास्तविक किसान, गरिब र भूमि मान्छेको हितमा नरहेको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले बजेटले सीमित सुकिला मुकिला र व्यापारीलाई मात्र पोस्न खोजेको आरोप समेत लगाउनुभयो।
16: नेपालका गाउँघरमा 2 करोड रुपियाँ पुँजी जुटाउन सक्ने किसान कतिजना छन्? वास्तविक किसानहरू जो बिहानदेखि बेलुकासम्म खेतबारीमा पसिना बगाउँछन् कि उनीहरू यो योजनाबाट बाहिर पारिएका हुन्? यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने हुन्छ। यो कार्यक्रम किसानमुखी भन्दा पनि सीमित पहुँच भएका ठुला लगानीकर्तामुखी देखिन्छ। 2 अर्ब 19 करोड रुपियाँ वास्तविक किसानलाई होइन सुकिल्ला मुकिल्ला र करोडपतिहरूलाई वितरण गर्ने तयारी भएको हो कि भन्ने गम्भीर प्रश्न उठेको छ।
11: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले बजेट खुट्टाको घाउ जस्तो भएको र सन्चो नपारी नयाँ जुत्ता लगाउन खोजेको जस्तो भएको बताउनु भयो। उहाँले बजेटले प्राथमिकता तय गर्न नसकेको टिप्पणी समेत गर्नुभयो।
18: समस्या हाम्रो के हुन् र विकास हाम्रो के हो भन्ने बुझ्न जरुरी छ जस्तो मलाई लाग्छ। समस्या भनेको चाहिँ खुट्टामा भएको घाउ, विकास भनेको चाहिँ खुट्टामा लाउने नयाँ जुत्ता। हामीले हाम्रो बजेट समस्या समाधान गर्नतिर केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नतिर, खुट्टाको घाउ उपचार गर्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ? यो एउटा महत्त्वपूर्ण प्रश्न हामी सबैको अगाडि उभिन्छ जस्तो मलाई लाग्छ।
14: अर्थमन्त्री डाक्टर सोनिम बग्लेले आफूमाथि लागेको करको दर हेरफेर गरेको आरोपमा सदनबाट जवाफ दिनुभएको छ। अर्थमन्त्री वाग्लेले आफूमाथि लगाइएका भ्रष्टाचार तथा अनियमितता सम्बन्धी आरोपहरूको कडा प्रतिवाद गर्दै आरोप प्रमाणित भए पदत्याग गर्न तयार रहेको घोषणा गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाब दिँदै उहाँले अर्थ मन्त्रालयमा बसेर करका दर मार्फत निश्चित व्यापारीलाई लाभ पुर्याएको तथा 2 अर्ब रूपियाँको अनियमितता गरेको भन्ने आरोप निराधार रहेको दावी गर्नुभयो। सार्वजनिक लेखा समितिमा समेत आफूमाथि आएका आरोप र समाचारहरूको खण्डन गरिसकेको उल्लेख गर्दै उहाँले जनताले सुशासनका लागि दिएको मतको अपमान नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
19: सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, 2 महिनामै हामी धोका दिन सकौँला? सक्दैनौँ। र मैले आज सार्वजनिक लेखा समितिमा पनि भने, 1-2 चाहिँ खोष्टाहरूले लेखे कि 2 अरबको आशंका इत्यादि भनेर, 2 अरब होइन 2 रुपियाँ बदमासी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु, सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु। यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यज्यूहरूलाई पनि प्राप्त होस् शुभकामना छ।
14: उहाँले आफूमाथि लगाइएका निराधार आरोपहरू कडा प्रतिवाद गर्दै प्रतिपक्षी सांसदहरूलाई आफ्ना विगतका पुराना काण्डहरू नबिर्सन र ती पनि क्रमशः सार्वजनिक हुने चेतावनी दिनुभएको छ।
19: सोनिम वाग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर कर्सर चलाएर व्यापारी पोस्यो कि भन्ने खालका पनि सुनिए। सांसदहरूले गरिमा आफ्नो गरिमा आफै राख्नुपर्छ, यो सम्मानित सदनको ओज घटाउने कामतिर हामी लाग्नु हुँदैन। तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्।
11: राष्ट्रमन्त्रीको जवाफले चित्त नबुझाएका विपक्षी सांसदले आफ्नो अभिव्यक्तिबारे प्रधानमन्त्री नै आएर जवाफ दिनुपर्ने माग राखेका छन्। प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा विपक्षी दलका सांसदहरूले राष्ट्रियता विरुद्ध गम्भीर अभिव्यक्ति दिएको भन्दै संसदमा आएर माफी माग्न प्रधानमन्त्रीलाई भनेका हुन्। प्रतिनिधि सभामा नेकपा एमालेका सचेतक ऐन महरले प्रधानमन्त्रीले संसदमा राष्ट्रघाती र देशद्रोही कुरा गर्दा ताली पिटेको भन्दै सत्तापक्षका सांसदप्रति व्यङ्ग्य गर्नुभयो।
20: अहिलेसम्म विश्वका कुनै पनि राष्ट्रका सार्वभौम राष्ट्रका प्रधानमन्त्रीले नगरेको कुरा, नभनेको कुरा
0: हाम्रो देशका प्रधानमन्त्रीले त्यो सदनमा कसरी भन्नुभयो, तपाईँहरू के हेरेर बस्नुभयो, तपाईँहरूलाई त्यो कुराले भिजायो कि भिजाएन त्यो बेलामा भनेर हामीलाई जनताले प्रश्न सोधिरहेका छ। अर्को कुरा उहाँहरूको अझ गम्भीर चासो के छ, नेपाललाई माया गर्ने, यो भूमिलाई माया गर्ने जनताको भने होइन, प्रधानमन्त्रीले त्यो खालको राष्ट्रघाती र देशद्रोही कुरा त्यो सदनबाट बोलिरहँदा त्यो अभिव्यक्तिमा चाहिँ ताली पिट्ने सांसद ती को हुन्, ती त्यही सदनका सदस्य हुन् कि को हुन्, जनताले मत दिएर पठाएका त होलान् पक्कै पनि भनेर सोधिरहेका छन्। यसले हामीलाई बडो लज्जित बनाएको छ, बडो दुखित बनाएको छ र गम्भीर बनाएको।
11: यस्तै राष्ट्रिय सभामा नेकपा संसदीय दलका नेता झक्कु प्रसाद सुवेदीले बालेन्द्र शाह जस्तो व्यक्ति मुलुकको प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्य भएको टिप्पणी गर्नुभयो। उहाँले नेपाल भारत बीचको सीमा समस्याको विषयमा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले आम नागरिक समक्ष माफी माग्नुपर्ने बताउनुभयो। अब प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक भोलि नै दिउँसो सभा 1 बजे बस्ने भएको छ।
14: प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा अर्थ मन्त्रालयसँग सम्बन्धित विषयहरूमा सांसदहरूले इभीमा भएको भनिएको चलखेलका बारेमा प्रश्न उठाएका छन्। बैठकमा सांसदहरूले विशेष गरी विद्युतीय सवारी साधन इभीको भन्सार दर परिवर्तन, बजेटमा भएका संशोधन तथा निर्णयहरूमाथि प्रश्न उठाएका हुन्। राप्रपा सांसद खुसबु ओलीले अर्थ मन्त्रालयको आन्तरिक छानबिन मात्र पर्याप्त नहुने भन्दै सार्वजनिक लेखा समितिभित्र उपसमिति गठन गरेर गहिरो अध्ययन गर्नुपर्ने बताउनुभयो।
5: समितिले पनि एउटा उपसमिति बनाएर हामीले यस विषयमा यो सधैँभरि हरेक पटक अघि सचिवजीहरूले भने जस्तो अर्थ मन्त्रालयमा चाहिँ यस्ता किसिमका आक्षेपहरू लागिराख्ने भएको हुँदा एकपटक चाहिँ यी विषयहरूमा उच्चस्तरीय समिति गठन गरौँ।
14: सांसद मनिष थाले बजेट घोषणापछि हुने नीतिगत अस्पष्टता र इभी आयत सम्बन्धी अनिश्चितता बारे स्पष्टता आवश्यक रहेको बताउनुभयो।
7: बिवाइडी गाडी मुस्ताङको कोरोलाबाट जाँच पास भएको भन्ने हकमा पनि बजेटबाट भन्सार घटेको देखिन्छ, भन्सार घटेको छ, त्यसमा भनेको व्यापारीलाई घाटा भएको छ, राज्यलाई फाइदा भएको छ, त्यसको तथ्याङ्क हेरौँ हामीले।
14: अर्का सांसद खगेन्द्र सुनारले भने हालको बजेट कार्यान्वयनका बेला संसद वा समितिमा अत्यधिक विवाद सिर्जना गर्नु उपयुक्त नहुने बताउनुभयो।
20: नियतवश रूपमा गरिएको बदमासी छ भने यसमा छलफल गरौँ, तर यो बजेटको कार्यान्वयनको बेला छ, असारको 15 जस्तो चटारोको बेला छ, यो उत्पादन गर्नुपर्ने बेला, रोप्ने बेलामा संसद एबिसीमा लिएर किचलो गर्ने, यो समितिमा एबिसीमा लिएर किचलो गर्ने, संसारकै उत्कृष्ट एकजना अर्थविज्ञलाई अहिले हामीले अर्थमन्त्रीको रूपमा पाएका छौँ, अब अर्थ नपर्थको हामीले फेरि ल्याएर ऱ्याख ऱ्याख्ती पार्न सक्यौँ भने यसले त्यसलाई हित गर्छ भन्ने चाहिँ मलाई लाग्दैन।
14: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
21: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाइफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरुपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेसनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटिपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाइफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrv.org.np।
22: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम मार्बल।
23: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
27: सुरक्षा घरको साथ जीवन घरको।
13: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
14: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
11: नेपालका सरकारी तथा ठूला अस्पतालहरूमा करोडौं रुपियाँ खर्चेर खरिद गरिएका स्वास्थ्य उपकरण बिग्रिँदा सेवा प्रभावित हुने समस्या बारम्बार दोहोरिने गरेको छ। लामो समयसम्म पनि अस्पतालका उपकरणहरू थन्किएर बस्दा बिरामीले शास्ति खेप्नु परेको छ, जसकारण समयमै उपचार नपाउँदा बिरामीको ज्यानै जाने समेत गर्दछ। तर सरकारसँग भने लामो समयदेखि प्रयोग विहीन अवस्थामा रहेका स्वास्थ्य उपकरण कुन अस्पतालमा कति रहेका छन्, कति मर्मत सम्भारपछि प्रयोगमा आए यकिन तथ्याङ्क नै छैन। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार राष्ट्रिय ट्रामा सेन्टरदेखि विभिन्न सरकारी अस्पतालमा रहेका उपकरण प्रयोगमा नआउँदा कतिपय कबाडी बन्ने अवस्थामा पुगेका छन्। बिग्रिएका उपकरणहरूको मर्मत सम्भारका लागि स्वास्थ्य मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा काम अगाडि बढाएको छ। मर्मत अभावका कारण थन्किएका उपकरणहरूलाई पुनः सञ्चालनमा ल्याउँदा अस्पतालहरूको सेवा प्रवाहमा सुधार आउने र खर्च समेत बचत हुने अपेक्षा गरिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो।
2: नयाँ उपकरण खरिद गर्ने भन्दा भएको उपकरण आउँदाखेरि सेवाग्राहीलाई सजिलो हुने, राज्यलाई खर्चको हिसाबले पनि सहज हुने हुन्छ भने स्वाभाविक रूपमा त्यसमा अस्पताल पनि बढी तनाएको हुने र त्यसैमा केन्द्रित हुने हुन्छ भने स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको मुख्य काम नै अस्पतालहरूलाई यस्ता समस्याहरूलाई सम्बोधन गरिदिने, सेवाग्राहीहरूलाई सहज बनाउने, सेवा प्रभावलाई प्रबन्धलाई सहज बनाउने नै हुन्छ। हामी त्यसै गर्ने गरेका छौँ।
11: राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक क्षमताको उपयोग गर्दै स्वास्थ्य उपकरण मर्मत गर्ने योजना अघि बढेमा अस्पतालहरूको सेवा प्रणाली थप प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ। उपकरण बिग्रिएर सेवा प्रवाहमा समस्या नआओस् भन्नेमा मन्त्रालय सजग रहेको सहप्रवक्ता अधिकारीले बताउनुभयो।
2: उपकरण बिग्रिएर सेवा प्रवाहमा समस्या चुनौती नआओस् भन्ने कुरामा मन्त्रालय सजग छ। त्यसका लागि सम्बन्धित निकायहरूसँगको समन्वय, अस्पतालहरूसँगको समन्वय र सम्बन्धित प्राविधिकहरूसँगको समन्वयमा निरन्तर रहेर त्यसलाई सहजीकरण गर्ने उपायहरू गर्छ। हामी उपकरणको तर उपकरण प्रयोग नभएको अथवा सेवाग्राहीले सेवा नपाएको भन्ने कुरा चाहिँ ठुलो गम्भीर विषय हुन्छ हाम्रो लागि पनि, स्वास्थ्य मन्त्रालयका लागि पनि। त्यसलाई एकदमै उच्च प्राथमिकतामा राखेर मर्मत गर्ने कामहरू गरिन्छ।
11: अस्पतालहरूले बोलाएको खण्डमा आफूहरू सहकार्यका लागि तयार रहेको राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक सञ्जय झाले बताउनुभयो। यो पहिलाकै निरन्तरता रहेको उहाँको भनाइ छ।
3: अस्पतालहरूले चाहिँ हामीलाई के अनुसार उहाँहरूको उपकरण के कति बिग्रेको छ आउनुहोस् हाम्रो बनाइदिनुहोस् भन्नु पर्यो। उहाँहरूको रिक्वेस्ट जाने हो, अस्पतालले हामीलाई अनु दिएपछि हामी जाने हो। विगतमा पनि गरेको मिल हस्पिटलमा गऱ्यौँ, हामीले यतापट्टि अहिले पनि मनमोहन अब यतापट्टि सरकारी अस्पतालको बाहिर बाहिर पनि नारायणी अस्पतालमा, भरतपुर अस्पतालमा, बाहिरको अस्पतालमा गऱ्यौँ होइन। अब फेरि पनि त्यसलाई कन्टिन्युटी दिनुहोस् भन्ने मात्रै भनेर
14: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज 132 ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुद्देश्य सहकारी संस्था लिमिटेडका 132 ऋणीहरूको नामावली सार्वजनिक गरेको हो, जसमध्ये हाम्रो नयाँ कृषि सहकारीका 12 र कृषि विकास बहुद्देश्य सहकारीका 120 ऋणीहरू छन्। समितिले साबिकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन आग्रह गरेको छ। त्यस्तै ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ, अन्यथा प्रचलित कानून अनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ।
11: देशका विभिन्न क्षेत्रमा बर्ड फ्लू संक्रमण देखिन थालेपछि रोग नियन्त्रणका लागि कुखुरा अण्डा र दाना नष्ट गर्ने क्रम तीव्र बनाइएको छ। पशु सेवा विभागका अनुसार हालसम्म संक्रमण प्रभावित 10 जिल्लाका 72 फार्ममा रहेका 553,750 लेयर्स तथा स्थानीय जातका कुखुरा नष्ट गरिएका छन्। एक सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
6: सरकारको निर्देशन अनुसार गठन गरिएको द्रुत कार्य टोलीले संक्रमित क्षेत्रहरूमा कुखुरा अण्डा र कुखुराको दाना नष्ट गर्ने, नमुना संकलन तथा परीक्षण गर्ने लगायतका नियन्त्रणात्मक गतिविधि सञ्चालन गरिरहेको विभागले जनाएको छ। पशु सेवा विभागका योजना निर्देशक डाक्टर विकास श्रेष्ठले संक्रमण थप फैलिन नदिन निगरानी, नमुना परीक्षण तथा प्रभावित क्षेत्रको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिनुभयो। उहाँले किसानलाई अनावश्यक रूपमा नआत्तिन आग्रह गर्दै कुखुरामा कुनै असामान्य लक्षण देखिएमा नजिकको पशु सेवा कार्यालयमा तत्काल जानकारी गराउन सुझाव दिनुभयो।
2: कुखुरामा समस्या आयो, झोक्राउने, दाना पानी नखाने, होइन अन्डा उत्पादन दिने कुखुरा छ भने अन्डा चाहिँ उत्पादन घटाउने, मर्न थाल्यो भन्ने तुरुन्तै नजिकको चाहिँ पशु सेवा शाखामा सम्पर्क गर्नु होला र प्राविधिकको सरसल्लाह अनुसार नै अब नियन्त्रणका कार्यहरू अब झोक्राएको छ भने सर्वसाथ नगर्ने, अब निसंक्रमणको औषधि छर्ने, मरेको कुखुराहरूलाई चाहिँ गहिरो खाल्टो खनेर होइन निसंक्रमित औषधिहरू प्रयोग गरेर त्यसलाई चाहिँ फैलि नदिने गरेर व्यवस्थित गर्नुपर्ने हुन्छ।
6: डाक्टर श्रेष्ठका अनुसार संक्रमणका कारण क्षति बेहोरेका किसानलाई सरकारले मूल्याङ्कनका आधारमा 75% राहत उपलब्ध गराउने व्यवस्था गरेको छ। राहत प्राप्तिका लागि आवश्यक कागजात र प्रमाण सुरक्षित राख्न प्रभावित किसानलाई उहाँले आग्रह गर्नुभयो।
2: हाम्रो त आरआरटीले चाहिँ एउटा सर्टिफिकेट दिन्छ है, सर्टिफिकेट अफ डिस्ट्रक्सन भनेर भन्छ, नष्ट गरेको प्रमाणपत्र। त्यो प्रमाणपत्रमा कुखुरा कति मिल्यो, दाना पदार्थ कति नष्ट गरियो, अन्डा कति हटाइयो आदि इत्यादि विवरण सहितको प्रमाणित कागज हो कि त्यो। त्यो कागजलाई चाहिँ पछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जुन एउटा समिति हुन्छ भने नि त्यो समितिले भेरिफाई गर्छ। प्रत्येक कृषकले त्यो बराबर करिब 75% जति क्षतिपूर्ति है नेपाल सरकारले नै उपलब्ध गराउने व्यवस्था छ।
6: यता राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख विजय कुमार श्रेष्ठले बर्ड फ्लू एकपटक नियन्त्रणमा आए पनि पुनः फैलिन सक्ने जोखिम सधैँ रहने बताउनुभयो। विशेष गरी साइबेरियन लगायतका आगन्तुक चराको आवत जावत, छिमेकी मुलुकमा देखिएको संक्रमण तथा सीमा पार हुने गतिविधिले जोखिम बढाउने उहाँको भनाइ छ।
8: लामो रुट छ होइन, साइबेरियन चराहरूदेखि लिएर छिमेकी देशमा चाहिँ के कस्ता किसिमको रोगहरू फैलिरहेका छ त्यसबाट पनि असर परिरहेको अवस्थाहरू थियो र यी दुई तिनवटा कारणले चाहिँ यो चाहिँ बेला बेलामा प्रकट भइरहेको अवस्था हो कि।
6: डाक्टर श्रेष्ठले उपभोक्तालाई मासु र अन्डा राम्रोसँग पकाएर मात्र सेवन गर्न तथा अफवाहको पछि नलागी आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गर्नुभयो। साथै पोल्ट्री व्यवसायलाई कुखुरा ओसार पसारदेखि फार्म व्यवस्थापनसम्मका सबै चरणमा जैविक सुरक्षाका मापदण्ड कडाईका साथ पालना गर्न सुझाव दिनुभयो।
8: किसान व्यवसायीहरूले चाहिँ अन्डाको गाडीलाई फार्म बाहिरै चाहिँ र दानाको गाडीलाई पनि फार्म बाहिरै राख, दाना चाहिँ निसंक्रमण गरेर भित्र ल्याउने र अन्डाको चाहिँ सबै ग्रेडिङ प्याकेजिङ गरेर बाहिरै राखिदिएर बाहिर अन्डा पठाएर त्यो ठाउँबाट निसंक्रमण गरियो भने धेरै हदसम्म कन्ट्रोल गर्न सकिन्छ।
6: नेपालको पोल्ट्री क्षेत्रमा 70 अर्ब रुपियाँ भन्दा बढी लगानी रहेको अनुमान छ। संक्रमणका घटनाहरू बढ्दै गएपछि विज्ञहरूले किसान व्यवसायी र सरकारवाला निकायलाई उच्च सतर्कता अपनाउन तथा रोग नियन्त्रणका उपाय प्रभावकारी रूपमा

0: भेट्नु भएको छ। आज अपराह्न धरनामा बसेकाहरूलाई भेटेर उहाँले विभिन्न मुद्दा बोकेर प्रदर्शनरत व्यक्तिको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। माइतीघरमा जबरजस्तीकरणका पीडितहरू प्रदर्शनमा छन्, त्यस्तै सूर्य संरक्षण सरकार कोठा खाली छ जस्ता माग राखेर पनि प्रदर्शन गरिरहेका छन्। पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिन उहाँले विशेष गरी नेपाली महिला र चेलीहरूको चरित्र हत्या गर्ने प्रयास भएमा गृह मन्त्रालयले त्यसलाई अत्यन्त गम्भीरताका साथ लिने स्पष्ट पार्नुभएको थियो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा कोशी प्रदेश सभापति पदमा निर्वाचन लडेकी गोमा तामाङले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ। निर्वाचनमा पराजित भएपछि उहाँले आज सामाजिक सञ्जाल मार्फत राजनीतिबाट भेट मारेको घोषणा गर्नुभएको हो। उहाँ रासोपा कोशीको निवर्तमान कार्यवाहक सभापति पनि हुनुहुन्थ्यो। स्थापना कालदेखि नै रासोपामा आबद्ध तामाङले माथिको हुई भन्दै आफूले हराएको र सिटिङ प्यानल बनाउन नजानेको उल्लेख गर्नुभएको छ। रासोपा कोशी प्रदेशको सभापतिमा चन्द्र राई निर्वाचित हुनुभयो भएको छ। यसैबीच हेटौडामा विवाद भएपछि रासोपाले बागमती प्रदेशको निर्वाचन काठमाडौँमा गर्ने भएको छ। केन्द्रीय निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै निर्वाचन जेठ 30 गते काठमाडौँको धुम्बराई स्थित स्मार्ट दरबार शङ्ख पार्कमा हुने जनाएको हो। मतदानको समय बिहान 11 बजेदेखि बेलुकी 5 बजेसम्मका लागि तोकिएको छ। यसअघि हेटौडामा विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो।
0: नेपाल कम्युनिष्ट पार्टी नेकपाकी पूर्व सांसद छिरिङ ल्यामु तामाङले पार्टी परित्याग गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आज लामो वक्तव्य जारी गर्दै उहाँले पार्टीभित्र आफूले निरन्तर अपमान, निषेध, असहयोग र षड्यन्त्रको सामना गर्नुपरेकाले सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गर्नुभएको हो।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: आपको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन
2: यू हो हा संचार नेटवर्क रतपाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट अब बाँकी समाचार। प्रहरीले नकली सरकारी कार्यालय खोलेर ठगी गरेको आरोपमा एक दम्पतिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ठाकुर बाबा नगरपालिका तीन निवासी 24 वर्षीय घनश्याम नेउपानी र उनकी श्रीमती दाङको लमही नगरपालिका 5 निवासी 23 वर्षीय कृपा चौधरी रहेका छन्। प्रहरीका अनुसार दम्पतिले बगनाहा बजारस्थित एक घर भाडामा लिएर प्रज्ञा तथा बोर्डका पथ सिँचाइ विभाग नामक नक्कली कार्यालय सञ्चालन गरेका थिए। उनीहरूमाथि लिखत सम्बन्धी कसुर तथा ठगी मुद्दा अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
3: आज सेयर बजार 8.14 अंकले घटेको छ। हिजो 2.57 अंकले बढेको बजार आज घटेको हो। आजको कारोबारपछि नेप्सी परिसूचक 2728 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम पनि घटेको छ। हिजो 4.29 अर्ब कारोबार भएकोमा आज 3.90 अर्ब रुपियाँ बराबरको कारोबार भएको छ। आज 82 कम्पनीको मूल्य बढ्दा 178 घट्यो भने 13 स्थिर रह्यो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। चीनले पश्चिम एसियाली देशमा बढ्दो तनाव र सैन्य कारवाही तत्काल रोक्न माग गरेको छ। अमेरिकाले इरानमाथि हमला गरेपछि इरानको जवाफी कारवाहीसँगै खाडीका अन्य देश निशानामा परिरहेका बेला चीनको प्रतिक्रिया बाहिरिएको हो। चीनले अमेरिका र इरान दुवैलाई संयमता अपनाउन पनि आग्रह गरेको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सबै सम्बन्धित पक्षलाई तत्काल सैन्य कारवाही बन्द गरेर वार्ताको

0: गर्नुभएको छ। उहाँले मध्यस्थताको कोसिसको समर्थन गर्नुपर्ने र छिट्टै स्थायी युद्धविराम गर्न समेत अनुरोध गर्नुभयो। चीनले यो क्षेत्रका सबै देशको सुरक्षा र सम्प्रभुताको सम्मान गर्नुपर्नेमा पनि जोड दिएको छ।
1: इरानले अमेरिकाका 18 प्रमुख सैन्य अड्डा ध्वस्त पारिएको दावी गरेको छ। इरानको रिभोल्युसनरी गार्डसले सामाजिक सञ्जाल मार्फत आईआरजीसी एयर स्पेस फोर्स र नौसेना लडाकु विमानले आक्रमणकारीलाई दण्ड दिएको उल्लेख गरेको छ। आईआरजीसीले अली अल सलिम कुवेत, अहमद अल जाबिर कुवेत र शेख इसा एयरबेस बहराइनमा रहेका अमेरिकाका 18 महत्वपूर्ण सैन्य अड्डामा आक्रमण गरी ध्वस्त पारेको जनाएको हो। यद्यपि इरानको दावी स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन। यसबीच कुवेती सेनाको जनरल स्टाफले आफ्नो वायु रक्षा प्रणालीमा शत्रुको हवाई हमला रोकिएको बताएको छ। कुवेती सेनाले सबै मानिसले सम्बन्धित अधिकारीले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरिएको सामाजिक सञ्जालमा भनेको छ। कुवेती सेनाले मानिसहरूले आधिकारिक स्रोतबाट प्राप्त जानकारीमा मात्र भर पर्न आग्रह गरेको छ। बीबीसीका अनुसार इरानको आक्रमणपछि कुवेतले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकपका खेलहरू अनधिकृत रूपमा प्रसारण गर्न तयारी गरेका वेबसाइट र एप बन्द गर्न निर्देशन दिएको छ। आजै सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई पत्र पठाउँदै प्राधिकरणले 35 वेबसाइट तथा एप बन्द गर्न निर्देशन दिएको हो।
1: फिफा विश्वकप फुटबलका खेल काठमाडौँमा अनुमति बिना ठूलो पर्दामा देखाउन नपाइने भएको छ। आज जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति राम रिजालले सूचना जारी गरी विश्वकपका खेल अनुमति बिना ठूलो पर्दामा नदेखाउन सचेत गराएका हुन्। अनुमति लिनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयको वेबसाइटबाट राखिएको जनाइएको छ। निवेदन दिएपछि पनि शर्तहरू पालना हुने नहुने यकिन गरेर मात्रै अनुमति दिने सूचनामा उल्लेख छ। अनुमति बिना खेल देखाएको पाइएमा कारवाही हुने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ।
2: विश्वकप फुटबल विशेष।
0: विश्व फुटबलको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप 2026 महाकुम्भ आज रातिदेखि सुरु हुँदैछ। ऐतिहासिक समारोहसँगै सुरु हुन लागेको यसपटकको विश्वकप अघिल्ला सबै संस्करणभन्दा फरक हुनेछ, किनभने यसपटकको विश्वकप पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। प्रतियोगिताको उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्दैछ। मेक्सिको सिटी स्थित ऐतिहासिक स्टेडियममा खेलाइने उद्घाटन खेल नेपाली समयअनुसार आज मध्यराती 12:45 सुरु हुनेछ। विश्वकपको उद्घाटन खेल सुरु भएसँगै मेक्सिको सिटीको प्रतिष्ठित स्टाडियो स्टेका रङ्गशालाले पनि गजबको कृतिमान बनाउनेछ। यो रङ्गशाला विश्वकपको उद्घाटन खेल 3 खेलाउने पहिलो रङ्गशाला बन्नेछ। एक सामग्री दिनेश जोशीबाट।
3: विश्वकपको पहिलो खेल अघि आयोजना हुने समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्व सामु प्रस्तुत गर्नेछ। आदिवासी कलाकारहरूको प्रस्तुति, लोकनृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षण हुनेछन्। साथै सङ्गीत क्षेत्रका अन्तर्राष्ट्रिय तथा ल्याटिन अमेरिकी स्टारहरूले प्रस्तुति दिनेछन्। समारोहमा सकिरा, बर्ना बोय, जे बाल्भिन, टाइला, आलेजान्द्रो फर्नान्डिज लगायतका कलाकारले प्रस्तुति दिनेछन्। उद्घाटन समारोहपछि मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ। मेक्सिको र दक्षिण अफ्रिका 16 वर्षपछि उद्घाटन खेलमा भिड्न लागेका हुन्। सन् 2010 दक्षिण अफ्रिका आफैले आयोजना गरेको विश्वकपको उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका आम्ने सामने भएका थिए। दुवै टोलीले बराबरी खेलेका थिए। फुटबललाई धर्म मान्ने मेक्सिकोका लागि यो 17 विश्वकप सहभागिता हो, त्यसैले मेक्सिकोमाथि घरेलु मैदानमा पहिलो खेलमा उत्कृष्ट शुरूआत गर्ने ठूलो दबाव रहनेछ। मेक्सिको फिफा वरियताको 14 स्थानमा रहेको छ। अर्कोतिर दक्षिण अफ्रिका पहिलो खेलमै बलियो आयोजकलाई हराएर बाँकी खेलका लागि आफ्नो मनोबल उच्च बनाउने धुनमा रहनेछ। 16 वर्षको लामो पर्खाइपछि विश्वकपमा फर्किएको दक्षिण अफ्रिकाका लागि यो खेल निकै चुनौतीपूर्ण रहेको छ। दक्षिण अफ्रिका फिफा वरियताको 60 स्थानमा रहेको छ। इतिहासमा आफ्नो नाम स्वर्णिम अक्षरले लेखाउने तयारीमा रहेको एस्टाडियो एस्टेका रङ्गशालामा यसपटक उद्घाटन खेल खेलाइँदा 80,000 दर्शक उपस्थित हुनेछन्। 48 टोलीको सहभागितामा 104 खेल 3 देशका 16 सहरमा हुनेछन्। आज मेक्सिकोबाट सुरु भएर जुलाई 19 न्युयोर्कमा समापन हुने विश्वकपको उद्घाटन 3 आयोजक राष्ट्रमा हुने विशेष समारोह मार्फत गरिनेछ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: करका दर हेरफेरबारे प्रतिनिधि सभामा प्रश्नै प्रश्न आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने अर्थमन्त्री वाक्लेको चेतावनी
1: समस्याग्रस्त दुई सहकारीका 132 युनिटको नाम सार्वजनिक बिग्रिएको स्वास्थ्य उपकरण मर्मत सम्भारका लागि काम अघि बढाइयो
0: बर्ड फ्लू संक्रमण 10 जिल्लामा फैलियो हालसम्म 5.5 लाख भन्दा बढी कुखुरा नष्ट
1: खाडीको तनाव तत्काल अन्त्य गर्न चीनको अपील अमेरिकाका 18 प्रमुख सैन्य अड्डा ध्वस्त पारिएको इरानको दावी
0: र विश्वकप फुटबलको उद्घाटन खेलमा दक्षिण अफ्रिका र मेक्सिको भेट्दै काठमाडौँमा प्रशासनको अनुमति बिना राति ठूलो पर्दामा देखाउन रोक
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद कृष्ण र अप्सरा बिदा हुन्छौ नमस्कार

0: this FM 93.2 MHz.
1: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरि का 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युइन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
2: यही ज्येष्ठ 24 गतेदेखि 30 गतेसम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
4: हेलो आयन, के छ?
5: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
4: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
5: भिडियो अन गर न यार।
4: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
5: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
6: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852012840, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइन्डलाई
8: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
6: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
8: माडी नगरपालिका, बसन्तपुर, चितवन।

0: र केही घन्टापछि सुरु हुने विश्वकप फुटबलको पहिलो खेल हेर्न हजारौं समर्थकहरू मेक्सिको सिटीमा रङ्गशालामा जम्मा भइरहेका छन्। उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले 80,000 भन्दा बढी समर्थक माझ दक्षिण अफ्रिकासँग खेल्दैछ। 1 अर्ब भन्दा बढी मानिसले उक्त खेल टेलिभिजन मार्फत हेर्ने ठानिएको छ। यो वर्षको विश्वकप मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानेडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभामा अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूमाथि उठेका आर्थिक अनियमितता सम्बन्धी प्रश्नहरूको सामना गरेका छन्। कतिपय विपक्षी सांसदहरूले बजेटमा करका दर हेरफेर गरिएको तथा केही बुँदा संशोधन गरिएको आरोप लगाउँदै त्यसबारे छानबिन हुनुपर्ने बताउँदै आएका छन्। अर्थमन्त्री वाग्लेले भने छानबिन गर्नुपर्ने गरी केही नभएको जिकिर गर्ने गरेका छन्। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले आफूमाथिका आरोप र प्रश्नहरूको जवाफ दिनुका साथै बजेटसँग सम्बन्धित सांसदहरूको जिज्ञासालाई पनि सम्बोधन गरे। बजेटबारे धारणा राख्ने क्रममा विपक्षी दलका सांसदहरूले करका दर हेरफेर लगायत सम्भावित अनियमितताबारे आशंका प्रकट गरेका थिए। त्यसबारे स्पष्टीकरण दिँदै अर्थमन्त्री वाग्लेले भने,
2: सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको, 2 महिनामै हामी धोका दिन सकौँला, 2 अरब होइन 2 रुपियाँ बदमासी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु, सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु। यो नैतिक आँट र यो नैतिक उचाइ म प्रति औँलो ठड्याउने मान्यजीवहरूलाई पनि प्राप्त होस् शुभकामना छ। तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ हो र ती पनि खुल्नेछन्।
1: अघिल्ला अर्थमन्त्रीले 73 त्रुटि सच्याएको दावी गर्दै उनले यसपटक भन्सार दर र शुल्कसँग सम्बन्धित 1-1 त्रुटिका साथै केही विषयलाई थप स्पष्ट पार्ने उद्देश्यले आवश्यक संशोधन गरिएको जिकिर गरे। त्यसअघि सांसदहरूले अर्थमन्त्रीबाट संसदको अधिकारलाई खुम्च्याउने काम भएको आशयका प्रश्न उठाएका थिए। नेपाली काङ्ग्रेसका निष्कल राईको प्रश्न थियो,
3: सदनमा पेश भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ, यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो, सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र।
1: बजेटमाथिको छलफलमा भाग लिने सांसदहरूले शिक्षा र स्वास्थ्य सेवामाथिको कर, विद्युतको उपभोगमा प्रस्तावित भ्याट र बजेटमा उल्लेखित कतिपय कृषि सम्बन्धी योजना लगायतका विषयमा प्रश्न उठाएका थिए। नेकपा एमालेकी पद्मा अर्यालले बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको टिप्पणी गरिन्।
4: 20% निरपेक्ष गरिबको रेखा बनिरहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठुलो हुन्छ, जगलाई कमजोर राखेर तल थप्ने कुरा कति वैज्ञानिक हो। यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झन माथि लैजाने नीति लिएको देखिन्छ।
1: त्यस्तै सत्तारूढ दलकै सांसद अमरेश सिंहले बजेटका अङ्कहरूमा प्रश्न उठाउँदै कार्यान्वयनमा आशंका प्रकट गरे।
5: साउथ एसियामा कुनै देशै छैन कि जहाँ जीडीपीको 32-33% बजेट बनाइन्छ। यो आफैमा एउटा ठुलो फुकिएको बैलुन हो, फुकिएको बैलुन लामो समय टिक्दैन। यो बजेट काजमा हुन्छ मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला, झन्डै 7 खर्ब बजेटको डेफिसिट हो।
1: सांसद सिंहले बजेटले गरिब वर्गको आवश्यकतालाई सम्बोधन गर्न नसकेको टिप्पणी पनि गरे। जवाफमा अर्थमन्त्री वाग्लेले नगद वितरण मात्रले गरिबी न्यूनीकरण नहुने भन्दै त्यो धारणालाई बजेटले स्वीकारेको बताए। शिक्षा र स्वास्थ्यमा लगाइएको कर बारे उनले भने,
2: गर्न खोजेको के हो भने भार अहिले नपरोस् तर बी रेकग्नाइज्ड। तपाईँ आफ्नो बालबालिकाको लागि 15,000-20,000 मासिक खर्च गरिराख्नु भएको छ तर तपाईँ ट्याक्स नेटमा हुनुहुन्न, ट्याक्स नेटमा इनरोल हुनुहोस्, 10 लाखसम्म आयकरै लाग्दैन, बी रेकग्नाइज्ड। र यहाँको छुटले तपाईँको अन्य खर्चहरू जो हुन्छ निजी स्कुलमा निजी हस्पिटलमा पनि।
1: प्रतिनिधि सभाको भोलिको बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। अब अर्को प्रसङ्ग। विश्वकप फुटबल निशुल्क हेर्न पाइने प्रलोभन देखाएर अनलाइन ठगीका घटना बढ्दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत रहन भनेको छ। विश्वकप प्रति दर्शकहरूको आकर्षणलाई लक्षित गर्दै साइबर अपराधीहरूले निशुल्क प्रत्यक्ष प्रसारण हेर्न पाइने भन्दै फिसिङ स्क्याम तथा विभिन्न प्रकारका साइबर ठगी सञ्चालन गरिरहेका प्रहरीको भनाइ छ। यसै सन्दर्भमा हामीले नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरीलाई टेलिफोन सम्पर्क गरी यसबाट जोगिने उपायबारे सोधे गरेका छौँ।
6: यसमा चाहिँ के भने विश्वकप अहिले जुन आज राति 12:45 सुरु हुँदैछ यो निशुल्क हेर्न पाइँदैन, यसको लागि निश्चित शुल्क तिर्नुपर्ने हुन्छ। टेलिभिजनमा हेर्नको लागि मैले जाने बुझे अनुसार 999 र मोबाइलमा हेर्नलाई 549 रुपियाँ तिर्नुपर्ने हुन्छ। तर अहिले यो ह्याकरहरूले फ्रीमा हेर्न पाइन्छ, निशुल्क हेर्नको लागि फलाना क्लिक गर्नुहोस् भनेर यसरी धेरै गर्थे यो मोबाइल युजरहरू सोसियल सामाजिक सञ्जाल युजरहरूकोमा चाहिँ पठाउने र सामाजिक सञ्जाल युजरहरूले पनि ओहो निशुल्क हेर्न पाइन्छ भनेपछि त्यो लिङ्कहरू क्लिक गर्ने, लिङ्कहरू क्लिक गरेपछि एउटा एपीके फाइल डाउनलोड गर भनेर उक्त एपीके फाइल डाउनलोड गर्दाखेरि उक्त फाइलको लागि टर्म्स एन्ड कन्डिसनहरू एक्सेप्ट गर्दै जाने गरेर चाहिँ उहाँहरूको युजरहरूको ब्याङ्कमा एप्रोच गुगल पुऱ्याउने र ब्याङ्कको एकाउन्टमा भएको सम्पूर्ण पैसा चाहिँ लगिदिने गरेको छ, जसको चाहिँ हामीलाई लगभग अहिलेसम्म 77 उजुरी परिसक्यो र जसमा चाहिँ 1,68,38,688 रुपियाँभन्दा बढी पैसा चाहिँ ठगिएर परिसक्यो। त्यसै कारणले गर्दा कुनै पनि व्यक्तिहरू चाहिँ ठगिएर नपरोस् भन्नको लागि हामीले यो अभियान चलाएको।
7: अन्त्यमा विश्वकप फुटबलका लाखौँ दर्शक हुन्छ र यहाँले भने जस्तै सकेसम्म निशुल्क हेरौँ भन्ने मान्छेहरूमा त्यो मनमा आउन पनि सक्छ, त्यस्ता व्यक्तिलाई साइबर ब्युरोको के अनुरोध छ, के सल्लाह सुझाव दिनुहुन्छ? यहाँ
6: विश्वकप फुटबल निशुल्क हेर्न पाइँदैन लाइभमा, विशेष गरी लाइभमा कुनै पनि भ्रममा नपर्नु होला, कसैको पनि चाहिँ प्रब्लममा नपरेकन निशुल्क हेर्न पाइन्छ भन्ने प्रब्लम नपर्नु हुन अनुरोध गर्छु। निशुल्क हेर्नको लागि आउने सम्पूर्ण एडहरू ठगीको एउटा माध्यम हो, उक्त ठगीको माध्यममा नलाग्नु हुन अनुरोध गर्छु।
1: उनी थिए साइबर ब्युरोका प्रवक्ता दिलीप कुमार गिरी, साथी गनी अन्सारीसँग कुरा गर्दै। अब एकैछिन लागौँ पोखरातर्फ। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र सञ्चालनमा रहेका अनधिकृत संरचनाहरूको व्यवस्थापनका लागि स्थानीय सरकारहरूसँग समन्वय भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ए क्यापका अधिकारीहरूले बताएका छन्। 5 जिल्लाका 15 स्थानीय तहमा फैलिएको उक्त क्षेत्रमा करिब 350 होटल रेस्टुरेन्ट रहेका र कतिपयले सञ्चालनका निम्ति अनुमति नलिएका बताइन्छ। कास्की जिल्ला अदालतले संरक्षण क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घर टहरा जफत गरी पुरानै अवस्थामा फर्काउन आदेश दिएको थियो। सुनौ पोखराबाट कृष्णमणि बरालको रिपोर्ट।
8: पुराना अनुमति लिएर बनेका होटल रेस्टुरेन्टको नवीकरण समेत नहुँदा सरकारले राजस्व समेत गुमाएको छ, कानुनी दायरामा ल्याउन के कस्ता प्रयास भएका छन् त? आयोजनाका प्रमुख डाक्टर रविन कडरिया,
9: यहाँ भएका स्थानीय तहहरूको सहकार्यमै व्यवस्थापन गर्ने हिसाबले अन्नपूर्ण समुचित आयोजना अगाडि बढिरहेको छ र यसको लागि हामीले एउटा कार्य दिग्दर्शन प्रस्ताव गरेका छौँ। यो स्वीकृत भएको खण्डमा अन्नपूर्ण समुचित आयोजनाले जग्गा करार गरेर दिने व्यवसाय सञ्चालन गर्नको लागि र ती व्यवसायीहरू स्थानीय तहमा व्यवसाय कर तिर्ने भन्ने
8: पर्यटकीय पूर्वाधारका विषयमा अदालतले गरेको फैसला, कार्यान्वयन र होटल व्यवस्थापन कसरी अघि बढेको छ त? संरक्षण क्षेत्रको कानुनी पाटो हेर्ने अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखराका प्रमुख असीम थापा,
10: अहिले अनुसन्धानको क्रममा रहेको 4 मुद्दामा चाहिँ 43 घरधुरी परेको छ भने पुरानो फैसला भइसकेकोमा 5 मुद्दामा 18 घरधुरी रहेको देखिन्छ। फैसलाको तत्काल उक्त संरचनाहरू हटाउने, राष्ट्रिय निकुञ्ज एनको दफा 28 बमोजिम जफत गर्ने र आइन्दादेखि यस्ता संरचना नबनाउनलाई एक एप स्थानीय तह प्रदेश सरकारले समन्वय गर्ने भनेको छ, त्यसमै चाहिँ हामीले पहल पनि अगाडि बढाइरहेको।
8: पदयात्रा क्षेत्रमा आवश्यक पर्यटकीय संरचना बनाउन सरकारले दिग्दर्शन बनाएर अघि बढ्नुपर्ने माछापुत्रे गाउँपालिकाको उपाध्यक्ष सीता अधिकारी बताउँछिन्।
11: पर्यटन पनि भित्राउने भन्ने, पर्यटन आएर बस्ने ठाउँलाई सबै अहिले उजागर गरेर भन्न त कसरी सकिन्छ त भइराखेको कुरा, यसमा अब थप्न नपाउने भएकालाई राम्रो व्यवस्था बनाउने भन्ने।
8: सरकारले संरक्षण क्षेत्रमा आउने पर्यटकको आगमनको संख्याको आधारमा पर्यटकको लागि आवश्यक होटल रेस्टुरेन्ट सञ्चालन गर्ने बाटो खुला नगर्दा यो समस्या आएको स्थानीय व्यवसायी राजकुमार तामाङ बताउँछन्।
12: 73-76 हाम्रो पार्किङ नवीकरण भयो, त्यहाँपछि चाहिँ नवीकरण रोकिएको छ स्थानीय सरकारको र एक्याप बीचको द्वन्द्वको कारणले। अब हामी कति बेला उठेर जान पर्ने हो भन्ने हाम्रो राग छ।
8: अदालतको आदेश कार्यान्वयन गर्दै पर्यटकको चाप अनुसार बाथरूम मैत्री पर्यटकीय पूर्वाधार बनाउने र करको दायरामा ल्याउने गरी दिग्दर्शन आउनुपर्ने यस क्षेत्रका अधिकारीले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति अमेरिकाले इरानमाथि धेरै कडा प्रहार गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल मार्फत उनले अमेरिकाले निकट भविष्यमै खार्ग टापु लगायत इरानका अन्य तेल पूर्वाधार कब्जामा लिने पनि बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
13: आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले निकट भविष्यमा नै अमेरिकाले खार्ग टापु र अन्य तेल पूर्वाधारहरूमा कब्जा कायम गर्ने र भेनेजुएलामा जस्तै गरी तेल र ग्यास बजार पूर्ण रूपमा नियन्त्रणमा लिने उल्लेख गरेका छन्। यसैबीच इरानको अर्ध सरकारी समाचार संस्थाले हुर्मुज जलमार्ग नजिकै सिरिकमा विस्फोटनको आवाज सुनिएको जनाएको छ। द्वन्द सुरु भएता राष्ट्रपति ट्रम्पले बारम्बार इरानको प्रमुख तेल टर्मिनल रहेको खार्ग टापुलाई कब्जा गर्ने चेतावनी दिएका छन्। मार्च 13 संयुक्त राज्य अमेरिकाले उक्त टापुमा हमला गरेपछि ट्रम्पले अमेरिकी फौजले त्यहाँका सबै सैन्य निशानाहरूलाई पूर्ण ध्वस्त बनाइदिएको बताएका थिए। अमेरिकाले उक्त टापुलाई नियन्त्रणमा लिएको खण्डमा तेल निर्यातलाई बन्द गराइदिन सक्छ। इरानी मूल भूमिमा आक्रमण गर्न उक्त स्थानको प्रयोग गर्न सक्ने अवस्था पनि रहन्छ। तर खार्क टापुलाई नियन्त्रणमा लिनु चुनौतीपूर्ण हुने र हवाई साधन वा पानी जहाज मार्फत उल्लेख्य दूरी पार गरेर मात्रै अमेरिकी फौज त्यहाँ पुग्न सक्ने जनाइएको छ। लगातार 2 रातदेखि अमेरिकाले इरानमाथि आक्रमण गरिरहेको छ। तेहरानले अप्रिलमा भएको युद्धविराम व्यावहारिक रूपमा अब अर्थहीन भएको जनाएको छ। अमेरिकी सेनाले निगरानी तथा रेडार स्थलहरूलाई लक्षित गरेको बताएको छ। इरानले जवाफी कारवाही स्वरूप बहरेन, जोर्डन र कुवेत स्थित अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेको जनाएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
14: इस समय सूचक का साथ में
15: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556-5563-98550-77061 र 98550-77053।
16: 24/7/40
17: It's 9 o'clock अहिले 9 बजेको छ।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकतामा राखेर रा आगामी आर्थिक वर्षको बजेट ल्याइएको अर्थमन्त्री डाक्टर सोडिम वाग्लेको भनाई। संविधान संशोधन बहस पत्र तयारी कार्यदलद्वारा पूर्व प्रधानमन्त्रीहरूसँग छलफल। सार्वजनिक खरिद ऐनका कारण मनसुन अघि विपद व्यवस्थापनका लागि आवश्यक उपकरण खरिदमा कठिनाई रहेको गृहमन्त्री सुधन गुरुङद्वारा संसदीय समितिलाई जानकारी। इरानमाथिको आक्रमण अझै कडा बनाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी र फिफा विश्वकप फुटबलको 23 औं संस्करण आजबाट सुरु हुँदै उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्ने। अब समाचार विस्तारमा। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सरकारले सामाजिक न्यायलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याइएको बताउनु भएको छ। प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाइएको दावी गर्नुभयो। संविधानको मर्म विपरीत बजेट आएको भन्ने प्रतिपक्षको आरोपलाई खण्डन गर्दै उहाँले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको बताउनुभयो।
1: अर्जुन दृष्टि भनेको हामीले नै गरेको वाचा र जनताले अनुमोदन गरेको एजेन्डालाई नै हो भनेर त्यसप्रति असाध्यै वफादार रहेर हामीले कार्यक्रमहरू अगाडि बढाएका छौँ। त्यसैले 100 वटा शासकीय सुधार नीति कार्यक्रम बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेट यो सबै चाहिँ एउटा अभूतपूर्व कन्सिस्टेन्सी छ, एउटा संगति छ यसमा। र संविधान खिलाफ भयो कि भन्ने कुराहरू त्यो बिल्कुल गलत छ। समता इक्विटीलाई हामीले केन्द्रबिन्दुमा राखेका छौँ। ग्रोथको कुरा गर्दै गर्दा पनि ग्रोथ विथ इक्विटीका कुराहरू छन्। समन्यायिक समुन्नति समृद्धिका कुराहरू गरेका छौँ। इक्विटीको एजेन्डालाई वर्ग लिङ्ग क्षेत्र हरेक कोणबाट न्याय गर्ने गरेर अगाडि बढेका छौँ। कतै गरिबहरू यहाँ अटेनन् कि मध्यम वर्ग भनेको यसको बुझाइ पनि अलि इन्कम्प्लिट भयो कि भन्ने कुरा, कृषिका कुराहरूमा यहाँहरूले यथेष्ट ध्यान दिनुभएको छ, मेरो ध्यान आकर्षण गर्नुभएको छ। र श्रमको बारेमा पनि असाध्यै गम्भीरतापूर्वक यहाँहरूको टिप्पणीलाई लिएर र मूलत विपक्षी सांसदहरू यी विषयहरूमा राख्नुभएको चासोलाई मैले न्याय गर्नुपर्छ भनेर लेखेरै लिएर आएको छु।
0: अर्थमन्त्री डाक्टर वाग्लेले सुशासनको एजेन्डा लिएर सरकार अगाडि बढेको बताउँदै जनताले अनुमोदन गरेको आफूहरूको कठोर कटिबद्धतालाई धोका दिन नसक्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले आफूमाथि लागेको करको दर हेरफेर गरेको आरोपमा जवाब दिँदै 2 अर्ब रुपियाँको होइन 2 रुपियाँको बदमासी पनि आफूबाट भएको छ भने मन्त्री पद र सार्वजनिक जीवन नै त्यागिदिन आफू तयार रहेको बताउनुभयो। यसअघि बजेटमाथिको छलफलमा सत्तापक्षीय दलका सांसदहरूले बजेट आर्थिक पुनरुत्थान कल्याणकारी राज्य सामाजिक न्याय र समावेशी विकासमा टेकेर आएकाले सकारात्मक रहेको बताउनुभयो। सार्वजनिक खर्च विस्तार, रोजगारी सृजना, आयकर छुटको सीमा वृद्धि, सामाजिक सुरक्षा कार्यक्रम विस्तार, स्वास्थ्य शिक्षामा लगानी वृद्धि तथा पूर्वाधार विकासमा ठूलो रकम विनियोजनले विकासको खाका तय गरेको सांसदहरूले बताउनुभयो। सांसदहरूले ठूलो लक्ष्य र उद्देश्य सहित आएको बजेट कार्यान्वयन गर्ने कुरामा सरकारको ध्यान पुग्नु पर्नेमा जोड दिनुभयो। यस्तै प्रतिपक्षी दलका सांसदहरूले बुद्धिजीवी र मध्यम वर्गको विस्तारका नाममा आएको बजेट नेपालको संविधानको प्रस्तावनाले निर्दिष्ट गरेको समाजवादको गन्तव्य भन्दा फरक रहेको बताउनुभयो। सांसदहरूले अहिलेको आवश्यकता अनुसार रोजगारी सृजना गर्ने गरी बजेट आउन नसकेको, साना किसान र भूमिहीन कृषि श्रमिक प्रति बजेट उदासीन रहेको, उत्पादकत्व र कृषि उत्पादनको आत्मनिर्भरतामा सहयोग पुर्याउने गरी आउन नसकेको बताउनुभयो। सांसदहरूले स्वास्थ्य र शिक्षालाई मौलिक हक मानेको अवस्थामा बिरामीलाई समेत कर लगाउने बजेट आएको, औषधि उद्योग संकटमा पर्ने गरी कर लगाइएको तथा औषधिको स्वदेशी उद्योग कमजोर बनाउने गरी बजेट आएको बताउनुभयो। प्रदेश र स्थानीय तहको वित्तीय स्वायत्तता बलियो बनाउने स्पष्ट योजना बजेटमा आउन नसकेको पनि सांसदहरूले बताउनुभयो। प्रतिनिधि सभाको बैठकले नेपाल राष्ट्र बैङ्क तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले प्रस्तुत गर्नुभएको विधेयकमाथि सामान्य छलफलपछि प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। अर्थमन्त्री डाक्टर वाग्लेले विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै आर्थिक क्षेत्र र यसका गतिविधि थप गतिशील बनाउन समसामयिक सुधार आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले छलफलबाट आएका सुझावलाई संशोधनमा राख्न सकिने भन्दै सुरक्षित विद्युतीय कारोबारका साथै देशको वित्तीय नीतिलाई सहयोग पुग्ने गरी विधेयक ल्याउनु आवश्यक रहेको बताउनुभयो। विधेयकमाथिको छलफलमा सहभागी सांसदहरूले राष्ट्र बैङ्कको नियामक भूमिकालाई थप व्यापक बनाउँदै डिजिटल भुक्तानी, साइबर जोखिम लगायतका विषय विधेयकमा स्पष्ट व्यवस्था गरिनुपर्ने बताउनुभयो। आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र जवाब पश्चात अर्थमन्त्री डाक्टर वाग्लेले विनियोजन विधेयक 2083 र नेपाल राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्नुभएको छ। यसअघि बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिका विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले दिनुभएको स्पष्टीकरणमा आफूहरू सन्तुष्ट नरहेको बताउनु भएको थियो। प्रतिपक्षी दलका सांसदहरूले राष्ट्र र राष्ट्रियताका सवालमा सांसद सिङ्गो देश एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री शाहले सदनमा नै आएर जवाब दिनुपर्ने र अभिव्यक्ति सच्याउनु पर्ने बताउनुभयो। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले राष्ट्रियता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित र परराष्ट्र नीतिका बारेमा सत्ता पक्ष र विपक्ष हुन नहुने तथा सिङ्गो देश एक ठाउँमा उभिनुपर्ने भन्दै दुई भागमा विभाजित देखिनु विडम्बना र गम्भीर विषय भएको बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहले संसदमा दिनुभएको अभिव्यक्तिलाई आफैले स्पष्ट पार्नुपर्नेमा आफूहरूको अडान कायम रहेको बताउनुभयो। यस्तै बैठकको सुरुमा समय लिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति उहाँले संसदमा नै आएर सच्याउनु पर्ने र संसदको नियमावलीका सबै नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर सदनलाई मर्यादित रूपमा सञ्चालन गर्नुपर्ने विषयमा सभाको ध्यान आकर्षण गराउनुभयो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले ईभी गाडी आयात सम्बन्धमा शंका देखिएकाले संसदीय छानबिन समिति आवश्यक रहेको र छानबिन समिति अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई काम गर्न नदिन नभई स्पष्ट हुनका लागि माग गरेको बताउनुभयो। यसै गरी सांसदहरूले झापादेखि ताप्लेजुङसम्मको मेची राजमार्ग विस्तारको सूचनाले लाखौं मानिस घरबार विहीन बन्ने अवस्था रहेको र आम मानिस त्रसित बनेको भन्दै समस्या समाधान गरेर मात्र अगाडि बढ्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले सरकार कोठा खाली छ भनेर दिपा नेपाली माइती घरमा 54 दिनदेखि धरनामा बसेको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै जातीय विभेदका कारण कोठा नपाएर सत्याग्रह बस्नुपर्ने अवस्था अन्त्य गर्ने गरी समस्या समाधान गर्नुपर्ने माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनालले भर्खरै सम्पन्न भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विशेष समय माग गरी परराष्ट्र मन्त्री खनालले नयाँ सरकारको औपचारिक प्रतिनिधित्व गर्दै भएको भारत भ्रमणले दुई देश बीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। संविधान संशोधन बहसपत्र तयारी कार्यदलले आज पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदल सुझाव संकलन का लागि ललितपुरको मान भवन स्थित प्रचण्डको निवास पुगेको थियो। सोही क्रममा पूर्व प्रधानमन्त्री प्रचण्ड, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। गृहमन्त्री सुधन गुरुङले विपद व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा केही कानून बाधक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा गृहमन्त्री गुरुङले अप्ठ्यारोमा परेका नागरिकको उद्धारका लागि अहिले विश्व बजारमा सुविधा सम्पन्न उपकरण उपलब्ध भए पनि सार्वजनिक खरिद ऐनका कारण मनसुनको समयमा ती सामग्री खरिद गर्न सकिने अवस्था नरहेको बताउनुभयो। मन्त्री गुरुङले सिन्धुपाल्चोकमा र काभ्रे प्लानचोकमा पहिलो पटक उच्च भार वहन क्षमताको ड्रोन मार्फत राहत वितरण गरिएको बताउनुभयो। यस्तै बैठकले लागू औषध नियन्त्रण सम्बन्धमा विद्यमान व्यवस्था एवं प्रयास सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरी आगामी साउन 15 गते भित्रमा पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले सामाजिक परिचालनका व्यवस्थापन सम्बन्धी बनेको प्रतिवेदनलाई प्राथमिकताका साथ पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा सामाजिक परिचालिकालाई प्राथमिकताका साथ लिई सम्बन्धित सबै मन्त्रालयले उहाँहरूको भावना सम्बोधन गर्न निर्देशन दिएको हो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आफूमाथि लागेको कर हेरफेर सम्बन्धी आरोप भ्रामक र अपमानजनक भएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आज बसेको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले अर्थ विधेयकमा केही सामान्य त्रुटि रहेको र सच्याउने क्रममा कर्मचारीबाट भएको प्राविधिक भूललाई मन्त्रालयको अभिभावकका रूपमा आफूले संसदमा लिखित रूपमा स्वीकार गरिसकेको बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा आक्रमण गर्ने बताउनु भएको छ। इरानको तेल र ग्यासको बजारलाई पूर्ण रूपले नियन्त्रणमा लिने अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। यसैबीच अमेरिका र इरान बीच जारी सैन्य तनावबीच पाकिस्तानले द्वन्द समाधानका लागि मध्यस्थता प्रयासमा सक्रिय भूमिका निर्वाह गरिरहेको जनाएको छ। इस्लामाबादले परिस्थितिलाई नियन्त्रणमा ल्याउन वार्ताको माध्यमबाट समाधान अपरिहार्य भएको भन्दै दुवै पक्षलाई कूटनीतिक संवादमा फर्किन आग्रह गरेको छ। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: दैनिक उपभोग्य वस्तुका साथै यातायात क्षेत्र महँगो हुँदा मध्यम तथा न्यून आयस्रोत भएका घर परिवार बढी मारमा परेका छन्। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको 10 महिनाको आर्थिक तथा वित्तीय रिपोर्ट अनुसार देशमा महँगी अर्थात मुद्रास्फीति निरन्तर बढ्दो क्रममा देखिएको छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 4.63% पुगेको छ। सबैभन्दा बढी मूल्य वृद्धि फलफूल उपसमूहमा देखिएको छ। फलफूलको मूल्य सूचकाङ्क 18.60% बढेको छ। यस्तै भान्सामा दैनिक आवश्यक पर्ने घिउ र तेलको मूल्य 13.99% बढेको छ भने हरियो तरकारीको मूल्य 5.40% र माछा तथा मासुको मूल्य 4.16% बढेको छ। उता इन्धन र सवारी साधन मरम्मत खर्च बढेसँगै यातायात क्षेत्रको महगी 15.30% बढेको देखिएको छ। यसले गर्दा मध्यम तथा न्यून आय भएका परिवारलाई आफ्नो पारिवारिक बजेट मिलाउन कठिन भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। सरकारले महगी नियन्त्रण र न्यून आय भएका घर परिवारलाई राहत उपलब्ध गराउनु पर्ने विभिन्न क्षेत्रबाट अहिले आवाज पनि उठ्न थालेको छ। प्रख्यात पर्यटकीय नगरी पोखरा र आसपासका क्षेत्रमा अहिले पर्यटकहरूको आगमन निकै बढेपछि त्यस क्षेत्रका व्यवसायी निकै उत्साहित देखिएका छन्। पोखरामा यति बेला नेपालका विभिन्न भागबाट घुम्न जानेको उल्लेख्य संख्या बढेको छ भने भारतबाट समेत धेरै संख्यामा पर्यटकको आगमनले पर्यटन व्यवसायलाई चलायमान बनाएको छ।
0: वहाँ हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार रमेश टमटाबाट।
6: चार वर्षको प्रतीक्षापछि फिफा विश्वकप फुटबलको 23 संस्करण आजबाट सुरु हुँदैछ। पहिलो पटक 3 राष्ट्रमा संयुक्त रूपमा आयोजना हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका आमने सामने हुँदैछन्। मेक्सिको सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति 12:45 सुरु हुनेछ। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भइरहेको यस संस्करणमा पहिलो पटक 48 टोली सहभागी छन्। यसअघि विश्वकपमा 32 टोलीले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए। समूह ए मा रहेका मेक्सिको र दक्षिण अफ्रिका दुवै विजयी शुरूआत गर्ने लक्ष्यमा छन्। यसअघि सन् 2010 विश्वकपको उद्घाटन खेलमा पनि दुई टोली भिडेका थिए। उक्त खेल 1-1 गोलको बराबरीमा सकिएको थियो। मेक्सिको सन् 1994 यता विश्वकपको पहिलो खेलमा पराजित भएको छैन। यो उसको 18 विश्वकप सहभागिता हो। विश्वकपको उपाधि जित्न नसके पनि मेक्सिकोले सर्वाधिक 60 खेल खेलेको छ। मेक्सिको उत्कृष्ट प्रदर्शन सन् 1970 र 1986 घरेलु मैदानमा भएको विश्वकपमा क्वार्टर फाइनलसम्म पुग्नु हो। दक्षिण अफ्रिकाले भने चौथो पटक विश्वकपमा सहभागिता जनाउँदैछ। हालसम्म विश्वकपमा 9 खेल खेलेको दक्षिण अफ्रिकाले 2 खेल जितेको छ। सन् 2010 पछि पहिलो पटक विश्वकपमा फर्किएको दक्षिण अफ्रिका उद्घाटन खेलबाट सुखद शुरूआत गर्ने लक्ष्यमा छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद राखेपको उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ। लामो समय नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका श्रेष्ठले खेल जीवनमा उल्लेखनीय योगदान दिनुभएको छ। उहाँले केही वर्ष अघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुभएको थियो। बेगनासताल डुङ्गा व्यवसायी समितिको आयोजनामा भएको छैठौं संस्करणको खुला डुङ्गा दौड प्रतियोगिताको उपाधि फेवा डुङ्गा व्यवसायी संगठनले जितेको छ। प्रतियोगिताको महिला र पुरुषतर्फको दुवै प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थानमा जित हासिल गर्दै फेवाले उपाधि जितेको हो। महिलातर्फ 1000 मिटरको दूरीमा भएको प्रतिस्पर्धामा 20:16 निर्धारित दूरी पार गर्दै फेवा डुङ्गा व्यवसायी समितिको सन्त माया जलारीको टिमले प्रथम स्थान हासिल गरेको छ।
0: अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहनुका साथै केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याइएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्व प्रधानमन्त्रीहरूसँग छलफल। सार्वजनिक खरिद ऐनका कारण मनसुन अघि विपद व्यवस्थापनका लागि आवश्यक उपकरण खरिदमा कठिनाई रहेको गृहमन्त्री सुधन गुरुङद्वारा संसदीय समितिलाई जानकारी। इरानमाथिको आक्रमण अझै कडा बनाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। र फिफा विश्वकप फुटबलको 23 संस्करण आजबाट सुरु हुँदै उद्घाटन खेलमा आयोजक मेक्सिको र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्ने। रेडियो नेपालबाट राति 9 समाचार सकियो। 10 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: Yamaha Monsoon Service Camp. Expert care for rainy ride. Just 24 to 30. दक्ष मेकानिक द्वारा देशभरि का 200 भन्दा बढी डिलर तथा आधिकारिक सर्विस सेन्टरबाट स्तरीय सर्विस तथा यामाहा एफआई स्टेशनबाट जेन्युइन एफआई हेल्थ रिपोर्ट पाउनुहोस्।
1: यही ज्येष्ठ 24 गते देखि 30 गते सम्म यामाहा मनसुन सर्भिस क्याम्पको अवसरमा पाउनुहोस्। लेबर चार्जमा 50% डिस्काउन्ट, लुब्रिकेन्टमा 15% डिस्काउन्ट, स्पेयर पार्ट्समा 10% डिस्काउन्ट, 15 पॉइंट चेकअप र फ्री बाइक वास। थप जानकारीको लागि यामाहाको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोला।
2: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
3: हेलो आयन, के छ?
4: के हो यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
3: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
4: भिडियो अन गर न यार।
3: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
4: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
5: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852028 40, साथै 24 घण्टा हटलाइन नम्बर 0157900086।
6: सम्बन्ध सधैँभरिलाई साथमै राखौं। टेकमाइन्डलाई
7: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
5: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 गडक सहजकर्ताहरूलाई यही जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ।
7: माडी नगरपालिका, बसन्तपुर, चितवन।

0: ପକ୍ଷ ନବି ପକ୍ଷ ସଦୈ ନିଷ୍ପକ୍ଷ
1: ସୁଦେଶ FM 93.2 MHz।

पहाडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकामा जडीबुटी पार्क उद्यान बनाउन थालिएको छ। डिभिजन वन कार्यालय चितवनको सहयोगमा माडी सातमा पार्क निर्माण गर्न लागिएको हो। कार्यालयका सूचना अधिकारी देवी प्रसाद पौडेलका अनुसार पार्कमा 300 जडीबुटीका बिरुवा रोपिनेछ। पार्कमा मौवा, तेजपत्ता, अमला, बेल जस्ता जडीबुटी प्रकृतिका बिरुवा रोपिनेछ। 3-5 मिटरको फरकमा बिरुवा रोप्ने गरी सम्झौता भई काम शुरू गरिएको उहाँले जानकारी दिनुभयो। माडी नगर प्रमुख तारा कुमारी काजी महतोले माडीको वैकुण्ठ धाम स्थित आरडे बौद्ध विहारको डिपिआर बनाउन नगरपालिकाले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बुधबार बिहान बौद्ध विहार परिसरमा सम्पन्न छलफल बैठकमा बोल्दै नगर प्रमुख महतोले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। आरडे बौद्ध विहार व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै माडी आठका हालका वडा अध्यक्ष वीरेन्द्र बहादुर भण्डारीले वडाको बजेटबाट सिडी निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैठकमा सहभागी रहँदै बागमती प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदी, साहित्य सर्जक एवं अध्येता डिपिआर पौडेल, डीआर पोखरेल, मूर्तिकार स्वामीदेव सूर्य मध्यरात लगायतले पनि आफ्नो स्थानबाट बिहारको विकासमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। यसबाहेक जापानी नागरिक मिहोतानवाराले ओडा र नगरपालिकाको लागत सहभागितामा 3 मिटर अग्लो बुद्ध मूर्ति बनाउन स्रोत व्यवस्थापन गरिदिनुहुने भएको बैठकलाई अध्यक्ष अधिकारीले जनाउनुभयो। पार्कमा प्रवेशद्वार, गेट, बाटुका सिडी, सत्तल, बौद्ध स्तूपा, ध्यान केन्द्र, कम्पाउण्ड पर्खाल तथा भविष्यमा बुद्ध कलेज सञ्चालनसम्मको विस्तृत योजना रहेको अधिकारीले जानकारी दिनुभयो। पूर्वी राजमार्ग अन्तर्गत चितवनको मुगलिन मलेको सडक खण्डका 4 पुल आगामी असारमा सञ्चालनमा ल्याउने गरी काम गरिएको छ। ती पुलको सामान्य बाहेका काम सम्पन्न भएका छन्। नागढुङ्गा मुगलिन सडक आयोजना पश्चिमी खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौदी खोला, गोमती खोला र हुङदी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागि हो। उहाँका अनुसार ती पुलमध्ये कतिपयको सडकसँग जोड्ने बाटो बनाउन बाँकी छ। पुलको प्लास्टर, रङरोगन, ट्राफिक सुरक्षा लगायतका सामान्य कामहरू बाँकी नै रहेका छन्। विश्व रक्तदाता दिवसको अवसरमा हिज देशकै चितवनमा दोस्रो ऐतिहासिक रक्तदान महोत्सव 2083 आयोजना हुने भएको छ। भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा महोत्सव आयोजना गर्न लागेको हो। भरतपुरलाई अस्पतालहरूको शहरका रूपमा चिनिने भएकाले यहाँ रगतको माग उच्च रहने गर्दछ। विशेष गरी कर्मियामा रगतको अभाव बढ्ने भएकाले रक्तदाताहरूलाई महोत्सवमा सहभागी भई रक्तदान गर्न आयोजकले आग्रह गरेको छ। सेवाग्राहीले असन्तुष्टि जनाएपछि भरतपुर स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल प्रशासनले सुधारात्मक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ। मंगलबार सेवाग्राहीले अस्पताल प्रशासनसँग छलफल गर्दै बिरामी मैत्री सेवा प्रवाहमा ढिलाइ, कर्मचारीको व्यवहार तथा स्वास्थ्य बीमा र विपन्न नागरिक लक्षित सेवामा सहजता नभएको गुनासो गरेका थिए। कर्मचारी र सेवाग्राही बीचको सम्बन्धलाई थप सौहार्दपूर्ण र मर्यादित बनाइने, फार्मेसी सेवालाई सुदृढ गरिने तथा बेड व्यवस्थापन र क्षमता विस्तारमा ध्यान दिने सम्बन्धमा अस्पताल प्रशासन र सेवाग्राही बीच सहमति भएको हो। अब केही राष्ट्रिय खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपा केन्द्रीय कार्यालयको सर्कुलर विपरीत प्रदेश सभापति पदका लागि निर्वाचित सांसदहरूले दौडधुप गरिरहेका छन्। राजसपाको प्रथम अधिवेशन जेठ 26 असार 1 हुने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ। जेठ 22 संघीय सांसदहरूलाई केन्द्रीय तह बाहेक तल्लो समितिमा उम्मेदवारी बन्न नपाउने सर्कुलर राजसपाको केन्द्रले जारी गरेको थियो। सबै मन्त्रालयका 1-1 सचिव राख्ने भएको छ। त्यसको कार्यान्वयन गत शुक्रबारदेखि भएको हो। शुक्रबार सरकारले 10 सचिव सरुवा गर्दै हरेक मन्त्रालयमा 1 सचिव मात्र रहने व्यवस्था लागू गरेको छ। त्यसलाई कानूनी रूप अब मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्दा दिइनेछ। गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट सहज बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि गत वैशाख 30 नेपाल सरकार नियमावली 2083 ल्याइएको थियो।
दिल्ली सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारका विभिन्न मन्त्रालय र संवैधानिक निकायहरूको काम कार्यवाहीलाई सूक्ष्म रूपमा अध्ययन र सहजीकरण गर्न छुट्टा छुट्टै उपसमितिहरू गठन गर्ने लगायतका चार निर्णय गरेको छ। बिहिबार सिंह दरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयसम्मका काम कार्यवाहीको सहजीकरण गर्ने लगायतका निर्णय गरेको हो। समितिले कामलाई प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू बनाएको छ। प्रतिनिधिसभा सदस्य निष्कल राईले संसदमा पेश भइसकेको आर्थिक विधेयकमा आफूखुसी कदका करका दर हेरफेर गरेको भन्दै अर्थमन्त्रीमाथि प्रश्न उठाएका छन्। संसदमा आर्थिक वर्ष 2083-84 राजस्व र आय व्यय अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद राईले अर्थमन्त्रीकै विगतको भनाई सापट लिएर करको दर फेर्ने कार्यलाई राजद्रोहको संज्ञा दिएका हुन्। खरेलले संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि टिप्पणी गर्दै रोचक शैलीमा राजनैतिक नेतृत्वलाई महाभारतका पात्रहरूसँग तुलना गर्नुभएको छ। अर्थमन्त्रीले पेश गरेको 21 अर्ब 24 अर्बको बजेट चुनौतीपूर्ण रहेको र त्यसमा अर्थमन्त्रीको टेस्ट हुने भन्दै उनले बजेटका विषयमा मुख्य गरी 3 आलोचनात्मक टिप्पणी गरेका हुन्। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले आफ्नो कार्य सम्पादनलाई थप चुस्त र प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू गठन गर्ने र 6 जिल्लामा स्थलगत अनुगमन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ। बिहिबार बसेको समितिको बैठकले बैठक सञ्चालन कार्यविधि तर्जुमाका लागि मस्यौदा समितिको समयसीमा थप गर्नुका साथै विभिन्न मन्त्रालयहरूको काम कार्यवाही निगरानी गर्न उपसमितिहरू प्रस्तावित गरेको हो। साय प्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बिहिबार उपराष्ट्रपतिको कार्यालय लैनचौरमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुख खापुङ बीच नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी, संघीयता सुदृढीकरण, प्रदेश संघीय समन्वय तथा आपसी सहकार्यका विषयमा विचार विमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको हो। प्राधिकरणले फिफा विश्वकप फुटबल 2026 खेलहरू अनाधिकृत रूपमा प्रसारण गर्ने तयारीमा रहेका 35 वेबसाइट र एपहरू तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकले निर्देशन दिएको छ। विभिन्न पाइरेटेड र अनाधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले पत्राचार गरेर अनाधिकृत प्रसारण रोक्न आग्रह गरेको हो। शिक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसएसएसई अर्थात् यसलाई पुनः सुन्नुहोस्। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा 12 नतिजा आगामी असार 10 सार्वजनिक गर्ने तयारी गरेको छ। उत्तर पुस्तिकाको सम्मरीकरण सकेर टेबुलेसनको काम भइरहेको छ। 10 नतिजा सार्वजनिक हुन्छ। परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले भन्नुभयो सरकारले 45 नतिजा सार्वजनिक गर्न निर्देशन दिएको छ। सम्झौता पिपिए गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका 1388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सिफारिस गरिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले अनुमति पत्र रद्द गर्नुपर्ने राय दिएको हो। ऊर्जा मन्त्रालयका सहसचिव मोहन साखेको संयोजकत्वमा अनुमति पत्र अध्ययनका लागि 5 समिति गठन गरेको थियो। उक्त समितिले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठलाई प्रतिवेदन पेश गरेको हो। फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको सो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। पहिलोपटक 48 राष्ट्रको सहभागिता, 104 खेल र 3 16 सहरमा हुने प्रतिस्पर्धाले यस विश्वकपलाई विशेष बनाएको छ। विश्वकपको पहिलो उद्घाटन समारोह नेपाली समयअनुसार आज मध्यराति मेक्सिको सिटी स्टेडियममा हुनेछ। प्रतियोगिताको पहिलो खेल अघि आयोजना हुने समारोहले मेक्सिकन संस्कृति, परम्परा र कलालाई विश्व सामु प्रस्तुत गर्नेछ। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: निष्पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: Studis FM, Tirana Petoplo, 2 MHz.
1: किन व्यर्थ चिन्ता गर्छौ? कोदेखि व्यर्थै डराउँछौ? तिमीलाई कसले मार्छ? आत्मा न जन्म लिन्छ न मर्छ।
2: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित राम भक्त अधिकारी
2: हरेक दिन बिहान 5:15 to 5:30 स्वदेश एफएम को प्रसारणमा
3: गुरुर ब्रह्मा गुरुर विष्णु गुरुदेव महेश्वर गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः। म प्रातःकालमा यो शुभ बिहानीमा मेरा सद्गुरुको चरणमा परेर कार्यक्रम शुभारम्भ गर्दछु। भगवान् श्रीकृष्णले अर्जुनलाई बक्सेको ज्ञान गीता, यो गीताको प्रसङ्ग यहाँहरू समक्ष राख्ने अनुमति माग्छु। आउनुहोस् अब कार्यक्रम शुभारम्भ गर्छु। भगवान् भन्नुहुन्छ आफ्ना प्यारा अर्जुनलाई, यसै धामसी समेत धोग्नीर भस्मसात कुरुतेर्जुन ज्ञानाग्नि सर्वकर्माणि भस्मसात कुरुते तथा। भन्नुहुन्छ ज्ञान अग्नि जलाउन पर्यो। मेरा श्रोताहरू, मेरा आदरणीय श्रोतागण, यो प्रातःकालीन कार्यक्रम जो गीता उपदेश सुनिरहनु भएको छ, ज्ञान रूपी आगो जलायो भने पाप कर्म सबै नष्ट हुन्छन् अरे। हे भगवान्, त्यो ज्ञान रूपी आगो के हो? त्यो कहाँ गएर पाइन्छ? वल्लो घर गएर पाउने, पल्लो घर गएर पाउने हो कि त्यो ज्ञान रूपी आगो जलाउन पर्छ अरे, त्यसले पाप जलाइदिन्छ अरे। त्यस्तो महत्त्वपूर्ण वस्तु हजुरहरूले कहाँ देख्नु भएको छ कि के अनुभव गर्नुभएको छ कि? मेरा मित्रहरू, कहिलेकाहीँ हजुर हामी भेट भयौँ भने यसो केही कुरोहरू मलाई पनि सम्झाइदिनुहोस्। हेर्नुहोस्, देहै लाई त आत्मा जानिरहनन्, राम गीतामा भन्नुभएको छ परमात्माले। देहलाई आत्मा जान्ने मान्छे अज्ञानी हो। त्यो देहभित्र सबै हाम्रो म रूपले, ज्ञान रूपले जुन ज्योति बलिराखेको छ, त्यो ज्योतिले बाहिरको उज्यालोलाई पनि प्रकाश गरिदिन्छ। हो त्यो ज्योतिलाई ज्ञान भन्छ, हो त्यो ज्योतिले अज्ञानलाई जलाउँछ। अज्ञान के हो त? शरीरलाई म भन्ने बुद्धि। ल हजुर, शरीर म होइन रहेछु, म शरीरभित्र बसेको चैतन्य वस्तु रहेछु। मेरो मित्रहरू, अहिले म यति नै कुरा यहाँहरू समक्ष राख्छु। ज्ञान भनेको शरीर होइन रहेछु, शरीरभित्र बसेको चैतन्य वस्तु रहेछु भनेर याद गर्नु। थप कुराहरू हाम्रो भेट भयो भने फेरि गरौँला। यसरी त्यो शरीरभित्र रहेको चैतन्य वस्तु रहेछु भनेर जानियो भने त्यसलाई ज्ञान अग्नि भन्दो रहेछ, हो त्यसले अज्ञान फाल्दिन्छ। अहिले यति नै कुरा राखेर म अगाडि बढ्छु। हे अर्जुन, जसरी जलिरहेको आगोले सुकेको दाउराहरूलाई खरानी पारिदिन्छ, त्यसै गरी ज्ञान रूपी अग्निले भौतिक कर्मका समस्त फलहरूलाई, पापहरूलाई डढाएर भस्म पारिदिन्छ। भगवान् श्रीकृष्ण हामीमाथि दया गरेर यस्तो सिकाउनु भएको छ। आत्मा परमात्मा सम्बन्धी पूर्ण ज्ञान र त्यस ज्ञानको सम्बन्धलाई यहाँ जलेको आगोसँग तुलना गरिएको पाइन्छ। जलेको आगो र हजुर हाम्रो भित्र बसिराखेको त्यो ज्ञान हो। यो ज्ञान रूपी अग्निले समस्त पाप कर्मका फललाई मात्र होइन पुण्य कर्मका फललाई पनि जलाइदिन्छ। पाप गरे पनि जन्म लिन पर्ने, पुण्य गरे पनि जन्म लिन पर्ने यो संसारमा। पाप पनि पुण्य पनि दुइटैलाई जलाइदियो भने मुक्ति हुन पाउने, जन्म लिनै परेन। यस्तो कुराहरू यहाँ बताउनुहुन्छ। कर्मफलका धेरै अवस्थाहरू छन्, शुभारम्भ, बीज, सञ्चित आदि। तर जीवात्मालाई आफ्नो स्वरूपको ज्ञान हुनासाथ कर्मफलहरू चाहे ती पूर्ववर्ती कर्म हुन् चाहे परवर्ती सबै भस्म हुन्छन्। त्यो परमात्माको ज्ञान गरेपछि जो ज्योतिषको स्वरूप छ, जसले यो संसारलाई उज्यालो पारिराखेको छ, वैदिक साहित्यमा अर्थात् बृहदारण्य उपनिषद्मा भनिएको छ, उभे उहै वैस यति तर त्यो मृत साध्वा साधुनि, यस प्रकारको मन्त्र त्यहाँ लेखिएको पाइन्छ। अर्थात् मानिसले पाप तथा पुण्य दुवै प्रकारका कर्मफलमाथि विजय प्राप्त गर्दछ। यसरी परमात्मा हामीलाई सिकाउनुहुन्छ। सबैभित्र हामीभित्र बसेको ज्योतिषको स्वरूप उज्यालो सधैँ फेरि फेरि कुरा

भित्र पसेर आनन्द भोगिराखेको त्यो उज्यालो सपनामा उज्यालोमा हामी रहेका हुन्छौँ। त्यो उज्यालो वस्तु हजुर हाम्रो आत्मा हो, त्यो उज्यालो वस्तु। यसरी हामीले त्यो उज्यालो वस्तु ज्योति स्वरूप हजुर हाम्रो भित्र बसेको त्यो स्वरूपलाई याद गर्नु पर्यो। त्यो स्वरूपको याद भएपछि त्यो ज्योतिले अन्धकार अथवा अज्ञानलाई दग्ध गराइदिन्छ। त्यस कारणले परमात्मा भन्नुहुन्छ, नहि ज्ञाने न सदृशम पवित्र मिह विद्यते तस्मिन् योगसम सिद्ध काले नात्मनि विन्दति भन्नुहुन्छ परमात्मा। यस संसारमा ब्रह्मज्ञान जतिको महान र पवित्र वस्तुहरू केही पनि छैन। यस्तो ज्ञान सम्पूर्ण योगको पाकेको फल हो। जो व्यक्ति भक्ति सेवामा समक्ष सक्षम र पूर्ण हुन्छ, त्यसैले यथा समय आफै भित्र यो ज्ञानको आस्वादन गर्दछ, यो उज्यालाको अनुभव गर्दछ। हरे भगवान्। यस्तो र जब हामी ब्रह्मज्ञानका सम्बन्धमा कुरा गरिरहेका हुन्छौँ, त्यति बेला हाम्रो प्रयोजन आध्यात्म ज्ञानसँग हुन्छ। हुन पनि दिव्य ज्ञान जस्तो महान विशुद्ध वस्तु अरू केही छैन। अज्ञान नै हाम्रो बन्धनको कारण हो भने ज्ञान मुक्तिको कारण हो, यसरी बुझ्नु पर्यो। ज्ञान मुक्तिको कारण हो भनेर यो आफ्नो स्वरूपको ज्ञान गर्ने, यसैलाई परमात्मा श्री कृष्णले जीवनको सफलता, मनुष्य जीवनको सफलता भनिकन यसरी बताउनु भएको छ। यो ज्ञान भक्ति सेवाको परिपक्व फल हो। यस किसिमको दिव्य ज्ञानको अवस्थामा पुगेका व्यक्तिका लागि अरू ठाउँमा शान्ति खोज्न जानु आवश्यक छैन। यहाँसम्म प्रवचन गरेर म यहीँनिर विश्राम लिन्छु। जयतु संस्कृतम। भोलि पुनः भेटौँला। हरि ओम।

0: आज विक्रम संवत 2083 साल जेठ 29 गते शुक्रबार जेठ कृष्ण द्वादशी 12 जुन सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: सम्पत्ति छानबिन आयोगमा सम्पत्ति बुझाउँदै कर्मचारी, राजनीतिक पदाधिकारी बाँकी, 13,000 विद्यालयमा 100 भन्दा कम विद्यार्थी, खरिद ढिलाइले देशभर रेबिज खोपको अभाव लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको दालचिनीले चम्काएको खुर्सानी गाउँ शीर्षकको शुभ समाचार।
0: गाउँका रूपमा परिचित बनेको छ। यहाँका 200 भन्दा बढी परिवार दालचिनीको व्यावसायिक खेती गर्छन्। दालचिनी खेतीले आर्थिक सामाजिक रूपमा गाउँ चम्किएको स्थानीय खुम बस्नेत बताउँछन्। पाल्पाको यो गाउँमा 15 वर्ष यता व्यावसायिक रूपमा स्थानीयले तेजपात र दालचिनी खेती गर्दै आएका छन्। यसले उनीहरूको जीवनस्तरमा सुधार आएको हो। दालचिनीको बोक्रा र पात बिक्री हुन्छ। अहिले पूरै गाउँ तेजपत्ताकै कारण समृद्ध बन्न सफल भएको बस्नेतले बताए। यसलाई दालचिनी बाहेक कतिपयले सुनकाउली, तेजपात पनि भन्छन्। पात र

0: को रुख को बोक्रा बिक्री गरेर राम्रै घर खर्च चल्छ। व्यवसाय खेती गरेर स्थानीयले वर्षमा 5 लाखसम्म कमाई गर्छन्। दालचिनीको उत्पादन राम्रो छ। उनले भने अहिलेसम्म निकासी गर्नेहरूले एसियाकै सबैभन्दा राम्रो दालचिनी मानिन्छ। कतिपयले बेलवास साल झण्डेसम्म लगेर बिक्री गर्छन्। स्थानीय प्रदेश र संघ सरकारले नर्सरी र कृषि बोन बनाउने हो भने अझ फाइदा पुग्ने बस्नेतको भनाइ छ। खुर्सानीका बासिन्दाको जीवनस्तर सुधार्न तेजपात र दालचिनी सहयात्री बनेको स्थानीय दान बहादुर रेग्मीले बताए। सरकारी तवरबाटै खासै सहयोग नपाएको उनले बताए। वैदेशिक रोजगारमा जान उनीहरूले तेजपात खेती गरेर राम्रो गरेका जान चाहनेहरूले तेजपात खेती गरेर राम्रो गरेका छन्। गाउँका युवाहरू अहिले तेजपातलाई व्यावसायिक बनाउने योजना अघि सारेका छन्।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सम्पत्ति छानबिन आयोगमा कर्मचारीले बुझाउँदै राजनीतिक पदाधिकारी बाँकी शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। मुलुकमा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि सार्वजनिक पदमा आसीन तथा पूर्व पदाधिकारीको सम्पत्ति छानबिन गर्न गठित सम्पत्ति छानबिन आयोगमा पछिल्लो समय विवरण बुझाउनेको संख्या उल्लेख्य रूपमा बढेको छ। आयोगले पहिलो चरणमा विक्रम सम्म 2062-63 राजनीतिक परिवर्तनपछि विभिन्न सरकारी ओहदा र उच्च पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन अघि बढाउन सम्पत्ति विवरण माग गरेको हो। आयोगका अनुसार हालसम्म पूर्व कर्मचारी तथा विभिन्न संवैधानिक निकायका गरी झण्डै 8,000 जनाले आयोगमा स्वयं उपस्थित भई अनलाइन र हुलाक मार्फत सम्पत्ति विवरण बुझाएका छन्। पछिल्लो समय दैनिक औसत 1,000 भन्दा बढीले सम्पत्ति विवरण बुझाइरहेको आयोगले जनाएको छ। दैनिक ठूलो संख्यामा पूर्व कर्मचारी तथा पदाधिकारीले आयोगमा आफ्नो सम्पत्ति विवरण बुझाइरहँदा विभिन्न राजनीतिक दलबाट विभिन्न समयमा सार्वजनिक निकायमा नियुक्ति पाएका व्यक्तिले भने हालसम्म आयोगमा कुनै विवरण बुझाएका छैनन्। आयोगका अनुसार हालसम्म विवरण बुझाउनेमा सर्वोच्च अदालतका पूर्व न्याय पूर्व मुख्य सचिव, पूर्व मन्त्री सहित निजामती क्षेत्र र संवैधानिक निकायका पदाधिकारी रहेका छन्। सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश गोपाल पराजुली, पूर्व न्यायाधीश डम्बर श्रेष्ठ, केदार चालिसे, पुरूषोत्तम भण्डारी, डिलीराज आचार्य र गौरी बहादुर कार्की लगायतले सम्पत्ति विवरण बुझाइसक्नु भएको छ। त्यसै गरी लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, पूर्व सचिव श्याम प्रसाद मैनाली, पूर्व कानून मन्त्री माधव पौडेल तथा पूर्व मुख्य सचिव लीलादेवी गर्तौला लगायतले आयोगमा उपस्थित भई आफ्नो सम्पत्ति विवरण बुझाइसक्नु भएको छ। आयोगका प्रवक्ता तथा पूर्व प्रहरी नायक महानिरीक्षक गणेश केसीले हालसम्म करिब 8,000 पूर्व पदाधिकारी तथा कर्मचारीले आफ्नो सम्पत्ति बुझाएको जानकारी दिनुभयो। आयोग स्रोतका अनुसार त्यस्ता अधिकांश पूर्व राजनीतिज्ञ आयोगको अनौपचारिक सम्पर्कमा रहेका छन्। कतिपयको आगलागीमा परि कागजात चलेका छन् भने केहीको कार्यालयको व्यस्तताका कारण विवरण संकलनमा ढिलाइ भएकाले एकपटकका लागि समय थप गरिएको छ। विवरण बुझाउनु पर्ने केही पूर्व पदाधिकारीहरूले समय माग गरेकाले एक महिनाका लागि म्याद थप गरिएको बताइएको छ। आयोग स्रोतका अनुसार अधिकांश पूर्व राजनीतिज्ञ आयोगको अनौपचारिक सम्पर्कमा आएका छन् भने तोकिएको समयभित्र विवरण बुझाउने अनौपचारिक प्रतिबद्धता जनाएको आयोग स्रोतले जनाएको छ।
0: तेह्र हजार विद्यालयमा 100 भन्दा कम विद्यार्थी शीर्षकमा गोर्खापत्र खबर लेख्छ। मुलुकमा सञ्चालित सरकारी विद्यालय मध्ये आधा भन्दा बढ़ीमा विद्यार्थीको चरम अभाव देखिएको छ। विद्यार्थी अभाव भएपछि ती विद्यालय सञ्चालन गर्ने कि अन्यमा गाभ्ने भन्ने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले छलफल अगाडि बढ़ाएको छ। सामुदायिक विद्यालय मध्ये पनि कुनैमा 7,000 भन्दा बढ़ी विद्यार्थी पढ़िरहेको सरकारी तथ्याङ्कले देखाएको छ। विद्यार्थीको वितरणमा देखिएको असमानताका कारण सामुदायिक विद्यालयमा सरकारले गरेको लगानी अनुसार प्रतिफल आउन सकेको छैन। सरकारी तथ्याङ्क अनुसार मुलुकभर 27,010 सामुदायिक विद्यालय सञ्चालनमा छन्। ती मध्ये 13,736 अझै पनि 100 भन्दा कम विद्यार्थी छन्। यो भनेको कुल सामुदायिक विद्यालयको 50.86% हो। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सबैभन्दा धेरै विद्यार्थी भएको सामुदायिक विद्यालय रूपन्देहीको बुडबल उपमहानगरपालिका स्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालय रहेको छ। यो विद्यालयमा 8,239 विद्यार्थी अध्ययनरत छन्। धेरै विद्यार्थी अध्ययनरत 10 सामुदायिक विद्यालय मध्ये रूपन्देही जिल्लामा मात्रै 4 रहेका छन्। त्यस्तै काठमाडौँका 2, धनुषा, कपिलवस्तु, भक्तपुर र मोरङमा 1-1 विद्यालय छन् जहाँ 4,000 भन्दा धेरै विद्यार्थी अध्ययनरत छन्। तथ्याङ्क अनुसार 100-500 विद्यार्थी भएका सामुदायिक विद्यालय 10,086 छन्। 501-1,000 विद्यार्थी भएका सामुदायिक विद्यालय 1,670 छन्। त्यस्तै 1,001-1,500 विद्यार्थी भएका सामुदायिक विद्यालय 467 रहेका छन्। पछिल्लो समय विद्यालय व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि भएका विभिन्न प्रयासका कारण केही सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको देखिएको छ। विद्यार्थी न्यून भएका विद्यालयलाई स्थानीय तहको आवश्यकता र नक्साङ्कनका आधारमा समायोजन समेत गर्न थालिएको छ। हालसम्म 650 भन्दा धेरै विद्यालयलाई समायोजन गरिसकिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद नेउपानेले बताउनुभयो। आवश्यकता अनुसार केही विद्यालयलाई कक्षा घटुवा गरिएको पनि उहाँले जानकारी दिनुभयो। विद्यालय गाभ्दा बढ़ी हुने शिक्षकलाई दरबन्दी कम भएका अन्य विद्यालयमा स्थानान्तरण गर्ने प्रक्रियालाई पनि सरकारले तीव्रता दिएको छ। साथै माथिल्लो तहमा थोरै शिक्षक दरबन्दी भएको र तल्ला तहमा धेरै देखिएपछि सरकारले दरबन्दीको स्तरोन्नति प्रक्रियालाई पनि तीव्रता दिएको छ।
4: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले काठमाडौँ उपत्यकाका होल्डिङ सेन्टरमा बसिरहेका विस्थापित सुकुम्बासीलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा दिने तयारी तीव्र पारेको बताएको छ। प्रधानमन्त्री कार्यालयले सरकारले तोकेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई ती बीमा कार्यक्रमको सेवा दिने तयारी तीव्र पारेको जनाएको हो। प्रधानमन्त्री कार्यालयको सहजीकरणमा पूर्वाधार विकास मन्त्रालयले होल्डिङ सेन्टरमा आश्रयरत रहेका नागरिकलाई सामूहिक तथा व्यक्तिगत दुर्घटना बीमाका साथै बाल बालिकाहरूका लागि बाल शैक्षिक योजनाको समेत सुविधा उपलब्ध गराउने योजना बनाएको बताएको छ। त्यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल बीमा प्राधिकरण, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, स्वास्थ्य बीमा बोर्ड र नेपाल राष्ट्र बैंकले आवश्यक तयारी गरेको भनिएको छ। हाल काठमाडौँ उपत्यकाभित्रका 6 होल्डिङ सेन्टरमा करिब 1,488 जना आश्रय लिएर बसिरहेको प्रधानमन्त्री कार्यालयको दावी छ। जसमध्ये 95% भन्दा बढ़ीको डिजिटल लागत संकलन भइसकेको भनिएको छ। बीमा कार्यक्रमको सम्पूर्ण लागत तथा प्रिमियम खर्च सरकारले नै बेहोर्ने र त्यसका लागि आवश्यक स्रोत सुनिश्चित भइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यो कार्यक्रमलाई कम्तीमा 10 यसलाई निरन्तरता दिने योजना बनाइसकेको सरकारले जनाएको छ।
0: संविधान संशोधन कार्यदल मसौदा लेखन आरम्भ शीर्षकमा गोर्खापत्र खबर लेख्छ। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले मसौदा लेखन कार्य अगाडि बढ़ाएको छ। कार्यदलले हालसम्म प्राप्त सुझाव समेट्दै मसौदा लेख्न थालेको हो। कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली सहित मुख्य 8 विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मस्यौदा तयार गर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति राजनीतिक दल नागरिक समाज संवैधानिक कानूनका ज्ञाता पूर्व महान्यायाधिवक्तासँगै सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यालयका सदस्य सचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मस्यौदा लेखन आरम्भ गरिएको जानकारी दिनुभयो। संविधान संशोधनका लागि आधार पत्र तयार गर्न मन्त्री परिषद संघीयताको प्रभावकारी कार्यान्वयन प्रदेश र स्थानीय तह निर्वाचन न्यायालयमा सुधार सहितका विषयमा सुझाव लिएको छ। यसअघि पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग पनि समितिले संविधान संशोधनका विषयमा सुझाव लिएको थियो। प्रथम राष्ट्रपति डाक्टर यादवले फराकिलो राष्ट्रिय सहमतिका आधारमा मात्र बहस पत्र तयार गर्न कार्यदललाई सुझाव दिनुभएको छ। उहाँले निकै ठूलो जनसंघर्ष अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलपछि जारी संविधानको मूल मर्मलाई जीवन्त राख्नुपर्ने बताउनुभयो।
4: चार वित्तीय अपराधमा तीन अदालतमा मुद्दा 27.80 करोड़ बिगो दावी 86 प्रतिवादी शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। वित्तीय घोटाला अभियोगमा शंकर समूह इन्फिनिटी होल्डिङ्स र हिमालयन री इन्सुरेन्सका संचालक लगायत विरूद्ध बिहिबार एकै दिन तीन अदालतमा मुद्दा दायर भएको छ। जिल्ला अदालत काठमाडौँमा धितोपत्र कसुरमा 81 र बीमा कसुरमा 42 जना विरूद्ध मुद्दा चलाइएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा 39 जना विरूद्ध विशेष अदालत र बैंकिङ कसुरमा 4 जना विरूद्ध उच्च अदालत पाटनमा मुद्दा लगिएको छ। शंकर समूहका अध्यक्ष शंकर लाल अग्रवाल तथा उपाध्यक्ष दय सुलभ र सहिल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट विरूद्ध 4 वटै कसुरमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बीमा ऐन अन्तर्गतको कसुरमा 3,73,85,24,227 धितोपत्र ऐन बमोजिम कसुरमा 1,14,86,09,900 रुपियाँ बिगो दावी गर्दै मुद्दा चलाएको हो। विशेष अदालतमा दायर भएको सम्पत्ति शुद्धिकरण कसुरको मुद्दामा करिब 22.5 अर्ब र उच्च अदालतमा दायर बैंकिङ कसुरको अभियोगमा 42,14,88,000 बिगो दावी गरिएको छ। तीनवटै अदालतमा गरी 27,80,86,22,127 रुपियाँ बिगो दावी गरिएको छ। विभिन्न कसुरमा प्रतिवादी दोहोरिएका छन् जसका कारण कुल प्रतिवादीको संख्या 86 छ। बीमा ऐन र धितोपत्र ऐन अन्तर्गतको कसुरमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर, रमेश कपका उपाध्यक्ष रोहित गुप्ता, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई प्रतिवादी बनाइएको छ। श्रेष्ठ सिद्धान्त झुनवाला, ललितिका गोलियाड, सुमर शमशेर चबरा, सलिनी संघाई, सन्दीप चासन अग्रवाल, सुभी अग्रवाल लगायत विरूद्ध पनि मुद्दा तयार गरिएको छ। धितोपत्र सम्बन्धी कसुरमा निकोलस पाण्डे, सौरभ दुगर, दिगम्बर झा, नितेश मालपानी, ज्योति प्रकाश पाण्डे लगायतलाई प्रतिवादी बनाइएको छ।
0: गृहमन्त्री सुदन गुरुङले विपद व्यवस्थापन चुस्त र प्रभावकारी बनाउन सार्वजनिक खरिद ऐनका कतिपय प्रावधान परिमार्जन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री गुरुङले विपद व्यवस्थापनका लागि कानूनका केही प्रावधान बाधक रहेको समेत बताउनुभयो। हालको प्रविधि र उद्धारका लागि प्रयोग भइरहेका उपकरण सुविधा सम्पन्न नभएको बताउँदै उहाँले खरिदका लागि तत्कालै प्रक्रिया अगाडि बढाइए पनि मनसुन अघि सम्पन्न नहुने धारणा समितिमा राख्नुभयो। प्रचलित खरिद कानून पालना गर्दा उपकरण मनसुन अघि खरिद प्रक्रिया पूरा गर्न सम्भव नभएको मन्त्री गुरुङको भनाई छ। कानूनका त्यस्ता व्यवस्थामा संशोधन आवश्यकता रहेको औल्याउनुभयो। मौसमजन्य जोखिम कम गर्न उपत्यका नदी किनारका नागरिकलाई सुरक्षित स्थानमा सरकारले स्थानान्तरण गरेको मन्त्री गुरुङले बताउनुभयो। मन्त्री गुरुङले गृह मन्त्रालयका लागि विनियोजन भएको बजेट पर्याप्त नभएको समेत बताउनु भएको थियो।
4: नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक अभियानमा देशभर उत्साहजनक सहभागिता रहेको जनाएको छ। पार्टीले 5,38,622 जना क्रियाशील सदस्यले एनसीआईटी प्राप्त गरिसकेको र 1,49,309 जनाको अध्यावधिक प्रक्रिया जारी रहेको जानकारी दिएको छ। कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद बुलालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार क्रियाशील सदस्यता अध्यावधिकका लागि कुल 782,009 सदस्य मध्ये उक्त संख्याका सदस्यले वडा सभापति मार्फत एनसीआईडी प्राप्त गरेका छन्। साथै 149,309 जनाले स्वयं अध्यावधिक फारम पेश गरी वडा सभापति मार्फत प्रमाणीकरणको प्रक्रियामा रहेका छन्। कांग्रेसले इन्टरनेटको पहुँच भन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाड़ी भूभाग बारा र खोटाङ जिल्ला तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अध्यावधिक कार्यलाई थप व्यवस्थित गरिने जनाएको छ। पार्टीले नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्म खुला रहने समेत स्पष्ट पारेको छ। क्रियाशील सदस्यता अध्यावधिक अभियानलाई सफल बनाउन सक्रिय रूपमा सहभागी हुने सदस्य, कार्यकर्ता तथा सम्बन्धित सबैप्रति नेपाली काँग्रेसले धन्यवाद व्यक्त गरेको छ।